0: निजामती कर्मचारीले पनि अध्ययन विधाको दुरूपयोग गरेको पाइएको छ। निजामती किताब खानाका अनुसार तलबी अध्ययन विधा, बेतलबी अध्ययन विधा, असाधारण विधा र बेतलबी गरी 7,059 कर्मचारीले विदा लिएका छन्। तर कति कर्मचारी काममा फर्किए वा फर्केनन् भन्ने अभिलेख छैन। विदा लिएका कर्मचारी आद्यवादी गर्न आएका छैनन्, उनीहरू विभिन्न समयमा विदा लिएका कर्मचारी हुन्। धेरै पुराना पनि छन्। निजामती किताब खानाका महानिर्देशक श्रवण कुमार पोखरेलले भन्नुभयो, सबैभन्दा धेरै कर्मचारी अध्ययन विदामा गएका छन्। किताब खानाको तथ्याङ्क अनुसार तलबी अध्ययन विदा लिएका 4,132 जना कर्मचारी काममा फर्किए वा फर्किएनन् भन्ने अभिलेख छैन। बेतलबी अध्ययन विदामा बसेका 1,445, असाधारण विदामा बसेका 1,449, असाधारण तलबी विदामा बसेका 7 र बेतलबी विदामा बसेका 18 जना कर्मचारी कहाँ छन् अत्तोपत्तो छैन। अध्ययन गर्दा कोही विदेशमा छन्, कोहीले राजीनामा दिएका छन्, कोही काममा फर्किएका पनि हुन सक्छन्, तर आद्यवधि गर्न आएका छैनन्। महानिर्देशक पोखरेलको भनाइ छ, अघिल्लो वर्षसम्म 9,634 जना कर्मचारीले आद्यावधि गरेका थिएनन्। किताब खानाले ताकेताक गरेपछि यो वर्ष घटेर 7,000 आइपुगेको हो। निजामती सेवा ऐन र निजामती सेवा नियमावली अनुसार कर्मचारीले 3 महिनादेखि 5 वर्षसम्म अध्ययन विदा पाउने नियम छ। अध्ययन पूरा भएपछि सेवामा फर्किने कबुलियत गरिएको हुन्छ। निजामती सेवा ऐनको 40 गमा अध्ययन तालिम वा अध्ययन भ्रमण पूरा गरेपछि सेवा गर्नुपर्ने अवधि तोकिएको छ। अध्ययन गर्ने, तालिम लिने वा अध्ययन भ्रमणमा जाने निजामती कर्मचारीले पूरा गरेपछि अध्ययन तालिम वा अध्ययन भ्रमणमा जानुभन्दा अघि कार्यरत रहेको मन्त्रालय वा कार्यालयमा काममा फर्किनुपर्नेछ। 3 महिनासम्म विदामा बसेमा फर्किएर 1 वर्ष, 3 महिनादेखि 6 महिनासम्म विदामा बसेमा 1.5 वर्ष, 6 महिनादेखि 9 महिनासम्म विदामा बस्नेले फर्किएर 2 वर्ष सेवा गर्नुपर्ने भनिएको छ। हालसम्म 7,059 कर्मचारी काममा फर्किएर सेवा गरे वा गरेनन् भन्ने अत्तोपत्तो नभएको जनाइएको छ। नफर्किएका धेरैजसो कर्मचारी विदेशमै लुकेर बस्ने गरेको पाइएको छ। अध्ययन विदामा गएर नफर्किएमा विदामा बसेको अवधिमा लिएको सेवा सुविधा असुल गर्ने नियम रहेको छ। त्यसै गरी नियमावलीको नियम 62 असाधारण विदाको व्यवस्था पनि छ। यो नियम अनुसार कर्मचारीले सेवा अवधिमा 3 वर्षसम्म विदा पाउनेछन्। नियम 62 को कमा बेतलबी विदाको व्यवस्था छ। यो नियम अनुसार भने एकैपटक वा पटक पटक गरी 5 वर्षसम्म विदा बस्न पाउने भनिएको छ। सरकारले विदामा बसेर नफर्किने कर्मचारीलाई 3 दिनको अल्टिमेटम दिएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अध्ययन विदा तथा असाधारण विदा सम्बन्धी अभिलेख राष्ट्रिय किताब खाना आद्यवादिक नभएका कर्मचारीले सूचना प्रकाशित भएको मितिले 3 दिनभित्र अनिवार्य रूपमा आफ्नो अभिलेख आद्यवादिक गराउन भनेको छ। केन्द्रीय स्तरका कार्यालयलाई आफ्नो निकायबाट विभिन्न समयमा अध्ययन विदा वा असाधारण विदा स्वीकृत भएका कर्मचारीको विवरण, विदा अवधि समाप्तिपछि कर्मचारी हाजिर भए नभएको अवस्था तथा अन्य आवश्यक विवरण राष्ट्रिय किताब खानासँग समन्वय गरी यकिन गर्न र 3 दिनभित्र अभिलेख आद्यवादिक गराउन अनुरोध गरिएको
1: एसईई परीक्षाका 100 मोबाइल नष्ट, कानूनी प्रश्नको घेरामा प्रशासन शीर्षकमा कान्तिपुरमा समाचार छापिएको छ। बुधबार दिउँसो 1:48 मा सिराहा टुडे नामक फेसबुक पेजबाट 4:25 एउटा भिडियो पोस्ट भयो। उक्त भिडियोमा प्रहरीले केही थान मोबाइल पानीले भरिएको ड्रममा खसाल्दै गरेको देखिन्छ। सिराहा जिल्लाबाट एसईईमा नियन्त्रणमा लिएका मोबाइल जिल्ला प्रहरीद्वारा नष्ट शीर्षकमा अपलोड गरिएको उक्त भिडियो, यो सामग्री तयार पार्दासम्म 5,60,000 भन्दा धेरैले हेरिसकेका छन्। भिडियोमा देखिएको उक्त दृश्य सिराहाकै हो। जिल्ला प्रहरी कार्यालय सिराहाको परिसरमा बिहान 496 थान मोबाइल र 5 स्मार्ट वाच अर्थात घडी नष्ट गरिएको हो। ती मोबाइलहरूलाई 24 घण्टासम्म पानीमा डुबाएर राखिएको र त्यसपछि फुटाएर नष्ट गरिएको हो। यसरी नष्ट गरिएका मोबाइलहरू मध्ये 7 थान आइफोन र 489 थान एन्ड्रोइड मोबाइल थिए। ती मोबाइल तथा घडीहरू करिब 1 करोड रुपियाँ भन्दा बढी मूल्य बराबरका हुन्। यी मोबाइल र घडीहरू कुनै आधिकारिक मुद्दासँग सम्बन्धित नभई, आपराधिक मुद्दासँग सम्बन्धित नभई एसईई र कक्षा 12 को परीक्षा सञ्चालनका क्रममा विद्यार्थीहरूबाट जफत गरिएका थिए। परीक्षाका क्रममा जिल्लाका विभिन्न परीक्षा केन्द्रहरूमा प्रवेश गर्दै गरेको र परीक्षा दिइरहेको अवस्थामा विद्यार्थीहरूबाट ती सामग्री खोसिएको थियो। मधेस प्रदेशकी तत्कालीन शिक्षा मन्त्री रानी शर्मा तिवारीले परीक्षामा मोबाइल प्रयोग भएको पाइएमा नष्ट गरिने बताएकी थिइन्। सोही भनाइका आधारमा प्रमुख जिल्ला अधिकारी

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। बेमौसमी वर्षा र पहिरोको जोखिमका कारण बीपी राजमार्गको काभ्रे पलाञ्चोक सिन्धुली सड़क खण्डमा रात्रिकालीन बन्दलाई निरन्तरता दिएको छ। जिल्ला सुरक्षा समितिको बैठकले यात्रुहरूको माग र दिन लामो भएको अवस्थालाई ध्यानमा राख्दै बन्दको समय 2 घण्टा खटाएर साँझ 6 बजेदेखि बिहान 4 बजेसम्म कायम गरेको छ। रोसी खोलामा आउने बाढ़ीका कारण सड़क डाइभर्सन बगाउने जोखिम रहेकाले प्रहरीले राजमार्गको अवस्था बुझेर मात्र यात्रा गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।
2: प्रधानमन्त्री बालेन्द्र शाहलाई सन्देश लेखेका कारण 7 घण्टा प्रहरीको केरकारमा परि चर्चामा आएका नेपाल सरकारका सचिव कृष्ण हरि पुष्करलाई उपराष्ट्रपति कार्यालयबाट शुक्रबार मन्त्री परिषद तथा प्रधानमन्त्रीको कार्यालयमा सरुवा गरी जगेडामा राखिएको छ। प्रहरीको केरकारबाट बिहिबार अबेर रिहा भएको भोलिपल्ट पुष्करलाई प्रधानमन्त्री कार्यालयले जगडामा राखेको हो। जगडामा कामको जिम्मेवारी दिइँदैन, अब उनी जिम्मेवारी विहीन अवस्थामै अवकाशमा जाने सम्भावना देखिएको छ।
1: सरकारले बाँदर तथा अन्य वन्य जन्तुले कृषि बालीमा पुर्याइरहेको क्षति नियन्त्रणका उपाय खोज्न नागरिकबाट सुझाव संकलन शुरू गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्रालय अन्तर्गत गठित मानव वन्य जन्तु द्वन्द व्यवस्थापन प्राविधिक कार्यदलले 15 दिनभित्र राय सुझाव उपलब्ध गराउन अनुरोध गरेको हो। बाँदर, बँदेल, निलगाई, दुम्सी लगायतका वन्य जन्तुबाट हुने क्षति कम गर्ने उपाय र नीतिगत सुधारका लागि कार्यदलले सर्वसाधारण तथा विज्ञसँग सुझाव मागेको छ। मन्त्रालयका उपसचिव एवं कार्यदलका सदस्य शिला केवालीले किसान, पालिका, सरकारवाला, निकाय तथा विज्ञहरूको अनुभव र प्राविधिक सुझावका आधारमा व्यावहारिक तथा कार्यान्वयन योग्य समाधान खोज्न लागेको बताउनुभयो।
2: नेपालमा 3 साता यता क्यान्सर उपचारका लागि अत्यावश्यक औषधिहरूको चरम अभाव छ। ती औषधि तत्काल छिमेकी मुलुकहरूबाट मगाउने तयारी भइरहेको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। औषधि मगाउन पत्र तयार भइसकेको र छिट्टै सम्बन्धित कम्पनीहरूलाई पठाइने स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले जानकारी दिएकी छिन्।
1: शिक्षा तथा खेलकुद मन्त्रालयले 8 विश्वविद्यालयको उपकुलपतिको सर्टलिस्ट सार्वजनिक गरेको छ। त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयको उपकुलपतिको उम्मेद्वारको सर्टलिस्ट सार्वजनिक भएको हो। उपकुलपति सिफारिस गर्न गठित समितिका अनुसार सर्टलिस्टमा रहेका उम्मेद्वारहरूका सम्बन्धमा पर्सि सोमबारसम्म राय सुझाव दिन सकिनेछ। त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको लागि 50, पूर्वाञ्चल विश्वविद्यालय 38, पोखरा विश्वविद्यालय 38, सुदूरपश्चिम विश्वविद्यालय 19, मध्यपश्चिम विश्वविद्यालय 20, लुम्बिनी बौद्ध विश्वविद्यालय 11, कृषि तथा विज्ञान विश्वविद्यालय 15 र राजर्षि जनक विश्वविद्यालयका लागि 27 गरी 218 जनाको आवेदन परेको थियो।
2: सरकारले आर्थिक वर्ष 2083-84 को बजेट जेठ 15 गते सार्वजनिक गरेपछि बजारको गति लिने अपेक्षा गरिएको थियो। शक्तिशाली सरकारले ल्याउने बजेट पछि आम नागरिकदेखि निजी क्षेत्रसम्मको अपेक्षा पनि धेरै थियो, तर जेएनजी आन्दोलनपछि बजारमा आम नागरिकको चहल पहल देखिएको छैन। बजेट पछि पनि हरेक वर्ष नागरिकले मूल्यवृद्धि बेहोर्दै आइरहेका छन्। बजेटसँगै सरकारी कर्मचारीको तलब बढ्ने तर निजी संस्था लगायतका लागत बढेको भन्दै तलब बढाउने भन्दा कर्मचारी कटौती गर्नतर्फ केन्द्रित गरेको देखिएका छन्। त्यसैले बजार अहिले सुनसान छ भने न लगानी देखिएको छ न व्यापार बढेको छ। आजका पत्र पत्रिकामा खबर छ।
3: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईहरूको मोबाइलमा मात्र डिगो एपमा।
4: कक्षा 11 नयाँ भर्ना सम्बन्धी एपेक्स कलेज भरतपुरको जरुरी सूचना।
5: गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल करियरका लागि हजारौं छात्र छात्राहरूको रोजाइमा परेको यस कलेजमा विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत कक्षा 11 बायो साइन्स

0: कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र प्योर म्यानेजमेन्टमा नयाँ भर्ना खुल्ला भएको छ।
1: रेडियो नेटवर्कको तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब विदेशका खबर। युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई रुस र युक्रेनबीच चलिरहेको चार वर्षभन्दा लामो युद्ध अन्त्यका लागि प्रत्यक्ष वार्ताको आह्वान गरेका छन्। जेलेन्स्कीले पुटिनसँग प्रत्यक्ष भेटवार्ताको प्रस्तावसहित खुला पत्र लेखेका छन्। पुटिनलाई लेखिएको खुला पत्रमा जेलेन्स्कीले युरोपमा भइरहेको युद्धमा फेरि अमेरिकाको ध्यान कहिले जान्छ भनेर पर्खेर मात्रै बस्नु गलत हुने उल्लेख गरेका छन्। युक्रेन र रुसको प्रत्यक्ष संवादबाट मात्रै शान्ति सम्भव हुने उनको तर्क रहेको जनाइएको छ।
3: अब खेल र खेलाडीका प्रसंग। बागमती प्रदेशको टिम घरेलु मैदानमा सम्पन्न 16 केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता अन्तर्गत टिम च्याम्पियन बन्न सफल भएको छ। यस्तै 19 वर्ष मुनिको T20 महिला राष्ट्रिय क्रिकेटमा लुम्बिनी, सुदूरपश्चिम र गण्डकी प्रदेशले विजय सुरुवात गरेका छन्।
2: अब विचार तथा विश्लेषण। समृद्ध नेपालका लागि पर्यटनमा नयाँ सोच शीर्षकमा नागरिक दैनिकमा दीपक जीएमको विचार छापिएको छ। पश्चिमी राष्ट्रका पत्रकार, साहसिक पर्यटक र अनुसन्धानकर्ता नेपाल आउन थाले। उनीहरूको एउटा अनौठो अनुभव गरे। देश गरिब थियो, सड़क थिएन, बिजुली थिएन, सुविधा थिएन, तर मानिसहरूको अनुहारमा मुस्कान थियो। गाउँघरमा आत्मीयता थियो, इमानदारीता थियो।
3: अवस्त काठमाडौँमा रेडियो एनआरएन 90.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क.com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथ नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मन्जुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानुनी कारवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656 5369 53 98 5570 7061 र 98 5570 7053।
3: 24 घन्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 चितवन। फोन 0656 4394 4440 4395 80 र 98 5570 2640।
4: It's 6 o'clock. अहिले 6 बजेको छ।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी मदन पौड्यालसँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल जेठ 23 गते शनिबार, सन 2026 जुन 6 तारिक अधिक जेठ कृष्ण पक्षको षष्ठी तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली,
2: राष्ट्रको शान किसान,
3: अ कम्प्लिट पाइपिंग सोलुसन्स।
0: आज वार्षिक उत्सव मनाउँदै गरेको काभ्रेको रेडियो सेफर्ड 88.4 मेगाहर्जलाई बधाई र शुभकामना व्यक्त गर्दै काया कैरन सुरु गरौं। मुख्य खबरका शीर्षकहरूबाट,
1: सुकुम्बासी बस्तीबाट विस्थापित नागरिक 41 दिनदेखि होल्डिङ सेन्टरमा, सरकारले समयमै व्यवस्थापन गर्न नसक्दा थप समस्या र अन्योल।
0: बिटुमिन र डिजेलको भाउ बढेपछि विभिन्न सडक आयोजनाको काम ठप्प, प्राय मूल्य समायोजन बारे निर्णय हुन नसक्दा काम गर्न नसकेको निर्माण व्यवसायको भनाई।
1: गर्मीसँगै सर्पदंशको जोखिम, समयमै उपचार नपाउँदा समस्या, सर्पले टोक्ने बित्तिकै तुरुन्तै सर्पदंश उपचार केन्द्रमा पुर्याउन डाक्टरको सल्लाह।
4: सर्पदंश उपचार केन्द्र जहाँ छ त्यो डाइरेक्ट त्यहाँ लगेको चाहिँ राम्रो हुन्छ, जसले गर्दा छिटो बिरामीले चाहिँ उपचार पाउँछ र बस्ने सम्भावना बढेर जान्छ।
0: भारतको कक्रोच जनता पार्टीले आज दिल्लीमा प्रदर्शन गर्दै संस्थापक अभिजित डिप्के, शैक्षिक अभियन्ता सोनाम लगायत सहभागी हुने।
1: र राष्ट्रपति रनिङ सिल्डमा साबिक विजेता बागमती टिम च्याम्पियन।
5: दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय हरिनगरमा भर्ना खुल्ला सम्बन्धी सूचना।
6: रमणीय शैक्षिक वातावरणमा अध्यापन हुने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटीको आङ्गिक संस्था तथा बागमती प्रदेशकै नमुना शिक्षालय यस दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माणिछ चितवनमा एसईई, एसएलसी तथा टीएसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि 3 वर्ष डिप्लोमा कार्यक्रमहरूमा भर्ना खुल्यो।
7: अध्यापन हुने विषयहरू डिप्लोमा कृषि तर्फ पशु विज्ञान, डिप्लोमा सिभिल इन्जिनियरिङ र डिप्लोमा फार्मेसी।
8: 3 वर्षको शिक्षण शुल्क ₹50,000 मात्र।
9: सिट सीमित छ, आजै भर्ना गरी सिट सुरक्षित गर्नुहोस्।
5: थप जानकारीको लागि दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ हरिनगर चितवन, 98550-39122 र 98550-39123। कक्षा 11 नयाँ भर्ना सम्बन्धी जनकल्याण माध्यमिक विद्यालयको सूचना।
6: माडी नगरपालिकाद्वारा नमुना घोषित जनकल्याण माध्यमिक विद्यालय माडी छ कल्याणपुरमा कक्षा 11 शैक्षिक सत्र 2083 का लागि शिक्षा विषय अङ्ग्रेजी तथा नेपालीमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
5: विद्यालयका प्रमुख विशेषताहरू, अनुभवी तथा दक्ष शिक्षकद्वारा शिक्षण,
6: एसी रूम सहितको आधुनिक कक्षा कोठा,
5: व्यवस्थित तथा सुविधा सम्पन्न पुस्तकालय,
6: निशुल्क पाठ्य पुस्तकको व्यवस्था,
5: व्यवहारिक तथा प्रविधि मैत्री शिक्षण विधि,
6: नियमित परामर्श तथा मार्गदर्शन,
5: अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता,
6: अनुशासित सुरक्षित तथा हरियाली वातावरण।
5: थप जानकारीका लागि विद्यालय प्रशासनमा वा 98550-54206, 98511-0091, 98550-63387 वा 98141-5748 सम्पर्क गर्न सक्नुहुनेछ।
6: सिट सीमित छ, आजै भर्ना गरी आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्।
5: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
10: वन्यजन्तुको शिकार गर्ने, पक्रने, ओसार पोसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौ।
5: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्क्याउने, लखेट्ने वा ढुङ्गा तथा अन्य चिज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आत्तिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय, वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ।
10: वन क्षेत्रमा आगो बाल्ने, चुरुट वा सल्किरहेको
0: सरकारले अतिक्रमित जग्गा खाली गर्ने भन्दै सुकुम्बासी बस्ती भत्काउन सुरु गरेको 41 दिन बित्यो। राधास्वामी आश्रम किर्तिपुर काठमाडौँमा वैशाख 12 बसिरहनु भएकी 50 वर्षीय प्रमिला राई अझै अन्यलमा हुनुहुन्छ। अहिलेसम्म बस्ने र खाने बन्दोबस्ती बाहेक आफूहरूको व्यवस्थापनमा सरकारले कुनै ठोस योजनाबारे जानकारी नभएको उहाँले बताउनु भयो। प्रमिलाका अनुसार जग्गाबारे बुझ्नका लागि केही दिन अघि फारम लिएर कर्मचारी पुगेका थिए, अहिले बैंक खाता पनि खोल्न आएका छन्, तर तर हामीलाई कहिले व्यवस्थापन हुन्छ भनेर सोध्दा जवाफ आउँदैन उहाँले भन्नुभयो। जिल्ला प्रशासन कार्यालय काठमाडौँले घर टहरा खाली गर्न निर्देशन दिँदै वैशाख 11 छ बुधे सूचना निकालेर 10-15 दिनभित्र प्रमाणित भूमिहीनका लागि उचित बसोबासको व्यवस्था गर्ने तयारी भइरहेको जनाएको थियो। यसबारे प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले अहिले आफूहरूले केही बोल्न नमिल्ने बताउनु भएको कान्तिपुरमा खबर छ। प्रधानमन्त्री बालेन्द्र शाहले 17 जेठमा संसदमा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा 35 वर्षमा नभएको समाधान 35 मिनटमै नखोज्न आग्रह गर्नुभएको थियो। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको तथ्याङ्क अनुसार 388 घरका 1488 जना होल्डिङ सेन्टरमा आश्रित छन्। सरकारले समयमै व्यवस्थापन गर्न नसक्दा थप समस्या र अन्योल उत्पन्न भएको छ।
1: मध्यपूर्वको द्वन्द्वका कारण बिटुमिन र डिजलको मूल्य वृद्धि हुँदा विभिन्न सडक आयोजनाको निर्माण ठप्प भएको छ। बढी मूल्य तिर्दा पनि बिटुमिन नपाइएको आयोजनाहरूले जनाएका छन्। पछिल्लो समय तीव्र गतिमा काम भइरहेको अरनीको राजमार्ग अन्तर्गत सूर्यविनायक धुलिखेल सडक विस्तार कार्य प्रभावित बनेको छ। आयोजना अन्तर्गत 15.8 किलोमिटर सडक खण्डमा चालु आर्थिक वर्षमै पहिलो तहको कालोपत्र सक्ने लक्ष्य थियो। यसलाई 2 खण्ड गरेर ठेक्का गरिएको छ। सूर्यविनायक राष्ट्रिय गौरवका आयोजनाहरू मध्य पहाडी हुलाकी कोशी कालीगण्डकी कर्णाली राजमार्ग र काठमाडौँ तराई मधेस द्रुत मार्ग अर्थात् फास्ट ट्र्याकमा बिटुमिन नभएर कालो पत्र रोकिएको छ। मदन भण्डारी राजमार्ग नागडुङ्गा मुगलिन काकडबिटा लौकै सडक खण्डमा पनि कालो पत्र प्रभावित बनेको छ। बिटुमिन सकिएपछि काम रोकिएको नागडुङ्गा मुगलिन सडक योजना पूर्वी खण्डका प्रमुख केशव प्रसाद ओझाले बताउनुभयो। राष्ट्रिय गौरवका रूपमा रहेको पुष्पलाल मध्य पहाडी राजमार्गमा पनि कालो पत्र हुन सकेको छैन। बिटुमिन अभावले कालो पत्र गर्न नसकिएको पुष्पलाल मध्य पहाडी राजमार्गका सूचना अधिकारी इन्जिनियर सचिन श्रेष्ठले बताउनुभयो। अहिले बिटुमिनको मूल्य वृद्धि र अभावले गर्दा काम ठप्प बनेको हुलाकी राजमार्ग निर्देशनालयका निर्देशक कुबेर नेपालीले बताउनु भएको छ। सरकारले निर्माण सामग्रीमा बढेको मूल्यको समायोजन दिने कुरा पटक पटक गरे पनि यसबारे अहिलेसम्म केही निर्णय नगरेको नेपाल निर्माण व्यवसाय महासंघका उपाध्यक्ष बालकृष्ण थापाले बताउनु भएको छ। बिटुमिन अभावले सडक आयोजनाको काम ठप्प प्राय शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
0: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले प्रधानमन्त्री बन्न लागेको हो भन्ने प्रश्नमा केही नबोल्ने भन्दै आफूहरू अस्थिरताको पक्षमा नरहेको बताउनु भएको छ। हिजो भारत भ्रमणबाट फर्केका सभापति लामिछानेले त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै यस्तो बताउनु भएको हो। भारत भ्रमणबाट फर्केपछि छिट्टै प्रधानमन्त्री बन्ने विषयमा विपक्षी दलले आशंका गरिरहेको र त्यसमा के भन्नुहुन्छ भन्ने प्रश्नमा उहाँले भन्नुभयो, म केही भन्न चाहन्न। त्यसपछि उहाँले चुनाव अघि आफूहरूले लेखेको कागज एकपटक पढ्न अनुरोध गर्दै आफूहरू अस्थिरताको पक्षमा नभएको बताउनु भएको हो। नागरिकले स्थिर सरकारको पक्षमा मतदान गरेको उहाँको भनाइ थियो। उहाँले आफ्नो भ्रमणलाई पारदर्शी र परिणाममुखी भएको दावी गर्नुभयो। यसपटकको भ्रमण अघिल्ला कूटनीतिक भेटघाटभन्दा फरक रहेको पनि उहाँले बताउनुभयो।
1: तुलनात्मक रूपमा साना तथा कम जटिल मुद्दाका अभियुक्तलाई अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलको सहयोगमा विभिन्न देशबाट सहजै पक्राउ गरी नेपाल ल्याइएको छ। तर यस विपरीत सहकारी ठगीदेखि बैंकिङ कसुर, मानव बेचबिखन र संगठित अपराधसम्मका गम्भीर अभियोग लागेका व्यक्तिहरू भने विदेशमा खुलेआम बसिरहेका छन्। स्वदेश फर्काउने प्रयास अपेक्षाकृत सफल नहुँदा मोस्ट वान्टेड सूचीका ठूला अभियुक्तहरू कानूनी दायरा बाहिरै छन्। नेपाल प्रहरी को अनुरोधमा इन्टरपोलले जारी गरेको रेड नोटिस सूचीमा अहिले 98 नेपाली सहित 900 जना फरार अभियुक्त रहेका छन्। धेरै जसो युएई, मलेसिया, कतार, साउदी अरब तथा अमेरिकामा छन्। अन्तर्राष्ट्रिय सहकार्य, कूटनैतिक समन्वय र सुपुर्दगी सन्धिको कमजोरीका कारण गम्भीर अपराधका अभियुक्तहरू पक्राउ प्रक्रियामा ढिलाइ भइरहेको सम्बन्ध अधिकारीहरूको विश्लेषण छ। तुलनात्मक रूपमा सामान्य मुद्दा कि अभियुक्तलाई प्रहरीले सहजै विदेशबाट पक्राउ गरेर ल्याउँदा प्रश्न उठ्न थालेका छन्। गम्भीर प्रकृतिका धेरैजना पीडित रहेका मुद्दाका अभियुक्तलाई भने वर्षौंदेखि प्रयास गर्दा पनि किन ल्याउन सकिएको छैन। सहकारी ठगीदेखि बैंकिङ कसुर तथा मानव बेचबिखन जस्ता गम्भीर मुद्दाका अभियुक्तहरू विभिन्न देशमा खुलेआम रहेका छन्। तर सरकारको पहुँच बाहिर नयाँ पत्रिका दैनिकले खबर छापेको छ।
0: काया कैरनमा सर्प दंशको जोखिम र बस्ने उपाय बारे जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
5: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
10: वन्यजन्तुको शिकार गर्ने, पक्रने, ओसार पोसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
5: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्क्याउने, लखेट्ने वा ढुङ्गा तथा अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आत्तिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय, वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
10: वन क्षेत्रमा आगो बाल्ने, चुरुट वा सल्किरहेको वस्तु फाल्ने कार्य गर्नु हुँदैन। घर खेतबारी नजिक नयाँ घाँस पलाउने आशामा आगो लगाउने कार्य गर्दा अनियन्त्रित रूपमा वन डडेलो सल्किन सक्छ। घाँस पात वा फोहोर जलाउँदा अत्यन्त सावधानी अप्नाउनु पर्दछ।
5: सानो लापरवाहीले वन डडेलोको कारण वन वन्यजन्तु तथा समग्र प्राकृतिक वातावरणमा अपूरणीय क्षति हुन गई मानवीय स्वास्थ्यमा समेत असर पर्दछ। वन डडेलो लागिहालेमा नियन्त्रण गर्नका लागि स्थानीय समुदाय, सुरक्षा निकाय र सरकारवाला सबै मिलेर सहकार्य गरौं।
10: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, फोन 98 550 92 60 र वेबसाइट chitawannationalpark.gov.np।
11: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
12: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याऊ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
11: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौ।
12: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
11: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
12: चुरोट बिँडीको प्रयोग पश्चात आगो निप्लको
0: युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कहिरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सुकुम्बासी बस्तीबाट विस्थापित नागरिक 41 दिनदेखि होल्डिङ सेन्टरमा सरकारले समयमै व्यवस्थापन गर्न नसक्दा थप समस्या र अन्डोल, बिटुमिन र डिजेलको भाउ बढेपछि विभिन्न सडक आयोजनाको काम ठप्प प्राय, साना अभियुक्त धमाधम पक्राउ, मोस्ट वान्टेडहरू मस्त लगायतका खबर प्रस्तुत गरे।
1: अब बाँकी खबर। पूर्व गृह मन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुदन गुरुङको सम्पत्ति छानबिन गर्न गठित समितिले हिजो प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रतिवेदन बुझाएको छ। समितिका एक सदस्यका अनुसार गुरुङको जग्गा अस्वाभाविक नदेखिएको र अन्य सम्पत्तिको पनि अस्वाभाविक रूपमा स्रोत नै नखुल्ने भन्न मिल्ने नपाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ। विवादास्पद व्यवसायी दीपक भट्टसँग प्रत्यक्ष सम्बन्ध पुष्टि हुन नसकेको र उनीहरूबीच आर्थिक कारोबार भएको कुनै बैङ्किङ विवरण नदेखिएको पनि प्रतिवेदनमा लेखिएको छ। 45 पृष्ठको प्रतिवेदनमा हामी नेपाल नामक संस्था मार्फत गरेका काम र आर्थिक गतिविधिका विषय पनि उल्लेख छन्।
0: गर्मी मौसमको सुरुवातसँगै गाउँघर विशेष गरी तराई क्षेत्रमा सर्पदंशको त्रास बढेको छ। तराईका जिल्लाहरू सहित झन्डै 26 जिल्लाहरू सर्पदंशबाट अति प्रभावित छन्। पछिल्लो दुई दिनमा मात्रै सर्पको टोकाइबाट रौतहट, बारा र कपिलवस्तुमा गरी 3 जनाको ज्यान गएको छ। यसै अवधिमा सर्पले टोकेकाहरू 10 जनाको उपचार भइरहेको छ। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क अनुसार नेपालमा वर्षेनी औसत 200 जनाले सर्पदंशका कारण ज्यान गुमाउने गरेका छन् भने कतिपय व्यक्तिहरू अङ्ग भङ्ग समेत हुने गर्छन्। डरलाग्दो तथ्य के छ भने यीमध्ये धेरै जसोको सर्पको कडा विषका कारण नभई समयमा उपचार नपाउनाले र समाजमा अझै पनि व्याप्त अन्धविश्वासका कारण ज्यान जाने गरेको छ। थप जानकारी सहित महेश केवाली।
13: तराई र पहाडी खोचहरूमा हिँड्दा राति भुइँमा सुतिरहेका बेला वा हिँड्दा सर्पले डस्न सक्छ। गाउँघरमा अझै पनि टोकेको ठाउँमा कपडा वा डोरीले कसेर बाँध्ने, ब्लेडले काटेर विषालु रगत फाल्न खोज्ने, मुखले चुस्ने वा घाउमा माटो र जडीबुटी दल्ने गरिन्छ। त्यति मात्रै होइन, सर्पदंशपछि अस्पताल कुदाउनुको साटो गाउँकै धामी झाँक्री कहाँ झारफुकका लागि पुर्याइन्छ। यसो गर्दा समयमा उपचार नपाएर धेरैको ज्यान जाने गर्छ। त्यसैले सर्पदंशपछि तुरुन्तै अस्पताल लैजानु पर्छ भन्नुहुन्छ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टिकुका सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन।
4: अब यताउता गर्ने कुरै छैन, तुरुन्त गएर चाहिँ भर्ना भएर एन्टिडोट लिनुपर्छ होइन, एन्टिस्टिङ भएन भन्छ हामीले, त्यो लिएन भने अब करेट कोब्रा जस्तो होइन त्यसले तुरुन्तै हानि गर्छ नि, कति विषले असर पारिसक्यो भन्ने कुरा आउँछ, त्यसले गर्दाखेरि त्यो जति ढिलो भयो उति जोखिम बढ्दै गयो।
13: तथ्याङ्क अनुसार नेपालमा पाइने कम्तीमा 90 प्रजातिका सर्पमध्ये केवल 20 प्रजाति मात्र विषालु छन्, बाँकी 70% विषहीन हुन्छन्। तर धेरैलाई कुन विषालु र कुन विषहीन भनेर चिन्न सक्ने ज्ञान हुँदैन। विषहीन सर्पले टोक्दा पनि मनोवैज्ञानिक त्रासका कारण बेहोस हुने वा हृदयघात हुने समस्या हुने गर्छ। कतिपय अवस्थामा त गलत उपचार र डरकै कारण धेरैले ज्यान गुमाएको तितो यथार्थ छ। सर्पले टोकी लगत्तै बिरामीलाई धेरै हलचल गर्न नदिई सिधा सुताउनु पर्छ र शरीरका कसिला लुगा वा गहना खोलिदिनुपर्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा बिरामीलाई ढाडस र सान्त्वना दिनुपर्छ। फेरि डाक्टर पुन।
4: बिरामीलाई अब सुताउने होइन, धेरै हलचल गर्न नसक्ने लुगाहरू कपडाहरू छ भने खोलिदिने, कुनै पनि अब काट्ने होइन अथवा रगत चुस्ने अथवा कुनै चाहिँ अब जडीबुटी भनेर लगाउने त्यस्तो कुराहरू गर्नु भयो नि।
13: धेरैले सर्पदंशको उपचार कहाँ हुन्छ भन्ने जानकारी पनि छैन, त्यसले पनि जोखिमलाई थप बढाएको छ। देशभर झन्डै 100 सर्पदंश उपचार केन्द्रहरू छन्। सरकारी अस्पताल, केही निजी अस्पताल र नेपाली सेनाले आफ्ना ब्यारेकहरूमा यो सेवा दिइरहेका छन्। सर्पदंशको औषधि एन्टी स्नेक भेनम सरकारी अस्पतालहरूमा पूर्ण रूपमा निशुल्क पाइन्छ। साथै सही सूचना दिन त्रिवी शिक्षण अस्पतालमा 24 घण्टा सञ्चालन हुने गरी सूचना केन्द्र स्थापना गरिएको छ। सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन।
4: फेरि यहाँनिर के छ भन्दा कहिलेकाहीँ सर्प टोकेको अस्पताल कुन हो भन्दा थाहा नपाएर घुमाउँदा घुमाउँदा बिरामीको मृत्यु पनि भएको छ, र विशेष गरेर तराईतिर सर्पदंश उपचार केन्द्र जहाँ छ त्यो डाइरेक्ट त्यहाँ लगेको चाहिँ राम्रो हुन्छ, जसले गर्दा छिटो बिरामीले चाहिँ उपचार पाउँछ र बस्ने सम्भावना बढेर जान्छ।
13: सर्प जमिन बाहिर निस्कने गर्मीको यो बेला घर वरिपरिको झाडी सफा राख्ने, ओछ्यान राम्रोसँग टकटकाएर मात्र सुत्ने, भुइँमा नसुत्ने र राति हिँड्दा अनिवार्य टर्च लाइटको प्रयोग गर्ने हो भने सर्पदंशबाट जोगिन सकिन्छ।
1: देशका पूर्वी र मध्य क्षेत्रका धेरै ठाउँमा गैराती र बिहान पानी परेको छ। पानी परेका ठाउँमा शीतल भएको छ, तर पश्चिम तराईका धेरै ठाउँमा भने पानी नपरेका कारण गर्मी बढेको छ। केही ठाउँमा तातो लहर समेत चलेको छ। आज र भोलि पनि मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागमा गर्मी बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज कोशी, लुम्बिनी, कर्णाली प्रदेश लगायत हिमाली र पहाडी भागका केही ठाउँमा तथा तराईका एक दुई ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। यसैबीच नेपालमा मनसुन भित्रन अझै एक हप्ता लाग्ने भएको छ। महाशाखाका अनुसार अहिले दक्षिण भारतको केरला र तमिलनाडुमा मनसुन आइपुगेको र बङ्गालको खाडी हुँदै नेपालमा मनसुन आइपुग्न एक हप्ता लाग्नेछ। 3-4 दिनमा बङ्गालको खाडीमा मनसुन पुग्ने र त्यसपछि नेपाल आउँदा एक हप्ता आसपास वा केही अघि वा केही दिन पछि पनि हुन सक्ने मौसमविदको भनाइ छ। मौसमविदका अनुसार कहिलेकाहीँ मनसुन छिटो सक्रिय भए छिट्टै भित्रने र ढिलो सक्रिय भए ढिलो आउने हुन्छ। नेपालमा औसत जुन 13 तारिकमा मनसुन भित्रने मिति हो, आज जुन 6 भएको छ। भारतमा तोकिएको औसत मिति जुन 1 मनसुन भित्रिनेमा यसपालि केही ढिला गरेर भित्रिएको छ। त्यसैले नेपालमा पनि निर्धारित मितिभन्दा केही ढिला भित्रने मौसमविदको अनुमान छ। यसपालि मनसुनमा औसतभन्दा कम वर्षा हुने र गर्मी बढी हुने आकलन गरिएको छ। कुनै कुनै क्षेत्रमा अतिवृष्टि वा अनावृष्टि हुन सक्ने सम्भावना समेत रहेको मौसमविदले अनुमान गरेका छन्।
0: आगामी आर्थिक वर्ष 2083-84 को मौद्रिक नीति निर्माणमा जुटेको राष्ट्र बैंकले सुझाव पेश गर्न आह्वान गरेको छ। केन्द्रीय बैंकले मौद्रिक नीतिलाई सन्तुलित र प्रभावकारी बनाउन सरकारवालाबाट राय तथा सुझाव माग गरेको हो। सरकारले जेठ 15 जारी गरेको आउँदो बजेटलाई सघाउ पुर्याउने गरी राष्ट्र बैंक ऐन 2058 भएको व्यवस्था बमोजिम आउँदो आर्थिक वर्षको नीति तर्जुमा गर्ने प्रक्रिया अघि बढेको हो। राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले निकालेको सूचना अनुसार सरकारवाला विज्ञ र नागरिकले सुझाव पठाउन सक्नेछन्। 5 असारसम्म सुझाव पठाउन सक्न राष्ट्र बैंकले समय सीमा तोकेको छ। काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
14: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड बीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
15: सेवाहरू
16: साथमा रोजगारी हातमा
17: दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय हरिनगरमा भर्ना खुल्ला सम्बन्धी सूचना
6: रमणीय शैक्षिक वातावरणमा अध्यापन हुने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटीको आङ्गिक संस्था तथा बागमती प्रदेशकै नमुना शिक्षालय एस दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय मारिछ चितवनमा एसईई एसएलसी तथा टीएसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि 3 वर्ष डिप्लोमा कार्यक्रमहरूमा भर्ना खुल्यो
7: अध्यापन हुने विषयहरू डिप्लोमा कृषितर्फ पशु विज्ञान डिप्लोमा सिभिल इन्जिनियरिङ र डिप्लोमा फार्मेसी
8: 3 वर्षको शिक्षण शुल्क ₹50,000 मात्र सीट सीमित छ आजै भर्ना गरी सीट सुरक्षित गर्नुहोस्
17: थप जानकारीका लागि दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ हरिनगर चितवन 98550-39122 र 98550-39123
18: यो मैलो माडी घुम्दा घुम्दै 2 पो बजन लागेछ यार होइन भोक लागेको छैन तिमीहरूलाई
19: भोक त लागेको छ नि तर के गर्नु खानाको अर्डर कहीँ गरिएन अब चाउमिनमै चित्त बुझाउनु त होला नि
20: तत् के भनेको त्यस्तो अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ यसका साथै स्वादिष्ट रोटी मोमो चाउमिन खाजा सेट चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ ल हिँड जाऊ त्यतैतिर
17: नारायणी होटल एन्ड रेस्टुरेन्ट बसन्तपुर बजार माडी प्रोप्राइटर धनप्रसाद ढुङ्गाना सम्पर्क 97-45-23-91-63 वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध
10: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ
1: अब बाँकी खबर पहिले उहाँ तत्कालीन विद्रोही माओवादीले गठन गरेको जनमुक्ति सेनाका कम्पनी कमान्डर हुनुहुन्थ्यो देशमा आमूल परिवर्तनको नारासहित 26 वर्षको उमेरमै उहाँ माओवादी जनयुद्धमा होमिनु भएको हो उहाँ हुनुहुन्छ कालीकोटका वीरेन्द्र बहादुर भण्डारा आमूल परिवर्तनका लागि माओवादीमा लागेर विभिन्न मोर्चामा युद्ध लडेका उहाँ आशा अनुसार उपलब्धि हासिल नभएपछि त्यो युद्ध र परिवर्तनको नारा माछा माछा भ्यागुतो बन्न पुगेको बताउनुहुन्छ नागरिकको मुक्तिका लागि बन्दुक बोकेर जङ्गल जङ्गल हिँडेको युद्ध मोर्चामा भिडेको भण्डारा अहिले जीवनको अर्को मोर्चामा हुनुहुन्छ जहाँ युद्धका नाराको सट्टा जीविकोपार्जनको सङ्घर्ष छ अहिले उहाँ जीविकोपार्जनका लागि माछा बिक्री गर्नुहुन्छ प्रतिदिन न्यूनतम 25 किलोसम्म माछा बिक्री गर्ने उहाँले यसैबाट वार्षिक 6 लाख रुपियाँ भन्दा बढी आमदानी हुने बताउनुहुन्छ एक समय परिवर्तनको सपना बोकेर बन्दुक समातेका उहाँको हातमा अहिले तिला नदीका माछा हुन्छन् भन्नुहुन्छ जीवनको दिशा फेरिएको छ तर सङ्घर्ष भने उस्तै छ त्यति बेला बम गोला र बारुद बोकेर हिँडिन्थ्यो अहिले बिक्रीका लागि माछा बोकेर हिँडिरहनु परेको छ आफ्ना छिमेकी आफन्त र साथीभाइहरू ठुल्ठुला सपना बोकेर विदेश पलायन भएको देखेका उहाँ आफूमा विदेश जाने सोच कहिले नआएको बताउनुहुन्छ आफ्नो माछा व्यापार सन्तोषजनक नै रहेको उहाँले बताउनु भएको छ भन्नुहुन्छ आफ्नै माटोमा पसिना बगाएर भविष्य खोजिरहेको छु बिहानै उठेर नागमा बजारबाट माछा ल्याएर जुम्ला बजार कालीकोटको माङमा जुम्लाको गोठी जिउला पातारासीको लासी सिङ्जाको नराकोट तिलाको राराहिल र तातोपानी गाउँपालिकाको तिलाकोट बजार पुग्छु यसैमा म सन्तुष्ट छु उहिले बन्दुक बोकेका भण्डारा अहिले माछा बेच्छन् शीर्षकको खबर नागरिक दैनिकमा छ
0: अब विदेशको खबर भारतको कक्रोच जनता पार्टीले आज दिल्लीमा प्रदर्शन गर्ने भएको छ विशेष गरी सामाजिक सञ्जाल मार्फत चर्चामा आएको कक्रोच पिपल्स पार्टीले शिक्षा मन्त्री विरुद्ध शान्तिपूर्ण विरोध प्रदर्शनको तयारी गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् पार्टीका संस्थापक अभिजित डिप्के अमेरिकाबाट नयाँ दिल्ली पुग्नु भएको छ अमेरिकाको पोस्टन विश्वविद्यालय पढ्ने 30 वर्षीय स्नातक डिप्के अनलाइन आन्दोलनलाई समर्थन गर्दै आउनु भएको छ उहाँ यसअघि राजनीतिक सञ्चार रणनीतिकारका रूपमा आम आदमी पार्टीसँग जोडिनु भएको थियो उहाँले झन्डै एक महिना अघि व्यङ्ग्यात्मक रूपमा कक्रोच जनता पार्टी सिजेपी स्थापना गर्नुभएको हो। यो अभियान सर्वोच्च अदालतका मुख्य न्यायाधीश सूर्यकान्तले युवालाई आलोचनात्मक रूपमा कक्रोच र परजीवी भनेपछि सुरु भएको थियो। कक्रोच जनता पार्टीले छोटो समयमै सामाजिक सञ्जालमा लोकप्रिय भएको छ। डिपकेले परीक्षामा हुने गरेको अनियमितता आरोपमा केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै आउनु भएको छ। दिल्लीमा भिड नगर्न समर्थकलाई उहाँको आग्रह छ। भारतका शैक्षिक तथा वातावरण अभियन्ता सोनाम वाङचुक पनि आजको प्रदर्शनमा सहभागी हुने खबरमा उल्लेख छ।
15: अब खेल खबर। साबिक विजेता बागमती प्रदेशले 16 केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि जितेको छ। विभिन्न 6 खेल समावेश प्रतियोगितामा 22 स्वर्ण 21 रजत र 13 काँस्य जित्दै बागमती टिम च्याम्पियन भएको हो। राष्ट्रिय खेलकुद परिषद राखेपको आयोजना तथा प्रदेश खेलकुद विकास परिषद बागमती प्रदेशको सह आयोजनामा भएको प्रतियोगितामा सुदूरपश्चिम प्रदेश दोस्रो भयो। सुदूरपश्चिमले 19 स्वर्ण 9 रजत र 14 काँस्य प्राप्त गर्यो। 12 स्वर्ण 15 रजत र 18 काँस्य जितेको लुम्बिनी प्रदेश तेस्रो बनेको छ। 5 स्वर्ण 2 रजत र 18 काँस्यका साथ गण्डकी चौथो, 4 स्वर्ण 7 रजत र 17 काँस्य सहित कोशी प्रदेश पाँचौं, 3 स्वर्ण 6 रजत र 6 काँस्यका साथ मधेस प्रदेश छैटौं अनि 2 स्वर्ण 5 रजत र 12 काँस्यका साथ कर्णाली प्रदेश सातौं भयो। तीन दिने प्रतियोगितामा 7 प्रदेशबाट 686 खेलाडीले एथलेटिक्स, भलिबल, कबड्डी, तेक्वान्डो, कराते र उसुमा प्रतिस्पर्धा गरेका थिए। यसैबीच 19 वर्ष मुनिको टी20 महिला राष्ट्रिय क्रिकेटमा लुम्बिनी, सुदूरपश्चिम र गण्डकी प्रदेशले विजय सुरुवात गरेका छन्। सुर्खेतको वीरेन्द्र नगरमा हिजोदेखि सुरु भएको प्रतियोगिताको पहिलो खेलमा लुम्बिनीले कर्णाली प्रदेशलाई 54 रनले हरायो। यो खेल कालुङचुक मैदानमा भएको थियो। त्यस्तै वीरेन्द्र नगर मैदानमा भएको अर्को खेलमा सुदूरपश्चिमले पूर्वको टोली कोशीलाई 89 रनले हराउँदै विजय सुरुवात गरेको हो। तेस्रो खेलमा गण्डकीले बागमतीलाई 7 विकेटले हराएको छ।
0: आया कई रनमा अब केही खबर संक्षेपमा। शिक्षा तथा खेलकुद मन्त्रालयले 8 विश्वविद्यालयको उपकुलपतिको सर्टलिस्ट सार्वजनिक गरेको छ। सिफारिस गर्न गठित समितिका अनुसार सर्टलिस्टमा रहेका उम्मेद्वारहरूका सम्बन्धमा पर्सि सोमबारसम्म राय सुझाव दिन सकिनेछ। सर्टलिस्टमा परेका सूचीहरू उज्यालो अनलाइनमा गएर हेर्न सकिनेछ।
15: प्रधानमन्त्री बालेन्द्र शाहलाई सन्देश लेखेका कारण 7 प्रहरीको केरकारमा परिचर्चामा आएका नेपाल सरकारका सचिव कृष्ण पुष्करलाई उपराष्ट्रपति कार्यालयबाट मन्त्री परिषद तथा प्रधानमन्त्री कार्यालयमा सरुवा गरी जगेडामा राखिएको छ।
0: सर्वोच्च अदालतले नेपाल वायु सेवा निगममा मनोनित गरिएका 5 सञ्चालक समिति सदस्यको नियुक्ति प्रक्रिया तत्काल रोक्न अन्तरिम आदेश जारी गरेको छ।
15: विश्वव्यापी राइड हेलिङ कम्पनी उबरले हिजो नेपाली बजारमा औपचारिक प्रवेशको घोषणा गरेको छ। यससँगै नेपालमा सञ्चालन हुने अन्तर्राष्ट्रिय राइड हेलिङ प्लेटफर्महरूको संख्या 4 पुगेको छ।
0: एसी र कक्षा 11-12 परीक्षाहरूमा बरामद गरिएका 496 थान विभिन्न कम्पनीका मोबाइलहरू सिरामा नष्ट गरिएपछि चौतर्फी आलोचना सुरु भएको छ। जरिवाना गरेर धनीलाई नै फिर्ता वा लिलामी गर्नुपर्ने कुरा उठेको छ। मोबाइल सहित 5 स्मार्ट वाच पनि बरामद गरिएको थियो।
15: ई कमर्स प्लेटफर्म दराज नेपालको प्रबन्ध निर्देशक पदबाट आँचल कुँवरले राजीनामा दिनुभएको छ। कम्पनीको कार्यवाहक प्रबन्ध निर्देशकका रूपमा बिएनई नियुक्त हुनुभयो।
0: बागमती प्रदेशले करिब 47 करोड लागतमा हेटौडा सिसौघारीमा निर्माण गरेको धुलो दुध कारखाना निर्माण सम्पन्न भएको, 2.5 वर्ष बित्दा पनि परीक्षण उत्पादन सीमित भएको छ।
15: चीनको कोरला नाकाबाट भित्रिएका विद्युतीय गाडीको आयातमा कैफियत रहे नरहेको छानबिन गर्न अर्थ मन्त्रालयले गठन गरेको समिति मुस्ताङ पुगेको छ।
0: र भित्री मधेस डडेलधुराको जोगबुढाको उर्वर फाटा 2 अघिसम्म देशका विभिन्न जिल्लाबाट बसाई सरेर आएका परिवारको आश्रय स्थल थियो। घना जङ्गल फाँडेर बनाइएका खेतबारी मेहनतले उठाएका घर र विस्तार हुँदै गएको बजार अहिले भने रङ्गुन पन्तुरका खोलाको कटानसँगै क्रमशः रित्तिँदै गएको खबर गोर्खापत्रले लेखेको छ। काया कैरनमा अब पालो उखानको
15: बोट अनुसारको फल।
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
15: सुकुम्बासी बस्तीबाट विस्थापित नागरिक 41 दिनदेखि होल्डिङ सेन्टरमा, सरकारले समयमै व्यवस्थापन गर्न नसक्दा थप समस्या र अन्यल।
0: बिटुमिन र डिजेलको भाउ बढेपछि विभिन्न सडक आयोजनाको काम ठप्प, प्राय मूल्य समायोजन बारे निर्णय हुन नसक्दा काम गर्न नसकेको निर्माण व्यवसायको भनाई।
15: गर्मीसँगै सर्पदंशको जोखिम, समयमै उपचार नपाउँदा समस्या, सर्पले टोक्ने बित्तिकै तुरुन्तै सर्पदंश उपचार केन्द्रमा पुर्याउन डाक्टरको सल्लाह।
0: भारतको कक्रो जनता पार्टीले आज दिल्लीमा प्रदर्शन गर्दै संस्थापक अभिजित डिप्के, शैक्षिक अभियन्ता सोनाम लगायत सहभागी हुने।
15: र राष्ट्रपति रनिङ सिल्डमा साबिक विजेता बागमती टिम च्याम्पियन।
0: र अन्त्यमा आजको कार्टुन। आज हामीले सशक्त शीर्षकमा महेश बस्ताकोटीले केही दिन अगाडि बनाउनु भएको कार्टुन लिएका छौँ। बजेटमा धेरै बिजुली प्रयोग गर्दा कर लाग्ने व्यवस्था भएको र बजेट भाषणको दिन प्रधानमन्त्रीले ढुक्क हुनुहोस् भनेर फेसबुकमा लेखेको प्रसङ्गसँग यो कार्टुन सम्बन्धित छ। यहाँ एउटा घरभित्र श्रीमान श्रीमती र सानो छोरा छन्। गर्मीले पङ्खा चलाइरहेको बेला पङ्खाको तार झिकेर फाल्दै श्रीमान भन्दैछन्, तिमीहरू ढुक्क भए हुन्छ, यो घरमा बत्ती पङ्खा अब चलाउन पाइँदैन। आजको कायाकैरन सकिएको छ। कायाकैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि बिदा माग्छौँ। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौँ। नमस्कार।
2: स्वदेश एफएम 93.2 मेगाहर्ज। आदरणीय श्रोता नमस्कार। आजको नेपाली बहसबाट खिम्बम उपस्थित भइसकेको छु। आजको नेपाली बहस पनि देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ सुनिराख्नु भएको छ। डिजिटल प्लेटफर्ममा हाम्रो पात्रो .com र नेपाली नेटवर्क .com मार्फत संसारभरकै साथ सुनिराख्नु भएको छ। नेपाली बहसमा हामी सामाजिक, आर्थिक, सांस्कृतिक, कुटनीतिक, राजनीतिक विषयमा छलफल र बहस गर्ने गर्दछौँ। र काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 मेगाहर्जबाट पनि नेपाली बहस यतिखेर प्रत्यक्ष रूपमा प्रसारण भइरहेको छ। नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा हामी विभिन्न क्षेत्रका बारेमा परिचर्चा गर्ने गर्दछौँ र नेपाली बहसलाई यहाँहरूले सिधा प्रश्नको सिधा जवाफ लिने कार्यक्रमका रूपमा पनि हेरिराख्नु भएको छ। आज हामी यतिखेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति भारत भ्रमण सकेर फर्किनु भएको छ र परराष्ट्र मन्त्री शिशिर खनाल फेरि भारत भ्रमण जानु भएको छ। अब भारतसँगको द्विपक्षीय सम्बन्धका विषयमा पनि एक किसिमको जुन चर्चा हुने गरेको छ, यो सम्बन्ध सुधारका लागि पनि एउटा कोसे ढुङ्गा साबित भएको विषय पनि सँगसँगै जोडिएर आएको छ। अब नेपाल र भारत दुई देश बीचको चाहन्छौ। भारत भ्रमण रवि लामिछानेको कस्तो रह्यो? हिजो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूको प्रश्नमा सीमा विवाद बारे तपाईँहरूले कसरी के विषयमा छलफल गर्नुभयो भन्ने पत्रकारको प्रश्नमा उहाँले भन्नुभएको छ। अब सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्छौं। र प्रधानमन्त्री बालिन शाहले सीमाको विषयमा बोलेको विषय के हो, नेपाल अतिक्रमणकारी देश हो त भन्दै गर्दाखेरि उहाँले परराष्ट्र मन्त्रालयले निकालेको विज्ञप्ति, जुन विज्ञप्ति अनुसार नै यहाँहरूले बुझ्नका निम्ति आग्रह पनि गर्नुभएको छ। रवि लामिछानेले आदरणीय श्रोता, हामी नेपाली बहसमा भन्न चाहन्छौँ, भारतसँग वान टु वान वार्ता भएको छ राष्ट्रिय स्वतन्त्र पार्टीले र त्यसका सभापतिले भारतसँग एक किसिमको सम्बन्ध प्रगाढ रूपमा विस्तार गर्ने गरी जुन किसिमको एउटा माध्यम तयार गरेको छ, जुन गोरेटो तयार भएको छ, यसलाई अब जोगाएर ल्यान सक्नुपर्दछ भन्ने विषयमा पनि आज हामी छलफल बहस गर्न चाहन्छौँ। पूर्व गृहमन्त्री सुदन गुरुङको बारेमा छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ, प्रधानमन्त्री कार्यालयमा प्रतिवेदन बुझाएको छ। र पूर्व गृहमन्त्री सुदन गुरुङको प्रतिवेदनले अब के कुरालाई बाहिर ल्याउँदछ त, के विषयमा छ उहाँ अनुसन्धान भयो, के विषयमा प्रतिवेदनमा लेखियो र प्रतिवेदनमा सुदन गुरुङ के हुन्छ उनको बारेमा, उनी फेरि गृह मन्त्रालयमा फर्किन्छन्? सुदन गुरुङको अहिलेसम्म आएका तथ्य र प्रमाणदर्शीका आधारमा प्रतिवेदन सार्वजनिक गर्ने र प्रतिवेदन तयार गर्ने हिम्मत गरे त समितिले? 15 दिनको म्याद दिएको समितिले फेरि 5 दिन थपेर थप अनुसन्धान पनि गरेको थियो, त्यसको प्रतिवेदन यतिखेर प्रधानमन्त्रीलाई बुझाइएको छ। प्रधानमन्त्रीलाई बुझाएको प्रतिवेदन आखिर के छ त, आज हामी यसको विषयमा पनि बहस र चर्चा गर्न चाहन्छौँ। आदरणीय श्रोता, नेपाली बहस यतिखेर देशभरका नेपालीहरूले तपाईँहरूले सुनिराख्नु भएको छ, विदेशमा पनि तपाईँहरूले सुनिराख्नु भएको छ, लाखौँ नेपालीहरूले मन पराउने कार्यक्रम हो र सुन्ने कार्यक्रम हो। र सडक दुर्घटना पनि भयावह बन्दैछ, दैनिक औसत 8 जनाको मृत्यु हुने गरेको छ, राज्य उदासीन छ, सडक सुरक्षा कानुन मस्यौदा 8 वर्षदेखि अलपत्र छ, यातायात नियमावलीकै भरमा अहिलेसम्म काम भइरहेको छ। आदरणीय श्रोता, हामी बहस गर्न चाहन्छौँ, चर्चा गर्न चाहन्छौँ, नेपाली बहसमा विभिन्न क्षेत्रका विषयमा हामी चर्चा परिचर्चा गर्नेछौँ। र नेपाली बहस यतिखेर हरेक नेपालीले, हरेक नेपाली नागरिकहरूले भन्नु भएको छ। अब सरकारलाई खबरदारी गर्नुपर्छ, राज्यलाई खबरदारी गर्नुपर्छ, राज्यका हरेक निकायहरूलाई सुशासनयुक्त समाज निर्माणका निम्ति खबरदारी गर्नुपर्दछ भन्ने विषयहरू पनि सँगसँगै जोडिएर आएको छ। आदरणीय श्रोता, अहिलेको अवस्थामा राष्ट्रिय प्रजातन्त्र पार्टी विभाजित भएको छ। धवल शमशेर जबराले एउटा तब्कालाई लगेर हिँड्नु भएको छ, 183 जना सदस्यहरू लगेर उहाँ पार्टी विभाजन गरेर हिँड्नु भएको छ। यो विभाजन हो वा चाहिँ उहाँ बाहिरिनु भएको हो, यसका विषयमा पनि आज हामी चर्चा गर्न चाहन्छौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी जुन राजा सहितको किन भइरहेको छ, किन उहाँहरू बिचमा सहमति सहकार्य भइरहेको छैन, आजको नेपाली बहसमा हामी कुराकानी गर्न चाहन्छौँ, छलफल गर्न चाहन्छौँ। आदरणीय श्रोता, आज हामी अर्को विषयलाई पनि जोड्न चाहन्छौँ। अहिले प्रधानमन्त्री बालेन्द्र शाह बालेनले जुन किसिमले आफ्नो सन्देश लेखेको भरमा 7 घण्टा प्रहरीको किरकारमा परेर चर्चामा आएका नेपाल सरकारका सचिव कृष्णहरि पुष्करलाई उपराष्ट्रपति कार्यालयबाट मन्त्री परिषद तथा प्रधानमन्त्रीको कार्यालयमा सर्वाग्री झगडामा राखिएको छ। प्रहरीको किरकारबाट बिहिबार अबेर रिहा भएर भोलिपल्ट पुष्करलाई प्रधानमन्त्री कार्यालयले झगडामा राखिएको हो। झगडामा कामको जिम्मेवारी दिँदैन, अब उनी जिम्मेवारी विहीन अवस्थामा अवकाशमा जाने देखिएको छ। प्रधानमन्त्री कार्यालयका एक उच्च कर्मचारीका अनुसार पुष्करको ठाउँमा कसैलाई सरुवा गरिएको छैन। उपराष्ट्रपति कार्यालयमा सोमबार सचिव पठाउने पनि जानकारी प्राप्त भएको छ। सीमा विवाद छ यतिखेर नेपाल भारतको, अब यसलाई पनि चाँडोभन्दा चाँडो समाधान गर्नका निम्ति द्विपक्षीय छलफल र भेटघाटवार्ता हुन जरुरी पनि छ। आजले श्रोता, नेपाली बसमा हामी चर्चा गर्न चाहन्छौँ आजको दिनमा नेपाली कङ्ग्रेसको अवस्था अहिले के छ, क्रियाशील सदस्यता अध्यावधिकको विषय नेपाली कङ्ग्रेसमा पनि जटिल बन्दै गइरहेको छ। नेपाली कङ्ग्रेसका सबै सदस्यहरूले क्रियाशील सदस्यता अध्यावधि गरेकै गरेनन्। नेपाली कङ्ग्रेसको विवाद यतिखेर मिल्छ कि मिल्दैन, नेपाली कङ्ग्रेसभित्र देखिएको चरम विवादलाई चाहिँ कसरी मिलाउने प्रयत्न भएको छ त, पूर्वबहादुर खड्का संस्थापन पक्ष गगन कुमार थापाहरूले नेपाली कङ्ग्रेसलाई एक डिक्का बनाएर ल्याउन सक्छन्? आजको नेपाली बसमा हामी चर्चा गर्न चाहन्छौँ। राष्ट्रिय स्वतन्त्र पार्टीले जुन किसिमको लक्ष्य लिएको छ र जुन किसिमको सरकारले सुशासनको लक्ष्य लिएको छ, आज सुशासनको लक्ष्यमा सरकार केन्द्रित बन्न सक्नु पर्दछ, यो विषयमा पनि चर्चा गर्न चाहन्छौँ। 776 गाडीहरू चिनिया नाकाबाट भित्र प्रवेश गर्दै थिए, सशस्त्र प्रहरीले उक्त यी गाडीहरू, उक्त इभी भ्यानहरू र इभी गाडीहरूलाई नियन्त्रणमा लिएको छ। सुन्नमा आएको छ बजेट
3: हरेक पीडाहरू बुझेर जनताका घाउमा मलम लाउने काम गर्न सक्छ कि सक्दैन, तपाईँले कस्तो देख्नु भएको छ? मर्निङ सो अफ द डे भन्छ, सरकार सही बाटोमा छ, सही ट्र्याकमा छ सरकार आज?
21: अब अहिले म सरकारको आलोचना गर्ने पक्षमा छैन, फेरि मैले भनेको छु 100 दिन सरकारलाई काम गर्न दिउँ।
3: अनिमन्त्री,
21: सुशासनको कुरा हो अहिले मुख्य एजेन्डा, जनता सुशासन खोजिरहेछन्। मैले गाउँघरमा जाँदाखेरि कुना काट्न जाँदाखेरि पीडितहरूको पीडा पनि डरलाग्दो छ, पीडितहरूले भनेका छन् हामीलाई न्याय चाहियो, हामीलाई बस्न चाहियो, सुकुम्बाई समस्याको कुरा गर्दाखेरि सुकुम्बाई समस्या सम्धान गर्न पनि दीर्घकालीन मास्टर प्लान चाहिन्छ, हचोको भनौँ सुकुम्बाई समस्या सम्धान गर्न सकिँदैन। खेमबमजी, नेपाली बस लाखौँ लाख जनताले सुन्छन्, देशभरिका जनताले चाहिँ सुकुम्बाई समस्या सम्धान गर्न बालन शाहको अबको रणनीति चाहियो, अव्यवस्थितलाई व्यवस्थित बनाउनु पर्यो।
3: होल्डिङ सेन्टरमा बसेका सुकुम्बासीहरू दयनीय अवस्था छ, होल्डिङ सेन्टरमा सुकुम्बासीहरू चाहिँ खान पिउन नपाएर अप्ठ्यारो अवस्थामा छ,
21: घर नभएको घर बनाइदिनु पर्यो, गाछ बासको बासको व्यवस्था सरकारले
3: गर्नुपर्छ,
21: सुकुम्बासीलाई निश्चितमाले साथ दिन्छ र सुकुम्बासी समस्या दीर्घकालीन रूपमा समाधान गर्नुपर्छ भनेर म देशभरि
3: जाँदैछु। अहिले रौतहट जान छोड्नु भयो तपाईँ, यहाँ आइरहेछ कमेन्टमा
21: सम्मान गर्नुपर्छ, म त अहिले पाल्पामा छु, अब केही समयपछि म गुमी पुग्दैछु,
3: तर यहाँ नागरिकहरूले भन्दैछन्, दर्शकहरूले भन्दैछन्, यहाँ अडियन्सहरूले तपाईँलाई
21: सोध्दैछन्, अहिले देशव्यापी दौडामा छ,
3: हैन अडियन्सले भन्दैछन् क्या, ऋषिजी तपाईँ कहिले जानुहुन्छ रौतहटमा, रौतहटको जनताले बिर्सनु भयो भन्ने आइरहेछ,
21: म हरेक जिल्ला जान्छु, म जनतालाई छ नि साथ दिन्छु, म स्वास्थ्य र शिक्षा निशुल्क हुनुपर्छ भन्ने मान्छे हुँ, अर्थमन्त्री सुविधाजीलाई भन्न चाहन्छु, अब बिजुलीमा भ्याट लगाएर समस्याको समाधान हुँदैन, नेपाली जनतालाई सकिन्छ भने दलितलाई, निमुखालाई, असहाय गरिब जनतालाई निशुल्क बत्ती बाल्न दिनुपर्छ, भ्याट लगाउने होइन, स्वास्थ्य र शिक्षामा भ्याट लगाउने होइन, ट्याक्स लगाउने होइन, स्वास्थ्य र शिक्षा निशुल्क गर्नुपर्छ भन्ने मेरो अभियान हो,
2: आज त्यही भ्याक छ,
21: तीव्र गतिमा हुनुपर्छ,
2: आज त्यही कर
21: छ, जनतालाई सम्पन्न बनाउनु पर्छ, स्वदेशमै रोजगारी दिनुपर्छ खेमजी,
2: तर त्यही कर छ, त्यही भ्याक लायो सरकारले, त्यही ट्याक्स लायो, जनतालाई चाहिँ मारमा पार्ने काम भयो, कालो बजारी छ, बजार अनुगमन आज छैन, हैन, एभरेजिङमा चाहिँ 1 अर्ब करिब करिब कारोबार गर्ने व्यक्तिले चाहिँ अब 5% मात्र तिर्दाखेरि 5 करोड तिर्नु पर्दछ, हैन, यहाँ त निकै ठुलो गाह्रो छ नि त अहिले व्यापारीहरूलाई, सामानको मूल्य बढ्दैछ, अब उत्पादनको मूल्य बढ्दैछ, सक्छन् त जनताहरू, गरिब जनताहरू बाँच्न सक्छन् यो देशमा, अब
21: होइन व्यापारीहरू पनि समस्यामा छन्, सुरुमै सरकारले धरपकड गर्यो व्यापारीहरूलाई, व्यापारीहरूमाथि सरकारले तर्साउन खोज्यो, त्यो गलत हो, गलत गर्नेलाई पनि कारवाही गर्नुपर्छ, तर त्यसको प्रक्रिया हुन्छ, विधि हुन्छ, म सरकारलाई के भन्न चाहन्छु भन्दाखेरि बारेन शाहलाई अहिलेको अवस्थामा आर्थिक क्रान्ति गर्ने हो देशमा, उद्योग धन्दा छ नि सुचारू गर्ने हो, बन्द भएका उद्योगहरू खोल्नुपर्छ, सरकारले खोइ पहल गरेको, किनभने हाम्रो देशमा अब उद्योगपति व्यापारीले निर्दक्त काम गर्न पाउनु पर्यो, उनीहरूलाई केही पनि समस्या हुनु भएन, सरकारले त सहजीकरण गर्ने उद्योगपति व्यापारलाई साथ दिने हो, आज गाउँ गाउँमा छ नि किसानहरूलाई मल दिनु पर्यो, मल पाएको छैनन् बिउ दिनु पर्यो, बिउ हामीले चाहिँ उत्पादन गर्नु पर्यो, मल कारखाना हामीले खोल्नु पर्यो, रविजीले भन्नुभयो नि त, मैले पहिलेदेखि नै नेपालमा मल कारखाना चाहिन्छ भन्ने मान्छे म हुँ, त्यो देशको समग्र विकासमा, त्यसैले गर्दाखेरि अब किसानहरूको लागि सिँचाइ गरिदिनु पर्यो, किसानहरूलाई हामीले सक्षम बनाउनु पर्यो, आज पाल्पाका कतिपय गाउँका छ नि खेतबारीहरू बाँझै छन्, किनभने युवाहरू विदेशमा छन्, हामीले ती बाँझो खेतबारीलाई जोत्नु पर्यो, उत्पादनमुखी हुनको लागि हामीले चाहिँ दबाब दिनु पर्यो, सबैलाई फेरि उत्पादनमा लाग्नको लागि आग्रह गर्नु पर्यो, किनभने उत्पादन गर्नु पर्यो, उत्पादन हामीले गर्न सकेका छैनौँ, खाद्यान्नमा हामी आत्मनिर्भर हुनु पर्यो, कृषि क्रान्तिको जग अगाडि बढाउनु पर्यो, किसानहरूलाई सहुलियतमा ऋणहरू दिनु पर्यो, हामीले धेरै काम गर्न सक्छौँ खेमजी,
2: तपाईँलाई चाहिँ यहाँको अभियान, यो स्वतन्त्र नागरिकहरूको अभियान सफल रहोस्, देश दौडामा तपाईँहरू हुनुहुन्छ, जनताका पीडामा हिजो पत्रकारिताका माध्यमबाट र आज समाज सेवाका माध्यमबाट तपाईँ अगाडि बढिरहनु भएको छ, तपाईँलाई धेरै धेरै शुभकामना, नमस्कार समयका लागि। उहाँ हुनुहुन्थ्यो वरिष्ठ पत्रकार सीतामल आधारी श्रोता, नेपाली बसमा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछ।
5: सुरक्षित भविष्यको लागि
9: नवजात शिशुदेखि बालबालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
22: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर १० चितवन
9: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
22: 24 घन्टा इमर्जेन्सी सेवा,
9: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
22: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
9: नवजात शिशुको लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
22: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
9: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
22: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा,
9: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा,
22: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
9: भेन्टिलेटर सेवा,
22: होल बडी चेकअप जाँचको सुविधा
9: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
22: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन, फोन 056-518-853 518-953।
9: मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
23: 24 घन्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
24: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको ICU सेवा,
23: NICU, PICU सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरे द्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
24: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, EEG, ECT सहितको मनोरोग सेवा,
23: युरोलोजीमा MCS गर्नुभएका विशेषज्ञद्वारा सेवा,
24: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
22: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड, फोन 056-493-738, मोबाइल 98-50-88-00।
2: यतिखेर हाम्रो बेसमा पूर्व गृहमन्त्री सुदन गुरुङमाथि लागेको आरोपबारे छानबिन गर्न गठित समितिका संयोजक अध्यक्ष पूर्व न्यायाधीश अच्युत प्रसाद भण्डारी हुनुहुन्छ। श्रीमान, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। अहिले आवाज सुनिरहनु भएको छ? अहिले ठिक छ आवाज? मेरो अडियो
25: अलि राम्रो आवाज सुनिएको छैन।
2: अहिले कस्तो छ आवाज, सुन्दै हुनुहुन्छ?
25: खै त मैले त्यहाँ आवाज मसिनो सुनिन्छ, प्रश्न छैन।
3: अहिले प्रश्न आएको छ, सुन्दै हुनुहुन्छ? ठिक छ, अहिले अलिकति आयो।
25: हजुर,
3: के छ सन्चै हुनुहुन्छ, आराम हुनुहुन्छ, स्वास्थ्य कस्तो छ?
25: राम्रो छ।
3: मर्निङ वाकमा हुनुहुन्थ्यो अहिले होइन?
25: अघि मर्निङ वाक बर्खामा आइपुग्यो।
3: स्वास्थ्य कस्तो छ तपाईँको, ठिक छ अहिले? स्वास्थ्य ठिक छ, स्वास्थ्य राम्रो हुनुहुन्छ?
25: स्वास्थ्य ठिक छ, मेरो नियमित आफ्नो एक्सर्साइज हुन्छ, मर्निङ वाक हुन्छ,
3: पूजा पाठ पनि गर्नुहुन्छ तपाईँ बिहान बिहान होइन? पूजा पाठ धर्म कर्ममा पनि हुनुहुन्छ होइन श्रीमान?
25: हजुर,
3: सुन्दै हुनुहुन्छ नि मलाई राम्रोसँग?
25: होइन,
3: सुन्दै हुनुहुन्छ नि, सुन्दै हुनुहुन्छ नि अहिले? अब लामो समय तपाईँले चाहिँ पूर्व गृह मन्त्री सुदन गुरुङमाथि लागेको आरोपबारे छानबिन गर्ने एउटा जिम्मा पाउनुभयो होइन? तपाईँलाई सरकारले 15 दिन दिएको थियो होइन सुरुमा? 15 दिनमा नभ्याएर 5 दिन थप गरेर 20 दिनमा चाहिँ प्रतिवेदन तयार पार्नु भएको छ र प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइसक्नु भयो। कस्तो खाले प्रतिवेदन बुझाउनु भयो प्रधानमन्त्रीलाई, जनतालाई भन्नुहोस् आज?
25: हामीलाई 15 दिनको म्याद दिएको थियो, 82/28 निर्णय अनुसार हामीलाई चाहिँ यो पूर्व गृहमन्त्री तथा हालका प्रतिनिधि सभाका मान्य सदस्य श्री सुदन गुरुङ गृहमन्त्री हुँदा र तत्पश्चात उठेका विभिन्न सरकारका सवालमा सत्य सत्य बुझेर राय सहितको प्रतिवेदन दिने भनेर हामीलाई एउटा म्यान्डेट दिएको थियो। त्यो चाहिँ नेपाल सरकार तथा कार्य सम्पादन नियम 2064 अधीनमा रहेर यो समिति गठन भएको थियो र श्री देशले दिएको समय 15 दिन थियो। त्यो समय बिचमा 4 दिन लगातार बिदा र अर्को 2 दिन बिदा गर्दाखेरि हामीले केही थप प्रमाण बुझ्ने समय अलिकति हामीलाई विभिन्न कार्यालयहरूबाट विभिन्न निकायहरूबाट आउन अलिकति टाइम लागेको कारणले हामीले थप 5 दिनहरू समय लिएका थियौँ। त्यो थप 5 दिनको समय बाँकी नै थियो तर हामीले हाम्रो हिजो हाम्रो प्रतिवेदन बुझाइसकेका छौँ।
3: प्रतिवेदन कुन कुन कोणबाट कसरी तपाईँहरूले छानबिन गर्नुभयो, प्रतिवेदनमा सत्य तथ्य दुधको दुध पानीको पानी आउन सक्छ कि सक्दैन, संशय छ नि त अहिले?
25: समितिको संरचना कस्तो थियो, पहिले संरचनाबाट जाउँ। पहिले हाम्रो 3 जना हामी समितिका सदस्यहरू थियौँ, म अध्यक्ष थिएँ, एकजना लेखा र राजस्वको विज्ञ हुनुहुन्थ्यो शोभा कान्त पौड्यालजी जो अहिले महालेखा नियन्त्रक पनि हुनुहुन्छ, अर्को अनुसन्धान र विजय पाठमा अलिकति आफूलाई अनुभव राम्रो सँगालिसक्नुभएका साथी हुनुहुन्थ्यो अच्युत मणि न्युपाने, 3 जनाको हाम्रो एउटा संयुक्त टोली थियो। यो संयुक्त टोलीले तथ्याङ्कहरू हेऱ्यो, सूचनाहरू प्राप्त गर्यो, धेरै जानकारी लियो र हामीले यो सबै कुराहरूलाई 2 स्रोतमा हामीले विभाजन गऱ्यौँ। पहिलो प्राथमिक स्रोतका रूपमा सूक्ष्म रूपमा हामीले अध्ययन गऱ्यौँ, त्यसमा सम्बद्ध व्यक्तिलाई बयान गराएका छौँ, कागज गराएका छौँ, संस्थागत छलफल गरेका छौँ, सोधपुछ गरेका छौँ,
3: पूर्व गृहमन्त्रीलाई कति दिन बोलाउनु भयो तपाईँलाई सोधपुछ गर्न
25: भन्ने कुरालाई पहिलो प्राथमिक स्रोतको रूपमा हामीले राखेका छौँ। अरू दोस्रो स्रोतको रूपमा हामीले के गर्यौँ भन्नुहुन्छ भने सरकारी र सार्वजनिक निकायहरूबाट त्यस्तो घर जग्गाका कुरा, कम्पनीका सेयरका कुरा, लगतका कुरा लगायत थुप्रै अभिलेखहरू हामीले चाहिँ सङ्कलन गऱ्यौँ, सम्बद्ध कागजहरू। त्यस्तै विभिन्न बैङ्कहरू तथा वित्तीय संस्थाबाट बैङ्क स्टेटमेन्ट, स्टक होल्ड ब्रोकरहरूसँग कारोबारको अभिलेख माग गरेर हामीले छानबिन र अध्ययन गऱ्यौँ। त्यो गर्दै जाँदा सम्बन्धित व्यक्तिसँग हरेक उठेका प्रश्नहरूको प्रश्नोत्तर विधिबाट सोधपुछ पनि गऱ्यौँ र जो हाम्रो समितिमा उपस्थित हुन सक्नुभएको छैन र उहाँहरूलाई बुझ्नुपर्ने आवश्यक ठानेका थियौँ, उहाँहरूलाई इमेलबाट जुम कल गरेर पनि हामीले बुझ्यौँ। त्यसरी हामीले प्रमाण सङ्कलन गऱ्यौँ र प्रमाण सङ्कलन गर्दै जाँदा संस्थागत सोधपुछ पनि भएका छन्, आवश्यक कार्यहरू झिकाउने काम पनि भएका छन् अनि यी सबै कुराहरूलाई क्यालकुलेसन गरेर हामीले एउटा रिपोर्ट हामीले दिएका छौँ। अब त्यो रिपोर्टको बारेमा यहाँलाई मैले भन्नुपर्दा रिपोर्ट 43 पेजको छ, त्यसको परीक्षण हामीले 6 वटामा राखेका छौँ र अनुसूचित 7 वटा छौँ। त्यसको जिस्ट चाहिँ हामीले फेरि छुट्टै पनि त्यसैमा हामीले झन्डै 2-3 पानाको एउटा त्यसको जिस्ट मात्रै पनि हामीले निकालेर त्यो प्रतिवेदनमा राखिदिएका छौँ। मलाई लाग्छ राय त्यस्तो गोस्वारा छैन, त्यो राय त्यति अस्पष्ट छैन र हाम्रो बुद्धि र विवेकले भ्याएसम्म निष्पक्ष भएर स्वतन्त्र पूर्वक सङ्कलित कागजहरूको जिस्टबाट देखिएको कुरालाई हामीले त्यहाँ
3: एउटा कुरा कि जस्तो अब जनतालाई के छ भने अब यो नेपाली बस होइन लाखौँ जनताले सुन्छन् होइन, देशभरका 400 रेडियोले प्रसारण पनि गर्छन्, त्यसै गरी हाम्रो अनलाइन माध्यमहरूमा डिजिटल प्लेटफर्ममा हाम्रो धेरै ठाउँबाट चाहिँ विश्वभर छरिएर रहेका नागरिकहरूले पनि यतिखेर सुनिरहेका छन्। यो कुरा के छ भने सुशासनको कुरा छ होइन, देश बनाउने कुरा छ, राष्ट्र बनाउने कुरा छ। फागुन 23 र 24 जेएनजी विद्रोह, त्यसपछि फागुन 21 गतेको चाहिँ निर्वाचन, त्यस पछाडि जनताले दिएको म्यान्डेट होइन, यी सबै कुराले गर्दाखेरि चाहिँ यो सरकार सुशासनयुक्त सरकार हुनुपर्दछ र कुनै पनि खालका ब्लेमहरू कुनै पनि खालका आरोपहरूबाट मुक्त हुनुपर्दछ यसका प्रतिनिधिहरू भन्ने हरेक
25: जनताले।
3: अब तपाईँहरूको चाहिँ जुन अनुसन्धान छ नि, अनुसन्धानको विषयमा चाहिँ आज कुरा उठ्दैछ। श्रीमान, तपाईँ लामो समय न्याय क्षेत्रको व्यक्ति हो, तपाईँले अहिलेसम्म कहीँ पनि गलत काममा चाहिँ हात हाल्नु भएको छैन, तपाईँको बारेमा यस्ता कुराहरू सुनेका छैनन्। तर तपाईँले दुधको दुध पानीको पानी जे आउँछ त्यही प्रमाण सबै तथ्य प्रमाणहरू सङ्कलन गर्न सक्नुभयो त यो छोटो अवधिमा?
25: अब यस्तो छ, हामीले प्रमाणको मूल्याङ्कन इभिडेन्सियल टेस्टिङको आधारमा गरेका छौँ। हेर्नुहोस्, तथ्य त्यतिकै राखिएको छैन, प्रमाण मूल्याङ्कनको आधारमा राखेको छ। हरेक विषयको पछाडि पुस्तिका आधार र सम्बद्ध प्रमाणलाई सङ्कलन गरेर राखिएको छ। रिपोर्टलाई हामीले वस्तुगत बनाउने म्याक्सिमम् प्रयास गरेका छौँ। हाम्रो आफ्नो लेखाइ रिपोर्टबाट हामी सन्तोष छौँ। तर हामीलाई के लाग्छ भने नि, अब यहाँको यहाँहरूले पनि त्यो रिपोर्ट कुनै बेला सायद पढ्नै पाउनुहुन्छ, र त्यो पढेर पनि यहाँहरूको सूक्ष्म मूल्याङ्कन हुन्छ, त्यो मूल्याङ्कनको अपेक्षामा पनि हामी छौँ हजुर।
3: भनेपछि हरेक क्षेत्रबाट आएका दोषीहरू प्रमाणहरूलाई तपाईँले एकट्ठा गरेर सही रूपमा चाहिँ विश्लेषण गर्नु भएको छ होइन यो अवधिभर 20 दिनको?
25: अब यस्तो छ, त्यसको दृष्टिलाई यहाँलाई यहाँले मैले भने नि हजुरको, जस्तो हामीले हाम्रा पनि केही बााउन्डरीहरू हुन्छन्, कोड अफ कन्डक्टहरू हुन्छन्, आचरणहरू छन्, त्योभन्दा हामी बाहिर जाने स्थिति हुँदैन। तर के छ मात्रै हुन्छ भने, हामीले जे जति सूक्ष्म रूपले अध्ययन गऱ्यौँ, त्यो सूक्ष्म रूपले गरे अध्ययन गरेका जति पनि कागजहरू छन्, जति पनि प्रमाणहरू छन्, जति पनि सम्बद्ध व्यक्तिलाई बुझिएका विषयहरू छन्, ती सबै विचार उसलाई बुझेर हामीले त्यसमा हामीले सबै सङ्कलित गरेर त्यो सङ्कलितको मैले भने इभिडेन्सियल टेस्टिङको आधारमा हामीले काम गरेका छौँ हजुर।
3: होइन, अब यो धेरै चर्चाको विषय पनि बनेको छ, किनभने अब अहिलेसम्म गृह मन्त्रालय खाली पनि छ होइन, रिक्त पनि छ, तपाईँका पनि अब आफ्ना मापदण्ड क्राइटेरियाहरू छन्, धेरै कुरा त यहाँले खोल्न नसक्नु होला, तर पनि जुन संलग्नता देखिएका भनिएका कतिपय ठाउँहरू छन् त्यसमा चाहिँ केही त्यस्तो आशंका गर्नुपर्ने खालका विषयहरू पनि भेटे?
25: अब तपाईँको कस्तो छ भन्नुहुन्छ भने नि, अहिले हामीले तपाईँलाई भन्नुपर्दा हामी जति पनि सवालहरू उठ्यो नि, जस्तो यहाँले बुझ्नु खोज्नु होला कुन कुन सवाल उठे के होला, कुनमा के भयो भन्न खोज्नु भयो होला, जस्तो हामीले
3: दीपक भट्टसँगका
25: सम्पत्तिर आय स्रोतको कुरा हो, त्यो हामीले चित्रण गर्दै विश्लेषण गर्दैकै छौँ। घर जग्गातर्फ पनि उहाँको नम्बर कति छ, उहाँको बाबुआमाले कसरी आयो, त्यो कसरी प्राप्त, पैतृक हो कि उहाँको निजी हो कि उहाँको व्यवसायबाट प्राप्त गर्नुभएको हो कि, यो कुरा हामीले क्लियर गरिदिएका छौँ। उहाँहरूले स्थापना गर्नुभएका कम्पनीहरूको सवालमा र उहाँले लगानी गरेको सवालमा पनि हामीले विस्तार गरेर उल्लेख गरिदिएका छौँ। जहाँसम्म सेयरको कुरा छ, सेयर खरिदतर्फ पनि कसरी खरिद गर्नुभयो, त्यो पैसा कहाँबाट गयो, उहाँको खातामा कसरी आयो, त्यो कुराहरूलाई पनि हामीले त्यसमा उल्लेख गरिदिएका छौँ। अर्को यहाँहरूले व्यापक रूपमा जो उठाउनु भएको कुरा थियो, दीपक भट्टसँग सम्बन्ध र आर्थिक कारोबारको सम्बन्ध, त्यो कस्तो सम्बन्ध छ, के छ भन्ने कुरा पनि हामीले विभिन्न निकायहरूसँग बुझेर उहाँहरूको सम्बन्ध भएको नभएको, उहाँहरूको सेयरसँग लगानी भएको नभएको, यी कुराहरूलाई पनि हामी त्यहाँ उल्लेख गरिदिएका छौँ। अर्को छ, हामी नेपाल भने जो उहाँको संस्था छ जसको अध्यक्ष सुदन गोयङ हुनुहुन्छ, त्यो संस्थाकोसँग पनि आबद्ध र आर्थिक कारोबारको सम्बन्धमा पनि के छ भने

0: उल्लेख गरिदिएका छन्।
1: अनि श्रीमान, कतिपय संचार माध्यममा पनि धेरै समाचारहरू आएका छन्। हुन त अब अहिले नेपालको संचार माध्यम र युट्युब पत्रकारितालाई अब हामीले धेरै त्यो भ्याल्यु नगरौँ होइन, तर कतिपयले के भनेका छन् भने अब पुनः गृहमन्त्री बन्दै भनेर धेरै संचार माध्यमहरूले चाहिँ त्यसलाई समाचार प्रसारण गरेको र युट्युबहरूमा चाहिँ भिडियोहरू हालेको पनि भेटिआएको छ। यो त गलत हो नि त होइन? सबै कुराहरू तपाईँहरूले भनिदिनु भएको र यस्तो छ भनेर बाहिर आएको छ र यो समाचारहरू
0: तपाईँको आवाज नै कस्तो मधुर मधुर आएर मलाई
1: सुनिरहनु भएको छ होइन? हेर्नु न, यो चाहिँ अहिले कतिपय सञ्चार माध्यमहरूले होइन, कतिपय भिडियोहरूले युट्युबहरूले चाहिँ अब उहाँ फेरि गृहमन्त्री बन्दै भनेर ट्विस्ट गर्न खोजेका छन्। अनि यस्तो पनि हुन्छ,
0: फेरि गृहमन्त्री बन्ने नबन्ने भन्ने कुरा सवाल अब यो के हो भने मन्त्रीमण्डलका कुराहरू होलान्। अब हामीले हाम्रो दायित्व पुरा गरेका छौँ। अब यसभन्दा बाहिरको दायित्व के हुन्छ म भन्न सक्ने स्थिति छैन। किन छैन भने हामीले जुन कार्यदेश थियो, जो सीमा थियो, त्यसलाई नराखेर त्योभन्दा बाहिर नगरेर हामीले जो गर्नुपर्ने काम हामीले गरिसकेका छौँ। यदि हामीले सीमा नागेको भए कार्यदेशभन्दा बाहिर गएको भने एक्सिडेन्टल हुनसक्छ। त्यस कारण हामीले दिने रिपोर्ट जो छ नि तथ्यमा आधारित छ र हामीले सकेसम्म निष्पक्ष स्वतन्त्र पूर्व सङ्कलित कागजहरूको आधारमा हामीले जस्तो उल्लेख गर्दैसकेका छौँ। अब यही आधारमा उहाँको चाहिँ पुनर्बहाली हुने नहुने भन्ने जस्तो मलाई लाग्दैन। त्यो त क्याबिनेटले गर्ने कुरो हो र हामीले चाहिँ उहाँको सम्पत्ति छानबिन सम्बन्धी त्यो हामीलाई जो म्यान्डेट दिएका थिएको थियो र साथै उठेका विषयहरू र सरकारका जो पत्र पत्रिकामा निस्केका जति पनि उठे आरोपहरू थिए ती बारेमा हामीले पृथक रूपमा उल्लेख गरेर त्यसका सप्रमाण कागजहरू पनि हामीले प्राप्त गरेसम्मका सबै हामीले त्यसमा एडजस्ट गरिदिएका छौँ। त्यो एडजस्ट गरिदिइसकेका कारणले गर्दाखेरि अब हामीलाई मलाई लाग्छ अब त्यो हेरोस् हाम्रो क्याबिनेटले हेर्ने होला, मन्त्रीमण्डलले हेर्ला। हामीले पेस गर्ने काम हामीले प्रधानमन्त्री मन्त्री परिषदको कार्यालयमा हिजो पेस गरिदिइसकेका छौँ। हामीले हाम्रो दायित्व हामीले
1: कतिपय संचार माध्यमले कतिपय युट्युबहरूले चाहिँ होइन
0: अनुमान गर्न सकिन्छ कसैले तपाईँको के हुन्छ भन्नुहुन्छ भने नि जहिले पनि एउटा आकलन गर्ने एउटा अनुमान गर्ने त सबैलाई लाग्छ। एउटा जस्तै ह्याप्थेटिकली पनि गर्छन् मान्छेहरूले वास्तविकतालाई पनि चेतन गर्छन् तपाईँको होइन। तर कुरा के हो भन्नुहुन्छ भने नि हामी त्यो हुने नहुने अथवा उहाँ हुनुहुन्छ हुनुहुन्न त्योसँग हामी सरकार राख्दैनौँ। हामीले देखेको रिपोर्ट मात्रै हो हामीले दिने हजुरको, हामीले रिपोर्ट दिइसकेका छौँ। अब बाँकी यो रिपोर्टको आधारमा उहाँहरूले अध्ययन गर्ने वा छलफल गर्ने क्याबिनेटमा राख्ने वा पब्लिकेसन गर्ने वा चाहिँ तपाईँहरूलाई तत्काल चाहिँ यसको बारे सुसूचित गर्ने यो सबै काम उहाँहरूको हो। यसबारेमा
1: तपाईँ न्यायालयको मान्छे हो होइन, न्याय क्षेत्रमा लामो समय काम गर्नु भएको छ। नेपालको न्याय क्षेत्र अहिले कुन धरातलबाट गुज्रिरहेको छ, कसरी अगाडि बढिरहेको छ? न्यायमा सुशासन छ, न्यायपालिकामाथि जनताको भरोसा छ, विश्वास छ?
0: लामो क्वेसन गर्नुभयो तपाईँले। हेर्नुहोस्, जहाँ पनि विकृति विसङ्गतिहरू हुन्छन्, जहाँ पनि अनियमितता हुन्छ, जहाँ पनि बिचौलियाहरू हुन्छन् होइन। तर कुरा के छ भन्नुहुन्छ भने नि तपाईँले यो बारेमा बुझ्नुभयो, बुझ्दाखेरि अब लामो समय लाग्छ। हेर्नुहोस् त्यसलाई व्याख्या गर्नु, जस्तो सर्वोच्च अदालत बार एसोसिएसनले
1: 1964
0: सालमा एउटा चाहिँ वरिष्ठ अधिवक्ता श्री हरि अरियालको संयोजकमा एउटा कमिटी गठन गर्यो। त्यसपछि 2066 सालमा तपाईँको चाहिँ के गरेको छ भने रामप्रसाद श्रेष्ठ संयोजक भएको खेलराज रेग्मी गिरीश चन्द्र लाल र प्रकाश ओसी भएको एउटा अर्को समिति पनि प्रतिवेदन पनि छ। त्यसपछि यहाँलाई थाहा छ फेरि गिरीश चन्द्र लालकै अध्यक्षतामा एउटा अर्को 72 सालमा पनि यो समिति भएको छ, गठन भएको छ। त्यसपछि आएर फेरि हाम्रो तत्कालीन पछि प्रधान न्यायाधीश हुनुभयो हरिकृष्ण कार्कीको अध्यक्षतामा पनि तपाईँको चाहिँ एउटा चाहिँ यो यो यो विकृति विसङ्गति अध्ययन समिति भनेर गठन गरेका छ। यो सबै कुराले के देखाएको छ भने नि काहीँ न काहीँ विकृति छ, काहीँ न काहीँ विसङ्गतिहरू छ। त्यसलाई अझै हामीले नियमितामा ल्याउनुपर्छ, बिचौलियाहरूलाई हामीले उन्मूलन गर्नुपर्ने हुन्छ भन्ने कुराहरू यी सबैको रिपोर्टमा छ। त्यस कारण चाहिँ तपाईँको अब अदालतमा मात्र त्यो छैन भन्न मिल्ने कुरो हुँदैन, केही न केही सूक्ष्म रूपमा छ होला। अब त्यसो भएको हुनाले अहिले नै मैले तपाईँको यी विभिन्न प्रतिवेदनहरूले पनि त्यो कुरालाई सो गरिसकेको छ र मेरो आफ्नो भनाइभन्दा पनि यी विभिन्न किसिमका समितिहरूले पनि त्यसलाई तपाईँको इङ्गित गरेर यो रिपोर्टहरू सर्वोच्च अदालतमा अहिले पनि यथावत छ।
1: तर अहिलेको अवस्थामा चाहिँ जुन क्रमभङ्गता,
0: अब अहिलेको अवस्था त तपाईँको तपाईँले भन्ने खोज्नु भएको होला, अहिलेको अवस्था
1: क्रमभङ्गता पनि भयो होइन, सर्वोच्चमा चाहिँ अब वरियताको हिसाब मिच्यो, वरिष्ठता मिच्यो
0: भन्ने कुरा। अब मैले व्यक्तिगत प्रश्नको कुरा म कसैको गर्दिनँ होइन, सबै जस्तो अब हाम्रो के अरे प्रधान न्यायाधीशहरू जो सबै आफ्नो विषयमा काबिल हुनुहुन्छ, तर तपाईँले भन्न खोज्नु भएको अलिकति तिनजनालाई म्यानेज गर्यो भन्ने कुराहरू पनि होला। त्यसमा के छ भन्नुहुन्छ भने नि, यो अब उहाँहरूको आफ्नो अधिकारको कुरा हो, उहाँहरूको यो आफ्नो

0: मूल्याङ्कनको कुरा हो। यसै विषयमा तपाईँ भन्नुहुन्छ भने जस्तो 1964 वरिष्ठ न्यायाधीश हुनुहुन्थ्यो जफर यस इमाम भन्ने, उहाँलाई माइनस गरेर पिके गजेन्द्र गट्टरलाई ल्याइएको थियो, यो इन्डियाको कुरा हो। त्यस्तै तपाईँलाई फेरि म एउटा अर्को उदाहरण दिउँ, 1973 कुरा हो जस्तो लाग्छ मलाई है। त्यसमा के थियो भन्नुहुन्छ भने तिनजना न्यायाधीशहरू सिनियर न्यायाधीश सर्वोच्च अदालतमा हुनुहुन्थ्यो, जसको भन्नुहोस् जेएन शैलत, केएस हेगडे, एसएल ग्रोवर, यी तिनवटा न्यायाधीशहरू नआएर पछि त्यहाँ अर्को प्रधान न्यायाधीश हुनुभएको थियो अजित नाथ। त्यसपछि 1977 कुरा पनि हेर्छु गर्छु म तपाईँसँग, त्यसमा हंसराज खन्ना सिनियर मोस्ट न्यायाधीश हुनुहुन्थ्यो, तर उहाँ हंसराज न्यायाधीश हबिबुल्ला बेग पनि हुनुभयो। अब यो के हुन्छ भन्नुहुन्छ भने अब उहाँहरू कुनै न्यायाधीश कोही भन्दा कम हुनुहुन्न, उहाँहरू सबै एकसेक हुनुहुन्छ, सर्वोच्च अदालतको न्यायाधीशमा उहाँहरूले नियुक्ति हुनुभयो, संसदीय सुनवाई पास गरेर आउनु भएको छ, संसदीय सुनवाईसँग उहाँका धेरै कुराहरू भएका होला, ती सबै कुराहरू भइसकेपछि सुप्रिम कोर्टको जजलाई सबैहरू उहाँ योग्य भएरै आउनु भएको। अब जहाँसम्म प्रधान न्यायाधीश बनाउने सवाल छ हेर्नुहोस्, अब यी कुराहरू यो आफूभन्दा माथिल्लो लेभलका कुराहरू भएको हुँदा यो पर्सनका पर्सनली व्यक्तिगत कुराहरू चाहिँ म गर्न चाहन्न हेर्नुहोस्।
1: हस् हा श्रीमान, यहाँको महत्त्वपूर्ण समय र सुझावका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार। हुनुहुन्थ्यो पूर्व गृहमन्त्री सुदन गुरुङको छानबिन गर्न गठित समितिका संयोजक पूर्व न्यायाधीश अच्युत प्रसाद भण्डारी। आदरणीय श्रोता, नेपाली बहसको समय सकिएको छ, खेम बम बिदा चाहन्छु, नमस्कार।
2: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि, सम्पर्क 0656 63 53 98 550 77 061 र 98 550 77 53।
3: 24 घन्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड भरतपुर 10 चितवन। फोन 0656 93 440 493 580 र 98 550 26 440।
4: It's 7 o'clock, अहिले 7 बजेको छ।
5: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको,
6: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता,
7: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर, स्वदेश खबर।

नमस्कार। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोड श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार www.swadeshpost.com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। संघीय सरकारको पूर्वाधार विकास मन्त्रालयबाट बहुप्रतीक्षित निकुञ्ज सड़कका लागि 9 करोड़ रुपियाँ बजेट विनियोजन हुने निश्चित भएको छ। मन्त्रालयले तयार गरिरहेको रातो किताबमा भरतपुर माडी जोड्ने सड़कका लागि 9 करोड़ रुपियाँ बजेट सुनिश्चित भएको चितवन 3 का प्रतिनिधि सभा सदस्य एवं संघीय कानून मन्त्री सुविता गौतमको सचिवालयले पुष्टि गरेको हो। हाल वातावरणीय प्रभाव मूल्याङ्कनको काम पूर्ण नभएकाले पहिले ईआईएको प्रक्रिया पूरा गर्ने र त्यसपछि रातो किताबमा सुनिश्चित गरिएको बजेटबाट कालोपत्रे सड़क निर्माण गरिने सचिवालयले जनाएको छ। मन्त्रालयले रातो किताब तयार गरिरहेको र केही समयपछि प्रकाशन हुने हालको अवस्थामा मन्त्री गौतमले निकुञ्जभित्र सड़क निर्माण सहित माडी र चितवन क्षेत्र नम्बर 3 का अन्य विभिन्न योजनाहरूलाई प्राथमिकताका साथ ध्यान दिइरहेको जनाइएको छ। यसैबीच संघीय मन्त्रालयले नै निकुञ्जभित्र सड़क निर्माणलाई बजेटमा समेट्ने भएसँगै माडी नगरपालिकाले नगर कार्यपालिका र वडा कार्यालयहरूबाट कटौती गरी मोजाइक टायलका लागि विनियोजन गरेको बजेट उपयोगहीन हुने भएको छ। यस्तै माडीवासी नागरिकहरूमा मोजाइक टायलको सट्टा कालोपत्रे सड़क निर्माण हुने आशा पनि बढेको छ। नेपाली कम्युनिष्ट पार्टीको नगर कार्य संयोजन समिति संयोजकमा पूरण महतो चयन हुनुभएको छ। विगतमा नेकपा एकीकृत समाजवादीका माडी नगर अध्यक्ष साथै माडी 3 का वडा अध्यक्ष समेत रहनुभएका महतोलाई एकीकृत पार्टी नेकपाको नगर संयोजनको जिम्मेवारी आएको हो। यसैगरी नगर कार्य संयोजन समिति सह संयोजकमा भरती मिलसिन्हा र वडा नम्बर 7 का वडा अध्यक्ष समेत रहनुभएका चन्द्रकुमारी बानिया चयन हुनुभएको छ। तिमिलसिन्हा यसअघि नेकपा माओवादी केन्द्रको नगर अध्यक्ष रहनु भएको थियो। करिब 1 दर्जन पार्टीहरूबीच एकता भई बनेको नेकपाको समग्र एकता प्रक्रियालाई नगर हुँदै वडा तहसम्म पूरा गर्न तथा आगामी असोजभित्र नगर सम्मेलन गरी नयाँ नेतृत्व चयन कार्यको तयारीका लागि अन्तरिमकालीन नयाँ जिम्मेवारी बाँडफाँड गरिएको सो पार्टीले जनाएको छ। नेपाली कम्युनिष्ट पार्टीको माडीनगर इन्चार्जमा गिरिधारी सुवेदी पुनर्चयन हुनुभएको छ। शुक्रबार बसेको नगर कार्य संयोजन समितिको बैठकले सुवेदीलाई इन्चार्जको जिम्मेवारी दिँदा डण्डपानी पौडेल, प्रेमराज तिमिलसिन्हा र बालकृष्ण सापकोटालाई सह इन्चार्जको जिम्मेवारी प्रदान गरेको हो। तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी लगायतका 1 दर्जन बढी संख्यामा रहेका कम्युनिष्ट र समाजवादी पार्टीहरूबीच एकता भई नेकपा बनेसँगै हाल जिल्ला हुँदै नगर र वडासम्म एकता प्रक्रिया चलिरहेको छ। सोही प्रक्रिया अन्तर्गत नगर कार्य समिति चयन भएको हो सो कार्य संयोजन समितिलाई सघाउन इन्चार्ज र सह इन्चार्ज तोकिएको माडी पार्टी नगर संयोजक पुरन महतोले जानकारी दिनुभयो। बैठकले पार्टीलाई वडा तहसम्म थप सुदृढ बनाउने, संगठन विस्तारलाई तीव्रता दिने तथा आगामी सम्मेलन सफल बनाउन सबै नेता कार्यकर्ताहरूलाई सक्रिय रूपमा परिचालन गर्ने निर्णय गरेको उहाँले बताउनुभयो। जनकल्याण माध्यमिक विद्यालय माडी सह कल्याणपुरको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा राधा कुमारी आचार्य चयन हुनुभएको छ। शुक्रबार विद्यालयमा सर्वसम्मत गठन भएको विद्यालय व्यवस्थापन समितिमा ताराबहादुर खत्री, तिला राणा भट र दामोदर गौतम सदस्य रहनुभएको विद्यालयले जनाएको छ। समितिमा स्थानीय तहको प्रतिनिधिका रूपमा माडी नगरपालिका सहका वडा अध्यक्ष दिपेन्द्र राज पौडेल रहनु भएको छ भने विद्यालयका प्रधान अध्यापक रामबहादुर जीसी सदस्य सचिव रहनु भएको छ। नवनिर्वाचित समिति सर्वसम्मत रूपमा चयन भएको हो। माडी नगरपालिका द्वारा नमुना घोषित भई नेपाल गुणस्तर प्रमाण चिन्ह समेत लिएको सो विद्यालयको शैक्षिक प्रशासनिक तथा भौतिक विकासमा नयाँ व्यवस्थापन समिति सक्रिय रहने विश्वास व्यक्त गरिएको छ। नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई विद्यालय परिवार, अभिभावक तथा स्थानीय समुदायले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्। नेकपा नेता तथा विगतमा चितवन क्षेत्र नम्बर 3 बाट प्रतिनिधि सभा सदस्यका प्रत्याशी रहनुभएका डाक्टर भोजराज अधिकारीले राजनैतिक सक्रियताबाट अलग हुने घोषणा गर्नुभएको छ। सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले पेसागत क्षेत्रमा हासिल गरेको दक्षता, अनुभव र योगदानलाई अझ प्रभावकारी रूपमा समाजसेवामा केन्द्रित गर्ने उद्देश्यले राजनैतिक आबद्धतामा निष्क्रिय रहने निर्णय गरेको बताउनु भएको हो। उहाँले आफ्नो राजनैतिक यात्राबाट प्राप्त ज्ञान, अनुभव, दर्शन र भूमिकाप्रति सम्मान व्यक्त गर्दै इतिहासबाट सिक्नुपर्ने आवश्यकता औल्याउनु भएको छ। समकालीन समाजको अग्रगामी सोच र प्रशिक्षणबाट आफू हुर्किएको उल्लेख गर्दै त्यस कालखण्डप्रति सम्मान रहेको पनि उहाँले बताउनु भएको छ। डाक्टर अधिकारीले वर्तमान समय विभिन्न विचारधारा वा वादहरूको प्रतिस्पर्धाभन्दा विकासमुखी सोच र कार्य सम्पादनको प्रतिस्पर्धामा केन्द्रित भएको धारणा राख्नु भएको छ। आगामी दिनमा पेसागत कर्मसँगै समाजसेवाका विविध आयाम मार्फत सचेत नागरिकका रूपमा समाजमा योगदान जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
आज पखर रातिको समयमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले माडी क्षेत्रमा ट्राफिक प्रहरीले मादक पदार्थ सेवन चेकजाँचमा कडाई गर्न थालेको छ। इलाका प्रहरीकारले वसन्तपुरका प्रहरी र माडीमा खटिएका ट्राफिक प्रहरीले माडीका विभिन्न स्थानमा सवारी चेकजाँचलाई तीव्र बनाउँदै मोटरसाइकल अटो र अन्य सवारी चालकहरूको मापसे परीक्षण गरिरहेको जनाएको हो। रातको समयमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउँदा हुन सक्ने दुर्घटना रोकथामका लागि विशेष निगरानी बढाइएको इलाका प्रहरी कार्यालय माडीका प्रमुख किरण राईले बताउनुभयो। मुख्य सड़क तथा बजार क्षेत्रका विभिन्न बिन्दुमा दिन र रात दुवै समयमा चेकजाँच भइरहेको र मापसे गरेर सवारी चलाउने चालकलाई कानून अनुसार कारवाही गरिनुका साथै सड़क सुरक्षाबारे सचेतना समेत प्रदान गरिएको ट्राफिक प्रहरीका सहायक हवलदार खड्क बहादुर विष्टले जनाउनुभयो। प्रहरीले नागरिकलाई मादक पदार्थ सेवन नगरी सवारी चलाउन, ट्राफिक नियमको पालना गर्न तथा सुरक्षित यात्रालाई प्राथमिकता दिन आग्रह गरेको छ। हाम्रो उद्देश्य कारवाही मात्र होइन, दुर्घटना हुन नदिनु र चालकमा जिम्मेवारीको भावना विकास गर्नु पनि हो, प्रहरीको भनाइरहेको छ। बढ्दो गर्मीका कारण विद्युतको माग बढेकाले अत्यावश्यक बाहेक अन्य विद्युतीय सामग्री नचलाउन नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण शाखाले अनुरोध गरेको छ। गर्मीमा विद्युतीय खपत बढेसँगै प्रसारण तथा वितरण लाइन एवं ट्रान्सफर्ममा ओभरलोड हुन गई भोल्टेजको समस्या देखिएकाले अत्यावश्यक बाहेक अन्य विद्युतीय सामग्री सञ्चालन नगर्न नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख राजेन्द्र कुमार चौधरीले बताउनुभयो। वर्ष राष्ट्रिय निकुञ्ज क्षेत्रमा बाघका हारा प्रजातिको सर्वेक्षण सम्पन्न भएको छ। जेठ 1 गतेदेखि सुरु गरिएको सर्वेक्षण हालै सम्पन्न भएको हो। चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार बाघ गणनाको कार्य सम्पन्न भएपछि आहार प्रजातिको सर्वेक्षण गरिएको हो। यसका लागि 9 समूह गठन गरी 20 दिनसम्म 2 हात्ती प्रयोग गरिएको थियो। प्रत्येक हात्तीमा 3 दरले प्राविधिक जनशक्ति परिचालन गरिएको उहाँले जानकारी दिनुभयो। स्वदेश खबरमा अब केही राष्ट्रिय खबरहरू। नेपाली काँग्रेसले क्रियाशील सदस्यता डिजिटल्ली अध्यावधि गर्न नमानिरहेका निवर्तमान सभापति शेरबहादुर देउवा समूह र डाक्टर शेखर कोइराला समूहका सिनियर नेताहरूको सदस्यता सहित अध्यावधि गरिदिने तयारी गरेको छ। देउवा र शेखर समूहका नेताहरू तथा उनीहरू निकट सदस्यहरूले 15 महाधिवेशनका लागि भन्दै नवीकरण गरिसकेको सदस्यता डिजिटल्ली अध्यावधि गर्न आनाकानी गरेपछि पुनः म्याद थपिएको हो। राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाई र राप्रपाबाट राजीनामा दिनुभएका धवल शमशेर राणाबीच नयाँ पार्टी बनाउन सहमति भएको छ। शुक्रबार प्रसाई र राणाबीच 11 बुधे लिखित सहमत समझदारी पत्रमा हस्ताक्षर भएको हो। पार्टी राष्ट्रपाले देशभरका 77 जिल्लाका लागि आफ्नो अधिवेशनकारी तालिका सार्वजनिक गरेको छ। पार्टीको संगठन सुदृढीकरण र नयाँ नेतृत्व चयनका लागि राष्ट्रपाले देशभरका अधिकांश जिल्लामा शनिबार र आइतबार अधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको हो। निर्वाचन आयोगले निर्वाचन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा गृह मन्त्रालयलाई पठाएको छ। निर्वाचन सम्बन्धी केही कानूनलाई परिमार्जन गरी विधेयक सरकारलाई पठाएको हो। यसअघि 7 यिनलाई एकीकृत गरी आयोगले 2080 असार 18 गते विधेयकको मस्यौदा सरकारलाई पठाए पनि लामो समय गृह मन्त्रालयमा थन्किएको थियो। निर्वाचन आयोगले संविधान संशोधन गर्दा स्थानीय तह निर्वाचन गैर दलीय हुने गरी व्यवस्था गर्न सुझाव दिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनैतिक सल्लाहकार असीम शाह नेतृत्वको संविधान संशोधन कार्यदललाई आयोगले संविधान संशोधन गर्दा यस्तो व्यवस्था गर्न सुझाव दिएको हो। नेपाली कम्युनिष्ट पार्टी नेकपाले पार्टी एकता भएको 7 पनि केन्द्रीय कार्य समितिलाई पूर्णता दिन सकेको छैन। कार्तिक 19 गते साबिक नेकपा माओवादी केन्द्र नेकपा केकृत समाजवादी लगायत 10 मिलेर नेकपा गठन भएको थियो। नेकपाले चुनावमा भाग लिने प्रायोजनका लागि निर्वाचन आयोगमा 138 केन्द्रीय सदस्यको सूची बुझाएको थियो। अन्तरिम विधानको धारा 38 संयोजक र सहसंयोजक सहित 601 सदस्य केन्द्रीय कार्य समिति रहने व्यवस्था रहेको छ। सरकारी नेपाल सरकार कार्य विभाजन नियमावली 2083 अनुरूप गाभिएका र नयाँ बनेका मन्त्रालयले आउँदो साल 7 संगठन तथा व्यवस्थापन सर्वेक्षण गरिसक्नुपर्ने समय सीमा तोकेको छ। प्रशासनिक खर्च कटौती र सेवा प्रवाहलाई चुस्त बनाउन सचिवले 1 अधिकृत र 1 कार्यालय सहयोगी मात्र राख्न पाउने, सहसचिवलाई सहयोगी राख्न बन्देज लगाइने र कम्प्युटर अपरेटर पदको नयाँ दरबन्दी सृजना नगर्ने नीति सरकारले अगाडि सारेको हो। स्थल मार्ग हुँदै नेपाल भित्रिने पर्यटकका कारण स्थानीय समुदायसँग देखिएका समस्या तथा गुनासो न्यूनीकरण गर्न संघ र प्रदेश सरकारबीच समन्वयात्मक पहल अगाडि बढाइने भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका पर्यटन महाशाखा प्रमुख इन्दु घिमिरेको संयोजनमा मंगलबार आयोजित प्रदेश सरकारका पर्यटन क्षेत्र हेर्ने सचिवहरूको बैठकले
स्थलमार्गबाट नेपाल आउने पर्यटकको गतिविधि व्यवस्थापन सम्बन्धमा विभिन्न निर्णय गरेको हो। हवस् त, सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु।

0: अध्यापति गर्नुभयो
1: क्रियाशील समयको अध्यापति गर्ने समय सायद हिजो पढ सकियो.
0: तपाईँले सदस्यता अध्यापति गरिसक्नुभयो कि बिर्सनुभयो?
1: अध्यापतिको अहिले जरुरत छैन, अहिले महाधिवेशनतर्फ लाग्यौँ. अध्यापति गुरु महाधिवेशन पछि यसलाई डिजिटलाइजेसन गर्ने काममा लागौँ, यसलाई महाधिवेशन गर्नेतर्फ लागौँ भनेर भएको हो.
0: अनि क्रियाशील सदस्यता अध्यापति गर्दा त के बिग्रिन्छ र नवीकरण गरिएको सक्नुभयो होला? क्रियाशीलतालाई अध्यापति गर्दाखेरि अझ मजबुत हुन्छ नि त संगठन, राम्रो हुन्छ.
1: गर्दाखेरि धेरै मान्छेहरू छुट्न सक्छन् होइन, जस्तो अब अहिले हाम्रो झन्डै 9,00,000 क्रियाशील मध्ये 4,00,000 मात्रै गरे.
0: 4,00,000 गरे, 8,00,000
1: भनेपछि 5,00,000 मान्छे त छुटे नि त, आधा भन्दा बढ्दा छुटे. त्यसले गर्दाखेरि अहिले नगरौँ भन्ने कुरा थियो आफू त आएर र भयो. अब भइसकेपछि जे भयो
0: अब त्यसको मतलब तपाईँले चाहिँ आफूले अध्यापति गर्नु भएको छैन होइन क्रियाशीलता सदस्यता, अब अध्यापतिकै नगर्ने त्यसो भए समय थप्यो भने समय थप्यो.
1: हामीले चाहिँ के छ भनेदेखि यसलाई अझ अध्यापति गर्न जरुरी छ होइन, किनभनेदेखि यो क्रियाशील भर्खरै टुङ्गो लागेको हो, अन्त चाहिँ यसको नवीकरण र नयाँ वितरण पनि भइसकेको अवस्था हो. त्यसले गर्दाखेरि के अरे अध्यापतिको आवश्यकता छैन भन्ने हामीले निष्कर्ष निकालेको हो, त्यही कुरा पार्टी नेतृत्वलाई पनि आग्रह गरेको हो.
0: तर हिजो चाहिँ पौषका भरमा होइन, हिजो चाहिँ अलिकति त्यहाँ बदमासी भएको छ अरे क्रियाशीलतामा सदस्यतामा, हिजो अलिकति बदमासी भएको छ होइन, एउटै घरका धेरै व्यक्तिहरूले चाहिँ सदस्यता लिएको, कोही कता होइन, त्यहाँ चाहिँ अब हामीले फाइन सदस्यता चाहियो नि त कङ्ग्रेसलाई सुदृढ बनाउनलाई, त खासमा क्रियाशील सदस्य कति रहेछन् भन्ने कुरा त एकिन तथ्याङ्क चाहियो भनेर गगन कुमार थापाहरूले अथवा नेपाली कङ्ग्रेस संस्था
1: मजाले त्यसरी अगाडि बढ्यो. क्रियाशील सदस्यता लिन रोकटोक छैन, अब अहिले पनि त तपाईँलाई एउटै घरबाट 5 जनाले लिन खोज्यो भनेदेखि कसले रोके आएर
0: छैन, कतिपय विदेशतिर छन् कता छन्
1: होइन, डिजिटलाइजेसन गर्ने भन्ने कुरा हो, अहिले पनि त त्यसलाई रोक्न त भनेको छैन,
0: अहिले पनि लिए नि त नयाँले होइन धेरैले
1: होइन. त्यसले गर्दाखेरि अब यो डिजिटलाइजेसन गर्ने नै हो भने ठिकै छ, राम्रो कुरा त होइन, तर यसलाई चाहिँ अधिवेशन पछि जाउँ, अहिले अधिवेशनको तयारीमा लागौँ भन्ने हाम्रो भनाइ.
0: अधिवेशन भन्दा अगाडि गयो भने त झन् राम्रो भयो नि त, कङ्ग्रेस सुदृढ बनाउन सक्यो नि त यसले होइन, सबैले गरिदिनु भयो भने त अध्यावधिक
1: होइन, धेरै मान्छेहरू छुट्छन् त्यो छुट्याउनु अहिलेलाई राम्रो कुरा होइन. अधिवेशन भन्दा अगाडि अधिवेशन सकौँ, त्यसपछि के गर्ने,
0: अब सबै थप भए पनि अध्यावधि गर्नुहुन्न होइन तपाईँहरू त्यसो भए.
1: अहिले हाम्रो अधिवेशन अध्यापति गर्ने छैन, पुरा छैन,
0: अनि महाधिवेशनभन्दा अगाडि क्रियाशील सदस्यता अध्यापति गर्ने त्यस उहाँहरूले मात्र महाधिवेशनमा सक्रिय सहभागी गराउने भन्ने कुरा आयो भने त भोलि फ्याक्सनमा जाने भयो नि त अनि पार्टी.
1: ठिकै छ, अब उहाँहरूले मात्र बसेर महाधिवेशन गर्नुहोस्, अब के भन्न सकिन्छ त्यसमा त,
0: बहुमत पक्षले महाधिवेशन त गरिहाल्छ नि त होइन, स्थापन पक्षले तर अब त पार्टी मिलाउनेतिर हुनुहुन्थ्यो श्याम घिमिरेजी तपाईँ चाहिँ, फेरि यो बिचमा के भयो, पार्टीलाई मिलाउनु पर्छ, एकदेखि बनाउनु पर्छ भनेर भन्नुभएको थियो, यही कार्यक्रममा पनि बोल्नु भएको थियो,
1: आफैको होइन, म अहिले पनि पार्टी मिलाउनु पर्छ भन्ने पक्षमा हो, तर पार्टी मिलाउनु पर्छ भन्ने पक्षमा चाहिँ हुँदै गर्दाखेरि उहाँहरूकै भनेअनुसार पनि 54% मान्छे विशेष महाधिवेशनमा सहभागी भएका हुन्, 40% मान्छेहरू त्योभन्दा बाहिर छन् जसले महाधिवेशनमा भाग लिन पाएन, नायकमा भाग लिएन, अब तिनीहरूलाई पनि सम्बोधन गरेर जानुपर्छ. ससम्मान चाहिँ के छ भनेदेखि तिनीहरूलाई पनि पार्टीभित्र इन्कर्पोरेट गरेर तिनीहरूलाई पनि समावेश गराएर लैजानुपर्छ भन्नेसम्म कुरा हो. हामी पार्टी विभाजनको पक्षमा छैनौँ, तर अब
0: होइन पार्टीको हाइकमान्डले भनेको नमान्ने होइन, पार्टीका निर्णयहरू नमान्ने, पार्टीको हाइकमान्डले भनेको नमान्ने, पार्टी नेतृत्वले भनेको नमान्ने भने फेरि विभाजन पनि गर्दैनौँ पनि भन्ने, यो कस्तो खालको खेल हो?
1: होइन, कुरा यस्तो छ, तपाईँलाई यो मान्ने भन्ने कुरा चाहिँ नेपाली काङ्ग्रेसको इतिहास तपाईँलाई पनि थाहा छ. नेपाली काङ्ग्रेसको इतिहासमा तपाईँलाई चाहिँ यो कोरा अनुशासन होइन, अब अहिले भट्टाभट्टी जुन ढङ्गले मान्छेहरूलाई पदाधिकारीहरूलाई निष्कासन गर्ने कामहरू भइरहेका छन्, अब यस्तो कुराहरू नेपाली काङ्ग्रेसको इतिहासमा कहिले पनि भएको थिएन. नेपाली काङ्ग्रेस भनेको सधैँ समझदारीले चल्ने, सल्लाहले चल्ने पार्टी हो. यो कम्युनिस्ट पार्टीहरू जस्तो तपाईँलाई चाहिँ के छ भन्दाखेरि त कोरा अनुशासनबाट चल्ने पार्टी होइन. त्यसैले गर्दाखेरि चाहिँ त्यही ढङ्गले चाहिँ जाउँ भन्ने हाम्रो पनि भने हो. अब अब यस्तै हो.
0: अब भारत भ्रमण सकेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति स्वदेश फर्किनु भयो. नेपाल भारतको सम्बन्धमा चाहिँ राम्रै सहकार्यदेखि लिएर राम्रै सम्बन्ध, प्रगाढ सम्बन्ध, सुमधुर सम्बन्ध कायम भएको छ. परराष्ट्र मन्त्री हिजो मात्रै जानु भएको छ. भारत नेपालको सम्बन्ध उचाइमा गयो होइन. अब
1: त्यो अब रविजीले पाएको जे सम्मान छ, दासुपाको सभापतिले पाएको सम्मानलाई हामीले नेपालले पाएको सम्मान सम्मान मान्नुपर्छ, नेपाललाई दिएको महत्त्व मान्नुपर्छ. उहाँ सत्तारूढ दलको चाहिँ के छ भने सभापति भविष्यले उहाँले पाउनु भएको छ. उहाँलाई अहिले के छ भन्दाखेरि त्यसलाई सकारात्मक रूपमा लिनुपर्छ भन्ने मेरो सिद्धारणा छ.
0: दुई देश बिचको सम्बन्ध, सीमा विवादका विषयहरू, त्यसै गरी कनेक्टिभिटीका विषयहरू, व्यापारका विषयहरूमा हिजोका तुलनामा चाहिँ दुई देश बिचको सम्बन्धलाई अलिकति प्रगाढ भएको हो. यो नेपालप्रति हेर्ने दृष्टिकोणमा परिवर्तन आएको हो भारतको.
1: परिवर्तनै आएको अहिले नै घोषणा गर्दैन चाहिँ गाह्रो छ हेर्नुहोस्. तर कुरा चाहिँ के हो भन्दाखेरि अब यसले सकारात्मक परिणामतर्फ उन्मुख गराएको चाहिँ सकारात्मकतातर्फ उन्मुख गराएको भन्न मिल्छ. परिणाम भनेको चाहिँ अब यो के भन्दाखेरि उहाँको भ्रमण भनेको सरकारी भ्रमण होइन, उहाँको भ्रमण भनेको चाहिँ पार्टीगत भ्रमण हो, सत्तारूढ दलको पार्टीको भ्रमण हो. अब सरकारले त्यसलाई कसरी इनिसिएसन दिन्छ र त्यसलाई त कार्यान्वयनमा लैजाने काम त सरकारी तहबाट हुनु पर्यो नि त
0: होइन. अब अहिले पछिल्लो समय चाहिँ सीमाको विवादको विषय पनि त्यो ढङ्गले उठेको थियो. संसदमा पार्लियामेन्टमा नै प्रधानमन्त्रीले अब सीमाको विषयमा जुन बोल नेपालले समेत अतिक्रमण गरेको वा चाहिँ नेपालले समेत सीमा मिचेको भन्ने शब्द प्रयोग गर्नुभयो. यो कुराले नेपाल पनि अतिक्रमणकारी देश हो भन्ने खालको भाष्य सिर्जना गर्यो भन्ने एकापट्टि छन् होइन. उहाँले कूटनीतिक हिसाबले अब नेपाललाई चाहिँ अन्तर्राष्ट्रिय मञ्चमा अब सीमाको विषय जोडतोडका साथ उठाउनका निम्ति उहाँले यो कुरा बाहिर ल्याउनुभयो भन्ने विषय पनि सँगसँगै उठ्या छ. तपाईँहरू के
1: होइन, उहाँले के छ भन्दाखेरि अब उहाँ शब्दमा चुप्लिनु हो, अर्थात् उहाँले पनि के छ भन्दाखेरि प्रधानमन्त्रीले जवाफ दिने बोल्ने क्रम भनेको लिखित रूपमा हुने गर्थ्यो. पहिला प्र्याक्टिस भनेको लिखित रूपमा 3 दिन अगाडि नै प्रश्न सोध्नु पर्थ्यो र चाहिँ के छ भन्दाखेरि लिखित रूपमै प्रधानमन्त्रीले जवाफ दिने प्र्याक्टिस थियो. उहाँले अचानक चाहिँ के छ भन्दाखेरि आएर कसैलाई थाहै नदिकन आएर हात उठाएर समयमा आएर जवाफ दिने कोसिस गर्नुभयो. अब त्यसले गर्दाखेरि अलिकति उहाँ चिप्लिएकै हो त्यो कुरामा, किनभने नेपालले भारतको भूमि मिचेको छ भन्ने कुरा आजसम्म कतैबाट पनि कुरा आएको छैन. स्वयं भारतीय पक्षले पनि त्यो कुराको दावी नगरेको कुरा नेपालको प्रधानमन्त्रीले बोल्नु राम्रो कुरा थिएन. उहाँले बोलिदिनु,
0: विपक्षीहरूले संसद अवरुद्ध गरेकै छन् होइन.
1: उहाँ सायद मलाई लाग्छ चाहिँ के छ भन्दाखेरि बोल्ने क्रममा चिप्लिनु हो.
0: यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. नमस्कार. उहाँ हुनुहुन्छ नेपाली कङ्ग्रेसका नेता श्याम घिमिरे. आदरणीय श्रोता, हामी नेपाली बसमा छोटो विश्राम लिन्छौँ. विश्रामपछि पुनः उपस्थित हुनेछौँ.
2: कक्षा 11 नयाँ भर्ना सम्बन्धी जनकल्याण माध्यमिक विद्यालयको सूचना.
3: माडी नगरपालिकाद्वारा नमुना घोषित जनकल्याण माध्यमिक विद्यालय माडी 6 कल्याणपुरमा कक्षा 11 शैक्षिक सत्र 2083 लागि शिक्षा विषय अङ्ग्रेजी तथा नेपालीमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ.
2: विद्यालयका प्रमुख विशेषताहरू, अनुभवी तथा दक्ष शिक्षकद्वारा शिक्षण,
3: एसी रुम सहितको आधुनिक कक्षा कोठा,
2: व्यवस्थित तथा सुविधा सम्पन्न पुस्तकालय,
3: निशुल्क पाठ्य पुस्तकको व्यवस्था,
2: व्यवहारिक तथा प्रविधि मैत्री शिक्षण विधि,
3: नियमित परामर्श तथा मार्गदर्शन,
2: अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता,
3: अनुशासित सुरक्षित तथा हरियाली वातावरण.
2: थप जानकारीका लागि विद्यालय प्रशासनमा वा 98550 54206 98511 0091 98550 63387 वा 98141 5872 48 मा सम्पर्क गर्न सक्नुहुनेछ।
3: सिट सीमित छ, आजै भर्ना गरी आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्।
4: समसामयिक घटनाक्रम र राजनीति बारे कुराकानी गर्न आज हामीसँग स्टुडियोमा हुनुहुन्छ नेपाल सरकारका पूर्व सचिव तथा अभियन्ता भीम उपाध्याय। आउनुहोस् सुरु गरौँ भीम उपाध्यायसँग, जनता जान्न चाहन्छ। भीम उपाध्यायजी, जनता जान्न चाहन्छन्, म स्वागत छ यहाँलाई।
5: हजुर नमस्कार।
4: बालेन्द्र शाह प्रधानमन्त्री बनेपछि तपाईँ उत्साहित हुनुहुन्थ्यो होइन?
5: हामी सबैले होस् नै भन्ने हो, अहिलेबाट होइन, मेयर हुँदादेखि हो।
4: युवाले देश हाँक्दा फेरि तपाईँ खुसी हुने?
5: एकदम, युवाले नै हाँक्नुपर्छ।
4: बालेन्द्र शाहले अहिले सरकारमा बसेर जे जसरी एक्सन गरिरहनु भएको छ, जे जस्तो अभिव्यक्ति दिइरहनु भएको छ, तपाईँलाई चित्त बुझा छ?
5: अभिव्यक्ति एकदमै कम हो, उहाँ जस्तो नबोल्ने मान्छे त कमै होला होइन, तर चाहिँ अरू जुन काम गर्नुभएको छ चुपचाप लाएर त्यो काम चाहिँ नि सबैले चित्त बुझेछ।
4: प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर संसदमा त्यत्रो हङ्गामा मचियो, जनताले प्रश्न उठाइरहेछन्, विपक्षीहरू आक्रामक भएर आइरहेछन् नि सीमाको विषयमा। नेपालले पनि भारतको भूमि मिचेको छ भनेर बोलिसकेपछि खैला भैला मचियो।
5: अलिअलि त्यो त भइ नै हाल्छ, नबोल्दा पनि खैला भैला मचिरहेकै थियो होइन, बोल्दा त झन् बोल्ने भयो, त्यो फेरि आकस्मिक रूपमा बोल्नु भएको छ होइन, त्यो अब त्यो दिन बोल्ने कार्यक्रम पनि थिएन, सांसदद्वारा उपस्थित भएको हात उठाएर नियम आपत्ति गरेर बोल्ने अवसर सभामुखले, त्यो मलाई लाग्छ सभामुखजीलाई पनि थाहा थिएन होला आज उहाँले बोल्नुहुन्छ भन्ने, तर जुन छोटो 8-9 मिनट बोल्नुभयो त्यसमा छैन नि, अरू सबै क्वेसनको जवाब पनि छोटोमा भएको छ। एउटा चाहिँ सीमा सम्बन्धी, म प्रधानमन्त्री भएपछि बल्ल मैले थाहा पाएँ कि नेपालको तर्फबाट पनि, उताबाट लिपुलेखिनहरू त हुँदै हो हाम्रै हो, तर नेपालको तर्फबाट पनि भएको रहेछ भन्ने मैले प्रधानमन्त्री भएपछि थाहा पाएँ, त्योभन्दा अगाडि थाहा थिएन, भनेपछि सबै प्रधानमन्त्रीलाई थाहा रहेछ यो कुरा।
4: प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर आपत्ति जनाउनु पर्ने या माथा पछि गर्नु पनि जरुरी छैन?
5: त्यस्तो केही पनि छैन, किनभने त्यो कुरा फेरि हामी तराईमा बस्ने मान्छे हामीलाई थाहा छ कि यताको जमिन उता, उताको मान्छे यता गरिरहेकै छन्, त्यो एक्लै अर्कालाई हकबोक गरिरहेका छन्, खालि के भने सरकारले सरकारी तहबाट सेना राखेर अथवा सेक्युरिटी फोर्स राखेर अतिक्रमण भएको छ नि, होइन फेरि तराईमा।
4: त्यसो भए नेपालले पनि भारतको भूमि मिचेको छ, नेपाल सरकारका पूर्व सचिव भीम उपाध्यायको ठहर निष्कर्ष
5: यस्तो नभनौ कि नेपाली जनता जनस्तरको कुरा, यताको जग्गा उता भोग गरिरहेछ, उताको जग्गा यता भोग गरिरहेको, सीमामा एक किसिमको सिमाना भन्ने प्रश्न चाहिँ नि 10 गजा भए पनि यता र उता दुवैतिर दुवैले लिएको छ। अस्ति मन्त्रालय कसले गरेर कसले उसले गरेर सिकाएर अब कसैले सिक्नेवाला छ? माओवादी कम लोकप्रिय थियो, कारण भएन, जसरी तपाईँहरूलाई ल्याइयो नि लोकप्रिय त्यस्तै अलोकप्रिय हुन्छ। फेरि समय के छ, हामी लोकतन्त्रमा छौँ नि, चुनाव यो त कुनै डिक्टेटरसिप त होइन कि छोरा यो उत्तर कोरिया जस्तो त होइन होला, तपाईँले तपाईँ लिटर जब तपाईँ लोकतन्त्र हुनुभयो त आवधिक चुनाव हुन्छ, पार्टी फुट्न जुट्ने हुन्छ, तपाईँले त्यसलाई थाम्नु पर्यो नि त, तपाईँको तपाईँले प्राप्त गरेको लोकप्रियता काम गर्नलाई हो, तपाईँ लोकप्रिय ताली बजाउनुलाई कसैलाई पनि होइन। अहिले जसरी हामी हिजो पनि लोकप्रिय थियो नि त, माओवादी कम लोकप्रिय थियो, कसरी फ्याँकियो 9 महिनामै, बहुमत थियो नि त यता होइन।
4: प्रधानमन्त्री बालेन्द्र शाहलाई चाहिँ अहिले इलेक्टेड अटोक्रेट भन्न थालिसके नि, जस्तो एउटा मेसेज लेखेकै भरमा तपाईँ जुन पृष्ठ भूमिबाट आउनुभयो नेपाल सरकारका सचिवलाई 9 घन्टासम्म केरकार गरियो, पक्राउ गरियो, कृष्ण हरि पुष्करलाई जरुरी थियो?
5: अब यो चाहिँ नि अब मैले पनि बुझेँ होइन, बुझ्दाखेरि यो चाहिँ नि अलिक बढी भयो, यो बढी भयो र कर्मचारीको कुनै पनि कुरा जस्तो मैले पनि बेला बेलामा अरूलाई प्रधानमन्त्रीहरूलाई भेट्नु समय पनि लाग्छ, उहाँलाई समय पनि हुँदैन, मेसेज लेखेको छु नि, किनभने त्यही कुरा गर्न दिनभरि किन कुर्नु पर्यो, उहाँको समय किन बर्बाद गर्नु पर्यो, भेट्न मिलेन भने लेख्न पाइन्छ नि, फेरि जनताको नेतालाई त जनताले लेख्न पाइन्छ नि, कर्मचारी त मातहतको अङ्ग हो नि,
4: नेपाल सरकारको सचिव
5: सायद जोसुकै
4: कम्पिटेन्ट क्यापेबल पर्सनालिटीले एउटा मेसेज लेखेकै भरमा पक्राउ पर्नु हो?
5: पक्राउ त होइन, मैले बुझेँ, पुरस्कार सिधै बुझेँ के भएको भन्ने, त्यस्तो होइन, राम्ररी भएको, यसो यसो कुरा भएको छ, अब माथिबाट हाइकमान्डबाट आएको रहेछ अनि त्यहाँ
4: उहाँले प्रधानमन्त्रीलाई लेख्नु भएछ,
5: अनि त्यो थाहा छ सबै मलाई, उहाँसितै कुरा गरिसकेँ मैले भनेपछि, अब तपाईँ अरूले पत्रिकाले के
4: उहाँसँग तपाईँको चाहिँ के संवाद भएको थियो भन्नुहोस्, उहाँले खास लेख्नु भएको चाहिँ के रहेछ? कृष्ण हरि पुष्कर
5: होइन, उहाँ चाहिँ सचिव हो, म सचिव हो, मैले चाहिँ मेरो अब रिटायर हुन्छु, र मैले जाने सचिव भएर मैले त्यो एप्लाई गराएको छु, त्यो एप्लाई गर्न मिल्ने हो कि होइन त्यसमा केही छैन, निर्देशन पाउने थियो।
4: उहाँले राजदूत बन्न अभिलाषा राख्नु भएको छैन?
5: होइन, एप्लाई गरिसक्नु भएको छ उहाँले, राजदूत र अर्को युनिभर्सिटीको के छ होइन, उहाँले एप्लाई गरिसक्नु भएको छ। एप्लाई गरिसक्यो बहालवाला एप्लाई गर्न मिल्यो कि नमिल्यो प्रश्न त छ नि, कतिपय चाहिँ हामीलाई बहालवाहरूले मिल्दैन कि, त्यस कारण अब भेट्न खोज्ने यता खोज्नु अरूसित कुरा मुख्य सचिवसित कुरा भइसक्यो।
4: अब असारदेखि उहाँ अनिवार्य अवकाशमा जाँदै हुनुहुन्छ, असार चौबिसदेखि होइन, त्यस अगाडि नै उहाँले आफूलाई कि त मुख्य सचिव बनाउनु पर्यो, होइन भने राजदूतका लागि आवेदन दिएको छु सहयोग गर्नु पर्यो भन्नुभएको रहेछ होइन?
5: सहयोग पनि होइन, निर्देशन के होस् भन्ने छ त्यो बिहारै अब मलाई भन्नुभयो। मैले अब यसरी तपाईँले एक एक शब्द सोध्नुहुन्छ भन्ने त लागेन, नत्र म भनिदिन्थेँ त्यो होइन के छ भन्ने कुरा। मुख्य प्रश्न के, म 24 गते जान्छु, मैले एप्लाई गराएको छु, म भेट प्रधानमन्त्रीजीसित, अब उहाँहरूको एउटै जिल्ला पनि हो कि, योभन्दा अगाडि राम्रो सौहार्दपूर्ण बसेर कुराकानी भएकोहरू पनि, फेरि एउटा कुरा बुझ्नुपर्छ,
4: अनि एउटै जिल्लाको दुईजना व्यक्तिहरू बिच त्यस्तो अवस्था आउने
5: आउन सक्दो रहेछ। यो हेर्नुहोस् राजनीति, मैले तपाईँलाई जहिले पनि तपाईँसित म कुरा गराएको छैन, ऋषिजी चाहिँ धेरै चुरोको अर्को ऋषिजी, तर राजनीतिमा तपाईँले चाहिँ धेरै भावनात्मक सम्बन्ध राख्नुहुन्न भन्ने मेरो मान्यता। राजनीति चाहिँ राजनीति पदको ठाउँमा बाहेक अलि तपाईँ भावनात्मक राख्नुभयो भने त्यसले तपाईँलाई कुनै न कुनै दिन हट गर्छ। राजनीति गर्नेहरूले एकले अर्कालाई हट गराएको छन् कि, म चाहिँ नि भावनात्मक सम्बन्ध राख्दिनँ, एकदम गुण र दोषको आधारमा म भावना।
4: तपाईँले गुण र दोषको आधारमा ठ्याक्कै भन्दाखेरि यो प्रकरणमा चाहिँ प्रधानमन्त्री बालेन्द्र शाहलाई दोषी देख्नुहुन्छ कि सरकारका सचिव कृष्ण हरि पुष्करलाई?
5: होइन हेर, त्यो मिसअन्डरस्ट्यान्डिङ भयो, त्यस कारण चाहिँ नि मैले बालेन्द्र शाहलाई प्रधानमन्त्रीलाई कुरा थाहा छ कि छैन, त्यो मेसेज उहाँले पढेर हो कल, मलाई त्यो पनि थाहा छैन। अहिले किरा गयो भने त्यो सम्वादै हुन,
4: त्यो मेसेज नत्र कसरी बाहिरियो त प्रधानमन्त्रीलाई लेखेको मेसेज?
5: अब प्रधानमन्त्रीलाई लेखेको मेसेज त अब आजकल त हेर्नुहोस् तपाईँको पुलिस कहाँ गइसकेको छ होइन, पुलिसले कसरी उहाँलाई चाहिँ सोधपुछको लागि बोलाएको फेरि एकदमै, त्यो तपाईँले बाहिर भएर अतिरञ्जन केही पनि छैन त भित्र भन्ने उहाँको कुरा हो, केही छैन, बोलाउनु म गएँ एकछिन बसेर, अब यस्तो यस्तो केही छैन, यो आधारमा त केही कारवाही गर्नु मिल्ने कुरो पनि केही छैन होइन। तर भन्दाखेरि माथिबाट निकासा लिनु पऱ्यो नि त, एकैचोटि प्रधानमन्त्रीको कार्यालयबाट आइजीलाई भएछ, अब मुख्य सचिवले पनि थाहा छैन, गृह सचिवलाई पनि थाहा छैन भन्छन् उहाँहरू, तर मुख्य सचिवले मैले उहाँ भेट्न खोजेको म यस्तो अप्लाई गर्दैछु मिल्छ कि मिल्दैन भनेर सबै भनिसकेको, यहाँ कहाँ कमजोरी भयो भने यतिको भरमा प्रहरी होइन कि यतिले बोलाए भए हुन्थ्यो, मुख्य सचिवलाई भनेर उहाँको के कुरा हो, मुख्य सचिवजी यसलाई कुरा बुझ्नुहोस् यस्तो भनेको भए हुन्थ्यो, नभन्दाखेरि तपाईँले भन्दा हामी सबैले एउटा चाहिँ नि अलि अब नमिठो तरिकाले होइन अलि तितो तरिकाले हामी सबै अभिव्यक्ति दिनु बाध्य भयौँ नि त।
4: के अहिले पनि चाकरी गरिराख्नुपर्छ कहीँ नियुक्ति लिन
5: थाहा छैन, मलाई चाकरी गर्नु परेको छैन, पहिला पनि गर्दैन थिएँ, त्यो हरेक व्यक्तिको आफ्नो आफ्नो कुरा छ, कसैलाई केही लिनु,
4: मैले पनि रोजेको ठाउँमा जानको लागि चाकरी गर्नु,
5: मैले केही पनि गरेन, कहिले पनि भने पनि छैन,
4: तपाईँलाई पत्याएनन्, तपाईँलाई ठाउँ दिएनन्, त्यही भएर तपाईँ चाहिँ असन्तुष्ट हुनुभयो विगतका
5: सरकारहरू, सन्तुष्ट छु नि त, मलाई आरोपसित के मतलब, म सन्तुष्ट छु
4: विगतका सरकारहरू विरुद्ध तपाईँले आगो उकाल्नुहुन्छ नि त,
5: त्यो त मेरो मैले चाहिँ नि खराब तत्त्वको विरुद्ध आगो उकाल्ने त मेरो स्वतन्त्र अधिकार, नागरिकको कर्तव्य पनि हो, विवेकशील नागरिक चेतनशील नागरिकले खराबको आगो विरुद्ध आगो उकाल्ने हिम्मत पनि हुनु पर्यो, फेरि सबैले मनमा चाहना भएर सक्दैन, कतिलाई शैली जान्दैन, कहिले हिम्मत हुँदैन, चाहना हुन्छ फेरि, त्यस कारण मैले आगो उकाल्दाखेरि धेरै मान्छे खुसी हुने कारण थियो नि, उहाँहरूको चाहना हो त्यो, दिन प्रतिदिन फलोअर बढ्ने, केही कुरा लेख्न साथ भाइरल हुने कारण के हो भने चाहना हो, त्यो चाहनाको अभिव्यक्ति गरेको हुनाले त्यस कारण त्यो त्यसले फेरि राम्रै गराएको छ देशको लागि, परिवर्तनको लागि।
4: तपाईँ पटक पटक हिरासत पनि जानु पर्यो,
5: पर्यो पर्यो छैन, एकचोटि
4: पक्राउ पर्नु पर्यो,
5: एकचोटि
4: मुद्दा खेप्नु पर्यो,
5: यही तपाईँले अहिले भन्नुभयो नि, अहिले यही तरिकाले चाहिँ नि प्रधानमन्त्रीको ठाडो हस्यमा मलाई गिरफ्तार गरेको राति 10 बजे, उहाँलाई त बेलुका गरेछ 6-7 बजे आयो होइन, हिरासतमा पनि होइन, त्यो पनि होइन, सोधपुछ गरेर
4: तपाईँले पनि मुद्दा त खेप्नु पर्यो नि त,
5: पर्यो मुद्दै हालिदिएपछि सरकारले किन नखेप्नु, अब अहिले
4: अब फेरि पनि मुद्दा खेप्दै हुनुहुन्छ तपाईँ,
5: किन
4: भीम उपाध्याय पनि खरानी ग्याङको नाइके
5: पत्ताउँछ कसैले,
4: राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन पढ्नु भएन भीम उपाध्यायजी?
5: छैन छैन, मलाई केही पनि भनेको छैन,
4: तपाईँलाई जिम्मेवार
5: छैन, नेवार पढ्नुहोस् तपाईँले पढ्नुभएको
4: छ, अनुसन्धान गर्नु भनेको छ भीमजी,
5: होइन अनुसन्धान पनि होइन, कस्तो भने त्यहाँ तपाईँले हेर्दै जानुभयो भने त्यहाँ केही पनि लेखाएको छैन, खालि नाम मात्र छ कि म पपुलर मान्छे भनेर नाम राखिदिएको छ।
4: तपाईँ पनि जिम्मेवार त हुनुहुन्थ्यो,
5: केही पनि जिम्मेवार छैन।
4: जिएनजी आन्दोलनमा जिम्मेवार देखाइसक्यो,
5: कसरी देखायो, के भनेर देखायो, कुन चिजले देखायो, मलाई
4: अनुसन्धान गर्नु भनिसक्यो,
5: मलाई किन नसोधेको त, मलाई सोधा छ
4: हराने ग्याङको नाइके भनेर
5: मलाई सोधा छ।
4: तपाईँले उक्साउनु भयो भिडलाई,
5: कसरी उक्सिन्छ कोही मान्छेले, मे म कुनै राजनीतिक दल हो, म मन्त्री बन्न सांसद बन्न प्रधानमन्त्री बन्न हिँडेको मान्छे हो र जो मान्छे तुरुन्तलाई सोध्नुहोस् न,
4: सामाजिक सञ्जालमा लेख्नुभयो,
5: तपाईँले मेरो इन्टरभ्यू लिनुभयो, अरूहरूको इन्टरभ्यू लिनुभयो, छाप्नुभयो, युट्युबमा गर्नुभयो, तपाईँ त झन् खराडी ग्याङको बडो नेता हुने भन्ने नि होइन, तपाईँलाई किन राखेर नाम त्यहाँ,
4: तपाईँहरूले जस्तो उक्साउने काम गरेका छैनौ नि,
5: हो त्यही तपाईँले
4: एकलौटी गरेका छैनौ नि त हामीले,
5: तपाईँ
4: एकपक्षीय भएर गरेका छैनौ नि त भीमजी,
5: तपाईँले सुन्नुहोस् एकपक्षीय होइन, तपाईँले मेरो ट्र्याक रेकर्ड हेर्नुहुन्छ,
4: हामीले त जे हो त्यो देखाएको हो,
5: 36 सालदेखि नै हेर्नुहोस् भयो जनमतसङ्ग्रह, तपाईँहरू जन्मिनु भएको थिएन होला, 36 सालदेखि जनमतसङ्ग्रह, 36 सालको जनमतसङ्ग्रहमा मतदान अधिकृत भएर गएको मान्छे म, विकट जिल्लामा भैरवमा बस्ने मान्छे, गुल्मीको विकट विकट गाउँमा गएर जनमतसङ्ग्रह गराएर आएको, अब यो हामी जहिले पनि परिवर्तनको पक्षमा, म जहिले पनि परिवर्तनको पक्षमा र यथास्थितिको विरुद्धमा, को छ नो म्याटर,
4: तपाईँलाई यथास्थितिवादी भन्छन्,
5: कसरी
4: 36 सालको धङधङी अझै कायम छ,
5: के छ 36 साल,
4: तपाईँलाई राजावादी भन्छन्,
5: यस्तो छ राजावादी 36 साल होइन नि, यी सबै राजावादी हुन्,
4: तपाईँलाई त पञ्चे मण्डले,
5: सुन्नुहोस् न यी सबै राजाको हातबाट शपथ ग्रहण लिएका होइनन्, अहिले चाहिँ 63-64 सालपछि न, त्यो त म पनि म जन्मेको सालदेखि जोड्नुमा त म त पञ्चायतमै जन्मेँ नि, पञ्चायत होइन, पञ्चायत पनि आएको थिएन, बौद्धै आएको थियो बिपी कोइरालाको शासनको बेलामा जन्मेको म, अनि म बी काङ्ग्रेसमा, त्यस पञ्चायत आयो पञ्चायत भए, बौद्धल आयो बौद्धल भए, गणतन्त्र आयो गणतन्त्र भए, अहिले अब यी सबै दलका बाधकाहरू यिनीहरूले देशलाई कङ्गाल बनाएर खतम पार्यो भनेपछि युवाहरूको समर्थक भयो, क्लियर कट कुरा यति हो। अब यसमा
4: देश चलाउन चाहिँ तपाईँको भूमिका छ कि छैन,
5: के गर्नु,
4: देश चलाउन, सिंहदरबार संसद भवन सर्वोच्च अदालत शीतल निवास,
5: त्यो क्रान्तिक भयो, त्यो हामीले के गर्न सक्छौँ, म कहिले भाषण गर्न गएको छैन, जुलुसमा गएको छैन, म त तपाईँलाई जस्तो समाचार दिन्छु,
4: त्यसो भए तपाईँलाई किन सिफारिस गर्यो त,
5: के सिफारिस
4: आएको प्रतिवेदन,
5: त्यहाँ केही
4: छैन भनेर
5: के छ भने मैले हेरेँ छोटो छ, तर अब
4: तपाईँ सहित विभिन्न अभियन्तादेखि राज्यसभाका सांसदहरूलाई जिम्मेवार बनाएको छ
5: होला, उनीहरूको बारेमा म बोल्न चाहन्न, मेरो आफ्नो बारेमा बोल्छु नि, दुनियाँको ठेगा कसैले लिने कुरा हुँदैन, त्यो यदि म रहेछ भने त मलाई सोध्थ्यो होला नि, यी शब्द सोध्थ्यो होला, फोन लिन्थ्यो होला, भीम उपाध्यायलाई त्यसै चिन्ने, अब उसले स्ट्याटसको भरमा हो भने यो त कन्फर्म गर्थ्यो होला, भीम उपाध्यायको रियल स्ट्याटस हो कि यो फेकले कसैले गरिदियो, कस्तो होला कि डिजिटल फर्मेटमा आएको चिज, डिजिटल प्लेटफर्ममा आएको चिजलाई तपाईँले आँखा चिम्लेर विश्वास गर्नु भनेको आजको जस्तो मूर्खा त कहिले पनि होइन, मैले त्यसै कारणले मलाई एक शब्द नसोधिकन प्राकृतिक मेरो मौलिक अधिकार
4: नसोधेर लेखेको भएर
5: सोध्नै पर्छ, लेख्न लेख्नु तपाईँ आफ्नो सुरले जे कन्क्लुजन गर्नु, मलाई त सोध्नुपर्छ नि तपाईँको भनाइ के हो, मलाई आज चार्ज कुन स्टेटसमा चार्ज लाग्यो, त्यसरी मैले के भने यो मानव मैले मानव अधिकारको हरण उसलाई थोरै यहाँ के
4: मानव अधिकार जस्तो संवैधानिक आयोगले सिफारिस गरेको कारवाही कार्यान्वयनमा जाला नि त,
5: त्यो मानव अधिकार आयोगले मानव अधिकार हनन गरेर गरेको प्रतिवेदनको केही पनि कारवाही हुँदैन, मैले उहाँहरूको विरुद्ध उजुरी कहाँ गर्ने भन्ने मैले प्रश्न गरिरहेको छु, अझै मेरो मानव अधिकार मेरो मानव अधिकार हनन गर्ने मानव अधिकार आयोगको विरुद्ध मैले उपचार कसरी खेलिदियो, मलाई नसोधिक
4: नचलिकन पात हल्लिन्छ, केही न केही
5: यो सबै
4: प्रमाण नभेटिकन भीम उपाध्यायलाई अनुसन्धान गर्नु कारवाही गर्नु भनेर सिफारिस गरे होला,
5: त्यही त मैले भने कार्यक्षमताको अभाव छ, हिजोको दलहरूको धङ्धली छ, उनीहरूले नियुक्ति गरेको मान्छेहरू हो, परिवर्तनलाई जेनी आन्दोलनलाई यिनीहरूले विध्वंसकारी आन्दोलन मानेछ, त्यसपछि संसारले मानिसक्यो, अन्तरिम सरकारलाई विश्वले सुशीला कार्कीलाई बधाई दिएको थियो, चुनाव गराउने भयो निर्णय भने त्यसलाई स्वागत गरिएको थियो, चुनाव भइसकेपछि विश्व नेपालमा नभएको आजसम्म स्वतन्त्र निष्पक्ष र कुनै पनि हादीले नभएको एउटा दण्ड पनि हान्न नपरेको चुनाव आजको इतिहासमा आएको छैन, सबले स्वागत गरेको थियो, नयाँ प्रधानमन्त्री आउँदा प्रधानमन्त्री सबै शक्ति राष्ट्रले स्वागत गरेको थियो, कुनै मानव अधिकार सङ्गठन मानव अधिकार आयोगले आफै पनि यहाँ कुनै धाजीले भयो भनेन, तपाईँले म्यान्डेटभन्दा बाहिर गएर मानव अधिकार हनन भीम उपाध्यायले कहाँ गरेछ, भीम उपाध्यायले अभिव्यक्ति स्वतन्त्र छ, मेरो मानव अधिकार हो, म लेख्न पाउँछु बोल्न पाउँछु,
4: आयोग विरुद्ध पनि उजुरी दिनुहुन्छ,
5: उजुरी दिने कहाँ मलाई प्रश्न यहाँ
4: हाल्नुहुन्छ, नेकपा एमाले मानव अधिकार आयोग विरुद्ध अदालतमा जाने, तपाईँ जानुहुन्न?
5: जाने रे,
4: जाने भनिसक्यो।
5: म जान्न, यो यो यो कुनै कुराको एउटा हुन्छ कि तपाईँले के भने, उहाँलाई त कानुन बनाएर जेल हाल्नु पनि भनिसके नि। भीम उपाध्यायको सम्बन्धमा के भन्यो भने हेर्नुहोस् है,
4: तपाईँ पनि खरानी ग्याङको नाइके
5: कहाँ लेखाएको छ त्यो खरानी ग्याङ भनेर मानव अधिकार आयोगले? तपाईँले मान्छेको दिगभर पनि गरेर उकास्ने त तपाईँहरू हो, साँच्चै उछाल्ने पछार्ने त
4: तपाईँहरू खरानी ग्याङमा समाहित भइसक्नु।
5: अब हेर्दै जानुहोस् यसलाई, यो मैले मेरो कुरा धेरै अरू कुरा बारेमा भन्दिनँ, को को कहाँ कहाँ के नामको छ, मैले ठेक्का पनि लिएको छैन। तर मेरो कुरा के भने, भीम उपाध्यायको स्ट्याटसले गुप्तचर विभाग अनुसन्धान विभागले दिएको, उसले दिएको रेफरेन्स, अनुसन्धान विभागले उहाँ पनि कहीँ आगो लगाउने विध्वंस गर्ने ग्रुपमा उपस्थित त हुनुहुन्न आशंका छ भनेर लिएको आधारमा भीम उपाध्यायको कहीँ त्यो त्यो आगो लगाउनेमा झुलुसमा त्यहाँ गएर उचालेको त छैन भीम उपाध्याय, त्यो हेर्नु पर्ने भनेर लेखाएको छ क्या त्यहाँ?
4: पुरानो राज्य संयन्त्र देखेर त तपाईँलाई पनि उकुस मुकुस भएको थियो, उनीहरू विरुद्ध खन्याइरहनु भएको
5: होइन, त्यो
4: त्यसैको विस्फोट भएको हुनसक्छ नि त,
5: त्यो हो त्यो
4: तपाईँ त्यसको विस्फोट गर्नको लागि
5: यसमा मैले कुनै
4: मथियार भएर आउनुभयो,
5: एकदमै पुरानोलाई फाल्नुपर्छ भन्ने म चाहिँ एउटा चेतनशील नागरिक चेतनशील नागरिक बौद्धिक समाज यस्तो अरू पनि धाराहरू छन्, त्यो मेरो चाहिँ यिनीहरूलाई नफालेसम्म देशले कायापलटै हुँदैन,
4: त्यसैको रिफ्लेक्सनका रूपमा देश जल्यो
5: त्यो म जान्दिनँ, जलाउनेले जानु, मैले यिनीहरूले झोलाएर हो कि नजलाएर हो कि राजीनामा दिएर हो कि सन्यासी लिएर हो कि सन्यास लिएर भए पनि तिमी परिवर्तन गर्नु छ भने तिमीहरू परिवर्तन होइन भने तिमीहरूलाई उखालेर फाल्नुपर्छ भन्ने मान्छे त हो फेरि यसमा, फेरि सोध्नु पर्छ।
4: त्यही भएर त भीम उपाध्यायले उत्तेजक अराजक अभिव्यक्ति दिएकै कारणले समस्या आयो।
5: कसरी आउँछ भीम उपाध्यायले भन्दैमा कोही पछि लाग्ने कति मूर्ख होला, भीम उपाध्यायको अभिष्ट हुनु पर्यो नि, भीम उपाध्याय भोलि मन्त्री बन्छ, सांसद बन्छ, कुनै नियुक्ति खान्छ, अरूले नियुक्ति खाएका छन्, प्रधानमन्त्री बने होला, सांसद बनेका छन्, मन्त्री बनेका छन्, उनीहरू जानु आफ्नो डिपेन्ड, मलाई त मलाई कसरी हुन्छ, मैले त मौलिक हकको प्रचलन गरेँ, अभिव्यक्ति स्वतन्त्रता, मैले समाचार दिएँ, कहाँ कहाँ के भएछ समाचार, मैले भने ए आगो लगाऊ ए उसलाई पिटो काटो भनेर भनेको छु, कुनै पनि तपाईँले सभा सम्मेलनमा भीमा देख्नुहुन्न।
4: कार्की आयोगको प्रतिवेदन आउँदाखेरि चाहिँ भीम उपाध्याय उत्साहित हुनुहुन्थ्यो नि, फेरि त्यहाँ तपाईँको नाम कतै समावेश
5: खासै खासै हेरेको छैन कार्की आयोग, त्यो कार्की आयोग मान्य आयोगै चाहिँ आइरहनु फटाहरूलाई कारवाही गर्न, कि मेरो त पहिलेदेखि मान्यता यो,
4: त्यसमा कारवाही कसलाई गर्नु पर्थ्यो,
5: कारवाही त्यो सरकारमा बस्ने सरकारको संगठक दलहरू त्यसका सबैलाई कारवाही गर्नु पर्थ्यो, बच्चालाई मारेको को को परेको छ गोली हान्नेदेखि गोलीको आदेश दिने सबैलाई, यसको लागि कुनै जेएनजी आयोग पनि चाहिँदैन थियो, मानव अधिकार आयोग, मानव अधिकार आयोगको म्यान्डेट कहाँ यस्तो होइन कि कहाँ के विधानसभा के भयो हेर्ने, ऊ आयोगको सुप्र आयोग होइन, हो उसले मानव अधिकार हान्नु भएको कुरालाई मात्रै हरेक मान्छेलाई दा उसले इन्डिकेट गर्दा मानव अधिकार भन्नुपर्छ कि,
4: देश चलाउनेलाई सम्मान गर्नु पर्थ्यो,
5: होइन उसले मानव अधिकार
4: लगाउनु पर्थ्यो,
5: मानव अधिकार
4: टीका लगाइदिनु पर्थ्यो, पिर्के सलामी दिनु पर्थ्यो, त्यसमा चलाउनेहरूलाई
5: त्यो त अर्काले गर्छ, सबै ठेकेदार मानव अधिकार आयोग होइन, मानव अधिकार आयोग ठेकेदार होइन, देशको ठेकेदार उपसाएको छैन, उसले तपाईँले ऋषिले केही कुरा गर्दा कसको मानव अधिकार हनन भयो भन्ने मात्र रिफरेन्सको आधार उसले स्टडी गर्ने हो, कसले आगो लगाएको थियो, कसले चोरी गरेको थियो, त्यो त फौजदारी ऐनहरू थुप्रै छ नि, कानुन छ नि, यो देशमा कानुन नै थिएन, इजिप्ट मानव अधिकार आयोग नहुने रहेछ, देशमा केही पनि नहुने रहेछ, त्यस कारण मानव अधिकारले आफ्नो म्यान्डेटभन्दा बाहिर गएर कार्यक्षेत्रभन्दा बाहिर गएर इरेलिभेन्ट कुरा गर्यो, त्यो कार्यक्षमताको अभाव छ, यो त हामी हाम्रो सांसद यदि निरीय छ, म प्रधानमन्त्री भएको भए पार्टी अध्यक्ष भए अहिले नै महाभियोगको प्रस्ताव हालिसक्थेँ, तपाईँ म्यान्डेटभन्दा बाहिर जानुभयो, कार्यक्षमताको अभाव छ, त्यो त
4: मानव अधिकार बहादुर मगरलाई
5: सबैलाई
4: महाअभियोग लगाउनु पर्छ,
5: लगाउनु पर्थ्यो, म भए गर्थेँ, मेरो बस चल्ने कुरा भएन नि, किनभने एउटा भीम उपाध्यायलाई तपाईँले लेख्दा पनि तपाईँको तपाईँको सारा प्रतिवेदन हावा हावा प्रतिवेदन भन्ने सङ्केत गर्छ, तपाईँ भीम उपाध्याय भन्ने मलाई
4: नसोध्नुहोस्, बाँच्नको लागि उम्किनको लागि बालेन्द्र
5: शाह अचम्म हुन्छ, के कारवाही गर्छ मानव अधिकार आयोगले,
4: प्रतिवेदन त कार्यान्वयन गर्नु पर्यो नि त, आयोगको प्रतिवेदन
5: बुझे, त्यो त
4: संविधान नमान्ने कानुन नमान्ने
5: कार्यान्वयन गर्छ नि त सरकारले, गर्ला नि, हेर्नु भयो कहाँ होला नि, त्यो फेरि मानव अधिकारले के भनेछ त्यही त्यही अनुसार गर्ने भने हामी त्यसको लागि छुट्टै फेरि आग हुन्छ नि, छुट्टै फौजदारी अभियोगको हरेक दफा उपदफा अनुसारको काम हुन्छ कि। तपाईँले यो
4: मानव अधिकार आयोगलाई चाहिँ तपाईँको च्यालेन्ज हो,
5: के को च्यालेन्ज?
4: हिम्मत भए कारवाही गरेर देखाऊ होइन त।
5: मानव अधिकार आयोगको काम कारवाही गर्ने होइन, उसको काम
4: सिफारिस गर्ने हो, सिफारिस गरिसक्यो
5: हरेक वर्ष
4: नेतृत्वको आयोगले।
5: विश्वभरिका हरेक वर्ष मानव अधिकार आयोगको प्रतिवेदन निस्किन्छ भन्नु भएन, त्यो प्रतिवेदनको कति कार्यान्वयन भएको छ आजसम्म बताउनुहोस्। प्रतिवेदनको मानव अधिकार आयोग बनाउन कति वर्ष भयो बनेको, कतिवटा प्रतिवेदन दियो होला हरेक वर्ष, प्रतिवेदन कहाँ गए? त्यस्तो हुँदैन हेर्नुहोस्, उनीहरूले दिने भनेको जहिले पनि उनीहरूले दिने भनेको एउटा सिफारिस हो, एउटा संवैधानिक निकाय भए हुनाले सरकारले जायज छ भने कार्यान्वयन गर्छ।
6: भीमजी हजुर, राष्ट्रिय स्वतन्त्र पार्टी पाँचै वर्ष जाला, राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह अहिले प्रधानमन्त्री हुनुहुन्छ,
5: पाँच वर्षलाई पठाएको छ जनताले, यो अरू जस्तो विभिन्न ठाउँमा खिचडी पाकेको सरकार होइन कि, यो खिचडी होइन प्योर खिर हो होइन, मिठो खिर हो, त्यो चाहिँ नि पार्टीभित्र चाहिने आन्तरिक कुरा उनीहरूले मिलाउन्, हामीले जनताले सुशासन चाहियो, विकास चाहियो, समृद्धि चाहियो, रोजगार चाहियो, हिजोका बदमासहरूलाई कारवाही चाहियो, यो भन्दा जनताले मलाई यो दे सरकारले भनेर भनेको छैन।
4: स्थिरतामा आशंका गर्न थालिसके नि त अहिले,
5: त्यो पनि नेपालीहरू अस्थिरतामा बाँच्ने अभ्यस्त भएर हो, यिनीहरूले स्थिरता भनेको के हो दिमागमै दुई जेनेरेसनलाई थाहा छैन, हामी 17 सालदेखि पनि थाहा छैन स्थिरता भनेको, बिपी गोइराल पनि स्थिर भएन 18 महिनामा सकेको, त्यो 3/4 भोट ल्याएको थियो। राजनीति त तपाईँलाई अहिले कसैले भन्न भनेर हुँदैन, यो चेसको खेल हो, कहिले काहीँ गुमाए जस्तो हुन्छ जितिन्छ, कहिले जिते जस्तो हुन्छ गुमाउँछ। राजनीति राजनीतिलाई हरेक दिन फुकी फुकी कदम त चाल्नुपर्छ, हरेक जस्तै जति बहुमत भए पनि जति अल्पमत भए पनि होइन, तर अल्पमतको सरकारको हैसियत छ हुँदैन।
6: राष्ट्रिय स्वतन्त्र पार्टीभित्रै बालेन्द्र शाहको विकल्प खोज्न थालिसके
5: मलाई लाग्दैन
6: भनेर चर्चा भइरहेछ,
5: यो विपक्षीहरूले
6: भइरहेछ,
5: यो ट्रोल के भन्छ नि मिडिया ट्रायल गर्छ विपक्षीहरूको, कहिले काहीँ हुन्छ नि सोम सोम सोम सोम राज सोम प्रसादको त्यो के भन्छ सपना के यो भन्छ, रोटी बनाउँछु खान्छु लात्ताले भुक काटेर घैटो फुटेर त्यो जान्छ नि त्यस्तै, त्यही पनि यिनीहरू अस्थिरतामा खेल्न जानेका।
6: रवि लामिछाने भारत भ्रमणमा गइसकेपछि त झन् उहाँले त्यहाँ जति सम्मान पाउनु भयो नि झस्किन थालेका छन् राष्ट्रिय स्वतन्त्र पार्टीकै नेताहरू, अब के हुने हो?
5: केही पनि भएको छैन, एकदम उत्साहित छन्, अब जाने एकाध कुरा बाहेक धेरै कुरा सेटल हुन्छ भन्नेमा एकदम आत्मविश्वास बढेको छ। स्टेटम्यानसिप स्टेटम्यानसिप जाने आजसम्म बिबी गोइराला पछि रविले देखायो भन्ने पनि आइरहेको छ, कुनै विवादित कुरा त्यहाँ गएर बाहिर यत्रो मिडिया छन्, भारत त आज हामीभन्दा पनि उदन्न मिडियाहरू छन् त्यहाँ आएको छैन, र अब तपाईँ रविजी जाँदा त्यस्तो जुन बालन जाँदा के हुन्छ होला भने सोच्नुहोस्, र बालन जाँदाखेरि निर्णय गर्न जाने रविजी चाहिँ नि क्लाइमेट सेटिङ गर्न गए, बालन जाँदा हस्ताक्षर गर्न जाने हो, त्यतिकै टहल्न कर्सिकल गर्न जाने होइन,
6: हस्ताक्षर गर्न जाने
5: के केमा हुन्छ, भारत र नेपालको बिचमा के कुराको इस्यु छ त्यसमा हस्ताक्षर गर्न जान्छन् गयो भने कुनै पनि प्रब्लम सल्भ नहुने गरी, जस्तो तपाईँ हेर्नुहुन्छ ए 15 दिन 20 दिन घुम्थ्यो कि पहिलाको प्रधानमन्त्रीहरू, नेपालमा कामै छैन, आवश्यक किचकिच हुन्छ, यहाँ केही बिति पनि हाल्नु छैन, केही गर्नु पनि छैन, जनताले किच्याएर जनताको केही लाग्दैन भने अब अहिले होइन, तपाईँले यति हामीले हरेक दिन फुकिरहेको छौँ कि यो सरकार ढल्ला कि पार्टी फुट्ला कि, त्यो भनेको हाम्रो निगरानी हो, त्यो यसलाई चाहिँ नेगेटिभ लिनु पर्दैन।
6: त्यसमा बालेन्द्र शाह प्रधानमन्त्री भइसकेपछि अब विकल्प केही पनि छैन, राज संस्था पनि नफर्किँदा पनि हुन्छ होइन,
5: त्यो थाहा छैन,
6: हिम उपाध्यायले राज संस्थाको वकालत गर्न छाड्नु भयो अब
5: होइन, म त कहिले पनि वकालत गरेको छैन, मैले कहिले पनि वकालत गरेको छु, यो विकल्प रूपमा कोही छैन हाम्रो विकल्प भन्ने हुनाले मात्तेका पुरानो दलहरू, त्यो डर भएको भए यिनीहरू यति बिग्रिन्नथे, घरमा गार्जेन नभए कस्तो हुँदो रहेछ, लथाली हुन्छ बच्चाहरू होइन, त्यस्तै भएर बसेका थिए यिनीहरूले, अब हामीलाई त ब्रह्माण्ड खसे पनि केही हुँदैन, संसारमा नभएको पहिलो र दोस्रो प्रतिपक्षी दलको सरकार भन्छ, लोकतन्त्रमा प्रतिपक्षी दल र सत्तापक्षी दल भन्ने जुन आज कम्युनिस्ट काङ्ग्रेस पनि सरकार भन्छ,
6: केपी शर्मा ओली, शेरबहादुर देउबा, पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनालहरूको नाम लिइसकेपछि तपाईँलाई एलर्जी हुन्थ्यो होइन, उहाँहरू विरुद्ध त विस्फोमन
5: गर्नुहुन्थ्यो, मैले बुढाहरूले यहाँबाट सन्यास लिनु भएन भने तपाईँ उत्थान तपाईँहरूको पनि ग्रेसफुल एक्जिट हुँदैन, तपाईँको अपमानजनक तपाईँको बहिर्गमन हुन्छ, र छोड दिनुहोस् तपाईँको आफ्नै युवाहरूलाई दिनुहोस्। यो युवाहरूलाई दिएपछि युवाहरू त्यसरी राजसभा र यताउता भनेर जाँदा पनि जाँदैन थियो।
4: अब राजसभा आयो राजसंस्था नहुँदा नि फरक पर्दैन होइन,
5: त्यस्तो चाहिँ म भन्न सक्दैन। त्यो संविधानको कुरा भयो, राजसंस्था झन् राजा झन् आउने भनेर राजा आउँदैनन्। तर जबसम्म तपाईँहरू सबै मिलेर हामी सबै मिलेर राजालाई बस्दियो भने हाम्रो कमसेकम घरको एउटा गार्जेन हुन्छ, एउटा संस्था रहन्छ। यो राष्ट्रपतिहरू त देखिहाले, एक एक राष्ट्रपति बदनाम भए, राजाको ठाउँमा ल्याएको राष्ट्रपतिको कुनै गरिमा छैन अहिले। हेर्नुहोस्, यही राष्ट्रपति पनि भागेर आर्मीमा गएर लुके थियो, अरू सबै पद गयो, उसको राष्ट्रपतिको पद जोग्यो, अन्त म जस्तो राष्ट्रपति भए त्यतिखेर राजीनामा दिन्थ्यो, किन पुरा सत्ता फेल भएको हो नि। हेर्नु किन कति पदलो लुप्ला छ। त्यसपछि आएको प्रधानमन्त्री सुशीला कार्की आए, सबै काम गर्नुमा हिँड्ने बेलामा आफ्नो छोरा कसलाई चाहिने काम नियुक्ति दिनुभयो कता के, अनि निस्किसकेपछि भोलिदेखि बालनलाई गाली गर्छ, बालनलाई गाली गर्छ भने त ठिकै छ, प्रधानमन्त्री सबैको हामी आलोचना गर्न पाइन्छ, जनताको प्रतिनिधि हो, जनताले पठाएपछि तपाईँको आलोचना गर्न पर्छ नै, तर उसको श्रीमतीलाई आलोचना गर्न थाल्नुभयो। हेर्नु कहाँसम्म मान्छेले सत्तामा पुगेपछि कहाँसम्मको मान्छे बिग्रिन्छ भन्ने कुराको मैले इन्डिकेट गरेको, मैले नराम्रो राम्रो कसैलाई पनि भन्दिनँ। सत्ता आफैमा
4: तपाईँ चाहिँ बालेन्द्र शाहको ब्लाइन्ड सपोर्ट गरिरहनु भएको छ होइन?
5: मेरो अनकन्डिसनल सपोर्ट भनेर चुनाव अगाडि मैले भनिदिएको, फ्यान त होइन है, म मेरो फ्यान होला बालनजी, म फ्यान भन्ने कुरा होइन, तर युवा चाहिन्छ भन्ने कुरा हो। युवामा बालनजीको जस्तो हिम्मत नेपालमा पाउने तिन करोडमा अर्कोमा छैन।
4: अब राजसंस्था चाहिँ कसरी फर्काउने त्यसमा,
5: त्यो थाहा छैन।
4: राष्ट्रपतिको ठाउँमा राजा चाहिँ कसरी लैजाने,
5: अब त्यो थाहा छैन, त्यो राजनीति गर्नेले जानु। मलाई राजा भए पनि राष्ट्रपति भए पनि तात्विक रूपमा देशको शासनमा फरक पर्ने होइन। यदि तपाईँले शासन गर्न प्रशासन गर्न विकास गर्न चाहनु कुनै बाधले त्यसले बाधा पार्दैन, लोकतन्त्र रहनु पर्यो, होइन गणतन्त्र चाहिन्छ भनेर हामी पनि त्यतिखेर जुन जुलुसमा हिँड्यौँ नि, 19 दिनको आन्दोलन सफल बसे रिङ रोड पुरा घेरिया थियो, हामी पनि गएको कर्मचारी हुँदा हुँदा पनि थाहा थियो कि गणतन्त्र केही गरी पल्टेको भए हाम्रो जागिर त्यतिखेर गएको। तर यसको मतलब के भने परिवर्तन चाहिन्छ भनेको, त्यसपछिको परिवर्तनलाई म्यानेज नगरेपछि त्यो पनि चाहिन्न भन्ने हो फेरि नेपाली जनता।
4: भएर तपाईँहरूले राजाको खोजी गर्नुभयो?
5: होइन, त्यस्तो पनि छैन, राजा त राजा आउने भनेको 47 सालकै तरिकाले भन्दा अरू तरिकाले राजा आएर सम्भवै छैन।
4: राजा ल्याउने भनेको पार्टी राप्रपाभित्रै भएको छ,
5: त्यो अब त्यो त एउटा आफ्नो आफ्नो एजेन्डा आएर कसैले गणतन्त्र चाहियो भने कसैले राजा त भन्न पाइयो नि।
4: राजा र लिङ्गदेन धवल शमशेर
5: यिनीहरूको आफ्नो
4: पार पारमा उत्रिसक्नु भयो
5: होइन, राजनीति आफैमा त्यस्तै चिज हो कि, त्यसमा हामीलाई चाहिँ धेरै त्यो त्यो राजाले आएर राजा नआएर भनेर होइन, त्यो राजा गणतन्त्रमा पनि उहाँको दलले सरकारमा गएकै हो, उप प्रधानमन्त्री बन्यो कमल थापा पनि बनेको, लिङ्गदेन पनि बनेका, दुईवटा सभापति नै हो न अहिले हामीले थाहा पाएको, लोकेन्द्र बहादुर चन्द्र शेरबहादुर थापा पछि यही दुइटा त हुन्, यी त राजाकै गणतन्त्र बेलामा प्रधानमन्त्री उप प्रधानमन्त्री भएको मान्छे के कुरा गर्ने। त्यस कारण म के ठान्दिनँ भने कुनै बाद कुनै प्रणाली त्यो साधन मात्रै हो कि, साध्य होइन।
4: दुर्गा प्रसाई र धवल शमशेरको समीकरण
5: ठिक छ,
4: उहाँहरू अघि बढ्न सक्नुहुन्छ?
5: होइन, उहाँहरूले अगाडि पनि प्रयत्न गरेको हो, यो त प्रयत्न गरिरहनु, के गर्न खोज्नुभयो त गर्ने, जनताले मानेको दिन, जनताले मानेको दिन हुने हो, कुनै नेताले भनेर हुने होइन। नेताले भनेर हुने भनेको डिक्टेटर अघि भन्नुभयो नि अटोक्रेटिक बालन हुने, तपाईँलाई साँच्चै तपाईँलाई युवालाई गएर सोध्नुहोस्, उसले देशलाई अटोक्रेटिक ली क्यानुरु माथिर महम्मद सी जिङपिङ बुर्किनो फासोको ट्राउरे त्यस्तो रूपमा देख्न थाहा छन् कहाँ हुन्छ। अब त्यो हिजो चाहिँ सबै लुटपाट यताउता अलिकति पुरा सम्झौताविहीन तरिकाले देशलाई लतारेर विकास गर्नु पर्ने भन्ने चाहेको छ, खास भन्नु आयो
4: निरङ्कुश लाद्दा पनि फरक पर्छ।
5: अब त्यो त्यसलाई बेनेभेनल डिक्टेटरसिप भन्छ, के हो लिगानी, लिगानी डिक्टेटरसिपै हो, महादुरमा तर जनताले चुनेको, हरेक 5-5 वर्ष चुनाव भएको छ, आज कहाँ पुगा, बुर्किनो फासोमा दुनियाँ चिच्चा बुर्किनो फासोमा ट्राउरेले थर्काएको छ त, त्यस्तोको आइडियल मान्न मानिरहेछ।
4: हर्कत साम्पाङले च्यालेन्ज दिइरहनु भएको छ बालेन्द्र शाहलाई,
5: बिचरा
4: तपाईँ 5 वर्ष कुरा हुनुहुन्छ, राजीनामा मागिरहनु भएको छ प्रधानमन्त्रीको,
5: हरेकले माग्छ,
4: हिजोका दिनमा प्रधानमन्त्री बोल्नु भएन भने राजीनामा माग्नु हो, प्रधानमन्त्री संसदमा गएर नेपालले पनि भारतको भूमि मिचेको छ भनिसकेपछि झन बढी राजीनामा माग्दै हुन्छ,
5: राजीनामा मागेर पाइन्छ,
4: उहाँ आक्रोशित हुनुहुन्छ,
5: तपाईँ ल्याउनु
4: अर्क साम्पाङ प्रतिको बुझाइ चाहिँ के हो तपाईँको,
5: के होइन अब एउटा एउटा हामी सब वाक स्वतन्त्र त चिच्याउन पाइन्छ, हाम्रो 1 लाख रुपियाँ तलब खानुभएको छ त्यो वेस्टेज भयो, बिना काम कामै नगरिकन स्टेटस लेखेर हल्ला गरेर हाम्रो गरिब जनताको 1 लाख रुपियाँको तलब खाइरहनु भएको छ, त्यो हाम्रो वेस्टेज भयो कि।
4: स्टेटस त तपाईँ पनि लेख्नुहुन्छ?
5: मैले पनि तलब खाएको छैन, मैले तलब खाएर स्टेटस लेखेको छु,
6: हर्क साम्पाङलाई झन् जनताले चुनेर पठाएछन्,
5: चुनेर हल्ला गरेर पठाएको
6: निर्वाचित जनप्रतिनिधि प्रतिनिधि सभा सदस्य सांसद हर्क साम्पाङ
5: उसको काम के हो?
6: राष्ट्रिय दल
5: काम के हो?
6: श्रम संस्कृति पार्टीको अध्यक्ष उहाँ,
5: त्यो त काम के हो उसको? सांसदको काम के? हामीलाई त को पार्टी
6: जनताको पक्षमा वकालत गर्ने, कानुन बनाउने,
5: है त
6: ऐन नीति नियम संसदमा बहस गर्ने उहाँले गरिरहनु भएको छ होइन र?
5: होइन त्यो काम गर्नलाई हामी सांसदको काम त्यो हो के हो? सांसदको काम किन चाहियो हामीलाई संसद? त्यो चिच्याउनु त हामी बाहिरबाट चिच्याइरहेको छ नि त, उहाँहरूमा तगडा चिच्याउँछौँ, बौद्धिक रूपले टेटा दिएर होइन पुरा प्रमाणित गरेर अध्ययन गरेर चिच्याउँछौँ नि हामी, खै त चिच्याउनेले हामीलाई एक पैसा पाएको छैनौँ, उहाँले पैसा खाइ खाइ एक लाख खाइ खाइ हामीलाई गाली गर्नु, दुनियाँलाई गाली गर्नु,
6: तपाईँलाई पनि हर्क साम्पाङले ढेँडु भीम उपाध्याय भन्नुभयो, ढेँडु भनेपछि तपाईँ झन् उहाँसँग फायर हुनुभयो,
5: होइन त्यस्तो
6: आगो हुनुहुन्छ,
5: त्यस्तो छैन, हेर्नुहोस् कसैले पनि
6: चित्त दुखा छ होइन,
5: छैन मलाई कहाँ कसले के बोलेर चित्त देख्ने भयो, त्यसरी चाहिँ जो मान्छे स्वतन्त्र भाषा जो मान्छे अभिव्यक्ति दिन्छ त्यसलाई त्यो कसैले के भनेर चित्त दुख्दैन, देख्नु हुँदैन, दुख्छ भने नलेख्नुहोस् होइन, अब त्यो नलेख्नुहोस्, तर कुरा के भने त्यहाँ तपाईँले चिच्याउनु मैले चिच्याउनु होइन, सुन्ने गर्नेहरूले भन्छ कि सबै कुरा तपाईँ त्यहाँ थाहा भइहाल्छ, वेट थाहा भइहाल्छ, तपाईँको दुइटा मान्छे चिच्याउँदा पनि त्यसको कसको तौल कति छ पनि थाहा भइहाल्छ भनेको, किन त त्यसमा हामीले किन किन त्यसमा चिन्तित हुने? मलाई कसैको भोट लिनु छैन,
6: हर्क साम्पाङ संसदमा पुगेको चाहिँ तपाईँलाई चित्त बुझे होइन,
5: होइन चित्त बुझे छ, हामीले यस्ता मान्छेहरू पुग्नुपर्छ भनेरै आवाज उठाएको हो नि, पुरानोलाई फाल्ने हदसम्म हर्क साम्पाङ स्वतन्त्र नयाँ वा दलहरू के भन्छ कुलमानहरू आउनुपर्छ भने आउने आउनुपर्छ, आएछ म त्यो

0: अब त्यो उनीहरूले जानुन्, अब त्यो सभामुखले जानु,
1: तपाईँको सुझाव त छ नि त,
0: मेरो
1: अघि स्पष्ट रूपमा भन्नु,
0: मेरो सुझाव
1: मानव अधिकार आयोगको अध्यक्षमाथि महाभियोग लगाउनु पर्छ भनेर
0: मैले हर्कजीको सम्बन्धमा मेरो भनाइ के भने, उहाँले हाम्रो तलब खाएर समय बर्बाद, हाम्रो पैसाको बर्बाद, र सांसद भनेको विधेयक बनाउने हो, ऐन बनाउने हो, त्यो तपाईँको फन्डामेन्टल काम, नत्र हामीलाई संसद चाहिँदैन चिचाउनको लागि, त्यस्तो बर्बाद गरेर हाम्रो तलब खान पाउनुहुन्न। र मैले लगातार भनेको छु संसदमा उपस्थित नहुनेहरूको तलब काटिदिने, काम पर्फर्मेन्स देखाएन हरेक महिनामा मैले यो काम गरेको छु नदेखाउनु भने तलब नदिने, र यस्तै चिच्चाउनेहरूको लाइक त्यो तलब दिँदै नदिने, खाएको तलब पनि फिर्ता गर्नुपर्छ भन्ने मेरो मान्यता। अहिले यो संसदमा तलब दिने प्रथा पनि बन्द गर्नु पर्यो, काम गरेको दिनको मात्र भत्ता जति दिने दिनुहोस्, 10,000, 20,000, 30,000 दिनुहोस् एक दिन, तर काम गरेको हुनु पर्यो। एउटा ज्यामी लगाउँदा पनि तपाईँले चाहिँ नि पैसा काम हेरेर दिनुहुन्छ, मन्त्रीहरू 18-18 घन्टा काम गरेर चाहिँ काम दिन्छ, एउटा सचिव चाहिँ नि 10-12 घन्टा काम गर्छ, शनिबार आइतबार भन्दैन, तपाईँ फन्टुज हल्ला गरेको बारेमा गाली गरेको स्टेटस लिएको भने तपाईँले 1-1 लाख मुख्य सचिव भन्दा पनि धेरै तलब, कैयौँ देशमा सांसदहरूको तलब कर्मचारी भन्दा।
1: अब सम्पत्ति शुद्धिकरण बारे अनुसन्धान हुँदैछ, नेताहरूको 46 पछिका सबै फाइलहरू पल्टिँदैछन्, 62-63 पछिका विशेष गरी सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको सम्पत्ति छानबिन हुँदैछ, तपाईँको पनि सम्पत्ति छानबिन हुँदैछ,
0: के भयो,
1: कुनै आपत्ति छैन नि? होइन,
0: त्यस्तो आपत्ति, हामी जस्तो मान्छे बोल्ने मान्छेको सम्पत्तिदेखि डराउला र त्यो सम्पत्तिको डर छ भने त बोल्दा पनि बोल्दैन।
1: गृहमन्त्री सोधन गुरुङकै विषयमा प्रश्न उठ्यो, अहिले अनुसन्धान टुङ्गिसक्यो, तपाईँको भनाइ के हो?
0: मेरो के भने, उहाँहरू यो सार्वजनिक पदमा नआउँदाखेरिको कुराहरूलाई अहिले जोड्नु जरुरी छैन, त्यो चाहिँ नि देशका कानुन अनुसार कर तिर्नु पर्ने, आमदानी देखाउनु पर्ने, त्यो त्यो अर्को पक्ष भयो। यो अरू सबैको जुन कुरा हो, यो सार्वजनिक पदमा बस्नेहरूको कुरा हो, के हो, मन्त्रीहरू, प्रधानमन्त्रीहरू, सचिवहरू, सहसचिवहरू, कार्यालय प्रमुखहरू, सबै सार्वजनिक पदमा बस्नेको मात्रै अहिले तपाईँलाई त्यो सम्पत्तिको छानबिन गरौँ, छानबिन के हो,
1: उहाँले सफाई पाउनुपर्छ त्यसमा,
0: कसले,
1: सोधन गुरुङ,
0: थाहा छैन त्यो, अब त्यो प्रमाण हेरेर भन्ने, हामीले त्यसै यही कुरा हो, जनताले जुन प्राविधिक कुराहरू छ, कानुनी कुरा जनतालाई थाहा हुँदैन कि, तपाईँले हामीलाई सोध्नुभयो भने त्यो कागज नहेरिकन प्रमाण नहेरिकन भन्न सकिन्न। हुन त म कर्मचारी हो, मलाई पनि आउँछ अलिअलि त्यो अध्ययन गर्न त होइन, तर त्यो म धारणा चाहिँ बनाएर भन्दिनँ, प्रमाणको आधारमा भन्नु, प्रमाण आधार हेर्ला नि, हेर्ने निकाय छ त, त्यो जनता सडकमा प्रमाण खोजिन्छ र सडकमा प्रमाण दिएर साथै चल्छ, जानु न, यदि रहेछ केही कुरा कैफियत रहेछ भने त्यही जानु नि सर निकायले, कैफियत छैन भने तिनीहरू जान्न, हामीलाई त्यसमा टाउको किन दुखाउनु पर्यो, हामी त वाल गर्न गए होइन कि वकिलहरू जसको पक्षमा छ ऊ ठिक छ भन्ने, त्यो त वालत गर्ने त्यो पेसा हो, हामी वकिल होइन, हामी जनता हो, अच्छा साँच्चै भने पनि न्यायाधीश हो, जनता भनेको वकिल होइन न्यायाधीश हो, न्यायाधीशले दुनियाँभरि सबै आफूलाई ज्ञान हुनु पर्दैन,
1: त्यसमा अब पुरानो नेताहरू चाहिँ सबैलाई जेल हाल्नुपर्छ,
0: होइन पुरानो नेताको छानबिन गर्नुपर्छ, त्यहाँ गलत,
1: अहिले जेल तत्काल हाल्नुपर्ने नेताहरू को को हो त,
0: यो जेन्जीमा बेलामा जुन मारे नि तिनीहरू सबै
1: ठ्याक्कै नाम भन्नुहोस् न,
0: त्यो जुन तपाईँको गौरव आयोगले भनेकै छ त,
1: केपी शर्मा ओली,
0: त्यो प्रधानमन्त्री त परिहाल्यो, गृहमन्त्री, प्रधानमन्त्री, आइजी त कसैनै छैन,
1: केपी शर्मा ओली, रमेश लेखक, चन्द्र कुबेर खापुङ,
0: त्यो कुरै छ,
1: उहाँहरूलाई कारवाही हुनुपर्छ,
0: कारवाही होइन त्यतिखेरै कारवाही हुनुपर्थ्यो,
1: जाँदा जाँदै गाँजालाई वैधानिकता दिने सन्दर्भमा मालिन सरकार आइसकेपछि कुराकानी, छलफल, भेटघाट भएकै छैन?
0: छैन,
1: तपाईँ त गाजा अभियन्ता
0: हो, यसो छ हेर्नुहोस्, रविजी उपप्रधानमन्त्री गृहमन्त्री हुँदा उहाँले सबै कागज अगाडि बढाएर, उहाँको सरकार दुईवटा सरकार, त्योभन्दा अगाडिको सरकार प्रचण्डको सरकार, ओलीको सरकार, दुइटै होइन ओलीसितको कोलेसन र काङ्ग्रेससितको कोलेसन दुइटा बन्यो नि त, प्रचण्डसित दुइटै सरकारले गाँजालाई वैध गर्छु भनेर बजेट भाषण गरेर धेरै काम गरिसकेको, खालि टुङ्गाउने बेलामा सरकार ढल्यो,
1: अहिले बजेटमा चाहिँ परेन होइन त,
0: अहिले
1: बजेटमा
0: परेन जस्तो लाग्छ, किन परेन, कसरी रविजीले छोड्नु भयो भन्ने म छक्क, मैले रविजीले सत्ता छोड्दाखेरि उपप्रधानमन्त्री हुँदाखेरि मलाई फोन गर्नुभएको थियो 3 दिन अगाडि, हामी छोड्दैछौँ भीम सर, अब मैले भने त्यो गाँजालाई तपाईँ ढिला गर्नु नि, अलि अगाडि गर्नु पर्थ्यो, किन रहेछ, गर्छौँ हामी प्रतिपक्षमा छौँ, हामी भित्र त सुरु गरिहाल्छौँ, फेरि गाँजामा कुनै विमति छैन पक्ष प्रतिपक्षको बिचमा, यो राज्यसभा भने रविजी राज्यसभाको नेता हुनु भने रविजीले यो गराउनु पर्थ्यो, र बजेट भाषण नआउँदैन गर्न नमिल्ने,
1: बालेन्द्र शाहप्रति विश्वास नै सही छैन,
0: होइन मलाई के लाग्छ भने बालेन्द्र शाह बोलेर प्रधानमन्त्री बोलेर भएको नेताहरू काम गरेर अब काममा
1: देखाएर उहाँले गाँजालाई पनि वैध गराउनुहुन्छ,
0: अब त्यो चाहिँ संसदमा के भन्ने धेरै कुरा भइसकेको छ, बालनजी को सरकारले यसलाई

0: चाहिँ नि बजेट भाषणमा आएन, नीतिमा आयो भने गर्न नमिल्ने कुरा चाहिँ छैन, कानुन बनाउने कुरा हो नि त।
1: तपाईँ पनि गाजालाई खुब रुचाउनुहुन्छ होइन?
0: गाजा भेद नगरिकन गाउँ हाम्रो ग्रामीण उन्नति हुँदैन।
1: सेवन पनि गर्नुहुन्छ?
0: सेवन पनि गर्दैन, म केही पनि सेवन गर्दैन। गाजा
1: तपाईँलाई लेख्छन् नि त सामाजिक सञ्जालमा, गाजा खाएर बोल्ने अभियन्ता, पूर्व सचिव, प्रशासक भीम उपाध्याय।
0: गाजाको एडभोकेसी गर्ने नम्बर वान हो नेपालमा म, यो यो यो हैसियतमा भएको मान्छेले। र मलाई लाग्छ नेपालमा गाँजाको अध्ययन कसैले गरेछ भने सबमा त म जतिको अध्ययन गर्ने मान्छे कमै होला। गाँजाको बारेमा तपाईँ विश्वको बारेमा सोध्नुहोस्।
1: बालन शाहसँग चाहिँ यो विषयमा विचार
0: मेरो स्टेटस सबै पहिला बिहे हुँदा पनि सबै त पढाएछ, भीमले के भन्न खोजे त, तर नबोलिकन काम गर्ने मान्छे भएको नै मलाई चाहिँ विश्वास छ यो टुङ्गिन्छ कुनै पनि किसिमले।
1: गाँजालाई वैधानिकता दिनुहुन्छ भीम उपाध्यायको विश्वास?
0: मलाई लाग्छ त्यो कमिटमेन्ट छ, के भन्छ, सरकारमै बसेर रविजीको कमिटमेन्ट छ। म रविजीलाई अहिले भेट्ने टप आए पनि छुट्यो भने, र अर्को पक्ष तपाईँलाई याद छ कि छैन, अदालतले परमादेश जारी गराएको छ यसलाई नियम बनाएर सिटो चाहिँ काम गर्न दियो भनेर दुईटा रिटमा।
1: हस्, समय र समाजको लागि यहाँलाई धन्यवाद।
0: हस् धन्यवाद,
1: हस् नमस्कार।
2: इस समय सूचक का साथ
3: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितौन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी। संपर्क 0556 5563 98 5570 7061 र 98 5570 7053।
4: 24 घंटा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मंदिर रोड भरतपुर 10 चितवन। फोन 0556 4940 4493 580 र 98 5570 2640।
5: It's 8 o'clock, अहिले 8 बजेको छ।
6: 8 बज्यो।

नेपाली रेडियो नेटवर्कको बिहान 8 बजेको आर्थिक खबरमा बिनु शर्माको नमस्कार। नेपाल र भारत बीचको आर्थिक सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले आयोजित भारत नेपाल आर्थिक सहयोग मञ्च 2026 पर्यटन, व्यापार, लगानी तथा पूर्वाधार विकास मार्फत द्विपक्षीय आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउनु पर्नेमा जोड़ दिएको छ। भारतको गोरखपुर स्थित रेडिसन ब्रु होटलमा आयोजित कार्यक्रममा नेपाल र भारतका उद्योगी, व्यवसायी, बैंकिङ क्षेत्रका प्रतिनिधि तथा विज्ञहरूले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालन, लुम्बिनी पर्यटन प्रवर्धन, भैरहवा विशेष आर्थिक क्षेत्रको विकास, व्यापार सहजीकरण तथा रेल कनेक्टिभिटी विस्तारलाई प्राथमिकतामा राख्नुपर्ने निष्कर्ष निकालेका हुन्। कार्यक्रममा नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष टंक प्रसाद पोखरेलले नेपाल र भारत बीचको ऐतिहासिक सम्बन्धलाई आर्थिक समृद्धि, व्यापार विस्तार, लगानी अभिवृद्धि तथा पर्यटन विकाससँग जोड्नुपर्ने आवश्यकता उल्याउनुभयो। विमानस्थलहरू प्रभावकारी रूपमा सञ्चालन हुन सके लुम्बिनी क्षेत्रको पर्यटन, व्यापार, होटल व्यवसाय तथा लगानी प्रवर्धनमा महत्वपूर्ण योगदान पुग्ने उहाँको भनाई थियो। जङ्गली अण्डाको समर्थन मूल्य पुनः बढ़ाएको छ। संघको काठमाडौँमा सम्पन्न भौतिक तथा भर्चुअल बैठकले आजदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो। संघका अध्यक्ष विनोद पोखरेलका अनुसार देशभरका अण्डा उत्पादक किसान तथा व्यवसायीको राय, परामर्श तथा सिफारिशका आधारमा चितवनलाई मुख्य आधार क्षेत्र मानि नयाँ दर रेट तय गरिएको हो। नयाँ मूल्य सूची अनुसार एक्सएल अण्डाको मूल्य प्रति क्रेट 560 रुपियाँ, ठूलो अण्डाको 545 रुपियाँ, मध्यम अण्डाको 515 रुपियाँ तथा पेटी 3000 रुपियाँ कायम गरिएको छ। यस अनुसार खुद्रा बजारमा अण्डाको मूल्य करिब 25 रुपियाँ भएको छ। संघले सम्पूर्ण व्यवसायी तथा सरोकारवालालाई तोकिएको मूल्यमा कारोबार गर्न आग्रह गरेको छ। अध्यक्ष पोखरेलले गर्मी मौसमका कारण उत्पादनमा आएको उतार चढाव तथा किसानको बढ्दो उत्पादन लागतलाई ध्यानमा राखेर नयाँ समर्थन मूल्य निर्धारण गरिएको बताउनुभयो। पछिल्लो एक महिनाको अवधिमा अण्डाको मूल्य निरन्तर उकालो लागेको देखिन्छ। वैशाख 24 गते एक्सेल अण्डाको मूल्य प्रति क्रेट 465 रुपियाँ रहेकोमा नयाँ मूल्य 560 रुपियाँ पुगेको छ, जुन 95 रुपियाँ अर्थात करिब 20% बढी हो। सोही अवधिमा ठूलो अण्डाको मूल्य 490 बाट 545 रुपियाँ, मिडियम अण्डाको 400 बाट 515 रुपियाँ तथा सानो अण्डाको प्रति पेटी मूल्य 2300 रुपियाँबाट 3000 रुपियाँ पुगेको छ। कोशी प्रदेश सरकार आगामी आर्थिक वर्ष 2083-84 वार्षिक बजेट निर्माणको अन्तिम चरणमा जुटेको छ। संवैधानिक व्यवस्था अनुरूप असार 1 गतेभित्री बजेट सार्वजनिक गर्नुपर्ने बाध्यताका कारण आर्थिक मामिला तथा योजना मन्त्रालयको टोली मस्यौदा लेखनलाई अन्तिम रूप दिन थमाधम व्यस्त रहेको छ। संघीय सरकारले कर्मचारीको तलब बढाएपछि सृजना भएको थप वित्तीय दायित्व र विभिन्न मन्त्रालयहरूबाट पुराना अधुरा विकास आयोजना सम्पन्न गर्न संकलन भएको दबावका कारण यसपटक प्रादेशिक बजेटको आकार बढ्ने निश्चित देखिएको छ। आर्थिक मामिला मन्त्री विदुर कुमार लिङथेपका अनुसार नयाँ आयोजना थप्नुको साटो प्रोजेक्ट बैंकमा दर्ता भएका योजनालाई मात्रै प्राथमिकता दिइने अनुशासन कायम गरिएको छ। बजेटको मुख्य ध्यान कृषि क्षेत्रको आधुनिकीकरण, सार्वजनिक सेवाको डिजिटलाइजेशन र साउनदेखि घोषणा हुने 2 वर्ष कोशी भ्रमण वर्ष प्रवर्धनमा केन्द्रित रहनेछ। यद्यपि आन्तरिक राजस्वको कमजोर अवस्था र चालू आर्थिक वर्षको पुँजीगत खर्च केवल 1/3 मात्र हुनुले बजेट कार्यान्वयन र स्रोत व्यवस्थापनमा सरकार सामु गम्भीर वित्तीय चुनौती खडा गरेको छ। कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम सर्वसमितिले पारित भएको छ। कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको 8 अधिवेशन को बसेको 8 बैठकबाट प्रदेश सरकारको नीति तथा कार्यक्रम सर्वसमितिले पारित भएको हो। सभामुख नन्दा गुरुङले कर्णाली प्रदेश सभा नियमावली 2081 नियम 39 बनियम 4 बमोजिम मुख्यमन्त्री यामलाल कडेललाई उक्त नीति तथा कार्यक्रम पारित गरियोस् भनी सभा समक्ष प्रस्ताव पेश गर्न समय दिनुभएको थियो। मुख्यमन्त्री कडेलले सभा समक्ष सो प्रस्ताव पेश गरेसँगै सभामुख गुरुङले कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम सर्वसमितिले पारित भएको घोषणा गर्नुभयो। बिहिबारदेखि नीति तथा कार्यक्रममाथिको छलफल शुरू भए शुक्रबार करिब 6 घण्टा लामो बैठकमा व्यापक छलफल भएको थियो। बैठकमा भाग लिने प्रदेश सभा सदस्यले कर्णालीको बहुआयामिक गरिबी खटाउने, मानव सूचकाङ्क बढाउने, कृषि पर्यटनको विकास मार्फत रोजगारी सृजना गर्ने, सड़क सञ्चार
जाल चोर्ने भूमान्छुको आवश्यकता एवं समस्यालाई सम्बोधन गर्ने बजेट ल्याउन सरकारलाई सुझाव दिएका थिए। प्रदेशसभाको नवौं बैठक आगामी असार 1 गते दिउँसो 3 बजे बस्नेछ। नेपालको एकमात्र निजी अन्तर्राष्ट्रिय वायु सेवा कम्पनी हिमालय लय एयरलाइन्सले बिहिबारदेखि काठमाडौँ र चीनको सेन्जेन बीच सीधा उडान सेवा शुरू गरेको छ। एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सेन्जेन स्थित सेन्जेन बाओ आन अन्तर्राष्ट्रिय विमानस्थलमा सातामा दुई सीधा उडान सेवा आरम्भ गरेको जनाएको छ। बिहिबार पहिलो उडान राति 9:59 बजे 98 यात्रु सहित प्रस्थान गरेको थियो, जुन सेन्जेनको स्थानीय समय अनुसार शुक्रबार बिहान 4:17 बजे सेन्जेन बाओ आन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो। सोही विमान बिहान 6:12 157 यात्रु सहित प्रस्थान गरी सोही दिन नेपाली स्थानीय समय अनुसार बिहान 8:26 काठमाडौँ अवतरण गरेको छ। काठमाडौँबाट सेन्जेनका लागि प्रत्येक मंगलबार र बिहिबार प्रस्थान उडान हुनेछ भने सेन्जेनबाट काठमाडौँका लागि फर्कने उडान प्रत्येक बुधबार र शुक्रबार सञ्चालन हुने एयरलाइन्सले जनाएको छ। उडानले यात्रुहरूको पहुँच वृद्धि गर्दै नेपाल र चीन बीचको लामो समयदेखिको सम्बन्ध अझै मजबुत बनाउने अपेक्षा गरिएको छ। आगामी आर्थिक वर्ष 2083-84 बजेट मार्फत विद्युतमा लगाउने भनिएको मूल्य अभिवृद्धि कर हटाउन सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालले माग गरेको छ। महासंघले प्रेस विज्ञप्ति जारी गर्दै 50 युनिट भन्दा बढी हुने खपतमा 5% भ्याट लगाउने निर्णयले विद्युत खपत प्रवर्धनमा प्रतिकूल प्रभाव पार्ने भन्दै फिर्ता लिन माग गरेको हो। महासंघका अध्यक्ष नारायण केवालीले विद्युतको डिमाण्ड शुल्क र ऊर्जा शुल्क यथाकि उपभोक्तामाथि थप 5% कर थप्ने निर्णय लाखौं उपभोक्ताको हित विपरीत रहेको बताउनुभयो। महासंघले सो कर खारेज गरेर महसुलका विभिन्न तह पुनरा अवलोकन गरी दर समायोजन गरी उपभोक्ता मैत्री विद्युत महसुल नीति अवलम्बन गर्न सरकारसँग माग गरेको छ। गरेको छ सार्वजनिक विवरण अनुसार अमेरिकी डलर एकको खरिद दर 151.62 रुपियाँ र बिक्री दर 152.22 रुपियाँ कायम गरिएको छ। त्यसै गरी युरोपियन युरो एकको खरिद दर 176.47 रुपियाँ र बिक्री दर 177.17 रुपियाँ रहेको छ भने युके पाउन्ड स्टर्लिङ एकको खरिद दर 204.25 रुपियाँ र बिक्री दर 205.06 रुपियाँ निर्धारण गरिएको छ। स्विस फ्रान्क एकको खरिद दर 192.53 रुपियाँ र बिक्री दर 193.27 रुपियाँ रहेको छ। अस्ट्रेलियन डलर एकको खरिद दर 108.29 रुपियाँ तथा बिक्री दर 108.72 रुपियाँ कायम गरिएको छ। हवस् त अहिलेका लागि आर्थिक खबर सकियो। 9 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: देश नेपाल जहाँ हजारों किसिम का जड़ीबुटी पाइन्छन्, हरेक नेपाली को विश्वासिलो नाम जसले आयुर्वेदिक चिकित्सालाई हरेक घर घर में पुर्याउँदैछ। वैदिक आयुर्वेद सेवा प्रणाली को विश्वास, प्राकृतिक स्रोत शुद्धता, त्यसैले हाम्रा जडीबुटीहरू आफैले संकलन गरी आफ्नै प्रशोधन केन्द्रमा तयार गरिन्छ, जसको फलस्वरूप उपचारपछि निको भइसकेका बिरामी के भन्दै हुनुहुन्छ।
1: मेरो नाम पार्वती सुवेदी, रत्ननगर एक बकुलर हो घर मेरो। म पहिला एकदम ग्यास्ट्रिकले पीडित थिएँ, धेरै हस्पिटल गएँ, पुरा भरतपुरका हस्पिटल जति सबै सकेको है, सबै कुनमा गए राम्रो हुन्छ भने त्यहाँ गयो, चेक गर्यो, फेरि औषधि एक झोला लयो खायो, अनि त्यो खानुन्जेरी हुन्छ डक्टरी औषधि, अनि त्यसपछि उस्तै हो। अब कहीँ गयो भने काठमाडौँ नर्विकमा जान पऱ्यो एकपटक भन्दा भन्दै त्यहाँ वैदिक जानुहोस् त भनेपछि वैदिक आएँ। वैदिक आएर त्यति बेला सबै चेक गरेँ, हलबडी नै चेक गरेर आयो, अनि त्यसपछि यो औषधि खानुहोस् भनेर दिनुभयो। यो औषधि खान थालेपछि त यति राम्रो भयो कि मैले सो आफैले पता थिइनँ कि यहाँ आएर यत्रो यत्रो खाना त नभएको, अब यसले मलाई के काम गर्ला र भनेर त्यो आश नलगाइ नलाइ नलाइ गरेका कामले अहिले सधैँभरि यही औषधि हो मैले त खाने, डक्टरी औषधि खाँदिनँ, यही हो। अझ कोही कोहीले भन्नुहुन्छ धुलाले असर गर्छ नखाने भन्नुहुन्छ, खै यस्तो राम्रो गरिराख्या खा के को असर गर्ला र भन्ने हुन्छ, त्यस्तो छैन केही।
2: मेरो नाम रमेश सुवेदी, मेरो घर भरतपुर 11 पोखरी चोकमा रहेको छ, र पहिला समस्या मेरो चाहिँ यो ग्यास्ट्रिक, अम्लपित्त, पानी आउने, पेट दुख्ने, एसिडिटी बढ्ने लगायतको चाहिँ समस्या रहेको थियो। विगत 8-10 वर्षदेखि मैले अस्पतालमा देखाउने, चेक गराउने, औषधि खाने गरिरहेको थिएँ। त्यसपछि यो टिभीमा विभिन्न विज्ञान विज्ञापनमा प्रचार सामग्रीमा त्यो वैदिक आयुर्वेदिक एउटा हस्पिटलको नाम सुनेपछि म यो 15 दिन अगाडि आएर चेक गराएँ। त्यसपछि 15 दिन औषधि खाँदा केही कम भयो, कम भएपछि अब अहिले पहिलाभन्दा कम भएपछि अवश्य यसले हुन्छ भनेर फेरि अहिले आज दोहोऱ्याएर चेक गर्न आएर 1 महिनाको औषधि लिएर गएको छु। विश्वास चाहिँ अहिले सन्चो हुन्छ।
3: नमस्ते, मेरो नाम पुनम गुरुङ, म लमजुङ बेसी सरबाट आएको। यहाँ यो के अरे यो अस्पतालमा राम्रो छ भनेर घुँडा दुखेको मेरो आमा घुँडाको पीडित हुनुहुन्थ्यो, अनि यहाँ टिभीमा आमाले देख्नुभएछ, अनि यहाँ आएको, अनि 15 दिन भयो आमालाई चेकअप गरेको, राम्रो भयो, अहिले पहिलाको भन्दा धेरै सुधार भएर यहाँ आमालाई लिएर आएको। डक्टरले राम्रै सल्लाह दिनुभयो, मुख यो के खानु हुँदैन, मुख बार्न लाउनु भयो, अनि त्यही अनुसार गरे आमाले, राम्रो भयो, पहिलाको भन्दा धेरै सुधार भयो अहिले।
4: मेरो नाम मिनबहादुर घिमिरे हो, माडी कीर्तनपुर नगरपालिका 7 मैले बुवालाई पनि पहिला पास गरेर लिएर आएको थिएँ, है त्यो पास राम्रो भयो। अहिले म पनि अरू ठाउँ ठाउँमा गर्दाखेरि पनि यो मेरो छातीको अलिकति छाती गरुङ हुने, दुख्ने भएको हुँदा बौद्धिक आयुर्वेदले अरू अरूले पनि प्रचार गरेको हुँदा सन्चो हुन्छ भनेपछि म एकपल्ट विचार गर्नु पऱ्यो भनेर बौद्धिक आयुर्वेदमा आएको हुँ।
5: स्वदेश FM 93.2 MHz।

0: यो मैलो माडी घुम्दा घुम्दै दुई पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
1: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
2: तत् के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिर जाऊ त्यतैतिर।
3: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63।
4: माया कुमारी ढकाल, शीतलपुर माडी। पहिला घुमा बाबु मलाई, पहिलेदेखि न घुमा, मा फाउँदेखि न घुमा क्या। यदि दिदी कता गयौँ कता गयौँ होइन, घर वरिपरि हेर्छन्, गोठा जाँदाखेरि गोठा छादेको पनि देखिन्छ, के अरे लडेको पनि देखिन्छ। त्यहाँबाट उठाएर खाता ल्याएर सुताइ, अनि त्यहाँबाट फेरि त्यहीँ पनि छारेँ। यसलाई अपरेसनै गर्नुपर्छ, यसलाई नौपोका खुनै हाल्नुपर्छ भनेर भनेको। अब भएन, अब एकपल्ट आयुर्वेदिक दबाईमा लानु पर्यो भनेर समदिनले भन्नुभयो मलाई। कपडा पनि पन्छाएको अनुभव, कपडा अब आशा छैन भनेर ल चाँडै हेरेर खाऊँ भनेर, अनि त्यहाँ जहीँ छोरीले लगाइजानु भनेर, अनि त्यहाँबाट अनि जहीँ लिएर जानुभयो र आयुर्वेदिक दबाईले म भएको छ किम बाबु। तर म त डाँडो काटेर आएँ, डाँडो काटेर आएँ, तर आयुर्वेदिक दबाईले म बचेँ।
5: दीर्घकालीन उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणाली,
6: सम्पर्क लाइन्स चोक आनन्द मार्ग, नयाँगढ चितवन। मोबाइल 98 5 50 50 934।
7: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
8: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
7: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
9: पदम हार्डवेयर, बसन्तपुर बजार माडी।
10: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयर का सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
11: प्रोप्राइटर माधव विलास पन्त। सम्पर्क 98 5 50 63 938 र 98 5 50 65 542।

0: 18 महिनाको ग्यारेन्टी सहित नेपाली बजारमा अक्वालेन्ट पानी तान्ने पम्प।
1: बारीको लागि आधिकारिक विक्रेता जेनन एन्ड जेनिस सप्लायर्स झिलिमिली मार्केट बसन्तपुर बजार माडी। प्रोप्राइटर सुदन अधिकारी। सम्पर्क 98455 18705 र 98456513।
2: यहाँ पम्प सम्बन्धी सम्पूर्ण सामान पाइनुको साथै इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ।

0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। मध्य र पूर्वी क्षेत्रमा वर्षा, तराईमा तातो लहर, मनसुन भित्रन अझै एक हप्ता लाग्ने। विभिन्न देशका राजदूतको लागि झन्डै 3,000 जनाको आवेदन। 8 विश्वविद्यालयका उपकुलपतिको लागि सर्टलिस्ट सार्वजनिक। अण्डाको भाउ फेरि बढ्यो, गोटाकै झन्डै 25 रुपैयाँ। उत्पादन लागत र बजार व्यवस्थापनतर्फ सरकारले ध्यान दिनुपर्नेमा जोड। जेलेन्स्कीसँग भेटको कुनै अर्थ नरहेको रुसी राष्ट्रपति पुटिनको जवाब। ट्रम्पसँग छलफल भएका प्रस्तावको आधारमा सम्झौता गर्न तयार रहेको भनाई। र एसिसी महिला प्रिमियर कपको समूह विजेताका लागि आज नेपाल र हङकङ खेल्दै। नेपाल खबरमा अब पूरा खबर। देशका पूर्वी र मध्य क्षेत्रका धेरै ठाउँमा गैराती र आज बिहान पानी परेको छ। पानी परेका ठाउँमा शीतल भएको छ, तर पश्चिम तराईका धेरै ठाउँमा भने पानी नपरेका कारण गर्मी बढेको छ। केही ठाउँमा तातो लहर समेत चलेको छ। आज र भोलि पनि मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागमा गर्मी बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तातो लहरको प्रभावबाट बच्न दिउँसोको समयमा सकेसम्म घरभित्र बस्न, हल्का तथा सुती कपडा लगाउन, बाहिर निस्कँदा टोपी वा छाता प्रयोग गर्न, प्रशस्त पानी र झोल पदार्थ खान सल्लाह छ। आज कोशी, लुम्बिनी, कर्णाली प्रदेश लगायत हिमाली र पहाडी भागका केही ठाउँ तथा तराई भागका एक दुई ठाउँमा मेघ गर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। यसैबीच नेपालमा मनसुन भित्रन अझै एक हप्ता लाग्ने मौसमविदको अनुमान छ। अहिले दक्षिण भारतको केरला र तमिलनाडुमा मनसुन आइपुगेको र बङ्गालको खाडी हुँदै नेपालमा मनसुन आइपुग्न एक हप्ता लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 3-4 दिनमा बङ्गाल को खाडीमा मनसुन पुग्ने र त्यसपछि नेपाल आउँदा एक हप्ता आसपास वा केही अघि वा पछि पनि हुन सक्ने मौसमविदको भनाइ छ। कहिलेकाहीँ मनसुन छिटो सक्रिय भए छिट्टै भित्रने र ढिलो सक्रिय भए ढिलो आउने हुन्छ। नेपालमा औसत जुन 13 तारिकमा मनसुन भित्रने गर्छ। आज जुन 6 तारिक हो। भारतमा तोकिएको औसत मिति जुन 1 मनसुन भित्रनेमा यसपालि केही ढिला गरेर भित्रिएको छ। त्यसैले नेपालमा पनि निर्धारित मितिभन्दा केही ढिला भित्रने मौसमविदको अनुमान छ। यसपालि मनसुनमा औसतभन्दा कम वर्षा हुने र गर्मी बढी हुने आकलन गरिएको छ। कुनै क्षेत्रमा अतिवृष्टि वा अनावृष्टि हुन सक्ने प्रक्षेपण रहेको छ। विभिन्न देशका राजदूत तथा स्थानीय प्रतिनिधि पदको लागि झन्डै 3,000 जनाको आवेदन परेको छ। इतिहासमै पहिलो पटक खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्तिका लागि गरिएको आह्वानमा अत्यधिक आकर्षण देखिएको हो। परराष्ट्र मन्त्रालयले गएको जेठ 14 गतेदेखि हिजोसम्म आवेदन आह्वान गरेको थियो। यस अवधिमा अनलाइन, इमेल तथा भौतिक उपस्थिति मार्फत ठूलो संख्यामा आवेदन प्राप्त भएको मन्त्रालयले जनाएको छ। सरकारले 13 राजदूत तथा स्थायी प्रतिनिधि पदको लागि आवेदन आह्वान गरेको हो। तत्कालीन सुशीला कार्क नेतृत्वको सरकारले राजनैतिक नियुक्ति पाएका विभिन्न 10 देशका राजदूत फिर्ता बोलाएको थियो भने पछि वर्तमान सरकारले राजनैतिक नियुक्ति पाएकालाई पदमुक्त गरेको थियो। राजदूत पद खाली भएपछि सरकारले खुला प्रतिस्पर्धा मार्फत आवेदन आह्वान गरेको थियो। सबै आवेदनको रुजु तथा प्रमाणीकरणपछि मन्त्रालयले योग्य उम्मेद्वारको सूची मन्त्री परिषदमा पठाउने तयारी गरेको छ। मन्त्री परिषदले सिफारिस गरेका उम्मेद्वारको संसदीय सुनवाई भएपछि राष्ट्रपतिबाट राजदूत नियुक्ति गर्ने संवैधानिक प्रावधान छ। शिक्षा तथा खेलकुद मन्त्रालयले 8 विश्वविद्यालयको लागि उपकुलपतिको सर्टलिस्ट सार्वजनिक गरेको छ। त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयको उपकुलपतिको उम्मेद्वारको सर्टलिस्ट सार्वजनिक भएको हो। उपकुलपति सिफारिस गर्न गठित समितिका अनुसार सर्टलिस्टमा रहेका उम्मेद्वारहरूको सम्बन्धमा पर्सि सोमबारसम्म राय सुझाव दिन सकिनेछ। त्रिभुवन विश्वविद्यालयको उपकुलपति को लागि 50, पूर्वाञ्चल विश्वविद्यालयको 38, पोखरा विश्वविद्यालयको 38, सुदूरपश्चिम विश्वविद्यालय 19, मध्यपश्चिम विश्वविद्यालय 20, लुम्बिनी बौद्ध विश्वविद्यालय 11, कृषि तथा वन विज्ञान विश्वविद्यालय 15 र राजर्षि जनक विश्वविद्यालयको लागि 27 गरी 218 जनाको आवेदन परेको थियो। त्यसमध्ये विज्ञले दिएको नम्बरको आधारमा सर्टलिस्ट सार्वजनिक गरिएको हो। सर्टलिस्ट सूची तपाईँले उज्यालो अनलाइनमा हेर्न सक्नुहुन्छ। नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको भाउ फेरि बढाएको छ। संघको काठमाडौँमा हिजो भएको भौतिक एवं भर्चुअल बैठकले आज शनिबारदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो। संघका अध्यक्ष विनोद पोखरेलका अनुसार देशभरका अण्डा उत्पादक किसान तथा व्यवसायको छलफल तथा सिफारिसको आधारमा चितवनलाई मुख्य आधार क्षेत्र मानि नयाँ दर रेट तय गरिएको हो। नयाँ मूल्य सूची अनुसार एक्सेल अण्डाको मूल्य प्रति क्रेट 30 वटाको 560, ठुलो अण्डाको 545, मध्यम अण्डाको 515 तथा सानो अण्डाको प्रति पेटी अर्थात् 6 क्रेटको 3,000 रुपियाँ कायम गरिएको छ। अब खुद्रा बजारमा एउटा अण्डाको मूल्य झन्डै 25 रुपियाँ भएको छ। अध्यक्ष पोखरेलले गर्मी मौसमको कारण उत्पादनमा आएको उतार चढाव तथा किसानको बढ्दो उत्पादन लागतलाई ध्यानमा राखेर नयाँ समर्थन मूल्य निर्धारण गरिएको बताउनुभयो। पछिल्लो एक महिनाको अवधिमा अण्डाको मूल्य निरन्तर बढेको हो। गएको वैशाख तेस्रो हप्ता एक्सेल अण्डाको मूल्य प्रति क्रेट 465 थियो। त्यस्तै ठुलो अण्डाको मूल्य 490, मिडियम अण्डाको 400, सानो अण्डाको प्रति पेटी 2,300 थियो। किसानले लागतको भाउ पाए पनि पटक पटक भाउ बढ्दा उपभोक्ता मर्कामा परेका छन्। उत्पादन लागत नियन्त्रण र बजार व्यवस्थापनको लागि सरकारी निकायबाट सहयोग र नीतिगत समर्थन आवश्यक रहेको अध्यक्ष पोखरेलले बताउनु भएको छ। नेपाल मेडिकल काउन्सिलले अवैध रूपमा नामको अगाडि डाक्टर लेख्नेहरूलाई कारवाही गर्ने चेतावनी दिएको छ। काउन्सिलले विज्ञप्ति निकालेर अवैध रूपमा डाक्टर लेख्ने व्यक्तिलाई कारवाही गर्ने चेतावनी दिएको हो। यसअघि काउन्सिलले गएको जेठ 7 सूचना निकालेर गैर कानुनी रूपमा डाक्टरको उपाधि नलेख्न आग्रह गरेको थियो। अब त्यस्तो लेखेको पाइएमा कारवाही गर्ने काउन्सिलले जनाएको छ। ऐन विपरीत अवैध रूपमा चिकित्सकको डाक्टर उपाधि प्रयोग गरेको वा त्यो उपाधिको आडमा बिरामी जाँच्ने र परामर्श दिने जस्ता गतिविधिबारे जानकार जो कोही नागरिक बिरामी स्वास्थ्य सञ्चार माध्यम तथा सरकारवाला निकायलाई प्रमाण वा विवरणसहितको उजुरी दर्ता गर्न पनि काउन्सिलले आग्रह गरेको छ। यसरी आएको उजुरीमाथि छानबिन गरी कारवाही गरिने काउन्सिलले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार बन्झ्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौँ। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौँ।
1: विद्युतीय उपकरण बन्द गरौँ। टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौँ।
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौँ।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौँ। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौँ।
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौँ।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। नेपाल राष्ट्र बैङ्कले आउँदो आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव माग गरेको छ। इच्छुक सबैले आउँदो असार 5 गतेभित्र इमेल मार्फत सुझाव दिन सक्ने राष्ट्र बैङ्कले जनाएको छ। इमेल ठेगाना monetarypolicy@nrb.org.np मौद्रिक नीतिका लागि सुझाव दिन सकिनेछ। साउन 15 गतेभित्र राष्ट्र बैङ्कले मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ। पछिल्लो समय न्यून कर्जा प्रवाह, बढ्दो निक्षेपका कारण अधिक तरलता व्यवस्थापन, बढ्दो महँगी र घट्दो ब्याजदर व्यवस्थापन बैङ्किङ क्षेत्रको चुनौती बनेको छ। बाँकेको नेपालगञ्जमा आजदेखि रूपान्तरणका लागि प्रविधि राष्ट्रिय सम्मेलन हुँदैछ। लुम्बिनी प्राविधिक विश्वविद्यालय इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थान अन्तर्गतको अनुसन्धान नवप्रवर्धन तथा विकास इकाइको आयोजनामा 2 दिने राष्ट्रिय सम्मेलन हुन लागेको हो। इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थानका डिन डाक्टर नीरज केसीले प्राविधिक ज्ञानको प्रभावकारी कार्यान्वयन र अहिले देखिएका समस्या समाधान खोज्न सम्मेलनले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार सम्मेलनमा विभिन्न विषयगत 9 सत्र सञ्चालन हुनेछन्। विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर विनोद प्रसाद ढकालले सम्मेलनमा नवयुवा अनुसन्धानकर्ताको अनुसन्धान प्रस्तुत गरिने तथा प्रविधिलाई लुम्बिनी प्रदेशको विकाससँग कसरी जोड्न सकिन्छ भन्ने विषयमा प्यानल छलफल आयोजना गरिने बताउनुभयो। अब विदेशको खबर। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले खुला पत्र मार्फत प्रत्यक्ष वार्ताको आह्वान गरेपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले जेलेन्स्कीसँग भेटको कुनै अर्थ नरहेको जवाब दिनुभएको छ। जेलेन्स्कीले दुई देशबीचको युद्ध अन्त्य गर्ने विषयमा प्रत्यक्ष वार्ताको अनुरोध गरेपछि रुसी राष्ट्रपति पुटिनले जेलेन्स्कीलाई भेट्नुको कुनै अर्थ नदेखेको बताएको बीबीसीले जनाएको छ। जेलेन्स्कीले पुटिनलाई खुला पत्र मार्फत युद्ध अन्त्यका लागि अमेरिकालाई पर्खनु गलत हुने उल्लेख गर्नुभएको छ। तर रुसी राष्ट्रपति पुटिनले युक्रेनसँगको युद्ध जतिसक्दो चाँडो अन्त्य गर्न आफू तयार रहेको र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग यसअघिको छलफलमा भएका प्रस्तावलाई आधार मान्नुपर्ने बताउनुभयो। यसैमा कियेभले केही सम्झौता गर्नुपर्नेमा उहाँको जोड छ। रुसी सेनाले झन्डै 2,440 वर्ग किलोमिटर युक्रेनी नियन्त्रणमा रहेको भागमा पकड कायम गरेको र विभिन्न मोर्चामा अघि बढिरहेको पुटिनले दावी गर्नुभएको छ। पुटिनले युरोपेली सङ्घ युको मध्यस्थकर्ताको भूमिकालाई पनि अस्वीकार गर्नुभएको खबरमा उल्लेख छ। अब खेल खबर। मलेसियामा चलिरहेको एसिसी महिला प्रिमियर कप क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपालले आज हङकङसँग खेल्दैछ। खेल बिहान पाउने 12 बजे सुरु हुनेछ। समूह डीमा रहेका नेपाल र हङकङ दुवै क्वार्टर फाइनलमा पुगिसकेका छन्। आजको खेलको नतिजाले समूह विजेता र उपविजेताको टुङ्गो लाग्नेछ। यसअघि पहिलो खेलमा नेपालले कतारलाई 8 विकेटले र दोस्रो खेलमा भुटानलाई 51 रनले हराएको थियो। हङकङले पनि कतारलाई 83 रनले र भुटानलाई 14 रनले हराएको थियो। कतार र भुटान समूह चरणबाट बाहिरिसकेका छन्। प्रतियोगितामा 18 देश सहभागी छन्। एसिसी प्रिमियर कपको शीर्ष 4 टोली महिला T20 एसिया कपका लागि 6 नोट हुनेछन्। चार भन्ज्याङभित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। मध्य र पूर्वी क्षेत्रमा वर्षा, तराईमा तातो लहर, मनसुन भित्रन अझै 1 हप्ता लाग्ने। विभिन्न देशको राजदूतका लागि झन्डै 3,000 जनाको आवेदन। 8 वटा विश्वविद्यालयका उपकुलपतिको लागि सर्टलिस्ट सार्वजनिक। अण्डाको भाउ फेरि बढ्यो, कोटाकै झन्डै 25 रुपियाँ। उत्पादन लागत र बजार व्यवस्थापनतर्फ सरकारले ध्यान दिनुपर्नेमा जोड। जेलेन्स्कीसँग भेटको कुनै अर्थ नरहेको रुसी राष्ट्रपति पुटिनको जवाब। ट्रम्पसँग छलफल भएका प्रस्तावको आधारमा सम्झौता गर्न तयार रहेको भनाई। र एसिसी महिला प्रिमियर कपको समूह विजेताको लागि आज नेपाल र हङकङ खेल्दै।
4: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
5: हाम्रा ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलहरू हाम्रा पहिचान र गर्व हुन्। प्लास्टिकका झोला, सिसा तथा प्लास्टिकका बोतल, चाउचाउ, बिस्कुट एवं सुर्तीजन्य वस्तुका खोलहरू साथै अन्य नष्ट नहुने फोहोरहरूले यी स्थलहरूको सौन्दर्य बिगार्ने मात्र होइन, वातावरण र मानव एवं वन्यजन्तुको स्वास्थ्यमा पनि प्रतिकूल असर पुर्याउँदछ। त्यसैले जथाभावी फोहोर नफ्याँकौ, फोहोरलाई तोकिएका स्थानहरूमा मात्र व्यवस्थापन गरौ।
4: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका 6 स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
6: माया कुमारी ढकाल, शीतलपुर माडी। पहिला घुमा बाबु मलाई पहिलेदेखि घुमा मा फाउँदेखि घुमा क्या। यदि दिदी कता गयौँ कता गएन होइन, घर वरिपरि हेर्छन्। गोठा जाँदाखेरि गोठा छाडेको पनि देखिन्छ, क्यारे लडेको पनि देखिन्छ। त्यहाँबाट उठाएर खाता ल्याएर सुताई अनि त्यहाँबाट फेरि त्यही पनि छाडेँ। यसलाई अपरेसनै गर्नुपर्छ, यसलाई नौपोका खुनै हाल्नुपर्छ भनेर भनेको। अब भएन, अब एकपल्ट आयुर्वेदिक दबाईमा लानु पर्यो भनेर समदिनले भन्नुभयो मलाई। कपडा पनि पन्छाएका हुन् बाबु, कपडा अब आशा छैन भनेर ल चाँडै हेरेर खाम भनेर अनि त्यहाँ जहीँ छोरीले लगाइजानु भनेर अनि त्यहाँबाट अनि जहीँ लिएर जानुभयो र आयुर्वेदिक दबाईले म भाँचे किम बाबु। तर म त डाँडो काटेर आएँ, डाँडो काटेर आएँ, तर आयुर्वेदिक दबाईले म बचेँ।
7: दीर्घकालीन उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणाली
8: सम्पर्क लाइन चौक आनन्द मार्ग नयाँगढ चितवन, मोबाइल 98 5 50 50 934।
9: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
4: अत्याधुनिक अपरेशन थिएटर आईसीयू ल्याब सुविधा न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा
9: साथमा ब्लड सुगर क्रिएटिनिन लिपिड प्रोफाइल ईसीजी युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज
4: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल भरतपुर 10 बाल मन्दिर रोड एयरपोर्ट नजिकै फोन 056-493-580 मोबाइल 98550-26440
9: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता
4: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध
5: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ
0: यो नेटवर्कबाट प्रसारण भइरहेको चारबन्जाङ भित्रका खबरमा तपाईँलाई स्वागत छ काठमाडौँ उपत्यकामा पनि बर्ड फ्लू देखिएको छ उपत्यकाको ललितपुर किर्तिपुर चन्द्रगिरी गोकर्णेश्वर गोदावरी र सूर्यविनायक जस्ता क्षेत्रमा व्यवसायिक लेयर्स फार्म र स्थानीय लोकल कुखुरामा समेत संक्रमण देखिएको पशु सेवा विभागले जनाएको छ बुधबार भक्तपुर चाङ्गुनारायण नगरपालिका 1 र 9 वडाका केही घरमा पालिएका कुखुरा 81 मर्न थालेपछि परीक्षण गर्दा बर्ड फ्लू पुष्टि भएको थियो त्यस्तै ललितपुरका 3 वटा फार्ममा 9,730 कुखुरा 3,150 अन्डा र 3,700 किलो दाना नष्ट गरिएको विभागले जनाएको छ पशु सेवा विभाग का महानिर्देशक डाक्टर उमेश दाहालले उपत्यका बाहिरका जिल्लामा संक्रमण केही नियन्त्रणमा आए पनि अहिले काठमाडौँको स्थानीय र व्यावसायिक फार्महरूमा संक्रमण देखिएको बताउनुभयो उहाँका अनुसार अहिले किर्तिपुर चन्द्रगिरी गोकर्णेश्वर गोदावरी सूर्यविनायक र भक्तपुरका केही क्षेत्रमा बर्ड फ्लू भेटिएको र जोखिम पनि बढेको छ टोली खटाएर संक्रमण रोकथामको प्रयास भइरहेको पशु सेवा विभागले जनाएको छ आज काठमाडौँ र ललितपुरका झन्डै 100 ठाउँमा 4 घण्टासम्म विद्युत अवरुद्ध हुने भएको छ सिउचाटार र टेकु सब स्टेसन अन्तर्गत कुलेश्वर किर्तिपुर रत्न पार्क र पुलचोक केन्द्रबाट वितरण हुँदै आएका 98 ठाउँमा अहिले बिहान 10 बजेदेखि दिउँसो 2 बजेसम्म विद्युत आपूर्ति अवरुद्ध हुने भएको हो नेपाल विद्युत प्राधिकरणको 132 केभी प्रसारण कन्डक्टर अपग्रेडिङ आयोजना माता तीर्थको सूचना अनुसार कुलेश्वर वितरण केन्द्रका 53 किर्तिपुर वितरण केन्द्रका 11 रत्न पार्क वितरण केन्द्रका 20 र पुलचोक वितरण केन्द्रका 14 ठाउँमा विद्युत आपूर्ति अवरुद्ध हुने उल्लेख छ नेपाल विद्युत प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालय अन्तर्गत सञ्चालित 132 केभी प्रसारण कन्डक्टर अपग्रेडिङ आयोजनाबाट 132 केभी सुचाचार सब स्टेसनको मर्मत सम्हार तथा स्तरोन्नति समेतको काम गर्न विद्युत आपूर्ति बन्द गर्न लागि सूचनामा उल्लेख छ सटडाउन अवधिमा काठमाडौँ उपत्यकाभित्रका अन्य सब स्टेसनबाट आपूर्ति हुने वितरण प्रणालीमा समेत प्रभाव पर्न सक्ने सम्भावना छ र काठमाडौँ महानगरपालिकाले 32 वडाका जनप्रतिनिधिलाई मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण सम्बन्धी अभिमुखीकरण तालिम दिएको छ महानगरपालिकाका वडा नम्बर 1-16 जनप्रतिनिधिलाई पहिलो चरणमा र वडा नम्बर 17-32 जनप्रतिनिधिलाई दोस्रो चरणमा तालिम दिएको हो नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले मानव बेचबिखन विरुद्ध राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुन र मानव बेचबिखन न्यूनीकरण तथा प्रभावितको संरक्षणमा ब्युरोको भूमिका विषयमा प्रस्तुति दिनुभएको थियो यसैबीच काठमाडौँ महानगरले मागे र सडकमा बस्नेहरूलाई पूर्ण निषेध गर्ने भएको छ महानगर क्षेत्रभित्रका सार्वजनिक ठाउँहरूमा मागेर बस्नेहरूलाई पूर्ण निषेध गर्ने भएको हो नगरभित्रका बेसहारा अशक्त असहाय अभिभावकविहीन सडक आश्रित व्यक्तिहरूको हेरचाह औषधि उपचार तथा लालन पालनको लागि मानव सेवा आश्रमसँगको सहकार्यमा मानवोचित व्यवस्थापन गरिने पनि काठमाडौँ महानगरले जनाएको छ जसले माग्ने कामलाई पेसा बनाएका छन् त्यस्ता व्यक्तिका लागि मागेर खाने कामलाई भने पूर्ण निषेध गरिने महानगरपालिकाले मानवतामा आधारित सहर बनाउने लक्ष्य सहित साझेदारसँग समन्वय गरेर एकीकृत र एकद्वार प्रणालीमा काम गरिरहेको जनाएको छ सामान्य मानवीय जीवन बाँच्न अरूको सहारा खोजिरहेका मानिसहरूको उद्धार र व्यवस्थापनको काम पनि हुँदै आएको छ बिहान 9 बजेको राष्ट्रिय र चारभन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक मध्य र पूर्वी क्षेत्रमा वर्षा तराईमा तातो लहर मनसुन भित्रन अझै 1 हप्ता लाग्ने काठमाडौँ उपत्यकामा पनि बर्ड फ्लू देखियो रोकथामको काम हुँदै र काठमाडौँ र ललितपुरका झन्डै 100 ठाउँमा आज 4 घण्टासम्म विद्युत अवरुद्ध हुने बिहान 9 बजेको नेपाल खबर सकियो बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ नमस्कार

0: तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ, त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
1: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
0: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 98042211343 र 98184293।

0: कुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयौ जडीबुटीबाट बनेको औषधि साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: शुभ प्रभात गुरुआमा।
2: शुभ प्रभात। बस आज हामी के विषयमा छलफल गर्छौ?
1: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
2: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
3: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: हो, अरू भन त।
4: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
5: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
6: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
5: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
2: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: एक्जाम सकिएर रिजल्ट पनि आइसक्यो, लाइफ भने अझै अस्तव्यस्त। म पनि अब विदेशतिर जाने त होला नि।
9: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरसिप पनि 100% को अफर छ र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
8: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
9: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
10: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656 5369 53, 98550 77061 र 98550 77053।
11: रोगीलाई निरोगी बनाउँदै, अन्य उपचारबाट निराश भएकालाई आशा जगाउँदै, खुसी बाँड्दैछ वैदिक आयुर्वेदिक सेवा प्रणाली।
12: मेरो नाम सानुमाया तामाङ, भरतपुर 25। मेरो त समस्या त यो घुँडा दुख्ने थियो, खुम्चाउन नि नमिल्ने, अब टोयलेटहरू गर्दाखेरि नि साह्रै गाह्रो थियो। हस्पिटलमा नि गएँ, म औषधि खाँजेल त राम्रो भयो, निकै फुर्तिलो भएँ, अनि औषधि सिद्धियो, फेरि जस्ता तस्तै भयो। अनि आत्तेर बाबुलाई भने, बाबु मेरो त सन्चो भएन खुट्टा, म वैदिकमा गएर अनि चेकअप गराएँ, त्यही अनुसार औषधि चलाइदिनु भयो। 15 दिनबाट अलिक कम हुँदै गयो, राम्रो हुँदै गयो, अहिले राम्रो छ, खुट्टा राम्रो भयो।
11: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन। फोन 0656 5951 74, मोबाइल 98550 50934, कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ। फोन 0143318 98, मोबाइल 98512 40934।

0: मैले त अब विदेश जाने सोचिसकेँ।
1: सुख दुःख यतै गरे भइहाल्छ नि।
0: मेरो त सपना ठुलो छ, म त जान्छु नि।
2: थुप्रै उपायहरू छन् तर उहाँको योग्यता अनुसार डिपेन्डेन्टमा जाँदा राम्रो हुन्छ। त्यसको लागि डुप्लिकेट बिहे गर्नुपर्ने हुन्छ।

0: भरतपुर 10 चितवन फोन 0564-93-440, 493-580 र 98-550-26-440
1: It's 10 o'clock. अहिले 10 बजेको छ
2: 93.2 स्वदेश FM
3: बुझेका विषयहरू छन् ती सबै विचार उसलाई बुझेर हामीले त्यसमा हामीले सबै सञ्चालित गरेर त्यो सञ्चालितको मैले भने इभिडेन्सियल टेस्टिङको आधारमा हामीले काम गरेका छौँ हजुर
4: होइन अब यो धेरै चर्चाको विषय पनि बनेको छ किनभने अब अहिलेसम्म गृह मन्त्रालय खाली पनि छ होइन
5: यो

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। परराष्ट्र मन्त्री शिशिर खनालले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेट गर्नु भएको छ। नयाँ दिल्ली स्थित नेपाली दूतावासका अनुसार डोभालको कार्यालयमा भएको भेटमा नेपाल भारत द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ पार्ने लगायतका विभिन्न विषयमा छलफल भएको थियो। त्यसअघि परराष्ट्र मन्त्री खनालले शुक्रबार साँझ नयाँ दिल्लीमा इण्डिया फाउण्डेशनद्वारा आयोजित कार्यक्रममा विशिष्ट व्यक्तित्वको भेलालाई सम्बोधन गर्नुभएको थियो। उहाँले नेपालको विदेश नीतिका प्राथमिकताहरूको रूपरेखा प्रस्तुत गर्नुका साथै सहभागीहरूसँग ऊर्जा, व्यापार, पूर्वाधार, क्षेत्रीय सम्पर्क, प्रविधि र पर्यटनमा केन्द्रित भएर अन्तर्क्रिया गरेको दूतावासले जानकारी दिएको छ। उहाँले नेपालको विदेशी नीति रूपान्तरण आर्थिक वृद्धिको लागि नेपाली जनताको आकांक्षाबाट निर्देशित रहेको कुरामा जोड़ दिनुभएको थियो। परराष्ट्र मन्त्री खनाल भारतका विदेश मन्त्री डाक्टर एस जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा शुक्रबारदेखि बुधबारसम्मको 3 दिने औपचारिक भ्रमणमा रहनु भएको छ। परराष्ट्र मन्त्री खनालले समकक्षी डाक्टर जयशंकरसँग पनि औपचारिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। भेटमा उहाँहरूबीच द्विपक्षीय व्यापार, लगानी, सम्पर्क सञ्चाल, कनेक्ट ऊर्जा तथा जनस्तरको सम्बन्ध लगायत विषयमा छलफल हुनेछ। परराष्ट्र मन्त्री खनाल भ्रमण सम्पन्न गरी आइतबार स्वदेश फर्कने कार्यक्रम छ। सुनसरी कोशी गाउँपालिका 8 भान्टाबारीमा गैराती भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ। त्रियुगा नगरपालिका 2 घर भएका प्रहरी जवान 32 वर्षीय रन्दीप पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो। प्रहरी जवान पौडेलले चलाएको S11P2500 नम्बरको मोटरसाइकल, P1020003H1052 नम्बरको सिटी सफारीसँग ठोकिँदा गम्भीर घाइते भएका उहाँको उपचारका क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ। पौडेल प्रहरी चौकी कोशी ब्यारेजमा कार्यरत हुनुहुन्थ्यो। दुर्घटनापछि सिटी सवारी चालक कोशी गाउँपालिका 8 का 44 वर्षीय पुणे खान भनिने रजाक मिया फरार भएका छन्। उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको जनाइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला अधिवेशन आजदेखि शुरू हुँदैछ। राष्ट्रपतिले 77 जिल्लामा तदर्थ समिति बनाइसकेको छ। पछिल्लो पटक तदर्थ समिति डोल्पामा गठन गरिएको थियो। तदर्थ समिति भने पनि गण्डकीका 2 हिमाली जिल्ला मनाङ र मुस्ताङमा भने अधिवेशन नगरिने भएको छ। ती जिल्लामा ओडा र पालिकाको समेत अधिवेशन गरिएको थिएन। आज र भोलि जिल्ला अधिवेशन गरेर जेठ 26 देखि असार 1 सम्म प्रदेश अधिवेशन गर्ने कार्यतालिका छ। प्रथम महाधिवेशनको मिति असार 7 देखि 9 गतेसम्म चितवनमा हुने समय निर्धारण गरिएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबर। देशका विभिन्न भागमा परेको अविरल वर्षा र सड़क मरमत कार्यका कारण केही मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरूद्ध भएका छन् भने कतिपय स्थानमा एकतर्फी रूपमा यातायात सञ्चालन भइरहेको छ। नेपाल प्रहरीले आज बिहान 9 बजे जारी गरेको तथ्याङ्क अनुसार बागमती र कोशी प्रदेशका सड़कहरू बढ़ी प्रभावित भएका छन्। काठमाडौँ उपत्यकाको सतुङ्गल चितलाङ सड़क खण्ड गत जेठ 16 गते गएको पटमा अवरूद्ध भएको छ। मरमत कार्यका लागि यो सड़क 1 महिनासम्म बन्द रहने जानकारी दिएको छ। त्यस्तै बागमती प्रदेश अन्तर्गत बीपी राजमार्गका काभ्रे पलाञ्चोक खण्ड खुर्कोट नेपालथोक कटुन्जे बेसीमा सम्भावित बाढ़ीको जोखिमलाई ध्यानमा राख्दै सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। अर्कोतर्फ कुलेखानी फाखेल हुमाने फर्फिङ काठमाडौँ सड़क खण्ड पनि इन्द्र सरोवर गाउँपालिकामा मरमत कार्य भइरहेकाले 1 महिनाका लागि पूर्ण रूपमा बन्द गरिएको छ। कोशी प्रदेशमा मध्यपाड़ी लोकमार्गको 5 थर खण्ड बाढ़ीका कारण पूर्ण रूपमा अवरूद्ध छ। भोजपुर नगरपालिका 5 बोखिममा पनि बाढ़ीले सड़क क्षति पुर्याएको भए तापनि त्यहाँ वैकल्पिक बाटो प्रयोग गरी एकतर्फे रूपमा यातायात सुचारू गरिएको छ। शंखसभा खण्ड मकालु गाउँपालिका 3 नयाँ बस्तीमा आजै बिहान गएको पहिरोका कारण सड़क एकतर्फी मात्र सञ्चालनमा रहेको छ। विभिन्न स्थानमा सड़क अवरूद्ध र मरमत कार्य जारी रहेकाले लामो दूरीको यात्रामा निस्कनु अघि सड़कको पछिल्लो अवस्थाबारे जानकारी लिन र सावधानी अपनाउन प्रहरीले अनुरोध गरेको छ। र काठमाडौँ महानगरपालिकाले शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 र 12 को कोटामा अध्ययन गर्न चाहने छात्रवृत्ति छनौट परीक्षाबाट योग्यता क्रमको अन्तिम सूचीमा प्रकाशित नामबाट मनोनयन सूची सार्वजनिक गरेको छ। यसअघि प्रकाशित अन्तिम योग्यता क्रम विद्यार्थीले आवेदन दिँदा रोजेको विषय र शिक्षण संस्थाको प्राथमिकता क्रमका आधारमा साधारण एवं आरक्षण र समूहगत रूपमा तोकिएको सीट संख्याका आधारमा जेठ 22 गतेको परीक्षा समितिको निर्णय अनुसार सूची प्रकाशन गरिएको हो। मनोनयनमा परेका परीक्षार्थीहरूले महानगरपालिकाको छात्रवृत्ति सम्बन्धी पोर्टल entrance.kathmandu.gov.np छात्रवृत्ति परीक्षाको रोल नम्बर जन्म मिति र पासवर्ड प्रयोग गरेर मनोनयन पत्र प्रिन्ट गर्न सक्नेछन्। यो मनोनयन पत्र लिएर जेठ 27 गते भित्र तोकिएको शिक्षण संस्थामा अनिवार्य रूपमा भर्ना भइसक्न अनुरोध गरिएको छ। हवस् त काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: राजकुमारी ढकाल शीतलपुर माडी पहिला घुमा बाबु मलाई पहिलेदेखि न घुमा मा फाउँदेखि न घुमा क्या एक दिदी कता गयौँ होइन घर वरिपरि हेर्छन् गोठा जाँदाखेरि गोठा छादेको पनि देखिन्छ के अरे लडेको पनि देखिन्छ त्यहाँबाट उठाएर खाटा ल्याएर सुताइ अनि त्यहाँबाट फेरि त्यही पनि छादेँ यसलाई अपरेसनै गर्नुपर्छ यसलाई नौपोका खुनै हाल्नुपर्छ भनेर भनेको अब भएन अब एकपल्टी आयुर्वेदिक दबाईमा लानु पर्यो भनेर समदिनले भन्नुभयो मलाई कपडा पनि पन्छाएको अनुभव कपडा अब आशा छैन भनेर ल चाँडै हेरेर खाऊँ भनेर अनि त्यहाँ जहीँ छोरीले लगाइजानु भनेर अनि त्यहाँबाट अनि जहीँ लिएर जानुभयो र आयुर्वेदिक दबाईले म भाँचे किम बाबु तर म त डाँडो काटेर आएँ तर आयुर्वेदिक दबाईले म बचेँ
1: दीर्घकालीन उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणाली
2: सम्पर्क लाइन्स चोक आनन्द मार्ग नयाँगढ चितवन मोबाइल 98550509334
3: बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं
4: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं
3: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो
4: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ
3: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं
4: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ
3: नेपाल सरकार विज्ञापन बोर्ड
5: मलाई त अहिले डोली चढिहालौ जस्तो लाग्यो तर
6: के डियर
5: आजै गएर कहाँ बस्ने हो र
6: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै किर्तनपुर बजारमा छ नि
7: चापागाई सप्लायर्स कृतनपुर बजार माडी
8: हामी कहाँ एक दिनमै घर घोट निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवा सँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीका साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
7: प्रोपाइटर प्रकाश चन्द्र चापागाई 98451 75518 र 98027 75518
9: तपाईँ उत्कृष्ट तपाईँको विचारले तपाईँको घर उत्कृष्ट तपाईँको फर्निचर
10: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाट
11: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टु पिस थ्री पिस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेट अफिस टेबल अफिस ऱ्याक सोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्यालढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
12: प्रोप्राइटर रामबाबु विक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 98550 83852 98453 72852 र 98065 68852

0: Krishna, bajao murali.
1: So this FM 93.2 megahertz.

0: За сто чар.
1: Рогилай нироги банаудай, анне упачар бата, нирас бхайкалай, аса жагаудай, хуси бардай ча, байдик айрбедик сева прали.
2: Мирю нам Санумая Тамаң, Баратпур 25, мирю та самасья та йо гуна духне тьё, хумчау нани на милни, ау туалет аургар дахири ни сарай гаару тьё, аспитал мани гоэм, аусад ханжел та рамру боя, никай фуртил боя, ани аусад сиддио бейр жаста атастай боя, ани аттера бабу лай боя, бабу мирю та санча боя, на хутта, му байдик ма гоэра, ани чекап гарай, ти ансар аусад чалай дин боя, 15 дин бада али кам-кам удай гоя, рамру удай гоя, али рамру хутта рамру боя.
1: संपर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायंस चौक आनंद मार्ग चितवन फोन 0956595174 मोबाइल 9855505934 कीर्तिपुर टेंगला चौक काठमांडू फोन 0143318898 मोबाइल 9855124934
3: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिंट को लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर
3: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्ने सेवाको लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर
3: वेबसाइट डिजाइनिङ र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर
3: प्रमाणपत्र ब्याज आदि जस्ता डेस्कटप डिजाइनिङ टाइपिङ र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
5: माडी फ्लेक्स एन्ड कम्प्युटर्स बसन्तपुर बजार माडी फोन 0556501060
6: हेलो आयन के छ
7: के हो यार सम्राट यहाँ खाडीमा गर्मी छ के साडी माडी तिर हाम्रो नेपालमा
6: हजुर माडी तिर पनि सबै राम्रै छ हरियाली नै छ
7: भिडियो अन गर्न यार
6: खै के भिडियो अन गर्नु र यार माडी तिरको नेटै गतिले छैन
7: ल कुन जमानामा छौ यार टेकमाइन्ड जोड न हाई स्पिड छ फाइबरबाट चल्छ सस्तो पनि छ ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला
8: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड्स नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ सेवाका लागि माडी सम्पर्क 0556501040 र 9852502840 साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086
9: सम्बन्ध सधैँ भरिलाई साथ नै राखौं टेकमाइन्डलाई टेकमाइन्डलाई
10: यो रमाइलो माडी घुम्दा घुम्दै दुई पो बज्न लागेछ यार हैन भोक लागेको छैन तिमीहरूलाई
11: भोक त लागेको छ नि तर के गर्नु खानाको अर्डर कहीं गरिएन अब चाउमिनमै चित्त बुझाउन त होला नि
12: तत् के भनेको त्यस्तो अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ यसका साथै स्वादिष्ट रोटी मोमो चाउमिन खाजा सेट चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ ल हिँड जाऊ त्यतैतिर
13: Narayani Hotel and Restaurant Basantapur Bazar Madi Proprietor Dhanprasad Dhungana Samparka 9745 2391

0: सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राले बाल मन्दिर रोड भरतपुर 10 स्थित वन फोन 0956-493-440, 493-580 र 98550-26440।
1: It's 11 o'clock. अहिले 11 बजेको छ।

नेपाली रेडियो नेटवर्कको बिहान 11 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले नेपालको अर्थ राजनीतिमा देखिएको संस्थागत तथा नीतिगत कब्जाको अध्याय अन्त्यतर्फ पुगेको दावी गर्नुभएको छ। नेपाल उद्योग परिसंघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अब सुशासन, स्वस्थ प्रतिस्पर्धा, डिजिटलाइजेशन, सेवा प्रवाहमा व्यापक सुधार गरिने बताउनुभयो। मन्त्री वाग्लेले विगतमा केही सीमित व्यक्ति वा समूहको प्रभावमा रहेका राजनीतिक, प्रशासनिक र नियामक संरचनाहरूको नियन्त्रण तोड्न सरकारले महत्वपूर्ण सफलता हासिल गरेको बताउनुभयो। उहाँले राज्यले बलियो नियामक र अवसर सिर्जना गर्ने भूमिकामा रहेको बताउनुभयो। निजी क्षेत्रले उत्पादन, लगानी, रोजगारी सिर्जना र कर तिरेर अर्थतन्त्रलाई गतिशील बनाउने बताउँदै उहाँले सरकार र निजी क्षेत्रबीचको साझेदारीलाई थप सुदृढ बनाउँदै आर्थिक सुधारलाई निरन्तरता दिइने समेत बताउनुभयो। मन्त्री वाग्लेले सुशासनको माइक्रो तहमा सेवा प्रवाहलाई प्रभावकारी बनाउन डिजिटलाइजेशनलाई प्राथमिकता दिएको बताउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको नेतृत्वमा डिजिटल शासनको एजेण्डा अघि बढाइएको छ र नागरिकलाई सहज सेवा उपलब्ध गराउने लक्ष्य सहित विभिन्न सुधार कार्यक्रम कार्यान्वयन भइरहेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीको संगठनात्मक नीति अनुरूप आज देशभर 107 जिल्ला अधिवेशन शुरू भएका छन्। पार्टीको ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशनलाई लक्षित गरी आयोजना गरिएको देशव्यापी जिल्ला अधिवेशन जेठ 23 र 24 गते गरी दुई दिनसम्म सञ्चालन हुने राष्ट्रपाका महामन्त्री कविन्द्र पुर्लाकोटीले जानकारी दिनुभएको हो। उहाँका अनुसार जिल्ला अधिवेशनको पहिलो दिन आज जेठ 23 गते देशभरका 37 जिल्लाहरूमा अधिवेशन सम्पन्न हुँदैछ, जस अन्तर्गत कोशी प्रदेशका छापा, मोरङ, तेर्थुम, ताप्लेचुङ, भोजपुर, संखुवासभा, ओखलढुङ्गा, सुनसरी गरी 8 जिल्लामा नयाँ नेतृत्व चयनका लागि प्रक्रिया अघि बढेको छ। त्यस्तै मध्य प्रदेशको महोत्तरी र उतहट गरी 2 जिल्ला तथा बागमती प्रदेशका खा, काठमाडौँ, भक्तपुर, नुवाकोट, थादिङ, मकवानपुर, काभ्रे, सिन्धुपाल्चोक र सिन्धुली गरी 9 जिल्लामा आज अधिवेशन भइरहेको छ। गण्डकी प्रदेशका स्याङ्जा, कास्की, पर्वत, बागलुङ र म्याग्दी गरी 5 जिल्ला तथा लुम्बिनी प्रदेशका गुल्मी, नवलपरासी, पाल्पा, कपिलवस्तु, दाङ, बाँके, बर्दिया र रोल्पा गरी 8 जिल्लामा पनि आज नेतृत्व चयन गरिनेछ। त्यसै गरी कर्णाली प्रदेशका कालीकोट र सल्यान गरी 2 जिल्ला तथा सुदूरपश्चिम प्रदेशका बैतडी, बझाङ, दार्चुला गरी 3 जिल्लामा आज सफलतापूर्वक अधिवेशन सम्पन्न गर्ने तालिका रहेको छ। अधिवेशनको दोस्रो दिन अर्थात भोलि जेठ 24 गते बाँकी 29 जिल्लाहरूको अधिवेशन सम्पन्न हुने पार्टीले जनाएको छ। भोलि अधिवेशन हुने क्षेत्रहरूमा कोशी प्रदेशका उदयपुर, सोलुखुम्बु, खोटाङ, इलाम गरी 4 जिल्ला तथा मध्य प्रदेशका सिराहा, धनुषा, पर्सा, सर्लाही गरी 4 जिल्ला रहेका छन्। पार्टीको विशेष सांगठनिक परिस्थितिका कारण मध्य प्रदेशको 12 जिल्लाको अधिवेशन भने तय गरिएको 2 दिनभित्र नभई आगामी जेठ 26 गतेका लागि सारिएको छ। राष्ट्रपतिले तय गरिएको यस राष्ट्रिय कार्यतालिका अनुसार पार्टीको ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन हुनु अगावै देशका कुल 77 मध्ये 67 जिल्लामा अधिवेशन सम्पन्न गर्ने रणनीति पार्टीको रहेको छ। आज काठमाडौँ र ललितपुरका झण्डै 100 स्थानमा 4 घण्टासम्म विद्युत आपूर्ति अवरूद्ध हुने भएको छ। सिउचुटा र टेकको सब स्टेशन अन्तर्गत कुलेश्वर, किर्तिपुर, रत्न पार्क आज बिहान 10 बजेदेखि दिउँसो 2 बजेसम्म विद्युत आपूर्ति अवरूद्ध हुने भएको हो। नेपाल विद्युत प्राधिकरणको 132 केभी प्रसारण कन्डक्टर अपग्रेडिङ आयोजना माता तीर्थले जारी गरेको सूचनामा कुलेश्वर वितरण केन्द्रका 53, किर्तिपुर वितरण केन्द्रका 11, रत्न पार्क वितरण केन्द्रका 20 र भुलचोक वितरण केन्द्रका 14 ठाउँमा विद्युत आपूर्ति अवरूद्ध हुने उल्लेख छ। नेपाल विद्युत प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालय अन्तर्गत सञ्चालित 132 केभी प्रसारण कन्डक्टर अपग्रेडिङ आयोजनाबाट 132 केभी सिउजुटार सब स्टेशनमा रहेको बसलाई सटडाउनमा राखी उक्त सब स्टेशनको मरमत सम्भार तथा स्तरोन्नति समेतका काम गर्न विद्युत आपूर्ति बन्द गर्न लागि निर्धारित समयमा सम्पूर्ण कार्य सम्पन्न गर्नका लागि यथासम्भव प्रयास गरिने भन्दै प्राधिकरणले विद्युत आपूर्ति अवरूद्ध हुँदा ग्राहक वर्गमा पर्न जाने असुविधा प्रति क्षमा समेत मागेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: कती वॉलेट मा
1: नेपाल को कुने पनी बैंक खाता मा वा 45,000 भन्दा बढी आईएमई काउंटर मार्फत
0: आफन्त को हाथ हाथ मा पुर्याउन आईएमई गरौं
1: 25 वर्ष देखि सारा नेपाली को विश्वास
0: आईएमई गरौं
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबर। बितेका 24 घण्टामा 2,511 सवारी चालक सवारी नियम उल्लङ्घनको कारवाहीमा परेका छन्। यसबाट राज्य कोषमा रु 20,84,000 राजस्व दाखिला भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका 193, नियम विपरीत राइड सेयरिङ गरेका 166, संकेत बत्ती उल्लङ्घनकर्ता 129 र तीव्र गतिमा सवारी साधन हुर्काएका 167 जनालाई कारवाही गरिएको छ। त्यसै गरी लेन अनुशासन पालना नगर्ने 42, निषेधित क्षेत्रमा हर्न बजाउने 165, सड़क पेटीमा सवारी साधन पार्किङ गर्ने 156, एकतर्फी सड़कमा सवारी चलाउने 168 र अन्य सवारी नियम पालना नगरेका गरी 1,325 जनालाई कारवाही गरिएको छ। देशका विभिन्न भागमा परेको अविरल वर्षा र सड़क मरम्मत कार्यका कारण केही मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरूद्ध भएका छन् भने कतिपय स्थानमा एकतर्फी रूपमा यातायात सञ्चालन भइरहेको छ। नेपाल प्रहरीले आज बिहान 9 बजे जारी गरेको तथ्याङ्क अनुसार बागमती र कोशी प्रदेशका सड़कहरू बढ़ी प्रभावित भएका छन्। काठमाडौँ उपत्यकाको सतुङ्गल चेतलाङ सड़क खण्ड गत जेठ 16 गते गएको पहिरोका कारण पूर्ण रूपमा अवरूद्ध भएको छ। मरम्मत कार्यका लागि यो सड़क 1 महिनासम्म बन्द रहने जानकारी दिएको छ। त्यस्तै बागमती प्रदेश अन्तर्गत बीपी मार्गको काभ्रे पलाञ्चो खण्ड सम्भावित बाढ़ीको जोखिमलाई ध्यानमा राख्दै सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। अर्कोतर्फ कुलेखानी फाखेल हुमाने फार्पिङ काठमाडौँ सड़क खण्ड पनि इन्द्र सरोवर गाउँपालिकामा मरम्मत कार्य भइरहेकाले 1 महिनाका लागि पूर्ण रूपमा बन्द गरिएको छ। कोशी प्रदेशमा मध्यपाड़ी लोकमार्गको 5 थर खण्ड बाढ़ीका कारण पूर्ण रूपमा अवरूद्ध छ। भोजपुर नगरपालिका 5 बोखिममा पनि बाढ़ीले सड़क क्षति पुर्याएको भए तापनि त्यहाँ वैकल्पिक बाटो प्रयोग गरी एकतर्फी रूपमा यातायात सुचारू गरिएको छ। हौस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 12 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: अन्य उपचारबाट निराश भएकालाई आशा जगाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेदिक सेवा प्रणाली।
1: मेरो नाम सानुमाया तामाङ, भरतपुर 25। मेरो त समस्या त यो घुँडा दुख्ने थियो, खुम्चाउन नि नमिल्ने, अब टोयलेटहरू गर्दाखेरि नि साह्रै गाह्रो थियो। हस्पिटलमा नि गएँ, म औषधि खाँजेल त राम्रो भयो, निकै फुर्तिलो भएँ, अनि औषधि सिद्धियो, फेरि जस्ता तस्तै भयो। अनि आत्तेर बाबुलाई भने, बाबु मेरो त सन्चो भएन खुट्टा, म वैदिकमा गएर अनि चेकअप गराएँ, त्यही अनुसार औषधि चलाइदिनु भयो। 15 दिनबाट अलिक कम हुँदै गयो, राम्रो हुँदै गयो, अहिले राम्रो छ, खुट्टा राम्रो भयो।
0: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0556951474, मोबाइल 9855505934, कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ, फोन 0143318898, मोबाइल 9855249934।
2: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्ने सेवाको लागि
3: माडी फ्लेक्स एन्ड कम्प्युटर।
2: वेबसाइट डिजाइनिङ र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
3: माडी फ्लेक्स एन्ड कम्प्युटर।
2: प्रमाण पत्र, ब्याज आदि जस्ता डेस्कटप डिजाइनिङ, टाइपिङ र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर, बसन्तपुर बजार माडी, फोन 0556501060।
5: ओहो काकी, के को सिंगर पटार हो यस्तो, घर त उज्यालो देखिन्छ त।
6: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
5: के रे, नानी त भर्खर 17 कि लागि होइन र?
6: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
5: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने, दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ, उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
6: ए हो र, नेपाल सरकार विज्ञापन बोर्ड।
7: कक्षा 11 नयाँ भर्ना सम्बन्धी एपेक्स कलेज भरतपुरको जरुरी सूचना।
8: गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल करियरका लागि हजारौं छात्र छात्राहरूको रोजाइमा परेको यस कलेजमा विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत कक्षा 11 बायोसाइन्स, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र प्योर म्यानेजमेन्टमा नयाँ भर्ना खुल्ला भएको छ।
7: अनुभवी शिक्षकद्वारा अध्यापन, आधुनिक प्रयोगशाला, रोबोटिक्स कक्षा तथा व्यवहारिक शिक्षामा विशेष जोड दिनुको साथै माडीका विद्यार्थीहरूका लागि घर परिवार सँगै माडीमै बसेर एपेक्स कलेज भरतपुरमा पढ्नका लागि दैनिक कलेज बस आउजाउको व्यवस्था समेत रहेको छ।
8: एपेक्स कलेज भरतपुर 2 क्षेत्रपुर चितवन। थप जानकारीका लागि साइन्स तर्फ 9845301169, 9845349899 र म्यानेजमेन्ट तर्फ 9855128024 र 9855325557।
9: यो रमाइलो माडी घुम्दा घुम्दै 2 बजे लागेछ यार, होइन भोक लागेको छैन तिमीहरूलाई?
10: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिनमा चित्त बुझाउनु त होला नि।
11: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
7: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना, सम्पर्क 97 45 23 91 63।
12: स्वदेश FM 93.2 MHz।

0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न गठित समितिको टोली मुस्ताङमा आजै कोरला नाकामा पुगेर अनुसन्धान गर्ने। राष्ट्र बैङ्क मौद्रिक नीतिको तयारीमा आउँदो असार 5 गतेसम्म सुझाव दिन सकिने। नेपालगञ्जमा आजदेखि प्रविधि सम्बन्धी राष्ट्रिय सम्मेलन, विभिन्न विषयगत 9 सत्र सञ्चालन गरिने। भारतको कक्रोच जनता पार्टीले दिल्लीमा प्रदर्शन गर्दै विमानस्थल सहित संवेदनशील क्षेत्रमा सुरक्षा व्यवस्था कडा। र एसिसी महिला प्रिमियर कपको समूह विजेताका लागि नेपाल र हङकङ बीचको खेल चल्दै, साफ महिला च्याम्पियनसिपको उपाधिका लागि आज भारत र बङ्गलादेश खेल्दै। नेपाल खबरमा अब पूरा खबर। सशस्त्र प्रहरीले कोरला नाकाबाट भित्रिएका विद्युतीय गाडी नियन्त्रणमा लिएपछि छानबिनका लागि गठित समिति मुस्ताङ पुगेको छ। छानबिनका लागि अर्थ मन्त्रालयले भन्सार विभाग, नीति तथा सञ्चालन महाशाखा अन्तर्गतको मूल्याङ्कन शाखाका प्रमुख समेत रहेका निर्देशक भूपाल राज साक्यको नेतृत्वमा समिति गठन गरेको थियो। कोरला नाकाबाट पैठारी गरिएका विद्युतीय गाडीको अनुसन्धानका लागि साक्य नेतृत्वको 3 सदस्यीय टोली हिजो बेनी जोमसोम सडक मार्ग हुँदै मुस्ताङको जोमसोम पुगेको थियो। आज कोरला नाका पुग्ने भन्सार कार्यालय प्रमुख मुस्ताङका प्रमुख विदुर चुडालले जानकारी दिनुभयो। छानबिन टोलीले मुस्ताङ पुग्नु अघि पर्वत र कास्कीमा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका विद्युतीय गाडीको अनुगमन गरेको थियो। चीनबाट नेपाल भित्रिएका ती गाडीको आयातमा कैफियत रहे वा नरहेको भन्ने विषयमा टोलीले अनुसन्धान थालेको हो। सशस्त्र प्रहरी बल नेपालले मुस्ताङको कोरला नाकाबाट भित्रिएका 775 विद्युतीय गाडीलाई नियन्त्रणमा लिएको थियो। नेपाल राष्ट्र बैङ्कले आउँदो आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव माग गरेको छ। इच्छुक सबैले आउँदो असार 5 गतेभित्र इमेल मार्फत सुझाव दिन सक्ने राष्ट्र बैङ्कले जनाएको छ। इमेल ठेगाना monetarypolicy@nrb.org.npबाट मौद्रिक नीतिका लागि सुझाव दिन सकिनेछ। साउन 15 गतेभित्र राष्ट्र बैङ्कले मौद्रिक नीति सार्वजनिक गर्ने गरी तयारी गरेको छ। पछिल्लो समय न्यून कर्जा प्रवाह, बढ्दो निक्षेपका कारण अधिक तरलता व्यवस्थापन, बढ्दो महँगी र घट्दो ब्याजदर व्यवस्थापन बैङ्किङ क्षेत्रको चुनौती बनेको छ। बाँकेको नेपालगञ्जमा आजदेखि रूपान्तरणका लागि प्रविधि राष्ट्रिय सम्मेलन सुरु हुँदैछ। लुम्बिनी प्राविधिक विश्वविद्यालय इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थान अन्तर्गतको अनुसन्धान, नवप्रवर्धन तथा विकास इकाइको आयोजनामा 2 राष्ट्रिय सम्मेलन हुन लागेको हो। इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थानका डिन डाक्टर निरज केसीले प्राविधिक ज्ञानको प्रभावकारी कार्यान्वयन र अहिले देखिएका समस्याको समाधान खोज्न सम्मेलनले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार सम्मेलनमा विभिन्न विषय गत 9 सत्र सञ्चालन हुनेछन्। विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर विनोद प्रसाद ढकालले सम्मेलनमा नवयुवा अनुसन्धानकर्ताको अनुसन्धान प्रस्तुत गरिने तथा प्रविधिलाई लुम्बिनी प्रदेशको विकाससँग कसरी जोड्न सकिन्छ भन्ने विषयमा प्यानल छलफल आयोजना गरिएको बताउनुभयो। विभिन्न क्षेत्रका विज्ञलाई वक्ताका रूपमा आमन्त्रण गरिएको छ। सम्मेलनमा वक्ता, विषय विज्ञ, अनुसन्धानकर्ता तथा विद्यार्थी गरी झन्डै 250 सहभागिता रहनेछ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा श्रीमतीको हत्या गरेको आरोपमा काठमाडौँको तारकेश्वरका कुमार थापा पक्राउ, काभ्रे धुलीखेलमा सञ्चालित खानेपानी आयोजना पुनर्निर्माण लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: ह्युमन रिसोर्स डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
2: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083 लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
1: कोर्सका विशेषताहरू: 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
2: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 98511 77619 वा 98576213 मा सम्पर्क गर्नुहुन अनुरोध छ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। यतिन्जेल हामीले सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न गठित समितिको टोली मुस्ताङमा आजै कोरला नाकामा पुगेर अनुसन्धान गर्ने, नेपालगञ्जमा आजदेखि प्रविधि सम्बन्धी राष्ट्रिय सम्मेलन लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। श्रीमतीको हत्या गरेको आरोपमा कुमार थापालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँको ताराकेश्वर नगरपालिका छ लोलाङ पयुटारमा बस्ने ईश्वरी भुजेल र श्रीमान 42 वर्षीय थापाबीच घरायसी विवादको क्रममा झगडा भएको र थापाले रड प्रहार गर्दा गम्भीर घाइते भएकी भुजेलको उपचारको क्रममा गैराती त्रिविशिक्षण अस्पताल महाराजगञ्जमा ज्यान गएको प्रहरीले जनाएको छ। घटनामा संलग्न थापा पक्राउ परेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवन कुमार भट्टराईले जानकारी दिनुभयो। उनलाई प्रहरी वीर बालाजुमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। थापा बडी बिल्डर एवं सामाजिक सञ्जालमा नेपाली ब्रोका नामले परिचित छन्। 2081 सालको असोजमा आएको बाढी पहिरोले क्षति पुर्याएको काभ्रेको धुलीखेलमा सञ्चालित वृहत खानेपानी आयोजना पुनर्निर्माण गरिएको छ। धुलीखेल खानेपानी आयोजनाको 60% र जर्मन सहयोग निकाय जिआइजेडको 40% आर्थिक सहयोगमा पुनर्निर्माण सम्पन्न भएको नगरका कार्यवाहक मेयर निराजन जङ्गमले बताउनुभयो। उहाँका अनुसार बाढीले मुहान क्षेत्र खारखोलामा 150 मिटर मुख्य पाइप लाइन समेत बगाएको थियो। त्यति बेला धुलीखेलमा 3 महिना खानेपानी अवरुद्ध भएको थियो। यो आयोजना 3,51,00,000 लागतमा पुनर्निर्माण सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष कृष्ण भूषण खोजुले जानकारी दिनुभयो। बाढीले आयोजनामा क्षति पुग्दा वडा नम्बर 3, 4, 5, 6 र 8 का 3,600 परिवार खानेपानीको सुविधाबाट वञ्चित हुँदै आएका थिए। अब विदेशको खबर। भारतको कक्रोच जनता पार्टीले आज दिल्लीमा प्रदर्शन गर्दैछ। दिल्लीको जन्तर मन्तरमा केही बेर अघिदेखि प्रदर्शन सुरु भएको छ। यो प्रदर्शन शान्तिपूर्ण हुने तथा भिडभाड नगर्न समर्थकहरूलाई कक्रोच जनता पार्टीका संस्थापक अभिजित दिप्कीले आग्रह गर्नुभएको छ। प्रदर्शनलाई मध्यनजर गर्दै दिल्ली विमानस्थल तथा अन्य संवेदनशील क्षेत्रहरूमा सुरक्षा व्यवस्था कडा पारिएको छ। पार्टीका संस्थापक अभिजित अमेरिकाबाट नयाँ दिल्ली आइपुग्नु भएको हो। अमेरिकाको बोस्टन विश्वविद्यालयमा अध्ययन गर्दै आएका 30 वर्षीय दिप्कीले अनलाइन आन्दोलनलाई समर्थन गर्दै आउनुभएको छ। उहाँ यसअघि राजनीतिक सञ्चार रणनीतिकारका रूपमा आम आदमी पार्टीसँग जोडिनु भएको थियो। उहाँले झन्डै 1 महिना अघि व्यङ्ग्यात्मक रूपमा कक्रोच जनता पार्टी सिजेपी स्थापना गर्नुभएको हो। यो अभियान सर्वोच्च अदालतका मुख्य न्यायाधीश सूर्यकान्तले युवाहरूलाई आलोचनात्मक रूपमा कक्रोच र परजीवी भनेपछि सुरु भएको थियो। कक्रोच जनता पार्टी छोटो समयमै सामाजिक सञ्जालमा लोकप्रिय बनेको छ। दिप्केले परीक्षामा हुने गरेको अनियमितता आरोपमा केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै आउनु भएको छ। भारतका शैक्षिक तथा वातावरण अभियन्ता नाम वाञ्चुक पनि आजको प्रदर्शनमा सहभागी हुनुहुन्छ। अब खेल खबर। मलेसियामा चलिरहेको एसिसी महिला प्रिमियर कप क्रिकेटको समूह चरणको अन्तिम खेलमा अहिले नेपाल र हङकङले खेलिरहेका छन्। नेपालले टस जितेर पहिला बलिङ रोजेको छ। हङकङले ब्याटिङ थालेको छ। हङकङले ताजा अवस्थामा 6 ओभर 2 बलको खेल सकिँदा 1 विकेट गुमाएर 19 रन बनाएको छ। समूह डीमा रहेका नेपाल र हङकङ दुवै क्वार्टर फाइनलमा यसअघि नै पुगिसकेका छन्। आजको खेलको नतिजाले समूह विजेता र उपविजेताको टुङ्गो लाग्नेछ। यसअघि पहिलो खेलमा नेपालले कतारलाई 8 विकेटले र दोस्रो खेलमा भुटानलाई 51 रनले हराएको थियो भने हङकङले पनि कतारलाई 83 रनले र भुटानलाई 14 रनले हराएको थियो। कतार र भुटान समूह चरणबाट बाहिरिसकेका छन्। प्रतियोगितामा 18 देश सहभागी छन्। एसिसी प्रिमियर कपको शीर्ष 4 टोली महिला टी20 एसिया कपका लागि छनौट हुनेछन्। र साफ महिला च्याम्पियनसिपको उपाधिका लागि आज घरेलु टोली भारत र बङ्गलादेश खेल्दैछन्। खेल गोवाको पण्डित जवाहरलाल नेहरू रङ्गशालामा नेपाली समयअनुसार बेलुका 7:45 सुरु हुनेछ। बुधबार भएको पहिलो सेमी फाइनलमा बङ्गलादेशले नेपाललाई 2-1 गोलले तथा दोस्रो सेमी फाइनलमा भारतले भुटानलाई 1 गोलले हराउँदै फाइनलमा पुगेका हुन्। यसअघि बङ्गलादेशले सन् 2022 र 2024 नेपाललाई हराउँदै लगातार 2 पटक उपाधि जितेको थियो। गोवामा भएको प्रतियोगितामा भारतसहित नेपाल बङ्गलादेश भुटान श्रीलङ्का र मालदिव सहभागी थिए। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न गठित समितिको टोली मुस्ताङमा आजै कोरला नाकामा पुगेर अनुसन्धान गर्ने। राष्ट्र बैङ्क मौद्रिक नीतिको तयारीमा आउँदो असार 5 गतेसम्म सुझाव दिन सकिने। नेपालगञ्जमा आजदेखि प्रविधि सम्बन्धी राष्ट्रिय सम्मेलन, विभिन्न विषयगत 9 सत्र सञ्चालन गरिने। भारतको कक्रोच जनता पार्टीले दिल्लीमा प्रदर्शन गर्दै विमानस्थल सहित संवेदनशील क्षेत्रमा सुरक्षा व्यवस्था कडा। र एसिसी महिला प्रिमियर कपको समूह विजेताका लागि नेपाल र हङकङ बीचको खेल चल्दै, साफ महिला च्याम्पियनसिपको उपाधिका लागि आज भारत र बङ्गलादेश खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।

0: रोगीलाई निरोगी बनाउँदै अन्य उपचारबाट निराश भएकालाई आशा जगाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेदिक सेवा प्रणाली।
1: मेरो नाम सानुमाया तामाङ, भरतपुर 25। मेरो त समस्या त यो घुँडा दुख्ने थियो, खुम्चाउन नि नमिल्ने, अब टोयलेटहरू गर्दाखेरि नि साह्रै गाह्रो थियो। अस्पतालमा नि गएँ, म औषधि खान्जेल त राम्रो भयो, निकै फुर्तिलो भएँ, अनि औषधि सिद्धियो, फेरि जस्ता तस्तै भयो। अनि हातेर बाबुलाई भने, बाबु मेरो त सन्चो भएन खुट्टा। म वैदिकमा गएर अनि चेकअप गराएँ, त्यही अनुसार औषधि चलाइदिनु भयो। 15 दिनबाट अलिक कम हुँदै गयो, राम्रो हुँदै गयो, अहिले राम्रो छ, खुट्टा राम्रो भयो।
0: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656-595-174, मोबाइल 98-550-50-934, कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ, फोन 0143-318-98, मोबाइल 98-512-40-934।
2: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन, यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमानी होइन, अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
3: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हाल वालपेपर।
4: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि।
5: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
4: ग्रुप राइटर नरेश महतो, गीता महतो।
6: सम्पर्क 97625-73-099-98-074-46-182 र 98-491-95-225।
7: 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
8: नेपाल सरकार विज्ञापन बोर्ड।

0: अलमारी, कागती, चिउरी, चन्दन, नीम, अमला, तितेपाती, च्याउ, गुलाब जस्ता संयोग जडीबुटीबाट बनेको औषधी साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ मालिकै लोकप्रिय एवं सर्वाधिक सुनिने स्वदेश FM 93.2 MHz।

0: नर्मल हुन्छ, अब केही पनि हुँदैन, अब त्यसो पछाडि त कति बाँच्ने, अब साथी कटिसकेको मान्छे भनेर भन्नु।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
0: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या, घुँडामा चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भर्याङ चढ्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको, डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो, अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो, 21 दिनमा मलाई धेरै सजिलो भइरहेछ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्ती जस्तो भइरहेछ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारगढ़, फोन 0556951174, मोबाइल 98550509034।
3: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
4: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
3: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
4: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
3: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
4: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
3: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने, होइन सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
6: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
5: ल तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
7: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
8: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
4: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98550-63938 र 98550-65542।
9: हजुरको बिदा सकिन थालिसक्यो, तर घर गोठ बनाउने र फर्निचर हाल्ने काम अलपत्री छ, थाहा छ कि छैन हजुरलाई?
10: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
7: सफल ब्लक एन्ड फर्निचर उद्योग, फुलचोक बसन्तपुर बजार माडी। यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ, बलक, तारपुल, रेलिङ, भेन्टिलेसन, सिमेन्टको कुर्ची, काठका दराज, पलङ, लो बेड, टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्य
8: पाइन्छ। आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
7: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550-51584, 98651-54998।
11: नेपालीपनको आभास, नेपाली मनको आवाज।
12: सुन हिउँ चुली पहाड पहरा, सुन भेरु पागल एक बेसी सारा, सुन
11: स्वदेश FM 93.2 मेगाहर्ज।

पक्राउ परेको झण्डै 11 महिना बितिसक्दा अबको पेशीमा फैसला हुने बताएको छ र उहाँको परिवार साथीहरू र शुभचिन्तक खुसीको खबर पाउने आशमा छन्।

गम्भीर आपत्ति जनाएको छ। अर्थमन्त्रीका जनसम्पर्क सल्लाहकार नवीन ढुङ्गानाले विज्ञप्ति जारी गर्दै रसुवा र मुस्ताङको कोराला नाकामा भएको भन्सार जाँचपास

प्रकरणबारे मन्त्रालयद्वारा गठित समितिले छानबिन गरिरहेको प्रश्न पार्नु भएको छ। यसै सिलसिलामा प्रमुख भन्सार अधिकृत सहित 9 जना कर्मचारीलाई जिम्मेवारीबाट हटाएर भन्सार विभाग तानिएको सचिवालयले जनाएको छ। मन्त्रालय, भन्सार विभाग, नेपाल प्रहरी र सशस्त्र प्रहरी सम्मिलित टोलीले स्थलगत अनुसन्धान गरिरहेको र भन्सार छलीको आशंकामा केही सवारी साधन र आयातकर्ता कम्पनीलाई नियन्त्रणमा लिएको विज्ञप्तिमा उल्लेख छ। सचिवालयले प्राविधिक र संवेदनशील विषयमा सत्य तथ्य बुझेर मात्र समाचार सम्प्रेषण गर्न सञ्चार माध्यमहरूलाई आग्रह गरेको छ। प्रतिनिधि सभाका सभामुख डोलप्रसाद दर्यालले कानून निर्माण गर्दा राष्ट्र, राष्ट्रियता र जनजीविकाको सवालमा गम्भीर हुनुपर्ने बताउनु भएको छ। कैलालीको टिकापुरमा आजदेखि शुरू भएको अन्तर्व्यवस्थापिका सम्मेलनलाई समर्थन गर्दै सभामुख हरियालले विगतका असफल कामलाई क्रमभङ्गता गर्दै अघि बढ्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले कानून जसका लागि बन्ने हो उसैको सुझाव समेटेर बनाइनुपर्ने भन्दै तीनै तहको सहकार्य र संवादबाट जनतालाई केन्द्रबिन्दुमा राखी कानून निर्माण हुनुपर्ने धारणा व्यक्त गर्नुभएको छ। सोही कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले संघीयताको कार्यान्वयनमा तीनै तहका जनप्रतिनिधि गम्भीर हुनुपर्ने बताउनु भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले बजारमा अभाव देखिएका औषधिको पदपूर्ति र व्यवस्थापनलाई तत्काल सहज बनाउन निर्देशन दिनुभएको छ। औषधि व्यवस्था विभागको अनुगमनपछि मन्त्री मेहताले क्यान्सर लगायतका अत्यावश्यक औषधिको अभाव हुन नदिन सम्बद्ध पक्षलाई सचेत गराउनुभयो। उहाँले हालसम्म औषधि आपूर्ति र वितरणको अनुमतिका लागि आवेदन दिएका कम्पनीहरूको तत्काल स्थलगत निरीक्षण गरी क्रिया अगाडि बढाउन समेत निर्देशन दिनुभएको छ। यसै गरी मन्त्री मेहताले सरकारद्वारा निशुल्क वितरण गरिने र स्वास्थ्य बिमा अन्तर्गत उपलब्ध गराइने औषधिको गुणस्तर परीक्षणमा विशेष जोड़ दिनुपर्ने बताउनु भएको छ। विभागको नियमन क्षमता बढाउन आवश्यक स्रोत साधन र जनशक्तिको विवरण तत्काल पेश गर्न आग्रह गर्दै उहाँले मन्त्रालयले आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: सस्ती वॉलेट मा
1: नेपाल को कुने पनी बैंक खाता मा वा 45,000 भन्दा बढी IME काउंटर मार्फत
0: आफन्त को हात हात मा पुर्याउन IME गरौं
1: 25 वर्ष देखि सारा नेपाली को विश्वास IME गरौं
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। नेपाल कम्युनिस्ट पार्टी नेकपाले संघीय संसदका आफ्ना सांसदहरूका लागि एक दिवसीय संसदीय अभिमुखीकरण तालिम दिएको छ। सांसदहरूको क्षमता वृद्धि गर्ने र सदनमा प्रभावकारी भूमिका बढाउने उद्देश्यले काठमाडौँको स्वयम्भूमा शोक कार्यशाला आयोजना गरिएको हो। संसदका दुवै सदनका सांसदहरूलाई सदनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा प्रशिक्षण दिएको नेकपा नेता एवं सांसद वर्षमान पुनले जानकारी दिनुभएको छ। र चालू आर्थिक वर्ष सकिन डेढ महिना मात्र बाँकी रहँदा मध्य प्रदेश सरकारको बजेट खर्च निकै सुस्त देखिएको छ। आर्थिक वर्ष 2082-83 को जेठ 21 गतेसम्ममा प्रदेश सरकारले कुल विनियोजित बजेटको जम्मा 19.4% मात्रै खर्च गर्न सकेको छ। अर्थ मन्त्रालयका अनुसार कुल 46,98 करोड रुपियाँ बजेट मध्ये हालसम्म 9,11,95,00,000 रुपियाँ मात्र खर्च भएको छ। कुल खर्च मध्ये विकास निर्माण तर्फको पूँजीगत खर्च भन्दा प्रशासनिक र साधारण तर्फको चालू खर्च बढी देखिएको छ। हौस् त यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 2 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

Sodis FM, Tiranrapet Toplo 2 MHz.

0: ढकाल शीतलपुर माडी पहिला घुमा बाबु मलाई पहिलेदेखि न घुमा मा फाउँदेखि न घुमा क्या यदि दिदी कता गयौँ होइन घर वरिपरि हेर्छन् गोठा जाँदाखेरि गोठा छारेको देखिन्छ के अरे लडेको देखिन्छ त्यहाँबाट उठाएर खाता ल्याएर सुताई अनि त्यहाँबाट फेरि त्यही पनि छारेँ यसलाई अपरेसनै गर्नुपर्छ यसलाई नौपोका खुनै हाल्नुपर्छ भनेर भनेको अब भएन अब एकपल्ट आयुर्वेदिक दबाईमा लानु पर्यो भनेर समदिनले भन्नुभयो मलाई कपडा पनि पन्छाएको अनुबाबु कपडा अब आशा छैन भनेर ल चाँडो हेरेर खाम भनेर अनि त्यहाँ जहीँ छोरीले लगाइजानु भनेर अनि त्यहाँबाट अनि जहीँ लिएर जानुभयो र आयुर्वेदिक दबाईले म भाँचेँ किम बाबु तर म त डाँडो काटेर आएँ तर आयुर्वेदिक दबाईले म बचेँ
1: दीर्घकालीन उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणाली
2: सम्पर्क लाइन्स चोक आनन्द मार्ग नयनगढ चितवन मोबाइल 98550509334
3: नमस्कार स्वयंसेविका दिदी नमस्कार नमस्कार दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि
4: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी यिनले गाह्रो माने पनि लान्छु नि
3: कस्तो राम्रो यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि
5: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध फलफुल सागसब्जी अन्डा माछा मासु खानुपर्छ यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ
3: हो त
4: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी
3: आहा कस्तो राम्रो यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि छरछिमेकका अरूलाई पनि बताउनुपर्छ
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: मलाई त अहिले डोली चढिहालौँ जस्तो लाग्यो तर
8: के डियर
7: आजै गएर कहाँ बस्ने हो र
8: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै किर्तनपुर बजारमा छ नि
9: चापागाई सप्लायर्स कृतनपुर बजार माडी
10: हामी कहाँ एक दिनमै घर घोट निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवा सँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
9: प्रोपाइटर प्रकाश चन्द्र चापागाई 98451 75518 र 98027 75518
11: तपाईँ उत्कृष्ट तपाईँको विचारले तपाईँको घर उत्कृष्ट तपाईँको फर्निचर
12: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाट
13: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टू पिस थ्री पिस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेट अफिस टेबल अफिस ऱ्याक सोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
14: प्रोप्राइटर रामबाबु बिक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 98550 83852 98453 72852 र 98065 68852
15: अहिले तपाईँ सुन्दै हुनुहुन्छ माडीकै लोकप्रिय एवं सर्वाधिक सुनिने स्वदेश FM 93.2 MHz

0: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज झै बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ
1: सर। र चलाएर हिँड्नु त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर हजार रुपियाँ तिराइहाल्छ।
2: होइन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
3: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर, बसन्तपुर बजार माडी, कुमारी बैङ्कको अगाडि।
4: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
3: सम्पर्क 98192311 र 98653773687।
5: यो रमाइलो माडी घुम्दा घुम्दै 2 पो बजन लागेछ यार। होइन भोक लागेको छैन तिमीहरूलाई?
6: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिनमै चित्त उजाउनु त होला नि।
7: तत् के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिर जाऊ त्यतैतिर।
4: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: मानसिक समस्याबाट बच्ने उपायहरू।
2: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
2: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
2: असल साथीहरूसँग मात्रै संगत गरौं।
1: मादक पदार्थ र लागु औषध सेवन नगरौं।
2: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
1: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: नेपालीपनको आभास, नेपाली मनको आवाज।
4: सुन हिउँ चुली पहाड पहरा, सुन भिर पागल एक बेसी सारा, सुन
3: स्वदेश FM 93.2 मेगाहर्ज।

0: पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठीक अगाडि सम्पर्क 0556 5563 98 5570 7061 र 98 5570 7053
1: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0556 4943 4440 4395 र 98 5570 2640
2: It's 2 o'clock. अहिले 2 बजेको छ.
3: यो हो नेपाली रेडियो नेटवर्क.
4: समयको ख्याल राखौं. 2 बज्यो.

नेपाली रेडियो नेटवर्कको दिउँसो दुई बजेको नेपाली खबरमा समीक्षा महतेको नमस्कार। संघीय संसद र प्रदेश सभाबीच प्रभावकारी समन्वय तथा सहकार्य सुदृढ बनाउने उद्देश्यका साथ कैलालीको टिकापुरमा दुई दिने अन्तर्व्यवस्थापिका सम्मेलन शुरू भएको छ। प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले उद्घाटन गर्नुभएको सो सम्मेलनमा संसद सञ्चालन, कानून निर्माण, बजेट कार्यान्वयन र सरकारलाई सदन संसदप्रति उत्तरदायी बनाउने विषयमा छलफल भइरहेको छ। उद्घाटन सत्रलाई सम्बोधन गर्दै सभामुख अर्यालले जनताको माग र जनजीविकालाई केन्द्रमा राखेर मात्र कानून निर्माण गर्नुपर्नेमा जोड़ दिनुभएको छ। साथै उहाँले संघीयता कार्यान्वयनमा संघीय संसद र प्रदेश सभाबीच प्रभावकारी रूपमा समन्वय, सहयोग र सहकार्य हुनुपर्ने पनि बताउनु भएको छ। अन्तर्व्यवस्थापिका मञ्चद्वारा आयोजित तथा सुदूरपश्चिम प्रदेश सभा सचिवालयको व्यवस्थापनमा भएको सम्मेलनमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, प्रतिनिधि सभाकी उपसभामुख रुबी कुमारी ठाकुर सहित विभिन्न प्रदेशका सभामुख, उपसभामुख र संसदका सचिवहरूको

भागीदार रहेको छ। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास बिमिस्टेकको 29औं वार्षिकोत्सवका अवसरमा प्रधानमन्त्री बालेन्द्र शाह र परराष्ट्र मन्त्री शिशिर खनालले शुभकामना सन्देश व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले आफ्नो सन्देशमा बिमिस्टेकलाई क्षेत्रीय सहयोगको गतिशील प्लेटफर्म भन्नुहुँदै आर्थिक विकासका लागि यातायात, व्यापार र डिजिटल कनेक्टिभिटी बढाउनु पर्नेमा जोड दिनुभयो। पर्यटन प्रवर्धन, युवा स्वरोजगार तथा जलवायु परिवर्तनको सामना गर्न आह्वान गर्दै उहाँले समृद्ध बिमस्टेक क्षेत्र निर्माणका लागि नेपाल प्रतिबद्ध रहेको दोहोर्याउनु भएको छ। परराष्ट्र मन्त्री खनालले सन् 1997 स्थापना भएदेखि बिमस्टेकले गरेको प्रगतिको प्रशंसा गर्दै आपसी साझेदारी बढाउनु पर्ने आवश्यकता औल्याउनु भएको छ। बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले 5 समस्याग्रस्त सहकारीका 114 ठूला ऋणीहरूको नाम सार्वजनिक गरेको छ। समितिको हिजोको निर्णय अनुसार लालीगुराँस, सुमेरु, नेशनल नमबुद्ध, दर्शन र सिभिल सेभिङ एण्ड क्रेडिट कोअपरेटिभका ठूला ऋणीहरूको सूची सार्वजनिक गरिएको हो, जसमा दर्शन सहकारीका सबैभन्दा बढी 54 जना र सुमेरु सहकारीका 31 जना ऋणी रहेका छन्। समिति सदस्य रामेश्वर ढकालले उपलब्ध विवरणका आधारमा नामावली सार्वजनिक गरिएको जानकारी दिँदै ती ऋणीहरूलाई तत्काल ऋण चुक्ता गर्न आग्रह गर्नुभएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास
1: आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र 2083-84 का लागि कक्षा 11 र 12 मा छात्रवृत्ति कोटामा अध्ययन गर्न 3735 जना विद्यार्थीको नाम सिफारिस गरेको छ। नगरपालिकाले लिएको छात्रवृत्ति छनौट परीक्षाको योग्यताक्रम र विद्यार्थीको प्राथमिकताका आधारमा मनोनयन सूची सार्वजनिक गरिएको हो। मनोनयनमा परेका विद्यार्थीहरूले आगामी जेठ 27 गते भित्र तोकिएको शिक्षण संस्थामा अनिवार्य रूपमा भर्ना भइसक्नुपर्ने महानगरपालिकाका परीक्षा समिति संयोजक नमराज ढकालले जानकारी दिनुभएको छ। महानगरपालिकाभित्रका 145 शिक्षण संस्थाका लागि यस वर्ष 4,857 कोटा निर्धारण गरिएको छ। पहिलो चरणमा तोकिएको समयभित्र भर्ना नभई रिक्त रहने सिटहरूमा जेठ 28 गतेपछि दोस्रो चरणको मनोनयन सूची प्रकाशन गरिने महानगरपालिकाले जनाएको छ। र अविरल वर्षा र पहिरोका कारण संखुवा सभाको 5 खफन र चैनपुर नगरपालिका जोड्ने सड़क खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। गैरातीदेखि परेको अविरल वर्षाका कारण चिङखुवा खोलामा आएको बाढ़ी र पहिरोले बिहिबारे भैँसी चोक पिपल डाँडा सड़क खण्ड अवरुद्ध भएको हो। पहिरोले कल्लेरी क्षेत्रमा 15 मिटर भन्दा बढी सड़क बगाएपछि आज बिहानैदेखि यातायात ठप्प भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिनुभएको छ। सड़क निर्माणको काम जारी रहेकै बेला खोलामा आएको बाढीले ठाउँ ठाउँमा क्षति पुर्याएको छ। अहिले अवरुद्ध सड़क खोलाउन स्थानीय तह निर्माण कम्पनीसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ। हौस् त यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 3 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: चाहिँ तपाईँलाई एकदम नर्मल हुन्छ, अब केही पनि हुँदैन, अब 30 वर्ष सिक्दा कति बाँच्ने, अब 60 कटिसकेको मान्छे भनेर भन्नु।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
0: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या, घुँडामा चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भर्याङ चढ्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको, डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो, अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो, 21 दिनमा मलाई धेरै सजिलो भइरहेछ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्की जस्तो भइरहेछ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारगढ़, फोन 0556951174, मोबाइल 98550509034।
3: नमस्कार स्वयंसेविका दिदी।
4: नमस्कार नमस्कार।
3: दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहे कि त छौ नि?
4: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
3: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि। स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ, यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ। हो त,
4: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
3: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: 18 महिनाको ग्यारेन्टी सहित नेपाली बजारमा अक्वालेन्ट पानी तान्ने पम्प।
1: माडीको लागि आधिकारिक विक्रेता जेनन एन्ड जेनिस सप्लायर्स झिलिमिली मार्केट बसन्तपुर बजार माडी। प्रोप्राइटर सुदन अधिकारी, सम्पर्क 98455718705 र 98456513।
2: यहाँ पम्प सम्बन्धी सम्पूर्ण सामान पाइनुको साथै इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
4: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
3: कहाँ गएर के सिप सिकौ भन त अब।
4: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
5: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-496-94-95-10-61-356-356
3: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।

0: अन्य उपचारबाट निराश भएकालाई आशा जगाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेदिक सेवा प्रणाली।
1: मेरो नाम सानुमाया तामाङ, भरतपुर 25। मेरो त समस्या त यो घुँडा दुख्ने थियो, खुम्चाउन नि नमिल्ने, अब टोयलेटहरू गर्दाखेरि नि साह्रै गाह्रो थियो। हस्पिटलमा नि गएँ, म औषधि खान्जेल त राम्रो भयो, निकै फुर्तिलो भएँ, अनि औषधि सिद्धियो, फेरि जस्ता तस्तै भयो। अनि हातेर बाबुलाई भने, बाबु मेरो त सन्चो भएन खुट्टा। म वैदिकमा गएर अनि चेकअप गराएँ, त्यही अनुसार औषधि चलाइदिनु भयो। 15 दिनबाट अलिक कम हुँदै गयो, राम्रो हुँदै गयो, अहिले राम्रो छ, खुट्टा राम्रो भयो।
0: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656-595-174, मोबाइल 98-550-50-934, कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ, फोन 0143-318-98, मोबाइल 98-512-40-934।
2: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि
3: माडी फ्लेक्स एन्ड कम्प्युटर,
2: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्ने सेवाको लागि
3: माडी फ्लेक्स एन्ड कम्प्युटर,
2: वेबसाइट डिजाइनिङ र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
3: माडी फ्लेक्स एन्ड कम्प्युटर,
2: प्रमाण पत्र ब्याज आदि जस्ता डेस्कटप डिजाइनिङ टाइपिङ र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर, बसन्तपुर बजार माडी, फोन 0656-50-10-60।
5: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
6: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
5: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
6: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
5: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
6: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारबाही हुन्छ।
5: सचेत बनाऊ।
6: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
7: यो रमाइलो माडी घुम्दा घुम्दै 2 पो बजन लागेछ यार।
8: होइन, भोक लागेको छैन तिमीहरूलाई?
9: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिन पो चित्त बुझाउनु त होला नि।
10: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिर जाऊ त्यतैतिर।
11: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना, सम्पर्क 97 45 23 91 63।

नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सत्तारूढ दल राष्ट्रपाले आज 37 जिल्लामा अधिवेशन गर्दै योगदानको हिसाब खोज्ने प्रवृत्ति चिन्ताजनक रहेको सभापति लामिछानेको भनाई। नवयुवा आन्दोलनमा बालबालिकालाई मानव ढाल बनाएको मानवाधिकार आयोगको निष्कर्ष। उत्तेजक भूमिका दिएका 54 व्यक्तिको पहिचान। कैलालीमा अन्तर्व्यवस्थापिका संसद चल्दै, कानुन निर्माणमा 3 तहका सरकारबीच सहकार्य हुनुपर्नेमा सभामुख अरियालको जोड। नाइजरको सहारामा मरुभूमिमा ट्रक बिग्रिँदा पानी नपाएर 49 ज्यान गयो। उद्धार टोली जाँदा 60 बोकेको अर्को ट्रक पनि बिग्रिएको अवस्थामा फेला। र एसिसी महिला प्रिमियर कप क्रिकेटमा नेपाल हङकङसँग 69 पराजित। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय स्वतन्त्र पार्टीले आज 37 जिल्लामा अधिवेशन गर्दैछ। कोशी प्रदेशका 9, मधेसका 2, बागमतीका 9, गण्डकीका 5, लुम्बिनीका 8, कर्णालीका 2 र सुदूरपश्चिम प्रदेशका 3 जिल्लामा अधिवेशन भइरहेको महामन्त्री कविन्द्र बोर्लाकोटीले जानकारी दिनुभयो। भोलि 29 जिल्लामा महाधिवेशन हुनेछ। 12 जिल्ला अधिवेशन भने आउँदो मङ्गलबार हुनेछ। प्रथम राष्ट्रिय महाधिवेशन

0: अधिवेशन अगा भई 70 मध्ये 66 जिल्लामा अधिवेशन सम्पन्न गर्ने राष्ट्रपतिको तयारी छ। बाँकी 10 जिल्लाको अधिवेशन राष्ट्रिय महाधिवेशनपछि हुनेछ। यही जेठ 26 गतेदेखि 7 प्रदेशको महाधिवेशनको तयारी भइरहेको उहाँले जानकारी दिनुभयो। राष्ट्रपतिको प्रथम राष्ट्रिय महाधिवेशन आउँदो असार 7 गतेदेखि 9 गतेसम्म चितवनमा हुँदैछ। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीभित्र योगदानको हिसाब किताब खोज्ने र पदोन्नतिको अपेक्षा राख्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर नहुने बताउनु भएको छ। सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै सभापति लामिछानेले पार्टी स्थापनाको 4 वर्षमा यस्ता प्रवृत्तिले जरा गाड्न खोज्नु चिन्ताको विषय भएकोले समयमै सच्याउनु पर्ने बताउनुभयो। पार्टी केन्द्रीय महाधिवेशनको तयारीका क्रममा विशेष गरी मधेस लगायतका केही जिल्लामा देखिएको विवाद र नेतृत्वका लागि मरिहत्ते गर्ने प्रवृत्तिलाई लोकतान्त्रिक प्रक्रियाबाट न्यूनीकरण गर्नुपर्ने उहाँको भनाइ छ। उहाँले नेता कार्यकर्तालाई मबाट हामीमा रूपान्तरण हुने बेला आएको सम्झाउँदै पार्टीलाई फराकिलो समावेशी र सुदृढ बनाएर देशको नेतृत्व गर्न सक्षम राजनीतिक शक्ति बन्ने लक्ष्य रहेको स्पष्ट पार्नु भएको छ। राष्ट्रिय मानवाधिकार आयोगले गएको भदौ 23 र 24 गते भएको आन्दोलनका क्रममा बालबालिकालाई मानवीय ढालका रूपमा प्रयोग गरेको र हिंसा भड्काउन उत्तेजक भूमिका खेलेको निष्कर्ष निकालेको छ। नेपाली काङ्ग्रेसको पार्टी केन्द्रीय कार्यालयमा बोल्दै आयोगद्वारा गठित जाँचबुझ समितिकी संयोजक एवं आयोग सदस्य डाक्टर लिली थापाले यस्तो बताउनु भएको हो। प्रतिवेदनमा प्रधानमन्त्री र नेपाली सेनालाई उन्मुक्ति दिएको भन्ने प्रश्नको खण्डन गर्दै डाक्टर थापाले तथ्य र प्रमाणका आधारमा मात्र सिफारिस गरेको स्पष्ट पार्नुभयो। नेपाली सेनाका जिम्मेवार कमान्डरहरूलाई सचेत गराउन र त्यस्ता कार्य नदोहोर्याउन निर्देशन दिने सिफारिस गरेको छ। जाँचबुझका क्रममा आयोगले 437 भिडियो क्लिपको अध्ययन गरेकोमा 35 वास्तविक पुष्टि भएका थिए। ती भिडियोमा बालबालिकालाई अगाडि राखी मानव ढाल बनाउन, बम बनाउन सिकाउन र सुरक्षाकर्मीमाथि आक्रमण गर्न उत्तेजित निर्देशन दिएको प्रमाण भेटिएको छ। आन्दोलनमा उत्तेजक भूमिका निभाए देखिएका 54 व्यक्तिको पहिचान गरी थप अनुसन्धान आवश्यक रहेको आयोगको ठहर छ। नेपालले बालबालिका सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि अनुमोदन गरिसकेकाले आन्दोलनमा बालबालिकाको प्रयोगलाई आयोगले मानव अधिकारको गम्भीर उल्लङ्घनको रूपमा व्याख्या गरेको छ। सभामुख डोलप्रसाद अरियालले कानुन निर्माण गर्दा 3 तहका सरकारबीच समन्वय एवं सहकार्य हुनुपर्ने बताउनु भएको छ। अन्तर्व्यवस्थापिका मञ्चले कैलालीको टिकापुरमा आज आयोजना गरेको अन्तर्व्यवस्थापिका सम्मेलनमा उहाँले सङ्घीयता कार्यान्वयनमा सङ्घीय संसद र प्रदेश सभाबीच प्रभावकारी रूपमा समन्वय, सहयोग र सहकार्य हुनुपर्ने बताउनुभयो। 3 तहका सरकारबीचको समन्वय र सहकार्यमा नबाजिने गरी कानुन निर्माण हुनुपर्नेमा उहाँको जोड छ। सभामुख अरियालले सङ्घीयताले सिंहदरबार को अधिकार गाउँ गाउँमा पुर्याउने भनिए पनि त्यो अधिकार अझै सिंहदरबार बाहिर जान नसकेको बताउनुभयो। यस्तै कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले पालिका र प्रदेशसँग सङ्घीय सरकारको सम्बन्ध नपुगेको गुनासोलाई सङ्घीय संसदले सम्बोधन गरेर अगाडि बढाउनु पर्नेमा जोड दिनुभयो। सङ्घले आवश्यक कानुन नबनाउँदा प्रदेश र पालिकालाई समस्या भएको स्वीकार गर्दै उहाँले संवैधानिक अधिकारसहित प्रदेश र पालिकालाई काम गर्ने वातावरण बढाउनु पर्ने बताउनुभयो। सम्मेलनमा सङ्घीय संसदका दुवै सदन र 7 प्रदेश सभाका सभामुख सहभागी हुनुहुन्छ। सम्मेलन भोलिसम्म चल्दैछ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधासहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556943333 4935555।
0: सेता कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। दार्चुलाको अति हिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ। खलङ्गाबाट 23 कोष उत्तर पश्चिममा रहेको पालिकाको वडा नम्बर 3 गौडिया खोलासम्म सडक पुगेको हो। सडकको अभावमा यातायात र दैनिक उपभोगका सामग्री ढुवानीमा कठिनाई भोग्दै आएका स्थानीय बासिन्दामा अब राहतको आशा पलाएको छ। गाउँपालिकाका अध्यक्ष भक्तसिंह ठोकरे बोहराका अनुसार यसै आर्थिक वर्षभित्र सडक काफल धारसम्म पुग्नेछ भने आउँदो आर्थिक वर्ष पालिका मुकाम नौपाटासम्म गाडी सञ्चालन गर्ने लक्ष्य छ। पारिबगर मकरी गार्ड सडक 2 वर्षभित्र कालोपत्र गर्न ठेका लागिसकेको छ। सुदूरपश्चिम प्रदेश सरकारले पनि आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममा अपि हिमाल लगायत अरू बाँकी पालिकालाई सडक सञ्जालमा जोड्ने योजनालाई प्राथमिकतामा राखेको छ। विदेशको खबर, नाइजरको सहारा मरुभूमिमा ट्रक बिग्रिएपछि पानी पिउन नपाएर 49 जनाको ज्यान गएको छ। ईद पर्व मनाएर मालीबाट फर्कँदै गर्दा ट्रक बिग्रिएपछि उनीहरू नाइजर अल्जेरिया सीमा नाका आसामका भन्दा 80 किलोमिटर पश्चिममा अलपत्र परेका थिए। अत्यधिक गर्मी भएको ठाउँमा ट्रक बिग्रिएपछि यात्रु कैयौँ दिन रोकिए। ट्रक मर्मत गर्ने प्रयास असफल भयो भने उनीहरूसँग भएको पानी पनि सकिएकाले तिर्खाकै कारण ज्यान गएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। ट्रकमा 100 जनाभन्दा धेरै यात्रु थिए। उनीहरूमध्ये 2 जना 50 किलोमिटरभन्दा बढी पैदल हिँडिएपछि पानी भेटेका थिए। पानी पिएर आसामका पुगेपछि प्रशासनलाई जानकारी गराएपछि उद्धार टोली पुगेको थियो। उद्धार टोली घटनास्थल पुग्दा ट्रक मुनि र वरिपरि गरी 49 वटा शव फेला परेका थिए। ज्यान गुमाउने सबै नाइजरका नागरिक हुन्। त्यहाँ बाँचेकाहरूलाई लिएर फर्कदा टोलीले 60 जनाभन्दा बढी यात्रु रहेको अर्को ट्रक पनि बिग्रिएर 3 दिनदेखि रोकिएको भेटायो। उनीहरूलाई पनि टोलीले पानी दिएर उद्धार गरेको छ। अब खेल खबर, एसिसी महिला प्रिमियर कप क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग 69 रनले पराजित भएको छ। हङकङले दिएको 109 रनको लक्ष्य पछ्याएको नेपाल 13 ओभर 3 बलमा 40 रनमा अल आउट भयो। त्यसअघि मलेसियामा टस हारेर ब्याटिङ गरेको हङकङले 3 विकेट गुमाएर 109 रन बनाएको थियो। समूह डीमा रहेका नेपाल र हङकङ दुवै क्वार्टर फाइनलमा पुगिसकेका छन्। यो खेलसँगै हङकङ समूह विजेता र नेपाल समूह उपविजेता भएको छ। क्वार्टर फाइनलमा फाइनलका खेलहरू आउँदो बुधबारदेखि सुरु हुनेछन्। यसअघि पहिलो खेलमा नेपालले कतारलाई 8 विकेटले र दोस्रो खेलमा भुटानलाई 51 रनले हराएको थियो। हङकङले पनि कतारलाई 83 रनले र भुटानलाई 14 रनले हराएको थियो। कतार र भुटान समूह चरणबाट बाहिरिएका छन्। प्रतियोगितामा 18 देश सहभागी छन्। एसिसी प्रिमियर कपको शीर्ष 4 टोली महिला T20 एसिया कपका लागि छनौट हुनेछन्। 4 भन्ज्याङभित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। सत्तारूढ दल राष्ट्रपतिले आज 37 वटा जिल्लामा अधिवेशन गर्दै योगदानको हिसाब खोज्ने प्रवृत्ति चिन्ताजनक रहेको सभापति लामिछानेको भनाई। नवयुवा आन्दोलनमा बालबालिकालाई मानव ढाल बनाएको मानवाधिकार आयोगको निष्कर्ष। उत्तेजक भूमिकामा देखिएका 54 जना व्यक्तिको पहिचान। कैलालीमा अन्तर्व्यवस्थापिका सम्मेलन चल्दै कानुन निर्माणमा 3 तहका सरकारबीच सहकार्य हुनुपर्नेमा सभामुख अरियालको जोड। नाइजरको सहारा मरुभूमिमा ट्रक बिग्रिँदा पानी नपाएर 49 जनाको ज्यान गयो। उद्धार टोली जाँदा 60 जना बोकेको अर्को ट्रक पनि बिग्रिएको अवस्थामा फेला। र एसिसी महिला प्रिमियर कप क्रिकेटमा नेपाल हङकङसँग 69 रनले पराजित।
6: कुमारी ढकाल शीतलपुर माडी। पहिला घुमा बाबु मलाई पहिलेदेखि न घुमा मा फार्मदेखि न घुमा क्या। एक दिदी कता गयौँ कता गयौँ होइन घर वरिपरि हेर्छन् गोठा जाँदाखेरि गोठा छाडेको पनि देखिन्छ के अरे लडेको पनि देखिन्छ। त्यहाँबाट उठाएर खाता ल्याएर सुताई अनि त्यहाँबाट फेरि त्यहीँ पनि छाडेँ। यसलाई अपरेसनै गर्नुपर्छ यसलाई नौपोका खुनै हाल्नुपर्छ भनेर भनेको। अब भएन अब एकपल्ट आयुर्वेदिक दबाईमा लानु पऱ्यो भनेर समदिनले भन्नुभयो मलाई। कपडा पनि पन्छाएको अनुभव कपडा अब आशा छैन भनेर ल चाँडै हेरेर खाम भनेर अनि त्यहाँ झैँ छोरीले लगाइजानु भनेर अनि त्यहाँबाट अनि झैँ लिएर जानुभयो र आयुर्वेदिक दबाईले म भाँचेँ किम बाबु तर म त डाँडो काटेर आएँ डाँडो काटेर आएँ तर आयुर्वेदिक दबाईले म बचेँ
5: दीर्घकालीन उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणाली
7: सम्पर्क लाइन चोक आनन्द मार्ग नयाँगढ चितवन मोबाइल 98 550 50 934
3: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ
8: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ
3: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो
8: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ
3: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ
8: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ
3: नेपाल सरकार विज्ञापन बोर्ड
9: सो लवली मलाई त अहिले डोली चढिहालौ जस्तो लाग्यो तर
10: तर के डियर
9: आजै गएर कहाँ बस्ने हो र
10: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि
11: हामी कहाँ एक दिनमै घर घोट निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवासँगै जमिनबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
12: प्रोपाइटर प्रकाश चन्द्र चापाकाई 98451 75518 र 98027 75518
13: तपाईँ उत्कृष्ट तपाईँको विचारलाई तपाईँको घर उत्कृष्ट तपाईँको फर्निचर
14: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाटै
15: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टु पिस थ्री पिस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेट अफिस टेबल अफिस ऱ्याक सोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
16: प्रोप्राइटर रामबाबु बिक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 98550 83852 98453 72852 र 98065 68852
17: 52 24 353
18: सबैका लागि दृष्टि सबैका लागि दृष्टि
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङभित्र खबरमा तपाईँलाई स्वागत छ कीर्तिपुर नगरपालिका वडा नम्बर 6 रहेको टौदह पौराणिक ऐतिहासिक र वैज्ञानिक महत्त्व बोकेको एक विशेष गन्तव्यको रूपमा चर्चामा आउन थालेको छ पौराणिक मान्यता अनुसार महामञ्जुश्रीले चोभारको पहाड काटेर काठमाडौँ उपत्यकाको पानी बाहिर पठाउँदा नागराज कर्कटका लागि बाँकी राखेको जलाशय टौदह हो दहको पिँधमा नागराजको जलमग्न दरबार रहेको स्थानीयको विश्वास छ भने यसको इतिहास रातो मसिलनाथको भोटो जात्रासँग पनि जोडिन्छ वैज्ञानिक अध्ययनले टौदहलाई काठमाडौँ उपत्यकाको प्राचीन तालको अवशेषका रूपमा पुष्टि गरेको छ धार्मिक महत्त्वका साथै यहाँ विभिन्न प्रजातिका माछा र हिउँदमा साइबेरियाबाट आउने घुमन्ते चराहरू समेत देख्न सकिने हुँदा पर्यटकको आकर्षण बढ्दै गएको छ प्रभु शमशेर तथा राजी राणा कोषले ललितपुरको झ्याउला खेलमा रहेको सदर चिडियाखानामा राखेको चिम्पान्जीलाई भरण पोषणका लागि 10 लाख रुपियाँ प्रदान गरेको छ विगत 4 वर्षदेखि कोषले हरेक वर्ष रकम प्रदान गर्दै आएको सदर चिडियाखानाले जनाएको छ यस्तै कोषले चिडियाखानामा हिस्टोरिकल 3D लायन केज म्युजियम सञ्चालन गर्न 15 लाख रुपियाँ प्रदान गरेको छ कोषका अध्यक्ष राजी राणाले विश्व वातावरण दिवसको अवसरमा रकम चिडियाखानाका प्रमुख सत्यनारायण शाहलाई हस्तान्तरण गर्नुभएको हो पशुपति क्षेत्र विकास कोषको गुरु योजना कार्यान्वयन विरुद्ध तिलगङ्गा क्षेत्रका बासिन्दाले विरोध जारी राखेका छन् आफूहरूसँग लाल पूर्जा भवन निर्माण सम्पन्न प्रमाणपत्र र कर तिरेको प्रमाण भएको भन्दै स्थानीय बासिन्दाले आफूहरूलाई सुकुम्बासी भनेर गरिएको व्यवहारप्रति कडा आपत्ति जनाएका छन् स्थानीयवासी सुदर्शन गौतमका अनुसार 2053 सालदेखि नै घर जग्गा रोका राखेको र बेचबिखनमा बन्देज लगाएको छ आफ्ना मागहरू सम्बोधन नभए आउँदा दिनमा सशक्त विरोधका कार्यक्रम गर्ने स्थानीय बासिन्दाको चेतावनी छ कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग कोइकाले नेपालमा सञ्चालित स्वयंसेवक कार्यक्रमलाई अझ प्रभावकारी बनाउन ललितपुरमा परामर्श कार्यशाला आयोजना गरेको छ। कार्यशालामा साझेदार संस्थाका प्रतिनिधि, विभिन्न मन्त्रालयका अधिकारी र कोरियाली स्वयंसेवक सहित 47 जनाको सहभागिता थियो। कोइका नेपालका क्षेत्रीय निर्देशक मोहन कोङले स्वयंसेवक कार्यक्रमको प्रभावकारिता बढाउन साझेदार संस्थाको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो। र पछिल्लो 24 घण्टामा 2,511 गाडीका चालक सवारी नियम उल्लङ्घनको कार्यवाहीमा परेका छन्। यसबाट राज्य कोषमा 20,84,000 रुपियाँ राशि दाखिला भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार जाँड रक्सी खाएर गाडी चलाउने 193, नियम विपरीत राइड सेयरिङ गरेका 166, सङ्केत बत्ती उल्लङ्घनकर्ता 129 र तीव्र गतिमा गाडी चलाएका 167 जना कार्यवाहीमा परेका छन्। 1,325 जना अन्य विभिन्न किसिमको कार्यवाहीमा परेका ट्राफिक प्रहरीले जनाएको छ। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। नवयुवा आन्दोलनमा बालबालिकालाई मानव ढाल बनाएको मानव अधिकार आयोगको निष्कर्ष, उत्तेजक भूमिका देखाएका 54 जना व्यक्तिको पहिचान। कीर्तिपुरको टौदह विशेष गन्तव्यका रूपमा विकास हुँदै माछा र आगन्तुक चरा पर्यटकको रोजाइमा। र झाउराखेलको चिडियाखानामा राखेका चिम्पान्जीका लागि 10,00,000 रुपियाँ सहयोग प्राप्त। अहिलेलाई 4 भन्ज्याङ भित्रको खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ।

0: पक्ष र विपक्ष सधैं निष्पक्ष
1: स्वदेश एफएम 93.2 मेगाहर्ज।

0: 40 डिग्री भन्दा माथि र पहाडी क्षेत्रमा 30 डिग्री महाशाखाले गएको बिहिबार चेतावनी जारी यता ताप लहरको चौथो चेतावनी हो। नेपालमा 26.7 डिग्री सेल्सियस तापक्रमलाई गर्मीयामको औसत अधिकतम तापक्रम मानिएको छ, तर पछिल्ला 3 वर्ष लगातार औसत अधिकतम तापक्रमको सीमा पार भएको छ। यो वर्ष प्रशान्त महासागरीय क्षेत्रमा उत्पन्न हुने एल निनोका असरले नेपालमा सुक्खापन ल्याउने र तापक्रम औसतभन्दा माथि जाने मौसमविदको अनुमान छ। यसैबीच पछिल्लो 3 घण्टामा गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी परेको छ। यसैबीच नेपालमा मनसुन भित्रन अझै 1 हप्ता लाग्ने मौसमविदको अनुमान छ। अहिले दक्षिण भारतको केरला र तमिलनाडुमा मनसुन आइपुगेको र बङ्गालको खाडी हुँदै नेपालमा मनसुन आइपुग्न 1 हप्ता लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। नेपालमा औसत जुन 13 तारिकमा मनसुन भित्रिने गर्छ। आज जुन 6 तारिक हो।
1: यसैबीच मध्य पहाडी लोकमार्ग सडक खण्डको खोटाङको दिक्तेल रूपागोट मजुवागढी नगरपालिका 8 बुवालुङमा रहेको पङ्खु खोला तथा आसपासको सडक बाढीले बगाएपछि अवरुद्ध भएको छ। हिजो बेलुका भएको अत्याधिक वर्षापछि आएको बाढीले सडक बगाएपछि यातायात सेवा पूर्ण रूपमा अवरुद्ध भएको हो। बाढीले सडक बगाएपछि भोजपुरबाट काठमाडौँ र भोजपुरतर्फ जाँदै गरेका गाडी तथा यात्रुहरू समस्यामा परेका छन्। दिक्तेल रूपाकोट मजुवागढी नगरपालिका 9 का वडाध्यक्ष दिनेश कठायतले बाढीले पङ्खु खोला भन्दा माथिबाट आएको लेदोसहितको लेदोले झन्डै 25 देखि 30 मिटर सडक अवरुद्ध बनाएको र सडक खुलाउने प्रयास भइरहेको जानकारी दिनुभयो।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधासहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
3: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
4: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौँ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनु अनुरोध गर्दछौँ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला अधिवेशन सुरु, आज 37 र भोलि 29 जिल्लामा हुने, योगदानको हिसाब खोज्ने प्रवृत्ति चिन्ताजनक रहेको सभापति रवि लामिछानेको भनाई, नवयुवा आन्दोलनमा बालबालिकालाई मानव ढाल बनाएको मानवाधिकार आयोगको निष्कर्ष, उत्तेजक भूमिका देखिएका 54 जना व्यक्तिको पहिचान, पश्चिम तराईमा आज पनि चर्को गर्मी, कोशी प्रदेश बाहेक तराई मधेसमा भोलि र पर्सि गर्मीको उच्च सम्भावना, नेपालमा मनसुन भित्र अझै एक हप्ता लाग्ने लगायतका खबर प्रस्तुत गरे।
1: नेपाल दर्पणमा अब बाँकी खबर। सामाजिक सुरक्षा कोषले जलविद्युत परियोजना, विद्युत प्रसारण लाइन, सौर्य तथा नवीकरणीय ऊर्जा उत्पादन गर्ने उद्देश्यमा लगानी गर्ने गरी प्राथमिकताका क्षेत्र निर्धारण गरेको छ। कोषमा यही जेठ 20 गतेसम्म 1,11,07,05,85,000 रुपियाँ बराबरको योगदान रकम जम्मा भएको छ। दैनिक रूपमा रकम थपिँदै गएकाले लगानीको दायरा विस्तार गर्नुपर्ने निष्कर्ष सहित सरकारी स्वामित्वका कम्पनीसँग मिलेर जलविद्युत तथा नवीकरणीय ऊर्जा परियोजनामा लगानी गर्ने नीति अख्तियार गरिएको जनाइएको छ। कोषका निर्देशक रोहित रेग्मीले लगानी विविधीकरणका लागि प्रयास भइरहेको जानकारी दिनुभयो। कोषमा जम्मा हुने रकम बैङ्क तथा वित्तीय संस्थामा राख्दा आर्थिक विकास र समृद्धिमा योगदान हुन नसक्ने भएकाले थप क्षेत्रको खोजी गरिएको उहाँको भनाइ छ। निर्देशक रेग्मीका अनुसार कोषमा अहिलेसम्म 23,476 रोजगारदाता र 59,58,429 योगदानकर्ता सूचीकृत भएका छन्।
0: नेपाल लियर्स कुखुरा पालक सङ्घले अन्डाको भाउ फेरि बढाएको छ। सङ्घको काठमाडौँमा भएको बैठकले आजदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो। चितवनलाई मुख्य आधार क्षेत्रमा अनि तय गरेको नयाँ दर रेट अनुसार सबैभन्दा ठुलो आकारको अन्डाको मूल्य प्रति क्रेट 560 रुपियाँ, ठुलो आकारको 545 रुपियाँ, मध्यम आकारको अन्डाको मूल्य 515 तथा सानो आकारको अन्डाको मूल्य प्रतिपेटी 3,000 रुपियाँ कायम गरेको छ। खुद्रा बजारमा एउटा अन्डाको मूल्य झन्डै 25 रुपियाँ पुगेको छ। सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार गर्मी मौसमका कारण उत्पादनमा आएको उतार चढाव र किसानको बढ्दो उत्पादन लागतलाई ध्यानमा राखेर नयाँ मूल्य निर्धारण गरिएको हो। पछिल्लो एक महिनामा अन्डाको मूल्य निरन्तर बढ्दा उपभोक्ता मर्कामा परेका छन्। उत्पादन लागत नियन्त्रण र बजार व्यवस्थापनका लागि सरकारी सहयोग र नीतिगत समर्थन आवश्यक रहेको उहाँले बताउनुभयो।
1: बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त 5 सहकारी संस्थाका ठुला ऋणीको नामावली सार्वजनिक गरेको छ। समितिको शुक्रबारको निर्णयबाट लालीगुराँस सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेड, सुमेरु सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेड, नेसनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेड, दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड र सिभिल सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेडका 114 ठुला ऋणीको नामावली सार्वजनिक गरिएको हो। समितिले लालीगुराँस सहकारीका 13, सुमेरुका 31, नेसनलका 11, दर्शन सहकारीका 54 र सिभिल सहकारीका 5 ऋणीको नाम सार्वजनिक गरेको छ। समितिमा उपलब्ध ऋणीहरूको विवरणका आधारमा नामावली सार्वजनिक गरिएको समिति सदस्य रामेश्वर ढकालले जानकारी दिनुभयो। समितिले ऋणीहरूलाई ती सहकारी संस्थाबाट लिएका ऋण तत्काल चुक्ता गर्न आग्रह गरेको छ।
0: पोखरा महानगरपालिकाको बस पार्क क्षेत्रमा अतिक्रमण गरी घर तथा अन्य भौतिक संरचना बनाएकाहरूले आफै हटाउन थालेका छन्। महानगरपालिकाले संरचना हटाउन दिएको 15 सूचनाको समय सीमा भोलि सकिँदै गर्दा उनीहरूले आफ्ना संरचनाहरू हटाउन सुरु गरेका हुन्। विगतमा 1,50,000 रुपियाँमा लालपूर्जा प्राप्त गरेका स्थानीय बासिन्दाले विकासका लागि महानगरलाई सहयोग गर्नुपर्ने र बस पार्क निर्माणका लागि सहज वातावरण तयार गर्नु आफूहरूको समय जिम्मेवारी भएको बताएका छन्। महानगरको सूचना अनुसार तोकिएको समयभित्रै संरचना हटाएर बस पार्क निर्माण कार्यलाई अगाडि बढाउन उनीहरूले सकारात्मक पहल कदमी लिएका हुन्।
1: श्रम संस्कृति पार्टीले प्रधानमन्त्री बालेन्द्र शाहको नेपाल भारत सीमा विवाद सम्बन्धी अभिव्यक्ति विरुद्ध प्रदर्शन गरेको छ। पार्टीले प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माइती घरमा खबरदारी सभा आयोजना गरी विरोध प्रदर्शन गरेको हो। प्रधानमन्त्री शाहले प्रतिनिधि सभामा सम्बोधन गर्ने क्रममा नेपालले पनि भारतको भूमि मिचेको रहेछ भन्ने अभिव्यक्ति दिनुभएको थियो। अभिव्यक्तिपछि विपक्षी दल तथा नागरिक अगुवाहरूले प्रधानमन्त्रीको विरुद्ध प्रदर्शन गर्दै आएका छन्। प्रदर्शनमा सहभागी दल बहादुर गुरुङले प्रधानमन्त्रीले गलत अभिव्यक्ति दिएको बताउनुभयो। उहाँले प्रधानमन्त्रीले नेपालको भूमि अरूलाई पनि मिच्न नदिने र नेपालले अरूको भूमि मिचेको भन्ने अभिव्यक्ति झुटो भएको बताउनुपर्ने उल्लेख गर्नुभयो। उहाँले प्रधानमन्त्रीले माफी नमागेसम्म धरना दिइराख्ने बताउनुभयो।
0: नेपाल दर्पणमा रङ्ग दर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
6: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार,
1: आधार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353। के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीडित हुनुहुन्छ?
5: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मातहतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
1: हाम्रा सेवाहरू:
5: ओपिडी सेवा,
1: विशेषज्ञ ओपिडी सेवा,
5: निशुल्क औषधि वितरण,
1: सशुल्क फार्मेसी सेवा,
5: फिजियोथेरापी सेवा,
1: अकुपंचर सेवा,
5: योग परामर्श सेवा,
1: क्रियाकल्प सेवा,
5: पूर्वकर्म पञ्चकर्म सेवा,
1: छार सूत्र सेवा,
5: जलौका सेवा,
1: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
5: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
1: विस्तृत जानकारीका लागि
5: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, बागमती करिडोर, कैरीगाउँ, काठमाडौँ, फोन नम्बर 01-4110-6-96-98-514-24-063।
7: अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा, आज नै डाउनलोड गर्नुहोस्।
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेसन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
1: नेपाल दर्पणमा अब विदेशको खबर। भारतमा सामाजिक सञ्जालबाट चर्चामा आएको कक्रोच जनता पार्टी सिजेपीले दिल्लीमा प्रदर्शन गरेको छ। ठट्टाको रूपमा स्थापित भएको भारतको सबैभन्दा ठूलो अनलाइन युवा अभियान पहिलो पटक सडकमा निस्किएको हो। सङ्घीय राजधानी दिल्लीको जन्तर मन्तरमा आन्दोलन सुरु भएसँगै स्थानीय प्रशासनले त्यहाँको सुरक्षा व्यवस्था कडा पारेको छ। अमेरिकाबाट आजै बिहान दिल्ली आएका सिजेपीका संस्थापक अभिजित दिप्की पनि जन्तर मन्तरमा पुगेर प्रदर्शनमा सहभागी बन्नुभएको छ। उहाँले प्रदर्शनलाई शान्तिपूर्ण बनाउन आह्वान गर्नुभएको छ। विमानस्थलबाट बाहिर निस्केपछि सञ्चार माध्यमसँग कुरा गर्दै दिप्कीले शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग्नुभयो। नेसनल इलिजिबिलिटी इन्ट्रान्स टेस्ट अर्थात् निट परीक्षाको प्रश्नपत्र बाहिरिएपछि 5 विद्यार्थीले आत्महत्या गरेकाले शिक्षा मन्त्रीको राजीनामा मागेको उहाँको भनाइ छ। शिक्षाविद तथा लद्दाखका पर्यावरण अभियानकर्ता सोनम वाङचुक पनि प्रदर्शनमा पुग्नु भएको छ। बीबीसी हिन्दीका अनुसार सिजेपी विरुद्ध सत्ताधारी भारतीय जनता पार्टीका समर्थकहरू पनि जन्तर मन्तरमा पुगेका थिए। प्रहरीले उनीहरूलाई भने विरोध गर्न रोकेर बाहिर निकालिदिएका छन्। युवाहरूले कक्रोच नाम भारतका प्रधान न्यायाधीशबाट लिएका हुन्, जसले बेरोजगार युवालाई कक्रोचसँग तुलना गर्नुभएको थियो। गएको महिना सुरु भएदेखि यस अभियानले इन्स्टाग्राममा झन्डै 2,20,00,000 फलोअर्स पाएको छ। यो सरकारप्रतिको असहमतिको सबैभन्दा ठुलो मध्यको अभिव्यक्ति बन्न पुगेको छ। यो अभियानलाई भारतका चर्चित र वरिष्ठ कानुनविद प्रशान्त भूषणले जेन जी आन्दोलनको संज्ञा दिनुभएको छ। यसैबीच दिल्ली प्रहरीले कक्रोच जनता पार्टीको प्रदर्शनका क्रममा दुई समूहबीच हुन सक्ने सम्भावित झडपलाई रोक्न 6 पक्राउ गरेको र अहिलेसम्म अरू कुनै अप्रिय घटना नभएको बताएको छ।
0: नेपाल दर्पणमा अब खेल खबर। एसिसी महिला प्रिमियर कप क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग 69 पराजित भएको छ। हङकङले दिएको 109 लक्ष्य पछ्याएको नेपाल 13 ओभर 3 बलमा 40 अल आउट भयो। त्यसअघि मलेसियामा टस हारेर ब्याटिङ गरेको हङकङले 3 गुमाएर 109 बनाएको थियो। समूह डीमा रहेका नेपाल र हङकङ दुवै क्वार्टर फाइनलमा पुगिसकेका छन्। यो खेलसँगै हङकङ समूह विजेता र नेपाल समूह उपविजेता भएको छ। क्वार्टर फाइनलका खेलहरू आउँदो बुधबारदेखि सुरु हुनेछन्। यसअघि पहिलो खेलमा नेपालले कतारलाई 8 र दोस्रो भुटानलाई 51 हराएको थियो। हङकङले पनि कतारलाई 83 र भुटानलाई 14 हराएको थियो। कतार र भुटान समूह चरणबाट बाहिरिसकेका छन्। प्रतियोगितामा 18 देश सहभागी छन्। एसिसी प्रिमियर कपको शीर्ष 4 टोली महिला टी20 एसिया कपका लागि छनौट हुनेछन्।
1: र इरानको फुटबल टोलीलाई अर्को हप्तादेखि हुने विश्वकपका लागि अमेरिका प्रवेश गर्न भिसा दिएको अमेरिकी अधिकारीहरूले पुष्टि गरेका छन्। यही जुन 16 लस एन्जलसमा हुने न्युजिल्यान्डसँगको पहिलो खेलको 10 अघि मात्र भिसा स्वीकृति दिएको बिबिसी एजेन्सीले जनाएको छ। इरानी फुटबल सङ्घले भने भिसा स्वीकृतिको बारेमा सार्वजनिक टिप्पणी गरेको छैन। फिफा विश्वकप 2026 जुन 12 अमेरिका, क्यानाडा र मेक्सिकोमा सुरु हुँदैछ। यो प्रतियोगितामा आयोजक देशले युद्धमा रहेको देशको टोलीलाई स्वागत गर्ने पहिलो घटना हुनेछ। गएको मे महिनाको अन्त्यतिर अमेरिकाको भिसा समस्याका कारण इरानले आफ्नो प्रशिक्षण केन्द्र एरिजोनाको टक्सनबाट मेक्सिकोमा सारेको थियो। गएको शुक्रबारसम्म पनि इरानी समाचार एजेन्सी फार्सले टोलीका केही प्राविधिक र प्रशासनिक सदस्यले अमेरिकी भिसा नपाएको जानकारी गराएको थियो। यसै हप्ता अमेरिकी विदेश मन्त्री मार्को रुबियोले इस्लामिक रिभोल्युसनरी गार्डसँग सम्बन्धित व्यक्तिलाई इरानको प्रतिनिधिमण्डलमा समावेश गर्न नदिइने बताउनु भएको थियो। इरानी टोलीका केही खेलाडीले भने त्यो सैन्य सङ्गठनसँग अनिवार्य सैन्य सेवा पुरा गरिसकेका खबरमा उल्लेख छ।
0: खबरको सिलसिला यति नै। आज शनिबार, अब रङ्ग दर्पणको पालो।
1: आजको रङ्ग दर्पण पछिल्लो समय भइरहेका श्रृङ्खलाबद्ध चलचित्र महोत्सवमा केन्द्रित छ।

0: काठमाडौँको व्यस्त दैनिकी र कोलाहलका बीच पछिल्ला केही हप्ता सिनेमा प्रेमीहरूका लागि उत्सवमय बनिरहेका छन्। अघिल्लो हप्ता मात्रै सङ्घीय राजधानी काठमाडौँमा इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल अर्थात् केम्पको रौनक सकियो, जहाँ पहाडी जीवन, संस्कृति र पर्यावरणका अनेकौँ आयामहरू पर्दामा जीवन्त भए। त्यो रौनक सेलाउन नपाउँदै मङ्गलबारदेखि बिहिबारसम्म बेजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव भयो। अन्य प्रख्यात नेपाल कल्चरल इन्टरनेसनल फिल्म फेस्टिभल, ललितपुरको यलमाया केन्द्रमा हुने एसियन फिल्म फेस्टिभल वा राष्ट्रिय नाचघरमा हुने नेपाल अफ्रिका फिल्म फेस्टिभल, नेपालमा पछिल्लो समय अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूको बाढी नै आएको छ। यी महोत्सवहरू भूगोल र राजनीतिको सीमा नागेर दुई देशबीच कला र संस्कृति साटासाट गर्ने बलिया कूटनीतिक खम्बाहरू बनिरहेका छन्।
1: I'm about to turn 39 in a couple of weeks, so probably not many records left in my life. Something is going to go wrong and like dealing with uncertainty, part of the challenge and part of the fun. It's kind of like being up in the mountains. There's nobody else to ask, so you have to figure this out yourself.
0: एउटा चलचित्रले केवल कथा मात्रै भन्दैन, त्यसले देशको माटो, मानिसको भोगाई, त्यहाँको भाषा र रहनसहनको प्रतिनिधित्व गर्छ। जब कुनै चिनिया, युरोपेली वा अफ्रिकी चलचित्र नेपाली दर्शकमाझ प्रस्तुत हुन्छ, तब दर्शकले ती देशका मानिसको हाँसो, आँसु र सङ्घर्षलाई आफ्नै ठानेर अनुभूत गर्छन्। भूगोलका हिसाबले नेपालबाट अफ्रिका वा युरोप जति नै टाढा भए पनि सिनेमाको पर्दाले ती दूरीहरू मेटाइदिन्छ। सांस्कृतिक रूपमा एउटा समाजले अर्को समाजलाई नजिकबाट चिन्ने मौका यी महोत्सवहरूले दिन्छन्। चलचित्र निर्माता तथा फिल्म फेस्टिभल आयोजक प्रासना डङ्गोल:
2: फेस्टिभलले पनि के गर्छ भने एटलिस्ट एउटा कन्ट्रीको एउटा फिल्म चाहिँ रिप्रेजेन्ट होस् भन्ने हिसाबले त्यसरी क्युरेट गरेको हुन्छ, होइन? आफ्नो देशमा एउटा हिसाबले केही कुरा भइरहेको छ होला, तर अर्को देशमा कसरी हुँदो रहेछ यही कुरालाई अर्को देशको व्यक्तिहरूले कसरी सोच्दो रहेछ भन्ने कुराहरू चाहिँ एउटा छर्लङ्ग रूपमा ठुलो पर्दामा देखिँदाखेरि चाहिँ यो छुट्टै मजा हुने रहेछ के।
0: महोत्सवहरूमा प्रदर्शन मात्र होइन, विदेशी निर्देशक र प्राविधिकहरूले प्यानल छलफलहरू चलाउँछन्। यसले नेपाली चलचित्र कर्मीहरूलाई अन्तर्राष्ट्रिय प्रविधि, लेखन शैली र सिनेमाको वैश्विक ट्रेन्ड बुझ्न सघाउँछ। नेपालमा हुने महोत्सवहरूमा विदेशी सिनेमा मात्र आउँदैनन्, हाम्रा मौलिक र रैथाने कथाहरू बोकेका नेपाली सिनेमा पनि विदेशी निर्णायक र अतिथि सामु पुग्छन्। यसले नेपाली कलालाई विश्व बजारमा लैजाने ढोका खोल्छ।
3: मजा आयो नि, तर योभन्दा मजा त हुस्की ल्याइदिएको भए त मलाई एकदम राम्रो हुन्थ्यो।
4: जब छोडिस् अब तेरो चाहिँ के प्लान छ भन् त?
5: पनि होमस्टे खोलौँ है,
6: बाहिरको मर्दो मान्छेलाई घरमा कसरी राख्नु?
0: परम्परागत रूपमा दुई देश बीचको सम्बन्ध राजदूतावास, सन्धि सम्झौता वा राजनीतिक भ्रमणहरूमा मात्र सीमित हुने गर्थ्यो। तर राजनीति र कूटनीति कहिलेकाहीँ निकै नीरस र औपचारिक हुन सक्छ। चलचित्र महोत्सवहरूले यसमा मानवीय स्पर्श थपिदिन्छन्। सिनेमा एउटा यस्तो भाषा हो जसलाई बुझ्न कुनै पनि देशको नागरिक हुनु पर्दैन, केवल मानव हुनु काफी छ। यसले देशहरू बीचको सिमानालाई भत्काएर आपसी सद्भाव र सहयोगको नयाँ मार्ग प्रशस्त गर्छ।
7: नेपाल अझै विशेष गरेर चाहिँ नेपालको चाहिँ उत्तरी हिमाली र पहाडी क्षेत्रमा चाहिँ हामीले झट्टै हेर्दाखेरि यहाँका डाँडा काँडा हिमालहरू होइन कति रमाइलो देखिन्छ, राम्रो देखिन्छ, तर यहाँ हामीले चाहिँ आफ्नो जीवन जिउँदाखेरि चाहिँ त्यत्तिकै एक्सट्रिम पोइन्टमा चाहिँ सङ्घर्ष र दुःख चुनौतीहरू भोग्नुपर्छ।
0: पछिल्लो समय देशमा भइरहेका यी श्रृङ्खलाबद्ध चलचित्र महोत्सवहरूले के प्रमाणित गर्छन् भने नेपाल बिस्तारै विश्व सिनेमा र संस्कृतिको एउटा जीवन्त सङ्गम स्थल बन्दैछ। अहिलेका महोत्सवहरूले नेपाल र विश्व समुदाय बीचको सम्बन्धको तस्विरलाई थप चम्किलो र प्रगाढ बनाउँदैछन्। चलचित्र निर्माता तथा फिल्म फेस्टिभल आयोजक प्रासना डङ्गोल:
2: नेपालमा फिल्महरू देखाउँदाखेरि विभिन्न देशको त हामीले देखाउँछौँ नि त होइन, त्यो साथसाथै चाहिँ मलाई नेपालको पनि स्टोरिजहरू चाहिँ बाहिरसम्म पुग्नु चाहिँ एकदमै जरुरी छ। यहाँ नेपालमा मात्र अरू फिल्मलाई प्लेटफर्म दिएर बाहिरको कुरा सिक्ने भन्ने नयाँ कुरा सिक्ने मात्र होइन कि आफ्नो कथाहरू पनि भन्न जान्नुपर्छ र देखाउने पनि एउटा ठाउँ चाहिँ सृजना गर्नुपर्छ, एउटा भनौँ न क्षमता विकास चाहिँ हामीले गर्न खोजिरहेका छौँ सानो सानो वर्कसपहरू मार्फत।

0: रङ्गदर्पणसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला अधिवेशन सुरु, आज 37 र भोलि 29 जिल्लामा हुने। योगदानको हिसाब खोज्ने प्रवृत्ति चिन्ताजनक रहेको सभापति लामी छानेको भनाई।
0: पश्चिम तराईमा आज पनि चर्को गर्मी, कोशी प्रदेश बाहेकका तराई मधेसमा भोलि र पर्सि गर्मीको सम्भावना। नेपालमा मनसुन भित्रन अझै एक हप्ता लाग्ने।
1: चलचित्र महोत्सव मार्फत विश्वको भौगोलिक दूरी र राजनीतिक सीमा मेटिँदै नेपाली कथाहरूलाई पनि अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउने प्रयास।
0: भारतमा कक्रोच, जनता पार्टीको पहिलो प्रदर्शन, सुरक्षा व्यवस्था कडा।
1: र एसिसी महिला प्रिमियम कप क्रिकेटमा नेपाल हङकङसँग 69 रनले पराजित। विश्वकप फुटबल खेल्ने इरानी टोलीलाई पनि अमेरिका प्रवेशमा भिसा प्राप्त।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी सङ्घर्ष विष्टसँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौँ। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।

0: न विपक्ष
1: सधैं निष्पक्ष
0: स्वदेश एफएम 93.2 मेगाहर्ज खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
2: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
1: तपाईं हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

माडीको बादरमुटे खोलामा यात्रुवाहक बस विस्फोटको घटना भएको 21 वर्ष पूरा दिवाकर स्मृति माविमा सात सदस्यीय नयाँ विद्यालय व्यवस्थापन समिति गठन। विद्यालय स्तरीय फुटबल प्रतियोगिताको छात्रातर्फ दिवाकर स्मृति माध्यमिक विद्यालय र जनजीवन मावि फाइनलमा प्रवेश। छात्रतर्फ माडी माध्यमिक विद्यालय र जनकल्याण माध्यमिक विद्यालय फाइनलमा। माडी कबडहलमा नगर स्तरीय ब्याडमिन्टन प्रतियोगिता सञ्चालन। मापदण्ड विपरीत नदीजन्य पदार्थ उत्खनन गरेको आरोपमा प्रहरीले पाँचवटा सवारी साधनलाई कारवाही। र सीमा सम्बन्धी प्रधानमन्त्री अभिव्यक्ति विरुद्ध श्रम संस्कृति पार्टीले शनिबार काठमाडौँमा प्रदर्शन। कक्रो जनता पार्टीले गरेको विरोध प्रदर्शनमा छ जना प्रहरीको नियन्त्रणमा। नमस्कार। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार swadeshpost.com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। अब खबर विस्तारमा। तत्कालीन नेकपा माओवादीद्वारा सञ्चालित सशस्त्र जनयुद्धको समयमा माडीको बादरमुडे खोलामा यात्रुवाहक बसमा विस्फोटको घटना भएको 21 वर्ष पूरा भएको छ। विक्रम सम्बत 2062 साल जेठ 23 गते बगै बस पार्कबाट भरतपुरका लागि छुटेको बस बिहान करिब 8 बजेको समयमा खचाखच यात्रुसहित विस्फोटमा पर्दा तत्कालीन शाही नेपाली सेनाका 3 जवानहरूसहित घटनास्थलमै 38 जनाको ज्यान गएको थियो भने 75 जना घाइते भएका थिए। घटनामा घाइते भएका थप 4 जनाको समयक्रममा मृत्यु भइसकेको छ। घटना भएको 1 वर्षपछि मृतकका परिवार र घाइतेहरू बादरमुडे घटना पीडित समिति गठन गरी न्यायको खोजी गरी आएका छन्। पीडित परिवारको आक्रोश र पीडा अझै शान्त भएको छैन। घटनाको करिब 1 दशकपछि तत्कालीन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले 2074 मङ्सिर 17 गते पीड़ित पक्षसँग गर्नुभएको सहमति पूर्ण रूपमा लागू हुन सकेको छैन। दुवै पक्षबीच मृतकका आश्रित परिवारका काम गर्न सक्नेलाई रोजगार, काम गर्न नसक्नेलाई जीवनवृत्ति र बालबालिकालाई निशुल्क शिक्षा दिने लगायतका सहमति भएको थियो। यसैबीच बादरमुडे घटना पीड़ित समितिले शनिबार बिहान बादरमुडे स्मारकको सरसफाई गरी श्रद्धाञ्जली दिएका छन्। समितिले हरेक वर्ष ज्येष्ठ 23 गते बादरमुडे घटना स्मृति दिवस मनाउने गरेका छन्। माडी नगरपालिका 5 स्थित दिवाकर स्मृति माध्यमिक विद्यालयमा जयादेवी पौडेल लामिछानेको अध्यक्षतामा 7 सदस्यीय नयाँ विद्यालय व्यवस्थापन समिति गठन भएको छ। पूर्वगठित समितिको सदस्यमा मन्जु आचार्य, मुक्ति प्रसाद बस्याल र एकरा चापागाई रहनु भएको छ। यस्तै पदेन सदस्यका रूपमा वडा नम्बर 5 कवडा अध्यक्ष गणेश प्रसाद खताने तथा शिक्षक प्रतिनिधिका रूपमा जनकराज भूषाल रहनु भएको छ। समितिको सदस्य सचिवको जिम्मेवारी विद्यालयका प्रधानाध्यापक बलबहादुर श्रेष्ठलाई दिएको छ। माडी नगरपालिकाको पत्र अनुसार केही नेपाल इनलाई संशोधन गर्ने अध्यादेश 2083 बमोजिम विद्यालय व्यवस्थापन समिति पुनर्गठन गरिएको विद्यालयले जनाएको हो। नयाँ व्यवस्थापन समिति गठनसँगै विद्यालयको शैक्षिक, प्रशासनिक तथा व्यवस्थापकीय गुणस्तर सुधार हुने अपेक्षा गरिएको छ। नवनिर्वाचित अध्यक्ष तथा सदस्यहरूलाई विद्यालय परिवार, अभिभावक र स्थानीय समुदायले बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। पालिका 3 स्थित इनार बोराटोल विकास संस्थाको आयोजनामा शनिबार बिहान गाउँटोल क्षेत्रको सामूहिक सरसफाई गरिएको छ। 160 जना टोल परिवार रहेकोमा 158 परिवारको सहभागितामा सरसफाई कार्यक्रम गरिएको टोल विकास संस्थाका अध्यक्ष हरिकृष्ण चौधरीले बताउनुभयो। टोल विकास संस्थाका आह्वानमा आगामी साता मगुई कुलोको सरसफाई गर्न लागि उहाँले बताउनुभयो। पछिल्लो समय माडीमा व्यवस्थित र पुनर्गठित टोल विकास संस्थाहरू टोल क्षेत्रको विकास, निर्माण, सरसफाई, वातावरण संरक्षण र सामाजिक परिचालनमा प्रभावी देखिन थालेका छन्। टोलवासीहरूबीच आपसी मेलमिलाप, भाइचारा र सहयोगको भावना अभिवृद्धि गर्न पनि यस्ता संस्थाहरू सक्रिय हुन थालेको देखिएको हो। लिबर्टी युवा क्लब माडी छैनार बरुवाको आयोजनामा माडी नगर स्तरीय ब्याडमिन्टन प्रतियोगिता सञ्चालन सुरु भएको छ। अम्पायर निशान पङ्गेनीलाई सटल कक हस्तान्तरण गर्दै माडी नगर प्रमुख ताराकुमारी काजी महतोले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो। प्रतियोगितामा खेलाडीहरूलाई लेभल ए र लेभल बी गरी 2 समूहमा विभाजन गरेर प्रतिस्पर्धा गराइएको छ। लेभल एतर्फ किरण राई, योगेन्द्र बिक, इलाका प्रहरी कार्यालय तथा बिरु चौधरी, विवेक चौधरीको जोडी फाइनलमा प्रवेश गरेका छन्। यसै गरी लेभल बीतर्फ गौरव मुक्ता, निश्चु रिजालको जोडी फाइनलमा पुगिसकेको छ भने उक्त समूह घरको सेमी फाइनल खेल तथा फाइनल खेल शनिबार बिहान 6:30 बजेबाट सञ्चालन हुने कार्यक्रम रहेको छ। प्रतियोगितामा माडी नगरभित्रका विभिन्न क्षेत्रबाट 22 टोलीको सहभागिता रहेको आयोजकले जनाएको छ।
भाडीमेरका विद्यालय स्तरीय फुटबल प्रतियोगिता 2083 को छात्रातर्फ दिवाकर स्मृति माध्यमिक विद्यालय र जनजीवन माध्यमिक विद्यालय फाइनलमा प्रवेश गरेका छन्। शुक्रबार सम्पन्न पहिलो सेमी फाइनल खेलमा दिवाकर स्मृति माध्यमिक विद्यालयले बाल विकास इङ्ग्लिस स्कूललाई 8-0 गोलन्तरले पराजित गर्दै सहज रूपमा फाइनल यात्रा तय गरेको हो। दोस्रो सेमी फाइनलमा बाणी माध्यमिक विद्यालय र जनजीवन माध्यमिक विद्यालय बीच निर्धारित समयसम्म एकै गोलको बराबरी भएसँगै खेल ट्राइब्रेकरमा पुगेको थियो। निकै प्रतिस्पर्धात्मक बनेको ट्राइब्रेकर अन्तर्गत सडन डेथमा जनजीवन माध्यमिक विद्यालयले 5-4 गोलन्तरले जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेको हो। पहिलो सेमी फाइनलमा दिवाकर स्मृति माध्यमिक विद्यालयकी सरिस्का चापागाई म्यान अफ द म्याच घोषित हुनुभएको थियो। यस्तै दोस्रो सेमी फाइनलमा जनजीवन माध्यमिक विद्यालयकी मनिष्का घरती म्यान अफ द म्याच चुनिनुभयो। अब छात्रातर्फको उपाधिका लागि दिवाकर स्मृति माध्यमिक विद्यालय र जनजीवन माध्यमिक विद्यालय बीच जेठ 24 गते आइतबार दिउँसो 4:30 बजे प्रतिस्पर्धा हुने प्रतियोगिताको आयोजक संस्था नगर खेलकुद विकास समितिका सदस्य नवीन बस्यालले जानकारी दिनुभयो। माडीमेरका विद्यालय स्तरीय फुटबल प्रतियोगिताको छात्रतर्फ माडी माध्यमिक विद्यालय र जनकल्याण माध्यमिक विद्यालय फाइनलमा प्रवेश गरेका छन्। बुधबार सम्पन्न पहिलो सेमी फाइनल खेलमा जनकल्याण माध्यमिक विद्यालयले सोमेश्वर माध्यमिक विद्यालयलाई 3-0 गोलन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो। यस्तै शुक्रबार सम्पन्न दोस्रो सेमी फाइनलमा माडी माध्यमिक विद्यालयले विद्याज्योति इङ्ग्लिस स्कूलमाथि 7-1 गोलन्तरको जित निकाल्दै फाइनलको यात्रा तय गरेको हो। पहिलो सेमी फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका जनकल्याण माध्यमिक विद्यालयका रोहित गुरुङ म्यान अफ द म्याच घोषित हुनुभयो। यस्तै दोस्रो सेमी फाइनलमा माडी माध्यमिक विद्यालयका एबिन बस्याल म्यान अफ द म्याच चुनिनुभयो। अब उपाधिका लागि माडी माध्यमिक विद्यालय र जनकल्याण माध्यमिक विद्यालय बीच जेठ 24 गते आइतबार दिउँसो 3 बजे प्रतिस्पर्धा हुने प्रतियोगिताको आयोजक संस्था नगर खेलकुद विकास समितिका सदस्य नवीन बस्यालले जनाउनुभयो। चितवनको इच्छाकामना गाउँपालिका साथ खगेडी खोला क्षेत्रमा मापदण्ड विपरीत नदीजन्य पदार्थ उत्खनन गरेको आरोपमा प्रहरीले 5 सवारी साधनलाई कार्यवाही गरेको छ। जिल्ला प्रहरीकाले चितवनले जारी गरेको प्रेस विज्ञप्ति अनुसार सो क्षेत्रमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन भइरहेको सूचनाका आधारमा नियन्त्रणमा लिएको हो। प्रहरी टोलीले 27 सवारी साधनलाई नियन्त्रणमा लिएर जाँच गरेकोमा 5 ट्याक्टरलाई आवश्यक कार्यवाहीका लागि इच्छाकामना गाउँपालिकामा पठाएको थियो। स्वदेश खबरमा अब केही राष्ट्रिय खबरहरू। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेले पार्टीभित्र योगदानको हिसाब किताब खोज्ने र पदोन्नतिको अपेक्षा राख्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकार नहुने बताउनु भएको छ। सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै सभापति लामिछानेले पार्टी स्थापनाको 4 वर्षमै यस्ता प्रवृत्तिले जरा गाड्न खोज्नु चिन्ताको विषय भएकाले समयमै सच्याउनु पर्ने बताउनु भएको छ। पार्टी केन्द्रीय महाधिवेशनको तयारीका क्रममा विशेष गरी मधेस लगायतका केही जिल्लामा देखिएको विवाद र नेतृत्वका लागि मरिहत्या गर्ने प्रवृत्तिलाई लोकतान्त्रिक क्रियाबाट न्यूनीकरण गर्नुपर्ने उहाँको भनाइ छ। सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति विरूद्ध श्रम संस्कृति पार्टीले शनिबार काठमाडौँमा प्रदर्शन गरेको छ। नेपालले भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रिय हित विपरीत रहेको भन्दै श्रम संस्कृति पार्टीले काठमाडौँको माइतीघरमा खबरदारी सभासहित विरोध प्रदर्शन गरेको हो। प्रदर्शनमा सहभागीहरूले संसदमा प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्ति तथ्यहीन रहेकाले फिर्ता गर्नुपर्ने माग गरेका छन्। सिके राउत अध्यक्ष रहेको जनमत पार्टीले बलगर संहिताको माग राख्दै भोलि आइतबार मण्डलामा माइतीघर मण्डलामा प्रदर्शन गर्ने भएको छ। संहितालाई बलियो बनाउनुपर्छ भन्दै यसअघि नौलो गणतन्त्रका लागि आन्दोलनको घोषणा गरेको जनमत पार्टीले घोषणा बाहेक अरू थप कार्यक्रम गर्न सकेको थिएन। 2081 जेठ 15 गते भिरकुटी मण्डबाट नौलो गणतन्त्रका लागि आन्दोलनको घोषणा गरेको थियो। प्रमुख जनस्वास्थ्य समस्याका रूपमा रहेको क्षयरोगका कारण प्रत्येक वर्ष कारण 1,53,000 जनाको मृत्यु हुने गरेको पाइएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार सन् 2024 नेपालमा अनुमानित 67,000 नयाँ क्षयरोगका बिरामी रहेका थिए, जसको दर प्रति 1,00,000 जनसङ्ख्यामा 227 रहेको हो। साथै हरेक वर्ष करिब 16,000 जनाको क्षयरोगका कारण मृत्यु हुने अनुमान गरिएको छ, जसको मृत्यु दर प्रति 1,53,000 रहेको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले जनाएको छ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षाको पूरक परीक्षा सम्पन्न भएको 2 साताभित्र नतिजा प्रकाशन गर्ने गरी तयारी गरेको छ। आगामी असार 1-9 गतेसम्म पूरक परीक्षा हुँदैछ। यसअघि एसई 2082 परीक्षाफल 1 महिनामा प्रकाशन गरिएको थियो। परीक्षा नियन्त्रक टुकराज अधिकारीले आगामी असार 25 गतेभित्र पूरक परीक्षाको परीक्षाफल प्रकाशन गरिने बताउनुभयो।
विगत 24 घण्टामा 2511 सवारी चालक सवारी नियम उल्लङ्घनको कार्यवाहीमा परेका छन्। यसबाट राज्य कोषमा रु 20,84,000 राजस्व दाखिला भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका 193, नियम विपरीत राइड सेयरिङ गरेका 166, संकेत बत्ती उल्लङ्घनकर्ता 129 र तीव्र गतिमा सवारी साधन हुइकाएका 167 जनालाई कार्यवाही गरिएको हो। सामाजिक सञ्जालबाट उदाएको युवा अभियान ककरो जनता पार्टीले भारतीय सहर नयाँ दिल्लीको जन्तर मन्तरमा विरोध प्रदर्शन गरेको छ। हजारौंको संख्यामा रहेका प्रदर्शनकारीहरूले केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै नाराबाजी गरेका हुन्। संस्थापक अभिजित दिप्केको नेतृत्वमा शुरू भएको प्रदर्शनमा विद्यार्थी तथा युवाहरूको उल्लेख्य सहभागिता रहेको भारतीय संचार माध्यमहरूले जनाएका छन्। ककरोच जनता पार्टीले निट 2026 प्रश्नपत्र चुहावट, सीबीएसई मूल्याङ्कन प्रणाली सम्बन्धी विवाद तथा अन्य शैक्षिक समस्याहरूको जिम्मेवारी लिँदै शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिनुपर्ने लगायतका माग गरेका छन्। सामाजिक सञ्जालमा तीव्र लोकप्रियता हासिल गरेको सीजेपीको यो पहिलो ठूलो सड़क प्रदर्शन हो। यसैबीच प्रदर्शनका क्रममा दुई समूहबीच हुन सक्ने सम्भावित झडपलाई रोक्न दिल्ली प्रहरीले 6 जनालाई नियन्त्रणमा लिएको छ। आन्दोलनका समर्थक र विरोधीहरूबीच तनाव उत्पन्न हुन सक्ने सूचना पाएपछि शान्ति सुरक्षा कायम राख्न प्रहरीले पूर्व सावधानी स्वरूप उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। आज माडीको अधिकतम तापक्रम 35 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 25 डिग्री सेल्सियस मापन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 33 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 3 किलोमिटर प्रति घण्टा र सापेक्षित आर्द्रता 67% मापन गरिएको छ। देश खबरको अन्त्यमा प्रमुख खबरका आमुखहरू पुनः एकपटक। माडीको बादनमुडे खोलामा यात्रुभाग बस विस्फोटको घटना भएको 21 वर्ष पूरा दिवाकर स्मृतिमा विमा 7 सदस्यीय नयाँ विद्यालय व्यवस्थापन समिति गठन। विद्यालय स्तरीय फुटबल प्रतियोगिताको छात्रातर्फ दिवाकर स्मृति माध्यमिक विद्यालय र जनजीवन माध्यमिक विद्यालय फाइनलमा, छात्रतर्फ माडी माध्यमिक विद्यालय र जनकल्याण माध्यमिक विद्यालय फाइनलमा प्रवेश। माडी कबडहलमा नगर स्तरीय ब्याडमिन्टन प्रतियोगिता सञ्चालन, मापदण्ड विपरीत नतिजन्य पदार्थ उत्खनन गरेको आरोपमा प्रहरीले 5 वटा सवारी साधनलाई कार्यवाही। सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति विरूद्ध श्रम संस्कृति पार्टीले शनिबार काठमाडौँमा प्रदर्शन, ककरो जनता पार्टीले गरेको विरोध प्रदर्शनमा 6 जना प्रहरीको नियन्त्रणमा। हवस् त, सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: पक्ष न विपक्ष
1: सधैं निष्पक्ष निष्पक्ष निष्पक्ष
0: स्वदेश एफएम 93.2 मेगाहर्ज
2: रिपुटीको शक्ति नेपाली उपचार पद्धति नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मेरो देश मेरो आयुर्वेदमा। हामी यस कार्यक्रममा नेचुरल उपचारका आकर्षण नेचुरल उपचारले जीवनमा पारेका प्रभाव र उपचार गरिरहेका मानिसहरूको बोली प्रस्तुत गर्दछौँ। जीवन हिँडाई भोगाई दुःख सुख जीवनको दुईवटा यात्रामा हुने घटना हुन्। यस्तै घटना मध्ये नवलपुर जिल्ला गैंडाकोट 10 पिठौली निवासी बिनीसरा मर्स्याङ्गीको जीवन सामान्य रूपमा घर गोठ काम धन्दा र अरू सामान्य घरयासी काम गर्दै बित्दै थियो। यस्तो सामान्य र हाँसी खुसी चलिरहेको जीवनमा काम गर्दा गर्दै हिँड्दा हिँड्दै उहाँलाई एक्कासी घुँडा दुख्ने हात खुट्टा पोल्ने र हात खुट्टा बाउने समस्याले थला पारिदियो।
3: मेरो बिनीसरा मसनाङ्गी गैंडाकोट 10 पिताजी मेरो पहिला यो घुँडाघाँटा दुख्थ्यो हात खुट्टा चल्दैन थियो मेरो उठ्यो दुईपट्टिबाट सामातिर मलाई उठाउँथ्यो भनेपछि खुट्टा मेरो चल्दैन थियो फेरि खुट्टा नचल्ने काम नि पुरै काम नि त्यस्तो भएको थिएँ म पोल्ने पुरै हात खुट्टा पोल्ने पुरै यस्तो हुन्थ्यो हात खुट्टा जम्मै यस्तो हुन्थ्यो बौडिने क्या सबै बौडिने अनि फेरि तेल लगायो माड्यो फेरि एकछिन राम्रो हुने फेरि यस्तो फर्किने जम्मै हात खुट्टा।
2: उपचारका लागि विभिन्न हस्पिटल पुगेर उपचार गर्दा पनि उहाँको स्वास्थ्यमा सुधार हुन सकेन। समस्याले झन झन च्याप्दै गयो। अब त शौचालय समेत जान नसक्ने अवस्थामा पुग्नु भयो कि मर्स्याङ्गीलाई अब मेरो जीवन नै यत्तिकै रहेछ भन्नेमा पुग्नु भयो।
3: मेडिकल गए उहाँ एक्सरे गरे एक्सरे गरेर दबाई ल्याएर खाए दबाई ल्याएर खाएपछि झन बढी भयो मलाई पुरै शरीरको सिटिजन गरे त्यहाँबाट झन् म हुँदै भएन झन् ठपक्कै भयो मेरो हात खुट्टा चल्नै छोड्यो झन् नभएपछि अब लुलो हुँदै गयो मेरो हात खुट्टा म त सक्दै नसक्छ नि काम नै भए न सुत्नु सक्छ न उठ्नु सक्छ म दुखाइ त म टुक्रो बसेर दिसा बस्नु सक्दैन थियो इङ्ग्लिस सिट राखिदिएको छ बाबुले यहाँबाट समातेर लग्यो भित्र छोडिदिन्थ्यो उनीहरू बाहिर आउँथ्यो अनि भ्यायो भ्याइसकेपछि अनि धोइ धाइ गरेपछि अनि अब उठाउनु पनि अनि जान्थ्यो बुढो जान्थ्यो अनि उठाएर लिएर आउँ बा त्यस्तो बाबु अब यत्तिकै रहेछ म त भनेको थिएँ नि अब त मेरो मानव पुरा भएको रहेछ भनेको थिएँ मैले त।
2: एक दिन रेडियो सुन्ने क्रममा रेडियोमा वैदिक आयुर्वेदको प्रचार सुनेर उहाँको छोराले उपचार गर्न वैदिक आयुर्वेद सेवा प्रणाली नारायणगढ पुर्याउनु भयो।
3: अनि लास्टमा मेरो छोराले के गर्यो भने यस्तै समाचार रेडियोमा समाचार सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भन्यो।
2: वैदिक आयुर्वेदिकको चिकित्सकको सल्लाह बमोजिम 15 दिनसम्म पञ्चकर्म अन्तर्गतको विभिन्न कर्म र आयुर्वेदिक औषधि सेवन गर्नु भए कि बिनीसरा मर्स्याङ्गीको स्वास्थ्यमा केही दिनमै चमत्कारिक परिवर्तन भयो।
3: त्यहाँ लगिसकेपछि त्यहाँको दबाई ल्याएर खाएँ मैले डाक्टर साहब भन्नुभयो नआत्तिनु 15 दिनमा बल्ल थाहा हुन्छ तपाईँलाई आमा भनेर भन्नुभयो। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु के हो त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ उमाल्दो रहेछ अनि त्यो बाफले सेक्दो रहेछ कि पहिला तेल लगायो तेल लगाएपछि बल्ल पछि बाफले मजाले सेकेपछि आनन्दै फेरि चल्नु मिल्ने फेरि नदुख्ने खाना पनि दुखेको सेक्दा सेक्दा त्यो पसिना निक्लिँदो रहेछ बेसरी पसिना आउने पुरै पसिना बग्यो त्यसपछि बल्ल मैले हल्का हुँदै गयो।
2: एम्बुलेन्समा छोराले बोकेर ल्याउनु भएको मर्स्याङ्गी केही दिनमै आफै ठम ठम हिँडेर आउन सक्ने हुनुभयो।
3: 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि मैले आड लिएर कसैले उठाइदियो भने खुट्टा सार्न सक्यो मैले त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्न सक्ने भएछु।
2: यसरी बिनीसरा मर्स्याङ्गीको जीवनमा वैदिक आयुर्वेद सेवा प्रणालीले खुसी फर्काउन सफल भएको छ।
3: बेसरी खुसी म त अहिले त म हिँड्छु डुल्छु खान्छु माथिसम्म पुग्छु तल पुग्छु म नातिकेटलाई म स्कुल छोड्न जान्छु अहिले अब त म त बचेँ भनेको छ नि म त।
2: यस्तै सफलताको कथा हामीसँग अरू धेरै बाँकी छन्। आयुर्वेदिक उपचार पद्धतिको माध्यमबाट वैदिक आयुर्वेद सेवा प्रणालीले बिरामीहरूको ओठमा ल्याएको मुस्कान र जीवनमा ल्याएको खुसियालीका उदाहरणहरू अरू धेरै बाँकी छन्। हवस् त मेरो देश मेरो आयुर्वेदमा आजको सफलताको कथा यति नै। सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन फोन 0556595174 मोबाइल 9855505934 कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ फोन 0143318898 मोबाइल 9855124934 धरान रोड हलगडा चोक इटहरी फोन 0252580555 मोबाइल 9846564392 बुटवल तिलोत्तमा मणिग्राम छ शान्ति स्कूल नजिकै पुरानो प्यारागन बोर्डिङ मोबाइल 9857059934
1: स्वदेश एफएम 93.2 मेगाहर्ज

0: यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। सुरुमा प्रमुख समाचार। कानून निर्माणमा तीन तहका सरकारबीच समन्वय र सहकार्य जरूरी रहेको सभामुख टोल प्रसाद अरियालको भनाई। राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला अधिवेशन शुरू, युगले दिएको अभिभारा पूरा गर्न सबैलाई धैर्य र त्याग देखाउन सभापति रवि लामिछानेको आग्रह। शक्ति पहुँच वा प्रभावका आधारमा बजेट बाँडफाँड गर्ने विगतको गलत अभ्यास अन्त्य भएको सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाको दावी। र अमेरिकाले इरानी ड्रोनहरू निस्तेज पारेपछि इरानद्वारा कुवेत र बहराइनमा रहेका अमेरिकी अखाडाहरूमा आक्रमण।
1: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
2: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
1: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
2: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब समाचार विस्तारमा। सभामुख टोल प्रसाद अरियालले कानून निर्माण गर्दा तीन तहका सरकारबीच समन्वय एवं सहकार्य हुनुपर्ने बताउनु भएको छ। अन्तर्व्यवस्थापिका मञ्चद्वारा आज टिकापुरमा आयोजित अन्तर्व्यवस्थापिका सम्मेलनमा सभामुख अरियालले संघीयता कार्यान्वयनमा तीन तहका सरकारबीचको समन्वय र सहकार्य नबाँझिने गरी कानून निर्माण हुनुपर्नेमा जोड दिनुभयो। कानूनको कार्यान्वयन गर्नुपर्ने वर्गले कानून निर्माण भएपछि मात्रै थाहा पाउँदा कार्यान्वयनमा चुनौती देखिँदै गएको भन्दै उहाँले लक्षित समूहसँग समन्वय र सहकार्य गरेर मात्रै कानून निर्माण गरिनुपर्ने बताउनुभयो। सभामुख अरियालले संघीयताले सिंहदरबारको अधिकार गाउँ गाउँमा पुर्याउने भनिए पनि त्यो अधिकार अझै सिंहदरबार बाहिर जान नसकेको बताउनुभयो। यसै गरी सम्मेलनमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले संघले आवश्यक कानून नबनाउँदा प्रदेश र स्थानीय तहलाई समस्या भएको स्वीकार गर्दै संवैधानिक अधिकार सहित प्रदेश र स्थानीय तहलाई काम गर्ने वातावरण बनाउनु पर्ने बताउनुभयो। अध्यक्ष दाहालले जनताका भावनालाई आत्मसात गर्दै लोकतन्त्रलाई मजबुत बनाउने तर्फ तीनवटै तहको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। भोलि सम्पन्न हुने सम्मेलनमा संघीय संसदका दुवै सदन र 7 प्रदेश सभाका सभामुख सहभागी हुनुहुन्छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य त्याग र समर्पण देखाउनु पर्ने बताउनु भएको छ। आजदेखि शुरू भएको पार्टीको जिल्ला अधिवेशनका सन्दर्भमा उहाँले सामाजिक सञ्जालमा रासोपाको लक्ष्य वैकल्पिक शक्ति मात्र नभई मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने भएकाले पार्टीलाई अझ फराकिलो, समावेशी र सुदृढ बनाउनु पर्ने उल्लेख गर्नु भएको छ। सभापति लामिछानेले मबाट हामीमा रूपान्तरण हुने बेला आएको उल्लेख गर्दै संगठन विस्तार हुँदा म रहन्न कि भन्ने संकीर्ण चिन्तालाई त्याग्नुपर्ने बताउनुभयो। मतदाताको विवेक र पार्टीका सम्पूर्ण सदस्यको समर्पणले आजको सफलता सम्भव भएको उल्लेख गर्दै सभापति लामिछानेले पुरानाले बनाएको जगमा नयाँ पुस्ताको ऊर्जा र सक्रियताले पार्टीको यात्रालाई यहाँसम्म ल्याएको बताउनुभयो। सभापति लामिछाने अधिवेशन र महाधिवेशन केवल नेतृत्व चयनको प्रक्रिया मात्र भएको नभएको जनाउँदै उहाँले महाधिवेशन प्रक्रिया पार्टी जीवन विधि अभ्यास र स्वस्थ परम्परा निर्माण गर्ने अवसर भएको बताउनु भएको छ। रासोपाको आज 37 र भोलि 29 जिल्लामा अधिवेशन हुँदैछन् भने ओडा र पालिका तहका अधिवेशन सम्पन्न भइसकेका छन्। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले देश

0: नयाँ राजनीतिक संस्कारतर्फ अघि बढिरहेकोले पुराना गलत राजनीतिक शैली दोहोर्याउने छुट सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपालाई नरहेको बताउनु भएको छ। रासोपा धादिङको प्रथम जिल्ला अधिवेशन उद्घाटन समारोहमा उहाँले पार्टी कुनै व्यक्ति वा समूहको स्वार्थ पूरा गर्ने, बिचौलिया तन्त्रलाई संरक्षण गर्ने वा सीमित व्यक्तिको हितका लागि सञ्चालन हुने संस्था बन्न नहुने बताउनुभयो। उहाँले नागरिक सेवा प्रवाहलाई भ्रष्टाचार मुक्त, पारदर्शी र उत्तरदायी बनाउने दिशामा सरकार केन्द्रित रहेको उल्लेख गर्नुभयो। फरक प्रसंगमा संचार मन्त्री तिमिल सिन्हाले दूरसञ्चार सेवाको पहुँच र गुणस्तर सुधार सरकारको प्राथमिकतामा रहेको र आगामी एक वर्षभित्र नेटवर्क सेवामा उल्लेखनीय सुधार गर्ने लक्ष्यका साथ काम भइरहेको जानकारी दिनुभयो। आज राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा नुवाकोटको प्रथम जिल्ला अधिवेशन उद्घाटन समारोहमा संचार मन्त्री डाक्टर तिमिल सिन्हाले मन्त्रालय तथा सरकारी निकायमा हुने सेटिङ विकृति र बिचौलिया तन्त्रको प्रभाव अन्त्य हुँदै गएको बताउनुभयो। शक्ति पहुँच वा प्रभावका आधारमा बजेट बाँडफाँड गर्ने विगतको गलत अभ्यास अन्त्य भएको बताउँदै संचार मन्त्री तिमल सिन्हाले आम निर्वाचनका क्रममा मतदातासँग गरिएका प्रतिबद्धता पूरा गर्ने उद्देश्यका साथ सरकार अघि बढिरहेको बताउनुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले नेपाल भारत बीचको सम्बन्धलाई नयाँ सिराबाट थप विस्तार र सुदृढ गर्न सरकार तत्पर रहेको बताउनु भएको छ। भारतीय च्यानल एनडीटिभीसँग आज विशेष संवाद गर्दै नेपाल र भारत बीच खुल्ला सिमाना भए पनि एकले अर्को देशको सुरक्षा सरोकारलाई आत्मसात गरेको उल्लेख गर्दै मन्त्री खनालले दुई देशको बहुआयामिक र हार्दिक सम्बन्धलाई अझै विस्तार गर्नुपर्नेमा जोड दिनुभयो। मन्त्री खनालले व्यापार, ऊर्जा, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि र सम्पर्क सञ्जाल लगायत क्षेत्रमा नेपालले भारतको सहयोग, लगानी र सहकार्यको अपेक्षा गरेको धारणा राख्नुभयो। उहाँले नेपालमा रेलमार्ग विस्तार, शैक्षिक संस्थाको विकास र प्रविधि विस्तारमा चाँडै ठोस सहकार्यका लागि सहमति हुने र बङ्गलादेशमा नेपालको विद्युत निर्यातका लागि भारतको साथ रहने विश्वास समेत व्यक्त गर्नुभयो। यसैबीच भारतको औपचारिक भ्रमणमा रहनुभएका परराष्ट्र मन्त्री शिशिर खनाल र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डाक्टर बीजे चौथाईवाले बीच आज नयाँ दिल्लीमा भेटवार्ता भएको छ। भेटमा उहाँहरू बीच द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ पार्ने, पार्टी पार्टी तथा जनता जनता बीचको सम्बन्धलाई गाढा बनाउने विषयमा छलफल भएको नयाँ दिल्ली स्थित नेपालको दूतावासले जनाएको छ। काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 र 12 छात्रवृत्तिका लागि पहिलो मनोनयन सूची म्याचिङ लिस्टबाट 3,735 विद्यार्थीको नाम भर्नका लागि सिफारिस गरेको छ। कक्षा 11 र 12 अध्ययन गर्न चाहने छात्रवृत्ति छनौट परीक्षाबाट योग्यताक्रमको अन्तिम सूचीमा प्रकाशित नामबाट भर्नका लागि सिफारिस गरिएको परीक्षा समितिका संयोजक नमराज ढकालले जानकारी दिनुभयो। यसअघि प्रकाशित अन्तिम योग्यताक्रम विद्यार्थीले आवेदन दिँदा रोजेको विषय र शिक्षण संस्थाको प्राथमिकता क्रमका आधारमा साधारण एवं आरक्षण र समूहगत रूपमा तोकिएको संख्याका आधारमा नाम सिफारिस गरिएको उहाँले बताउनुभयो। मनोनयनमा परेका परीक्षार्थीहरूले मनोनयन पत्र लिएर यही जेठ 27 गते भित्र तोकिएको शिक्षण संस्थामा अनिवार्य रूपमा भर्ना भइसक्नु पर्ने परीक्षा समितिका संयोजक ढकालले जानकारी दिनुभयो। यस वर्षका लागि महानगरभित्रका 145 शिक्षण संस्थाका लागि 4,857 कोटा निर्धारण गरिएको छ। पहिलो चरणमा मनोनयन भएका विद्यार्थीहरू तोकिएको मितिभित्र भर्ना नभई रिक्त रहन गएका सिटमा बाँकी रहेका विद्यार्थीको योग्यताक्रम र शिक्षण संस्थाको प्राथमिकताका आधारमा 28 गतेपछि दोस्रो चरणको मनोनयन सूची प्रकाशन हुने जनाइएको छ। सुदूरपश्चिमको दुर्गम पहाडी जिल्ला बैतडीमा उद्योग व्यवसायको संख्या विगत केही वर्षदेखि घट्दो क्रममा छ। खास गरी पहाडी क्षेत्रबाट सुगमताका लागि तराईमा गरिने बसाई सराई र नजिकको भारतीय बजारमा किनमेल गर्ने क्रम बढ्दै जाँदा जिल्लामा उद्योग व्यापार व्यवसायमा कमी आएको बैतडी उद्योग वाणिज्य संघले जनाएको छ। बैतडीबाट संवाददाता गोविन्द पन्तको रिपोर्ट।
1: घरेलु तथा साना उद्योग कार्यालय बैतडीबाट प्राप्त विवरण अनुसार चालू आर्थिक वर्ष 2082-83 को जेठ 18 गतेसम्म जिल्लामा 127 उद्योग र 54 वाणिज्य व्यवसाय दर्ता भएको बताउनुहुन्छ घरेलु तथा साना उद्योग कार्यालय बैतडीका सूचना अधिकारी लक्ष्मण कुमार साउद कार्यालयका अनुसार हालसम्म बैतडीमा कुल 3,626 उद्योग र 3,503 वाणिज्य व्यवसाय दर्ता भएका छन् तथ्याङ्कले विगत तीन आर्थिक वर्षदेखि उद्योग तथा व्यवसाय दर्ताको संख्या निरन्तर घट्दै गएको देखाएको छ उद्योग व्यवसाय प्रति आकर्षण घट्नुको कारण के त उद्योग वाणिज्य संघ बैतडीका उपाध्यक्ष खिमानन्द भट्ट आर्थिक वर्ष 2079-80 477 उद्योग र 163 वाणिज्य व्यवसाय दर्ता भएका थिए त्यस्तै 2080-81 191 उद्योग र 173 वाणिज्य तथा 2081-82 135 उद्योग र 63 वाणिज्य व्यवसाय दर्ता भएका थिए चालू आर्थिक वर्षमा भने यो संख्या अझै घटेको देखिएको छ समग्र बजार र उपभोक्ता हितमा प्रशासनले के गरिरहेको छ त सहायक प्रमुख जिल्ला अधिकारी राजमणि निरौला बैतडीको अर्थतन्त्र मुख्यतः कृषि पशुपालन र सामान्य व्यापारमा आधारित रहे पनि अपेक्षा अनुसार औद्योगिक विस्तार पनि हुन सकेको छैन गोविन्द पन्त रेडियो नेपाल बैतडी
0: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले हाल बजारमा अभाव देखिएका औषधिको आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन निर्देशन दिनुभएको छ औषधि व्यवस्था विभागको अनुगमनपछि उहाँले क्यान्सर लगायत औषधिको अभाव हुन नदिन निर्देशन दिनुभएको हो उहाँले हालसम्म औषधि आपूर्ति र वितरणको अनुमतिका लागि निवेदन पेश गरेको तर अनुमति नपाएका कम्पनीको स्थलगत निरीक्षण गरी प्रक्रिया अगाडि बढाउन निर्देशन दिनुभयो मन्त्री मेहताले सरकारबाट निशुल्क वितरण गरिने औषधि र स्वास्थ्य बीमा अन्तर्गत उपलब्ध गराइने औषधिको गुणस्तर परीक्षणलाई जोड़ दिने गरी आवश्यक व्यवस्थापन गर्न सम्बद्ध पक्षलाई निर्देशन दिनुभयो अछामको साफे बगर नगरपालिकाले नदीजन्य पदार्थको उत्खनन तथा संकलन कार्य अस्थायी रूपमा बन्द गर्न सूचना जारी गरेको छ नगरपालिकाले जारी गरेको सूचना अनुसार ढुङ्गा गिटी बालुवा उत्खनन बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड बमोजिम प्रत्येक वर्ष असार एक गतेदेखि भदौ मसान्तसम्म नदीजन्य पदार्थ उत्खनन गर्न नपाइने व्यवस्था रहेको छ उक्त कानूनी व्यवस्था अनुसार साफे बगर नगरपालिका क्षेत्रभित्रका नदी तथा खोला खोल्सीहरूबाट नदीजन्य पदार्थ उत्खनन गर्ने कार्य 2083 असार एक गतेदेखि 2083 भदौ 31 गतेसम्म पूर्ण रूपमा बन्द रहने नगरपालिकाले जनाएको छ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ठगी गरेको अभियोगमा प्रहरीले दुईजनालाई काठमाडौँबाट पक्राउ गरेको छ पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका 3 बस्ने लक्ष्मी थापा कार्की र बुढा नीलकण्ठ 8 बस्ने प्रिया बानिया रहेका छन् पक्राउ परेका मध्ये लक्ष्मीले ग्रीस पठाइदिन्छु भन्दै एकजनासँग 11,50,000 र प्रियाले जापान पठाइदिन्छु भन्दै एकजनाबाट 2,00,000 लिए सम्पर्कविहीन भएको भन्ने पीड़ितको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो पक्राउ परेका उनीहरूलाई आवश्यक अनुसन्धान तथा कार्यवाहीको लागि वैदेशिक रोजगार विभाग ताहचल काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ अब अन्तर्राष्ट्रिय समाचार इरानले कुवेत र बहराइनमा रहेका अमेरिकी आखाडाहरूमा क्षेप्यास्त्र प्रहार गरेको छ अमेरिकाले इरानको हर्मुज जल क्षेत्रमा आक्रमण गरेपछि अरब राष्ट्रमा रहेका अमेरिकी अखाडाहरूमा इरानले आक्रमण गरेको इरानको इस्लामिक रेभोल्युसनरी गार्डले दावी गरेको हो इरानका विदेश मन्त्री अब्बास अराघसीले अमेरिकाले लेबनानलाई अघि सारेर मोलमोलाई गर्न खोजेपछि निकै अघि हुने सम्झौता तोडिएको आरोप लगाउनुभयो लेबनानमा अमेरिका र इजरायलले आक्रमण जारी नै राखेका छन् भने हर्मुज जल क्षेत्र खुल्ने सम्झौता क्षीण बन्दै गएको छ रुसी राष्ट्रपति व्लादिमिर पुटिनले युक्रेनी राष्ट्रपति वोलोदोमिर जेलेन्स्कीसँग तत्काल भेटवार्ता गर्ने कुनै आधार नदेखिएको बताउनु भएको छ। युक्रेनको राष्ट्रपति जेलेन्स्कीले युद्ध अन्त्यका लागि प्रत्यक्ष भेटवार्ताको प्रस्ताव सहित खुल्ला पत्र पठाएको एक दिनपछि सेन्ट पिटर्सबर्गमा आयोजित समारोहमा पुटिनले अहिले आम्ने सामने वार्ताको कुनै औचित्य नरहेको प्रतिक्रिया दिनुभएको हो। पुटिनले शान्तिवार्ताबाट ठोस सहमति बनेपछि मात्र नेता स्तरको भेट सम्भव हुने उल्लेख गर्दै युद्ध विराम भन्दा पहिले दीर्घकालीन समाधान आवश्यक रहेको बताउनुभयो। जेलेन्स्कीले भने पुटिनको प्रतिक्रियाले रूसले फेरि पनि युद्धकै बाटो रोजेको देखाएको बताउनु भएको छ। कोलम्बियाको मध्यभाग स्थित एक विभागको कोइला खानीमा भएको विस्फोटमा 7 मजदूरको मृत्यु भएको स्थानीय अधिकारीहरूले पुष्टि गरेका छन्। स्थानीय संचार माध्यमका अनुसार बिहिबार दिउँसो खानीमा विस्फोट भएको थियो। प्रारम्भिक अनुसन्धानले भूमिगत रूपमा ग्यास जमेर विस्फोट भएको देखाएको छ। सम्बन्धित विभागका गभर्नरले सामाजिक सञ्जाल मार्फत मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै ज्यान गुमाएका मजदूरहरूको नाम सार्वजनिक गरेका छन्।
2: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
3: खेतीपातीको समय आइसक्दा पनि रासायनिक मल प्राप्त गर्न कठिनाई भइरहेको गुनासो देशैभरबाट आइरहेका बेला वितरण कार्यलाई व्यवस्थित बनाउन सरकारले सातै प्रदेशका सम्बन्धित मन्त्रालयमा सम्पर्क व्यक्ति फोकल पर्सन तोक्ने गरी काम अगाडि बढाएको छ। कृषि वन तथा वातावरण मन्त्रालयले सातै प्रदेशका कृषि तथा सहकारी क्षेत्र हेर्ने मन्त्रालयहरूलाई यस्तो व्यवस्था गर्न आग्रह गरेको छ। यो व्यवस्थाले किसानहरूले मल प्राप्तिमा भोग्नु परेका समस्याहरू सिधै सरकारी निकायसम्म पुर्याउन र तिनको समयमै समाधान खोज्न सहज हुने मन्त्रालयले विश्वास लिएको छ। हाल देशभरि मल वितरक कम्पनी मार्फत स्रोत उपलब्धताका आधारमा मल आपूर्ति र बिक्री वितरण हुँदै आएको छ। मध्य प्रदेश सरकारले चालू आर्थिक वर्षको जेठ 21 गतेसम्म कुल विनियोजित बजेटको 19.4% मात्र खर्च गरेको छ। प्रदेश सरकारको वित्तीय विवरण अनुसार 46.98 अर्ब बजेट मध्ये जेठ 21 गतेसम्म 9.12 अर्ब मात्र खर्च भएको हो। यसमा चालू तर्फ 5.32 अर्ब तथा पुँजीगत तर्फ 3.79 अर्ब खर्च भएको देखिएको छ। विगतदेखिको आर्थिक वर्षको अन्तमा आएर काम गर्ने परिपाटी तथा बीचमा हुने गरेको माल वस्तुको हुने मूल्य वृद्धिका कारण पनि बजेट खर्च तीनै तहको सरकारमा प्रभावित भइरहेको सरकारवालाहरूले बताएका छन्। नेपाल यस कुखुरा पालक संघले अण्डाको फार्म समर्थन मूल्य फेरि बढाएको छ। चितवनलाई आधार मानेर तय गरेको नयाँ मूल्य सूची अनुसार प्रमुख साइजका अण्डाहरूमा प्रति क्रेट 15 रुपियाँले वृद्धि भएको छ। यसै गरी सानो अण्डाको मूल्य प्रति क्रेट नभई प्रति पेटी 3,000 रुपियाँ तोकिएको नेपाल लेयर्स कुखुरा पालक संघले जनाएको छ। साताको शेयर बजार मापक नेप्से परिसूचक 26.69 अङ्क घटेर 2755.41 बिन्दुमा बन्द भएको छ। साताभरिको कारोबारमा नेप्से परिसूचक 2782.10 बिन्दुबाट झरेर 2755.41 बिन्दुमा पुगेको हो। आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि शेयर बजार बढ्ने लगानीकर्ताको अपेक्षा रहेको थियो। साताभरिमा शेयर बजार मापक नेप्से परिसूचक घटे पनि कालिन्चोक हाइड्रो पावरको शेयर मूल्य सर्वाधिक 101.06% बढेको छ। यस्तै सेन्ट्रल फाइनेन्सको शेयर मूल्य करिब 25% बढेको छ भने नेपाल पुनर्बीमा कम्पनीको शेयर मूल्य करिब 17.5% बढेको छ।
0: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो सुरेन्द्र मणि त्रिपाठी। अब खेल समाचार।
4: साबिक विजेता बागमती प्रदेशले 16 केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि जितेको छ। विभिन्न 6 खेल समावेश प्रतियोगितामा 22 स्वर्ण, 21 रजत र 13 काँस्य जित्दै बागमती उपाधि रक्षा गर्न सफल भएको हो। राष्ट्रिय खेलकुद परिषद राखेपको आयोजना तथा प्रदेश खेलकुद विकास परिषदको सह आयोजनामा भएको प्रतियोगितामा सुदूरपश्चिम प्रदेश दोस्रो भयो। सुदूरपश्चिमले 19 स्वर्ण, 9 रजत र 14 काँस्य हात पारेको छ। 12 स्वर्ण, 15 रजत र 18 काँस्य जितेको लुम्बिनी तेस्रो स्थानमा छ। 3 दिने प्रतियोगितामा 7 प्रदेशबाट 686 खेलाडीले एथलेटिक्स, भलिबल, कबड्डी, तेक्वान्दो, कराते र उसुमा प्रतिस्पर्धा गरेका थिए। पदक विजेतालाई करिब 12 लाख नगद पुरस्कार वितरण गरिएको राखेपले जनाएको छ। प्रतियोगिताको 17 संस्करण कोशी प्रदेशमा फागुन 19 देखि 22 गतेसम्म सञ्चालन हुनेछ। हिमाली क्षेत्रको पर्यटन प्रवर्धन तथा लाङटाङ क्षेत्रको अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्ने उद्देश्यले रसुवामा लाङटाङ ट्रेल रन प्रतियोगिता सुरु गरिएको छ। रसुवा नुवाकोट पर्यटन समाजको आयोजनामा भएको प्रतियोगिताको शनिबार लाङटाङको क्याङजेनमा उद्घाटन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले लाङटाङ क्षेत्रको पर्यटन विकासका लागि मार्ग तथा पूर्वाधार सुधार आवश्यक रहेको बताउनुभयो। उहाँले हिमाल र हिमाली वातावरण संरक्षण, जलवायु परिवर्तनका चुनौती बीच हिउँ र हिमाली सम्पदाको संरक्षणमा सबै पक्ष जिम्मेवार बन्नुपर्ने धारणा राख्नुभयो। समुद्र सतहबाट करिब 3,870 मिटर उचाइमा रहेको क्याङझेनमा आयोजित प्रतियोगितामा सहभागी खेलाडीले क्याङझेनदेखि स्याफ्रु बेसीसम्मको 32 किलोमिटर दूरी पार गर्नुपर्नेछ। प्रतियोगितामा 2 विदेशी महिला सहित 103 खेलाडी सहभागी भएको आयोजकले जनाएको छ। नेपालले मलेसियामा जारी एसिसी महिला प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा हङकङसँग फराकिलो हार बेहोरेको छ। कोलेज टुङ्कु जाफर क्रिकेट ओभल मैदानमा शनिबार भएको खेलमा नेपाल हङकङसँग 69 रनले पराजित भएको हो। जितका लागि 110 रनको लक्ष्य पछ्याएको नेपाल 13.3 ओभरमा सबै विकेट गुमाउँदै 40 रनमा समेटिएको थियो। नेपालका लागि सोनी फाखरिनले सर्वाधिक 12 र रुबिना छेत्रीले 10 रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन्। टस हारेर पहिले ब्याटिङ गरेको हङकङले 20 ओभरमा 3 विकेटको क्षतिमा 109 रन बनाएको थियो। हङकङसँगको हारपछि पनि नेपाल यसअघि नै क्वार्टर फाइनलमा प्रवेश गरिसकेको छ। क्वार्टर फाइनल खेलको विजेता एसिसी एसिया कपमा छनौट हुनेछ।
0: खेल समाचारका साथमा हुनुहुन्थ्यो राजेन्द्र विक्रम शाही। अब मौसम। आज राति कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका पहाड़ी र हिमाली भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 30 डिग्री सेल्सियस, न्यूनतम 21 डिग्री सेल्सियस, वर्षा 0.6 मिलिमिटर। काठमाडौँको अधिकतम तापक्रम 29.8 डिग्री सेल्सियस, न्यूनतम 19.8 डिग्री सेल्सियस, वर्षा 8.4 मिलिमिटर। पोखराको अधिकतम 32.2 डिग्री सेल्सियस, न्यूनतम 19.5 डिग्री सेल्सियस, वर्षा 41 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 35.2 डिग्री सेल्सियस, न्यूनतम 23.2 डिग्री सेल्सियस, वर्षा फाटफुट। नेपालको अधिकतम 35.5 डिग्री सेल्सियस, न्यूनतम 24 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। कानून निर्माणमा 3 तहका सरकारबीच समन्वय र सहकार्य जरूरी रहेको सभामुख टोल प्रसाद दरियालको भनाई। राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला अधिवेशन शुरू। योगले दिएको अभिभारा पूरा गर्न सबैलाई धैर्य र त्याग देखाउन सभापति रवि लामी छानेको आग्रह। शक्ति पहुँच वा प्रभावका आधारमा बजेट बाँडफाँड गर्ने विगतको गलत अभ्यास अन्त्य भएको सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाको दावी। र अमेरिकाले इरानी ड्रोनहरू निस्तेज पारेपछि इरानद्वारा कुवेत र बहराइनमा रहेका अमेरिकी आखडाहरूमा आक्रमण। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।

0: यो रमाइलो माडी घुम्दा घुम्दै दुई पो बजन लागेछ यार. होइन, भोक लागेको छैन तिमीहरूलाई?
1: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन. अब चाउमिन पो चित्त बुझाउनु त होला नि.
2: तत् के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ. यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ. लहिडा जाउ त्यतैतिर.
3: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी. प्रोप्राइटर धनप्रसाद ढुङ्गाना. सम्पर्क 97 45 23 91 63. पर्यावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध.
4: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो, पानी र हावालाई प्रदूषित बनाउँछ. यसको असर आज होइन, भोलिका पुस्ताले भोग्नु पर्दछ. हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ. उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जङ्गल, नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ. आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ.
3: सार्वजनिक सरोकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध. दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय हरिनगरमा भर्ना खुल्ला सम्बन्धी सूचना.
5: रमणीय शैक्षिक वातावरणमा अध्यापन हुने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटीको आङ्गिक संस्था तथा बागमती प्रदेशकै नमुना शिक्षालय एस दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ चितवनमा एसईई, एसएलसी तथा टीएसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि 3 वर्ष डिप्लोमा कार्यक्रमहरूमा भर्ना खुल्यो.
6: अध्यापन हुने विषयहरू डिप्लोमा कृषि तर्फ पशु विज्ञान, डिप्लोमा सिभिल इन्जिनियरिङ र डिप्लोमा फार्मेसी.
7: 3 वर्षको शिक्षण शुल्क ₹50,000 मात्र.
8: सिट सीमित छ, आजै भर्ना गरी सिट सुरक्षित गर्नुहोस्.
3: थप जानकारीका लागि दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ हरिनगर चितवन 98 5 50 39 122 र 98 5 50 39 123.
9: स्वदेश एफएम 93.2 मेगाहर्ज.
10: पेज र युट्युब सिआइएन च्यानलबाट पनि सुन्न सकिन्छ. मधेसमा काठको मूल्य घटेसँगै माग बढ्दै नेपालमा मानसिक स्वास्थ्य संकट गहिरिँदै देशका 25% स्वास्थ्य संस्थामा मात्रै मानसिक स्वास्थ्य सेवा उपलब्ध. तनाव व्यवस्थापनमा ध्यान दिनुपर्ने डाक्टरको
11: सुझाव.
10: यसै पूरक परीक्षा असार 1 गतेदेखि नतिजा 2 साताभित्रै प्रकाशन गर्ने तयारी. क्यान्सरको उपचारका लागि आवश्यक औषधिको बजारमा अभाव, आपूर्ति सहज गर्न भारतबाट आयात सुरु.
12: अहिले त छैन, औषधिहरू चाहिँ एकदमै कम छ, 400-500 भाइल जति कार्बोप्लाटिन चाहिँ आएको छ भनेको छ आज संसारमा. अब
10: काठमाडौँ सेन्जेन सिधा उडान सुरु, चीनसँग हवाई सम्पर्क विस्तार. रासोपाको देशव्यापी जिल्ला अधिवेशन तीव्र, 23 जिल्लामा नेतृत्व चयन.
13: 38 जिल्लामा आज हुँदैछ, 7 प्रदेशमा, अनि भोलि 24 गते चाहिँ 27 जिल्लामा हुँदैछ.
10: र रुस युक्रेन युद्धमा ड्रोन आक्रमण तीव्र, एसएससी महिला क्रिकेटमा नेपाल हङकङसँग पराजित.
14: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन.
10: सामाजिक सञ्जालमा देखिने मुस्कान र मिठास प्राय कतिपयको स्क्रिनको सीमाभित्र मात्रै सीमित देखिएको छ. वास्तविक जीवनमा ती सम्बन्धहरूमा देखिने दूरीले सञ्जाल र यथार्थबीचको फरक उजागर गरिरहेका छन्। लाइक र कमेन्टले नापिने नाता होइन, व्यवहारले प्रमाणित हुने सम्बन्ध नै साँचो हुन्छ. त्यसैले देखावटी सम्बन्ध भन्दा गहिरो, इमान्दार र जीवन्त सम्बन्धको मूल्य बुझ्नु नै आजको आवश्यकता हो. अब खबर सन्तोषी रावलबाट. नेपालमा पछिल्लो समय मानसिक स्वास्थ्य गम्भीर चुनौती बन्दै गएको छ। नेपाल प्रहरीका अनुसार मानसिक स्वास्थ्यसँग जोडिएका प्रत्यक्ष अपराधिक घटना बढिरहेका छन्, जसमा हत्या, हिंसा र आत्महत्याका घटना रहेको प्रहरीको भनाइ छ। अहिले औसतमा दैनिक करिब 20 जनाले आत्महत्या गरिरहेको प्रहरीको तथ्याङ्कले देखाउँछ भने हत्याको औसत संख्या पनि बढिरहेको छ। बढ्दो बेरोजगारी दर, सामाजिक सञ्जालको प्रयोगको बढ्दो लतले मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव परिरहेको काठमाडौँ प्रहरी परिसर टेकुका सूचना अधिकारी पवन कुमार भट्टराईले सिआइएनलाई जानकारी दिनुभयो।
15: हिजो आज मानसिक स्वास्थ्यमा हामी मानसिक आफ्नो आफ्नो मानसिक स्वास्थ्यमा हामी सबै सचेत हुनुपर्ने अवस्था चाहिँ देखिन्छ। अधिकांश मानसिक स्वास्थ्यमा ख्याल नगर्ने मानिसहरूद्वारा नै अपराध हुने र अपराधको पीडित पनि उनीहरू नै बन्ने अवस्था देखिएको छ। त्यसको लागि समग्र आफ्नो आचरण, त्यसपछि आफ्ना सोचहरू, त्यस्तै प्रकारले सङ्गत र व्यवहारहरू आफ्नो जीवन चलाउनको लागि गर्नुपर्छ।
10: राष्ट्रिय मानवाधिकार मानसिक स्वास्थ्य सर्वेक्षण 2019-20 का अनुसार पनि नेपालमा 10% वयस्क र 5.2% किशोर किशोरी कुनै न कुनै मानसिक समस्याबाट प्रभावित छन् भने 7.2% वयस्क र 4.1% किशोर किशोरीमा आत्महत्या सम्बन्धी सोच वा व्यवहार देखिएको तथ्याङ्कमा उल्लेख छ। तर समस्या बढ्दै जाँदा पनि उपचार तथा परामर्श सेवाको पहुँच भने सीमित छ। 2021 नेपाल स्वास्थ्य संस्था सर्वेक्षणको विश्लेषण अनुसार देशका केवल 1/4 स्वास्थ्य संस्थाले मात्र मानसिक स्वास्थ्य सेवा प्रदान गरिरहेका छन्। मानसिक स्वास्थ्य सेवा तयारी सूचाङ्क समेत 22.2% मात्रै रहेको अध्ययनले देखाएको छ। बढ्दो मानसिक स्वास्थ्य समस्या कम गर्न व्यक्ति स्वयं आफै पनि सचेत हुनुपर्ने मनोचिकित्सकहरूको सुझाव छ। मानव तनाव हुँदा बिचौनी, चिन्ता, निन्द्रामा समस्या, थकान, एकाग्रमा कमी, चिडचिडापन, टाउको दुख्ने तथा मुटुको धड्कन बढ्ने जस्ता लक्षणहरू देखा पर्न सक्छन्। तनावलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न के गर्नुपर्छ? सिआइएनसँग कुरा गर्दै मानसिक अस्पताल लगनखेलका वरिष्ठ मनोचिकित्सक तथा सूचना अधिकारी डाक्टर ईश्वरी खनालले भन्नुभयो,
16: कुनै एउटा स्ट्रेसफुल सिचुएसन भयो भने चाहिँ त्यसको विरुद्धमा शरीरले देखाउने एउटा रेस्पोन्स हो नि त, होइन? कुनै एउटा तनाव गराउने एउटा केही तत्त्व भयो भने अनि शरीरले देखाउने एउटा रेस्पोन्स हो त्यो, है? त्यसलाई चाहिँ हामी तनाव भनेर चाहिँ भन्छौँ। अब युजली चाहिँ अब अहिलेको कन्टेक्समा हेर्नु पर्दाखेरि युवा अवस्थामा अथवा अन्य अवस्थामा हेर्नु पर्दाखेरि यसको विभिन्न कारणहरू हुन सक्ला, होइन? अब जस्तै कि अब अहिले पछिल्लो चरणमा युवाहरूमा चाहिँ अब एउटा चाहिँ के हुन सक्छ भने चाहिँ जबको इन्सेक्युरिटी चाहिँ हुनसक्ला, एजुकेसनको इन्सेक्युरिटी चाहिँ हुनसक्ला, अनि त्यो सँगसँगै चाहिँ फाइनेन्सियल इन्सेक्युरिटिजहरू हुनसक्ला, अनि त्यो सँगसँगै रिलेसनमा केही समस्याहरू हुन सक्ला, अनि त्यो सँगसँगै चाहिँ अब अरू कुराहरू हेर्दै जाँदाखेरि चाहिँ के हुनसक्छ भने पहिलेदेखि नै मान्छे स्वास्थ्यसँग केही कुराहरूसँग जुझिरहेको छ भने चाहिँ त्यो कारणले गर्दाखेरि हुनसक्ला।
10: क्यान्सर रोगका लागि आवश्यक औषधि अभाव रहेको भने गुनासोका बीच औषधि व्यवस्था विभागको समन्वयमा भारतबाट 4,000 भाइल कार्बोप्लाटिन औषधि ल्याइने भएको छ। औषधि आयातकर्ताले भारतबाट क्यामोथेरापीमा प्रयोग हुने 4,000 भाइल कार्बोप्लाटिन औषधि नेपाल भित्र्याउन लागेका हुन्। विभागका अनुसार आज 150 mg 500 भाइल कार्बोप्लाटिन आइपुग्नेछ। यस्तै मंगलबारसम्म 450 mg 1,400 भाइल र 150 mg 2,100 भाइल आइपुग्ने औषधि आयातकर्ता संघले जनाएको छ। बिरामी पूर्जीको आधारमा मात्रै औषधि उपलब्ध गराउने विभागले जनाएको छ। सामान्य अवस्थामा 4,000 भाइलले 45 दिनसम्म पुग्ने विभागको भनाइ छ। भारत र बंगलादेशबाट आयात हुने यी औषधिहरूको अहिले बजारमा अभाव छ। आवश्यक प्रक्रिया मिलाएर खरिदलाई सहज बनाउने र अभाव हुन नदिने स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी भक्त बहादुर श्रेष्ठले सिआइएनलाई बताउनुभयो।
12: अहिले त छैन, औषधिहरू चाहिँ एकदमै कम छ, थोरै छ, अब जताततै चाहिँ सर्टेजै छ। अस्ति 800 भाइ चाहिँ बङ्गलादेशबाट ल्याएको थियो सिसप्लाटिन, त्यो पनि सकिसक्यो। अब अहिले अहिले आज मात्रै वीरगञ्ज भन्सारमा 400-500 भाइल जति चाहिँ यो सिसप्लाटिन कार्बोप्लाटिन चाहिँ आएको छ भनेको छ आज भन्सारमा। अब त्यो चाहिँ काठमाडौँ अथवा यो अरू देशका अरू ठाउँमा अलिअलि वितरण हुन्छ होला थोरै। यो कस्तो भने खासमा चाहिँ अब अहिले अलिकति ग्लोबल मार्केटमै यसको सर्टेज छ पहिलो कुरा। अब त्यसमा चाहिँ अब यसमा एक प्रकारको चाहिँ प्लाटिनम भन्ने चाहिँ इलिमेन्ट चाहिँ राख्नुपर्ने हुन्छ यसको चाहिँ।
10: स्वास्थ्य मन्त्री निशा मेहताले हाल बजारमा अभाव देखिएका औषधिको आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन निर्देशन दिनुभएको थियो। वर्षेनी 24,000 भाइल खपत हुने यो औषधि अहिले स्टकमै नभएको औषधि आयातकर्ताहरू बताउँछन्। मधेस प्रदेशमा काठको मूल्य घटाइएको छ। मधेस प्रदेश वन निर्देशनालयले जेठ 11 गतेदेखि लागू हुने गरी काठको मूल्य घटाएको हो। डिभिजन वन कार्यालय 12 वन पैदावार आपूर्ति समितिले जेठ 6 गते काठ दाउराको मूल्य घटाउने निर्णय गरेर स्वीकृतिका लागि प्रदेश वन निर्देशनालयमा फाइल पठाएको थियो। आपूर्ति समितिको निर्णयलाई सदर गर्दै प्रदेश सरकारले काठको मूल्य घटाउने निर्णय स्वीकृति गरेको हो। नयाँ व्यवस्था अनुसार सालको काठमा प्रति क्युफिट 250 रुपियाँ सेवा शुल्क घटाइएको छ भने संकलन तथा काठकत्ती खर्च पनि कम गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको देशव्यापी जिल्ला अधिवेशन अहिले जारी छ। साँझ 7 बजेसम्म 23 जिल्लाको अधिवेशन सम्पन्न भइसकेको रासोपाको निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार कोशीमा 5, मधेसमा 3 जिल्ला, गण्डकी र लुम्बिनीमा 5, कर्णालीमा 2 र सुदूरपश्चिममा 3 जिल्लामा अधिवेशन सम्पन्न भएको आयोगका प्रमुख भुवन केसीले सिआइएनसँग बताउनुभयो।
13: 38 जिल्लामा आज हुँदैछ 7 प्रदेशमा, अनि भोलि 24 गते 27 जिल्लामा हुँदैछ, अनि 10 जिल्लामा चाहिँ गर्न बाँकी हुन्छ। त्यो मध्ये केही चाहिँ अधिवेशन अगाडि पनि हुने सम्भावना त्यो बेला भएन भने उनीहरू तिनीहरू त्यो जिल्लाहरू सबैको चाहिँ महाधिवेशन पश्चात मात्र हुनेछ हाम्रोमा जिल्ला अधिवेशनहरू। अब आज भएको जिल्लामा मुख्य जिल्लाहरू जस्तो काठमाडौँमा काठमाडौँ र भक्तपुर भएको छ, अनि ललितपुर भोलि हुँदैछ। बागमती प्रदेशमा अरू भक्तपुर, नुवाकोट, धादिङ, मकवानपुर, काभ्रे पलाञ्चोक, सिन्धुपाल्चोक, सिन्धुलीहरू आज भयो। कोशीमा 8 जिल्लामा आज भएको छ है। मधेसमा मर्मतरी, रौतहट, सिरा, गण्डकीमा 5 भएको छ। कास्की, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, लुम्बिनीमा आज 8 जिल्ला, गुल्मी, नवलपरासी, पाल्पा, कपिलवस्तु, दाङ, बाँके, बर्दिया र रोल्पा, अनि कर्णालीमा 2 जिल्लामा कालीकोट र सल्यान, सुदूरपश्चिममा डडेलधुरा, बैतडी, बझाङ, दार्चुला।
10: नेपालको निजी अन्तर्राष्ट्रिय वायु सेवा निगम हिमालय एयरलाइन्सले काठमाडौँ सेन्जेन सिधा उडान सुरु गरेको छ। चीनको सिलिकन भ्यालीका नामक प्रख्यात सेन्जेन बीच ऐतिहासिक सिधा उडान बिहिबारदेखि शुरू भएको कम्पनीले जनाएको छ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा एसईईको पूरक ग्रेड वृद्धि परीक्षा सम्पन्न भएको 2 साताभित्र नतिजा प्रकाशन गर्ने गरी तयारी गरेको छ। आगामी असार 1-9 गतेसम्म पूरक परीक्षा हुँदैछ। यसअघि एसईई 2082 परीक्षाफल 1 महिनामा प्रकाशन गरिएको थियो। परीक्षा नियन्त्रण राज अधिकारीले आगामी असार 25 गते भित्र पूरक परीक्षाको परीक्षाफल प्रकाशन गरिने बताउनुभयो। साझा खबरमा अब विदेशका खबर। युक्रेनले रुसको महत्वपूर्ण क्षेत्रमा ड्रोन आक्रमण गरेको छ। रुसको वार्षिक आर्थिक मञ्च चलिरहेको समयमा सेन्ट पिटर्सबर्ग र त्यस आसपासमा आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। सो क्रममा 140 भन्दा बढी ड्रोन खसालिएको बीबीसीमा उल्लेख छ। सो क्षेत्रमा युद्ध सुरु भए त पहिलो पटक स्थानीय बासिन्दालाई घरभित्र बस्न आग्रह गरेको छ। अब खेल खबर। एसएससी महिला प्रिमियर कप क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग 69 रनले पराजित गरेको छ। हङकङले दिएको 109 रनको लक्ष्य पछ्याएको नेपाल 13 ओभरले 3 बलमा 40 रनमा अल आउट भयो। समूह डीमा रहेका नेपाल र हङकङ दुवै क्वार्टर फाइनलमा पुगिसकेका छन्। यो खेलसँगै हङकङ समूह विजेता र नेपाल समूह उपविजेता भएको छ। क्वार्टर फाइनलका खेलहरू आउँदो बुधबारदेखि सुरु हुनेछ। यसअघि पहिलो खेलमा नेपालले कतारलाई 8 र दोस्रो खेलमा भुटानलाई 51 रनले हराएको थियो।
17: सन्तोषी रावल। सर्लाही हरिपुरमा साइलेज उत्पादन सुरु। खेर जाने मकैको डाँठ अब आम्दानीको स्रोत बन्दै
18: हामीहरूको यता धेरै मकैको घाँस उत्पादन भएको छ सिजनमा। त्यो सिजनमा हाम्रो मकैको घाँस खेर गइरहेको छ र हामीले त्यो मकैको घाँस लगेर त्यो घाँसको दाना बनाउँदैछु र अफ सिजनमा हामीले त्यो बेच्न पनि पाएको छ।
10: 80 लाखको लगानीमा साइलेज उद्योग पशुपालन खर्च घटाउने लक्ष्य रिपोर्टसँगै साहित्य प्रेमीको आकर्षण बढाउन खण्ड काव्यमा विषयवस्तुको भूमिका महत्वपूर्ण विशेष संवाद सहितको अनिवार्य विशेष सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
19: कृषि भूमि व्यवस्थापन विकास कार्य गर्दा राम्रो हुन्छ गाउँ घर ज्ञान सिप जोड्दा घाँसे मैदान चरण क्षेत्र पानी कामुल जोगाऊ

0: हाम्रो जीवन वन र वन्यजन्तुसँग गाँसिएको छ, तर पछिल्लो समय मानव वन्यजन्तु द्वन्द्व बढेको छ। त्यसैले बस्ती र जंगल सुरक्षित राख्दै सह अस्तित्व कायम गरौं। वन वन्यजन्तु र समुदाय बीचको द्वन्द्व न्यूनीकरण गर्न जलवायु परिवर्तन र पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलनमा सबैले पहल गरौं। नेट्स नेपाल, WWF र CIN।
1: रामी दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
2: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
3: नमस्कार, नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ।
4: ए, जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
3: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
4: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
5: बाली अवशेष चलाउँदा धुवा, प्रयोग गर्दा आम्दानी र स्वस्थ भविष्य।
6: बाली अवशेष नजलाऊ, वातावरण र स्वास्थ्य जोगाऊ।
5: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
8: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब साइलेज उत्पादनको कुरा। हरिपुर सर्लाहीको हरिपुर नगरपालिका दुईमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडले पशु आहाराको रूपमा प्रयोग हुने साइलेजको उत्पादन उद्योग स्थापना गरेको छ। यसले किसानको आय बढाउने र पशुपालनलाई सहज बनाउने उद्देश्य राखेको छ।
9: सर्लाहीको हरिपुर नगरपालिका दुईमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडले साइलेज उत्पादन उद्योग सञ्चालनमा ल्याएर स्थानीय किसानलाई प्रत्यक्ष फाइदा दिन थालेको छ। अहिले मकैको सिजनमा किसानका खेतमा खेर जाने ढोड र हरियो बोट संकलन गरी पशु आहार साइलेज उत्पादन भइरहेको छ। किसानले दुई किसिमको फाइदा लिइरहेका छन्। पहिले बेकार खेर जाने मकैको डाँट नै अब आमदामीको स्रोत बनेको छ। उद्योगले किसानबाट मकैको बोट प्रति किलो 4 रुपियाँमा किनिरहेको छ। दोस्रो, यही डाँटबाट बनेको साइलेज दाना किसानले सस्तो दरमा प्रति किलो 13 रुपियाँमा पाउने छन्, जसले पशुपालन खर्च घटाउने हरिपुर नगरपालिकाका नगर प्रमुख गोपाल पजिया बताउनुहुन्छ।
10: दुध उत्पादनमा चाहिँ वृद्धि गर्नको लागि ठुलो महत्व र ठुलो चाहिँ यो सपोर्ट गर्ने त्यस किसिमले हामीले पनि
9: उद्योग करिब 80 लाख रुपियाँको लागतमा स्थापना गरिएको हो, जसमा 70% अनुदान र 30% सहकारीकै लगानी रहेको व्यवस्थापक नरेन्द्र कुमार चौधरी बताउनुहुन्छ।
11: यो सबभन्दा पहिला हामी किसानहरूलाई लोकल मार्केटमा उपलब्ध गराउनेछु र पछि हामी बजार देखेर बाहिर पनि वितरण गर्ने योजना बनाएको छु।
9: सहकारीमा हाल 1288 सदस्य छन्, जसमा 1211 महिला रहेका छन्। यसले स्थानीय महिलालाई आर्थिक गतिविधिमा जोड्ने काम पनि गरिरहेको छ। उद्योगबाट उत्पादित दाना सुरुमा स्थानीय किसानलाई प्राथमिकताका साथ वितरण गरिने र त्यसपछि अन्य ठाउँमा पठाउने योजना रहेको संस्थाकी अध्यक्ष बबिता देवी चौधरी बताउनुहुन्छ।
12: हामीहरूको यता धेरै मकैको घाँस उत्पादन भएको छ सिजनमा, र त्यो सिजनमा हाम्रो मकैको घाँस खेर गइरहेको छ र हामीले FAO हामी त्यो मकैको घाँस लगेर त्यो घाँसको दाना बनाउँदैछु र अफ सिजनमा हामीले त्यो बेच्न पनि पाएको छु र अरू खुवाउन पनि हामीले सकेको छु।
9: कृषि प्राविधिकका अनुसार यसबाट पशुपालनको लागत घट्ने, दुध उत्पादन बढ्ने र व्यावसायिक पशुपालन विस्तार हुने सम्भावना छ। साथै घाँस अभाव हुने समयमा भण्डारण गरिएको भएको साइलेज प्रयोग गर्न सकिने भएकाले वर्षभरि पशु आहारको समस्या समाधान हुने सक्ने कृषि प्राविधिक रमेश चौधरी बताउनुहुन्छ।
13: साइलेजको बेनिफिट, साइलेजको फाइदा खासमा वस्तुहरूलाई पुन्य भनेको चाहिँ दुधको उत्पादकत्वमा वृद्धि गर्नु नै हो। 20-25% दुधको उत्पादनमा वृद्धि हुन्छ, यो चाहिँ एउटा अनुसन्धानले पनि देखाइएको छ। र अर्को कुरा भनेको चाहिँ यो न्युट्रिटिभ भ्यालु चाहिँ यथावत रहन्छ वा वृद्धि पनि हुन सक्छ।
9: तर यसलाई अझ प्रभावकारी बनाउन कच्चा पदार्थको संकलनको व्यवस्थापन प्रणाली, भण्डारण क्षमता विस्तार र बजार व्यवस्थापन आवश्यक पर्दछ। यस्ता उद्योगलाई स्थानीय प्रदेश र संघीय सरकारले आर्थिक तथा बजारीकरणमा सहयोग गरे अन्य ठाउँमा पनि विस्तार गर्न सकिने उनीहरूको भनाई छ। प्रकाश मैनाली, सिआइएन सामुदायिक रेडियो एकता, लालबन्दी, सर्लाही।
8: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। खण्डकाव्यको ओज घट्दै
14: पाखा पखेरा बनकुञ्ज भित्र मुहार तिम्रै छ पवित्र चित्र, संसार सिरिजे जति छन् जहाँ छन् छोटो बसाइमा काव्य पढिसक्योस्।
8: राम्रो कथ्य र सन्देशले खण्ड काव्यलाई पाठक माझ लोकप्रिय बनाउने शनिवार्य विशेष बाँकी नै छ। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
7: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
15: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, बिरगंज र काठमाडौँ कलङ्कीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
16: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेसन, अपरेसन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
17: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक काम अनेक, शक्तिशाली 4 एंटीना में वाइड कवरेज, 5G स्ट्रेंथ, लो लेटेंसी र फास्ट स्पीड, सबै अस्त्र को शक्ति बोकी को 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया में, साथ में IPTV मात्र 250 प्रति महीना। बुकिंग को लागि 9800100-4477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
8: तपाईँ सामुदायिक सूचना नेटवर्क CIMले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब शनिवार्य विशेष। खण्डकाव्य साहित्यको महत्वपूर्ण विधा भए पनि पछिल्लो समय पाठकीय रुचिमा आएको परिवर्तन, छोटो सामग्री प्रतिको आकर्षण र पर्याप्त प्रवर्धनको अभावले यसको ओज केही घटेको स्रष्टाहरू बताउँछन्। यद्यपि खण्डकाव्यले समाज, इतिहास, संस्कृति र मानवीय समवेदनालाई गहिरो रूपमा अभिव्यक्त गर्ने क्षमता राख्ने भएकाले यसको साहित्यिक महत्व अझै कायम छ। खण्डकाव्यको महत्व, चुनौती र सम्भावना बारे साथी दीपक आचार्यले कवि तथा शिक्षक भरतमणि ढुङ्गानासँग कुराकानी गर्नुभएको छ।
14: छोटो बसाइमा काव्य पढिसक्योस्। काव्य पढ्दाखेरि सहयोगी ग्रन्थहरूको खाँचोको अनुभूति उहाँहरूले नगर्नुहोस्। मतलब काव्य पढ्दै गयो, जटिल शब्दहरू हुन्छन्, डिक्सनेरी खोज्नु पर्यो, शब्दकोश खोज्नु पर्यो, त्यो झन्झटमा उहाँहरू लाग्नुहुन्न। ट्याक्क पदलालित्य मिलेको सजिला शब्दहरू प्रयोग गरेर काव्य रचना गरिदिने छोटा मिठा काव्यहरू छन् भने पढिदिने पाठकहरू पर्याप्त छन्। तर काव्य ठुला ठुला हुन्छन्, ठुला ठुलालाई मात्रै काव्य भन्ने गरेका छौँ हामीले, परिभाषित त्यसरी गरेका छ काव्यशास्त्रकारहरूले, त्यसलाई मात्रै काव्य भन्नुहुन्छ। अब त्यो काव्यशास्त्र काव्यशास्त्रीहरूको धारणा अनुसार काव्य ठुलो रचना गर्नु पर्यो, जुन चाहिँ पाठकको लागि त्यो बोरको विषय हुन्छ। हो यत्रो छ पहिले किताब सम्बन्धै यत्रो छ कहिले पढ्नु त्यो मानसिक रूपमा उसले नकारात्मक सोच राख्छ काव्यप्रति अब सानो छ भने एक बसाइमा पढिसकिन्छ पढेर केही कुराहरू उसले थाहा पनि पाउँछ त्यसका लागि चाहिँ सजिला शब्दहरू प्रयोग गरेर छोटा छोटा साना साना काव्यहरू भयो भने अहिलेको मानिसको मानसिकता अनुसार जान्थ्यो हुन्थ्यो कि भन्ने लाग्छ मलाई
18: हजुर तपाईँले रचना गर्नुभएको यो खण्ड काव्यबाट केही एकदमै राम्रो तपाईँलाई मन लागेको श्रोताहरूलाई सुनाइदिनुहोस् न
14: हस् यहाँ प्रकृति परक कुराहरू छन् अलिकति म चार लाइन सुनाउँछु पाखा पखेरा वन कुञ्ज भित्र मुहार तिम्रै छ पवित्र चित्र संसार सिरिजे जति छन् जहाँ छन् सिङ्गो धरामा परिपूर्णता छन् आमा बिनाको नव सृष्टि हुन्न बिना उनीको नव दृष्टि हुन्न छिनिएका आमा अनि रूप भेद स्वधर्मका छन् गुणमा सफेद अपूर्णतामा पनि पूर्णताको अज्ञानतामा पनि ज्ञानताको छदेन आमाहरूको यसैमा संसार आमाहरूको बसैमा यसरी अघि बढ्छ
18: अब यो खण्डकाव्य भनौँ न छोटो समयमा पढ्न मिल्ने खण्डकाव्यहरू हुन्छन् अनि यसको भनौँ न यसको मूल लेख्दाखेरि चाहिँ एउटै विषय लेखिन्छ कि अथवा त्यसमा फरक फरक विषय हुन्छ कि के हुन्छ
14: खण्डकाव्य सम्बन्धी धारणा हाम्रा पूर्वीय विद्वानहरूले विभिन्न किसिमका धारणाहरू बनाउनु भएको छ कति विद्वानहरूले स्वर्गीय हुनुपर्छ स्वर्गमा विभाजित हुनुपर्छ अध्यायमा विभाजित हुनुपर्छ न्यूनतम पाँच अध्याय सात अध्यायको खण्डकाव्य हुन्छ अथवा स्वर्गको खण्डकाव्य हुन्छ यो मान्यता बोकिँदै आएको थियो परम्परागत रूपमा अहिले पनि त्यो मान्यता हराएको छ मान्यता मान्नुहुन्न भन्ने कुरो होइन मान्नुपर्छ तर त्यो मात्र नभएर एउटै भाव र विषयमा एउटै प्रसङ्गमा जीवनको एउटा खण्डलाई आधार मानेर यदि काव्य सृजना गरिन्छ भने त्यो पनि खण्डकाव्य हुन्छ अर्थात् खण्डकाव्य एकस्वरीय पनि हुन्छ त्यहाँ बहुस्वरीय नभएर एकस्वरीय पनि खण्डकाव्य हामीले देखेका छौँ जस्तो हाम्रा राष्ट्रकवि माधव प्रसाद घिमिरेको पापिनियामा त्यो खण्डकाव्य हो असाध्य छोटो छ तर धेरै कुराहरू त्यसले बोकेको छ त्यसको विषयवस्तुको महानतासँग निर्भर गर्छ त्यसको आकारसँग होइन त्यसको भाव पक्षसँग त्यो खण्डकाव्य जोडिएको हुन्छ त्यसैले खण्डकाव्य भन्ने बित्तिकै ठुलो आकारको हुनुपर्छ बहुस्वर्गीय हुनुपर्छ भन्ने कुरो पनि छैन एकस्वर्गीय छोटो मिठो एउटा छोटो बसाइमा पढेर केही कुराहरू बुझ्ने अथवा केही कुराहरू जान्ने सिक्ने त्यस्ता काव्यहरू पनि खण्डकाव्य हुन्छन् भन्ने धारणाहरू पनि छन् त्यसै आधारमा यसलाई रचना गरिएको हो
18: हजुर अब तपाईँ कक्षा नौ दसमा अब लामो समय नेपाली शिक्षक भएर पढाइरहँदाखेरि पहिला पहिलाका कविताहरू जुन पाठ्यक्रममा समावेश गरेका कविताहरू र अहिले पछिल्ला क्रममा समावेश गरिएका कविताहरू कतिको फरक पाउनु भएको छ
14: अब केही फरक छन् अब हिजो कविता भनेको छन्दोबद्ध हुन्छ लयबद्ध हुन्छ अब त्यहाँ यति गति र लय मिलाएर वाचन गरिन्छ यो मान्यता थियो हिजोको जमानामा भने अब अहिले आएर त्यो समयको कुरो पनि हो अब कविहरूले त्यस्तै कविताहरू लेख्नुभयो विशेष गरेर गद्य कविताहरू लेख्नुभयो लामा छन्दहरू रुचाउनुहुन्न अब रुचाए पनि पाठ्य पुस्तकमा राखिएका छैनन् अब त्यस पछाडि विभिन्न कारणहरू हुन सक्लान् अब अहिलेका कविताहरू अलि त्यस्ता छैनन् गद्य कविताहरूलाई प्राथमिकता दिएको छ अब त्यसलाई पनि मिठो मानेर राम्रो मानेर त्यसले दिएको सन्देशलाई बच्चाको मानसपटलमा पुर्याउनु हामी शिक्षकको दायित्व हो
18: अनि समय परिवर्तनसँगै आयो नि त धेरै कुराहरू
14: आयो
18: होइन अनि त्यसले चाहिँ मलाई पढ्दा चाहिँ यो अलि हल्का भयो कि जस्तो लाग्छ तपाईँ एउटा नेपाली शिक्षक भएको भएर तपाईँलाई चाहिँ त्यस्तो लाग्छ कि लाग्दैन
14: लाग्छ मलाई पनि लाग्छ अलिकति कविताको ओज चाहिँ घटेकै छ किन घटेको छ भने अब हुन त नौ कक्षामा छन्दबद्ध कविता नभएको होइन छ कुनै गीतिलयमा छन् कुनै अब एउटा कविता शिखरणी छन्दमा पनि छ हाम्रो कवि भरतराज पन्तले लेख्नु भएको कविता पहिलो पाठमै छ कक्षा नौमा यो हुँदाहुँदै पनि यतिले पुगेन म त के भन्छु भने हाम्रा महाकविलाई कहाँ गएर चिन्ने आदि कविलाई कहाँ गएर चिन्ने अनि कवि शिरोमणि लेखनाथ पौड्यालको बारेमा हाई स्कुलको बच्चाले नामै सुन्दैन नामै जान्दैन हराइसक्यो. विगतको कोर्समा माधव प्रसाद घिमिरेको चैत वैशाख कविता पढ्नु पर्थ्यो, कति मजा आउँथ्यो. प्रकृतिको चित्रण, प्रकृति र मानव जीवनको तादात्म्यता, कति कति मिठो व्याख्या कति समयसम्म गर्न सकिन्थ्यो, उनलाई चिन्थे बच्चाहरूले. अब यो चाहिँ अलिकति बिस्तारै बिस्तारै हराउँदै गएको छ. अब यस फेरि सकारात्मक हिसाबले पनि यसलाई हेर्नुपर्छ. सधैँभरि माधव प्रसाद घिमिरेको बारेमा मात्रै पढ्ने, देउटाको बारेमा मात्रै पढ्ने, अनि भानुभक्त आचार्यको मात्रै बारेमा पढ्ने हो भने अनि अहिलेका अत्याधुनिक कविहरूको बारेमा कहिले पढ्ने त, कहिले थाहा पाउने त.
19: मधेसमा काठको मूल्य घटेसँगै माग पनि बढ्दै, नेपालमा मानसिक स्वास्थ्य संकट गहिरिँदै, देशका 25% स्वास्थ्य संस्थामा मात्रै मानसिक स्वास्थ्य सेवा उपलब्ध रहेको तथ्याङ्क छ. तनाव व्यवस्थापनमा ध्यान दिनुपर्ने डाक्टरको सुझाव छ. यसै पूरक परीक्षा असार 1 गतेदेखि सुरु हुने हुँदैछ. नतिजा 2 साताभित्र प्रकाशन गरिने तयारी गरिएको छ. क्यान्सरको उपचारका लागि आवश्यक औषधिको बजारमा अभाव देखिएको छ. आपूर्ति सहज बनाउन भारतबाट आयात सुरु गरिएको छ. काठमाडौँ सेन्जन सिधा उडान सुरु भएको छ. चीनसँग हवाई सम्पर्क विस्तार भएको छ. रासोपाको देशव्यापी जिल्ला अधिवेशन सुरु. आज 23 जिल्लामा नेतृत्व चयन भएको छ. र युक्रेन रुस युद्ध

0: नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश सुरु गरौँ मुख्य समाचारका शीर्षकहरूबाट।
1: भारतीय विदेश मन्त्री जयशंकरसँग परराष्ट्र मन्त्री खनालको भेटवार्ता, खुला सीमा क्षेत्रको सुरक्षा कायम राख्न मिलेर काम गर्ने प्रतिक्रिया।
0: संविधान संशोधनका लागि विपक्षी दलहरू पनि आन्तरिक छलफलमा, एमाले सरकारी कार्यदललाई नमान्ने, बजेट बारे पूर्व अर्थमन्त्रीहरूको प्रतिक्रिया।
1: मकवानपुरमा भएको सवारी दुर्घटनामा परि गम्भीर घाइते भएका चारजना मध्ये एकजनाको मृत्यु, 11 जना घाइते।
0: गाजामा इजरायली आक्रमणमा परि 5 जनाको ज्यान गयो, 49 जना घाइते। इरान हाल परमाणु हतियार विकास गर्ने अवस्थामा नरहेको ट्रम्पको दावी।
1: र एसएससी महिला प्रिमियर कपमा नेपालको लज्जास्पद हार, श्रेयस अयरको कप्तानीमा भारतीय टी20 टोलीको घोषणा।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अनटॉप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटॉप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ, फोन 4781-4780-724 वा himalayaswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। भारत भ्रमणमा रहनुभएका परराष्ट्र मन्त्री शिशिर खनालले नयाँ दिल्लीमा उच्चस्तरीय भेटवार्तालाई तीव्रता दिनुभएको छ। 3 दिने भ्रमणका लागि हिजो दिल्ली पुग्नुभएका खनालले आज भारतीय विदेश मन्त्री डाक्टर एस जयशंकरसँग भेटवार्ता गर्नुभएको छ। भेटमा भारतीय विदेश मन्त्री जयशंकरले नेपालसँग खुला सीमा रहेका क्षेत्रमा सुरक्षा कायम राख्न मिलेर काम गर्ने बताउनु भएको छ। उहाँले स्टार्टअप, एआई, सूचना प्रविधि, नवीकरणीय ऊर्जा जस्ता अन्य धेरै नयाँ क्षेत्रहरूमा सँगै अघि बढ्ने अवसर भएको समेत बताउनु भएको छ। सो क्रममा उहाँले नेपाल भारत सधैँ एक अर्काको साथमा उभिएको स्मरण गराउनुभयो। पश्चिम एसियामा जारी सङ्कटको समयमा पनि नेपालमा इन्धन आपूर्ति निरन्तर गइरहेको भारतीय विदेश मन्त्रीको भनाइ छ। बिहान भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेट्नुभएका परराष्ट्र मन्त्री खनालले त्यसअघि भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथावालेसँग भेटवार्ता गर्नुभएको थियो। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपका सभापति रवि लामिछाने हिजो बेलुकी मात्रै 5 दिने भारत भ्रमण पूरा गरी स्वदेश फर्कनु भएको थियो।
1: संविधान संशोधनको बहसलाई संस्थागत र व्यापक बनाउन सरकार तथा राजनीतिक दलहरूले आफ्नो तहबाट छलफललाई तीव्र बनाएका छन्। सरकारद्वारा गठित संविधान संशोधन बहसपत्र तयारी कार्यदल 2082ले विभिन्न क्षेत्रका विज्ञ, पूर्व पदाधिकारी, राजनीतिक दल, निजी क्षेत्र र नागरिक समाजसँग चरणबद्ध रूपमा परामर्श गरिरहेको छ। संविधान संशोधनको विषयमा प्रमुख राजनीतिक दलहरूले आन्तरिक छलफल तीव्र पारेका छन्। एक सामग्री सहकर्मी

0: प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसले संविधानविद, नागरिक समाज र अन्य दलहरूसँग छलफल गरिरहेको जनाएको छ। पार्टी प्रवक्ता देवराज चालिसेले संविधान संशोधनबारे आफ्नो धारणा तयार गर्ने जिम्मेवारी पार्टीले महसुस गरेको बताउनुभयो। उहाँले सरकार र दलहरूले आआफ्नो तरिकाले प्रक्रिया अघि बढाए पनि अन्ततः साझा निष्कर्षमा पुग्ने विश्वास व्यक्त गर्नुभयो।
1: अन्य दलहरूसँग पनि सहकार्य र छलफल पनि चलाइरहेका छौँ, संविधान विधि पनि कुराकानी गरिरहेका छौँ, अनि नागरिक समाजसँग पनि हाम्रो कुराकानी चलिरहेकै छ। त्यसले गर्दा कोही पनि संविधानको बारेमा आफ्नो दृष्टिकोणहरूलाई सार्वजनिक गर्नुपर्ने कर्तव्य बोध छ हामीलाई। त्यो कर्तव्यका साथ वित्तीय लगानी ल्याउँछौँ, सरकारले आफ्नो तरिकाले गर्छ, हामी आफ्नो तरिकाले गर्छौँ, जे हुन्छ त्यो ठाउँ त पुग्ला, साझा बिन्दुमा त पुग्ला।
0: अर्को प्रतिपक्षी दल नेकपा एमालेका सांसद गुरु बरालले भने सरकारले गठन गरेको कार्यदललाई संविधानले नचिन्ने भन्दै उक्त कार्यदलसँग छलफल नगर्ने बताउनु भएको छ। संविधान संशोधनका लागि संविधानमै व्यवस्था गरिएका प्रक्रिया अनुसार अघि बढ्नुपर्ने बताउँदै उहाँले एमाले विशेषज्ञहरूको राय सहित आफ्नै ढङ्गले तयारी गरिरहेको उहाँले जानकारी दिनुभयो।
2: नेकपा एमाले विशेषज्ञहरूको राय सहित गर्नुपर्ने संवैधानिक प्रबन्ध भित्रका कुरामा तयारी गर्दैछ। सरकारले जे गठनको समिति छ त्यो समिति उपयुक्त छैन, किनभने त्यो समितिलाई संविधानले होइन।
0: नेपाल कम्युनिस्ट पार्टी नेकपाले पनि नेता देव गुरुङको संयोजकत्वमा कार्यदल गठन गरेर सुझाव संकलन तथा मस्यौदा लेखनको काम अघि बढाइरहेको छ। संयोजक गुरुङले कार्यदलले नीतिगत सुझाव तयार गरी पार्टी नेतृत्व मार्फत सरकारलाई बुझाउने तयारी गरिरहेको जानकारी दिनुभयो।
3: कार्यदल बनाएर सुझावहरू तयार गर्नलाई कार्यदल बनाएर छलफल चलाउँदैछ, सुझावहरू पनि संकलन गर्ने, त्यसको तयारी गर्ने, ड्राफ्ट तयार गर्ने, नीतिगत सुझावको लागि ड्राफ्ट तयार गर्ने क्रम चलिरहेछ। त्यो दलले सकेर केन्द्रीय कार्यालयमा संयोजक र सहसंयोजकलाई पेश गरिसकेपछि उहाँले आवश्यक मिटिङ बसेर अनि काँडछाँड थपघट गरेर बाबल चाहिँ सरकारलाई सुझाव पठाउने कुरा चाहिँ हुन्छ।
4: सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले भने वडा र पालिका तहको निर्वाचन सम्पन्न गरेपछि आजदेखि जिल्ला अधिवेशन र निर्वाचन प्रक्रिया सुरु गरेको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले आज विज्ञप्ति जारी गर्दै देशव्यापी रूपमा जिल्ला अधिवेशन सञ्चालन भइरहेको जनाएको। केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जिल्ला अधिवेशन पार्टीलाई तदर्थ संरचनाबाट पूर्ण वैधानिक र जनअनुमोदित संरचनामा रूपान्तरण गर्ने महत्त्वपूर्ण चरण भएको बताउनु भएको छ। निर्वाचनलाई निष्पक्ष र व्यवस्थित बनाउन प्रत्येक जिल्लामा 3 सदस्यीय जिल्ला निर्वाचन समिति तथा 7 प्रदेशमा 5 सदस्यीय प्रदेश निर्वाचन समिति परिचालन गरिएको आयोगले जनाएको छ। प्रदेश अधिवेशन जेठ 26 गतेदेखि सुरु हुनेछ। आयोगका अनुसार हालसम्म 4,246 वडा समितिको अधिवेशन सम्पन्न भएको छ भने थप 4 तदर्थ वडा समिति अध्यावधि गरिएको छ। त्यसै गरी 512 पालिका समितिको अधिवेशन सम्पन्न भइसकेको र थप 4 तदर्थ पालिका समिति अध्यावधि गरिएको जनाइएको छ। राष्ट्रिय महाधिवेशन अघि 77 मध्ये 67 जिल्लामा निर्वाचन सम्पन्न गर्ने कार्यतालिका तय गरिएको आयोगले जनाएको छ। आज 7 प्रदेशका 38 जिल्लामा मतदान तथा नेतृत्व चयन प्रक्रिया जारी रहेको छ भने भोलि थप 27 जिल्लामा निर्वाचन हुने कार्यक्रम छ। विशेष साङ्गठनिक अवस्थाका कारण एक जिल्लाको निर्वाचन जेठ 26 गतेका लागि सारिएको आयोगले जनाएको छ। सोही दिनबाट बागमती प्रदेशमा प्रदेश अधिवेशन पनि सुरु हुनेछ। कार्यतालिकामा समावेश नभएका बाँकी 10 जिल्लाको अधिवेशनमा नै राष्ट्रिय महाधिवेशनपछि कर्मश सम्पन्न गरिने जनाइएको छ। राष्ट्रपाको पहिलो राष्ट्रिय महाधिवेशन असार 7, 8 र 9 गते चितवनमा हुँदैछ।
5: प्रमुख विपक्षी दलका पूर्व अर्थमन्त्रीहरूले आगामी आर्थिक वर्षको बजेटबारे सार्वजनिक कार्यक्रम मार्फत आफ्नो धारणा राखेका छन्। प्रधानमन्त्रीको विरोधमा विपक्षी दलले संसदमा अवरोध गर्दा बजेटमाथिको छलफल अघि बढ्न सकेको छैन। नाराबाजीकै बीच प्रतिनिधि सभामा बजेटमाथिको छलफल शुरू गरियोस् भन्ने प्रस्ताव पेश गरिएको थियो। राष्ट्रिय सभामा समेत विपक्षीले नाराबाजी सहित विरोध गर्दा बैठक बस्न नसकेको हो। प्रतिनिधि सभाको बैठक पर्सि जेठ 25 गते र राष्ट्रिय सभाको बैठक 26 गतेका लागि धकिलिएको छ। संसदमा बजेटमाथिको छलफल हुन नसकिरहेका बेला प्रमुख विपक्षी दलका पूर्व अर्थमन्त्रीहरूले सार्वजनिक कार्यक्रम मार्फत बजेटमाथि टिप्पणी गरेका छन्। एक सामग्री सहकर्मी दिनेश जोशीबाट।
6: प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसका नेता समेत रहनुभएका पूर्व अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले बजेट

0: हजुरभित्र भनेर लेखिया छ, सम्भवतः अस्पतालमा होला क्या त्यो मृत्यु, कारागारभित्रै मृत्यु भएको भनेर हामीले रिपोर्टेड त्यस्तो छैन।
1: नेपाल प्रहरी र कारागार व्यवस्थापन विभागको समान प्रतिक्रिया छ। प्रहरीले पनि मानव अधिकार संरक्षणको ग्यारेन्टी हिरासतमा पनि हुने भएकाले बाहिर आए जस्तो दावी सही नभएको प्रतिक्रिया दिने गरेको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अभिनारायण काफ्लेले हिरासत कक्षमा राख्नु अघि नै व्यक्तिलाई गम्भीर चोटपटक लागेको, दीर्घ रोगको संक्रमण र आत्महत्या जन्य घटना बाहेक प्रहरीको कुटपिट डर धम्की कारण हिरासतमा कुनै पनि व्यक्तिको मृत्यु नहुने बताउनु भयो।
2: अधिकारको कुराहरू के हुन्छ, कसो हुन्छ, कसरी उसलाई ट्रिट गर्ने, कसरी गर्ने, हाम्रो कब्जामा लिएपछि मिनिमम कुन स्ट्यान्डर्डले कति हिसाबले राखेर यस्तो कुराको हामीले पहिला त एकदम बेसिक ट्रेनिङ नै सिकाउँछ। त्यो बाहेक अहिले मैले भने त हिरासत पक्षहरूको पनि सबै निगरानी भइ नै रहन्छ हाम्रो 24/7 होइन, यस्तै अन्यहरू कति नहोस् भन्ने हिसाबले माथिल्लो निकायले यो पनि सुनवाई गर्न मिलिहाल्छ पीडितले होइन, पुलिसको टर्चर चाहिँ मलाई यस्तो भयो भन्ने कुराको त्यति खाते जस्तो लाग्दैन।
3: राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा 10 माध्यमिक शिक्षा परीक्षा एससीको पूर्व ग्रेड वृद्धि परीक्षा सम्पन्न भएको 2 साताभित्र नतिजा प्रकाशन गर्ने गरी तयारी गरेको छ। आगामी असार 1-9 गतिसम्म पूरक परीक्षा सञ्चालन हुँदैछ। यसअघि एससी 2082 परीक्षाफल 1 महिनामा प्रकाशन गरिएको थियो। परीक्षा नियन्त्रक टुकराज अधिकारीले आगामी असार 25 गतेभित्र पूरक परीक्षाको पनि परीक्षाफल प्रकाशन गरिने बताउनु भयो। एससीमा 1,46,507 विद्यार्थी नन ग्रेडेड भएकामा पूरक परीक्षामा कतिले सहभागिता जनाउँछन् भन्ने यकिन भइसकेको छैन। ग्रेड सी भन्दा कम प्राप्त गरेका विद्यार्थी पूरक परीक्षामा सहभागी हुनेछन्।
4: पोखरा महानगरपालिका स्थित बस पार्क क्षेत्रमा अतिक्रमण गरी बनाइएका घर तथा अन्य भौतिक संरचनाहरू स्थानीयवासीले स्वतस्फूर्त रूपमा हटाउन थालेका छन्। महानगरपालिकाले उक्त क्षेत्रका संरचना हटाउन दिएको 15 दिने सूचनाको समयसीमा यही 24 गते सकिँदै गर्दा स्थानीयले आफ्ना संरचनाहरू आफै हटाउन सुरु गरेका छन्। व्यवस्थित बस पार्क निर्माणको योजनालाई सहयोग पुर्याउने उद्देश्यले स्थानीय जग्गाधनीहरूले घर टहरा भत्काउने र आफ्ना सामानहरू सुरक्षित स्थानमा सार्ने कार्य गरिरहेका छन्। विगतमा 1,50,000 रुपियाँमा लाल पूर्जा प्राप्त गरेका स्थानीय बासिन्दाले विकासका लागि महानगरलाई सहयोग गर्नुपर्ने र बस पार्क निर्माणका लागि सहज वातावरण तयार गर्नु आफूहरूको समेत जिम्मेवारी रहेको बताएका छन्। महानगरको सूचना अनुसार तोकिएको समयभित्रै संरचनाहरू हटाएर बस पार्क निर्माण कार्यलाई अगाडि बढाउन स्थानीयले सकारात्मक पहल कदम लिएका छन्।
3: कर्णाली प्रदेशसभाको 9 बैठक आगामी असार 1 गते बस्ने भएको छ। प्रदेश सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएपछि अब बजेट ल्याउने गरी अर्को बैठक बस्ने भएको हो। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्।

0: नेपालको एकमात्र डिटिएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज,
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। मकवानपुरमा भएको सवारी दुर्घटनामा पनि गम्भीर घाइते भएका चारजना मध्ये एकजनाको मृत्यु भएको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा काभ्रे प्लाञ्चोकको पनौती नगरपालिका वडा नम्बर 1 का 37 वर्षीय पूर्णबहादुर तामाङ रहेका छन्। उनको बीएनबी अस्पताल काठमाडौँमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। सुमेरो र बोलेरो जीप दुर्घटना हुँदा

0: 14 जना घाइते भएका थिए। घाइते मध्ये 11 जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। दुई जनाको अवस्था गम्भीर छ। सुम चालक काठमाडौँको चन्द्रगिरी 14 बस्ने 45 वर्षीय मनोज श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
1: नेपाली ब्रो भनेर चिनिने टिकटकर कुमार थापा मगरले आफ्नै पत्नीको हत्या गरेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवन कुमार भट्टराईका अनुसार उनले 42 वर्षीय श्रीमती ईश्वरी भुजेलको टाउकोमा रड प्रहार गरी हिजो राति हत्या गरेको आरोप छ। तारकेश्वर नगरपालिका स्थित लोलाङ पैउटारमा भएको यो घटनामा घाइते भुजेलको तिर्वे शिचर अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो। नेपाली ब्रो भनेर चिनिने कुमार आफूलाई रेस्लर र फाइटरका रूपमा पनि चिनाउने गर्थे। ईश्वरी सैनिक सेवामा थिइन्। उनीहरू बीच सम्बन्ध विच्छेदको तयारी थियो। हिजो बेलुकी ईश्वरी कामबाट फर्किने समय मिलाएर कुमार बाटो ढुकेर बसेका थिए। एसपी भट्टराईका अनुसार ईश्वरी घर अगाडि पुग्न साथ रडले हानेर उनले घाइते बनाएका थिए। लगतै तारकेश्वर अस्पतालमा लगे पनि उनको थप उपचारका लागि शिक्षण अस्पताल पुर्याइएको थियो। कुमारलाई गए राति नै बालाजुबाट पक्राउ गरी प्रहरीले भद्रकालीमा राखेर अनुसन्धान सुरु गरेको छ।
0: बागलुङको ताराखोला हाइड्रोमा कार्यरत एक मजदुरको मृत्यु भएको छ। ताराखोला गाउँपालिका 5 धस्मर स्थित निर्माणाधीन जलविद्युत आयोजनामा कार्यरत रोल्पाको सुनछहारी गाउँपालिका 3 निवासी 20 वर्षीय दिलबहादुर विकको मृत्यु भएको हो। डोजरबाट खसेको पाइपमा च्यापिँदा गम्भीर घाइते भएका विकको उपचारका क्रममा गलकोट नगरपालिका 3 हटिया स्थित इमर्जेन्सी अस्पतालमा आज दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। डोजर चालकलाई नियन्त्रणमा लिएको छ भने विकको शव सोही अस्पतालमा राखिएको छ।
1: हुम्लाको उत्तरी क्षेत्र नामखा गाउँपालिका 6 लिमी सुनखानीको प्रहरी चौकी 7 महिनापछि पुनः सञ्चालनमा भएको छ। चिसोका कारण बन्द भएको उक्त चौकी शुक्रबार हिजोदेखि सञ्चालनमा आएको हो।
0: दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ। खलङ्गाबाट उत्तर पश्चिममा रहेको पालिकाको वडा नम्बर 3 गौडिया खोलासम्म सडक पुगेको हो। सडक सञ्जालबाट अझै नजोडिएका पालिकालाई जोड्ने उद्देश्यसहित सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि यस योजनालाई प्राथमिकतामा राखेको छ।
1: चौथो संस्करणको काठमाडौँ कलिङ्गा साहित्य महोत्सव आज ललितपुरमा सुरु भएको छ। सीमाभन्दा पर परिवर्तनशील विश्वमा दक्षिण एसियाली साहित्य भन्ने नायाका साथ सुरु भएको महोत्सवमा दक्षिण एसियाली मुलुकका लेखक कलाकार फिल्मकर्मी सङ्गीतकार कूटनीतिज्ञ र बुद्धिजीवीहरूको सहभागिता रहेको छ।
0: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। गाजामा इजरायलले गरेको पछिल्लो कारवाहीमा परि 5 जनाको मृत्यु भएको छ। गाजा स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा 5 जना प्यालेस्टिनीको मृत्यु हुनका साथै 49 जना घाइते भएका छन्। स्वास्थ्य अधिकारीहरूले धेरै मानिसहरू अझै पनि भग्नावशेष मुनि फँसेको बताएका छन्। केही उद्धार टोलीहरू पुग्न नसक्ने क्षेत्रहरूमा फँसेका हुन्। अक्टोबर 21 युद्ध विराम लागू भएदेखि 951 जनाको मृत्यु भएको छ भने 2,984 जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
1: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको मिसाइल क्षमतामा ठूलो क्षति पुगेको दावी गर्नुभएको छ। उहाँले अब इरानसँग पहिलेको तुलनामा मिसाइल क्षमताको केवल सानो हिस्सा मात्र बाँकी रहेको बताउनुभयो। उहाँले इरान हाल परमाणु हतियार विकास गर्ने अवस्थामा नरहेको पनि बताउनुभयो। एक अन्तर्वार्ताका क्रममा ट्रम्पले अमेरिकाले इरानको सैन्य क्षमतालाई पूर्ण रूपमा ध्वस्त पारेको बताउनु भएको छ। ट्रम्पले इरानसँग अब आफ्नो पुरानो मिसाइल क्षमताको केवल 21-22% हिस्सा मात्रै बाँकी रहेको दावी गर्नुभयो।
0: नेपाल परिवेशमा अब खेल समाचार। एसएससी महिला प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपाली टोलीले हङकङसँग लज्जास्पद हार बिहोरेको छ। समूह चरणको अन्तिम खेलमा हङकङले नेपाललाई 69 रनको फराकिलो अन्तरले हराएको हो। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित 20 ओभरमा 3 विकेट गुमाएर 109 रन बनाएको थियो। हङकङका यास्मिन दसबानीले अभिजित 42 मारीको हिलले 29 रन बनाइन्। नेपाली टोलीका बलर रिया शर्मा र रुबिना छेत्रीले 1-1 विकेट लिए 110 रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उर्लिएको नेपालले 13.3 ओभरमा अल आउट हुनु अघि 40 रन मात्र बनाउन सक्यो। नेपालकी सोनी पाखरिनले सर्वाधिक 12 रन बनाइन्। रुबिना छेत्री पनि 10 रनमै आउट भइन्। हङकङकी बलर इर्का साहरले चार विकेट लिन केरी चान्ड र मारएम बिवीले पनि दुई दुई विकेट हात पारे। नेपाल र हङकङ दुवै यसअघि नै समूह डीबाट क्वार्टर फाइनलमा पुगिसकेका छन्।
1: भारतीय क्रिकेट बोर्ड बिसिसिआईले टी ट्वेन्टी टोलीको कप्तानमा श्रेयस अय्यरलाई नियुक्त गरेको छ। बिसिसिआईले यसअघिका कप्तान सूर्य कुमार यादवलाई हटाएर अय्यरलाई टी ट्वेन्टी कप्तान बनाएको जुन जुलाईमा आयरल्यान्ड इङ्ल्यान्ड विरुद्धको टी ट्वेन्टी श्रृङ्खलाका साथै सेप्टेम्बरमा हुने एसियाली खेलकुदका लागि टोली छनौट गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। बिसिसिआईले आज एयरको हतानीमा 15 सदस्यीय टोलीको घोषणा गरेको, तिलक वर्मालाई उपकप्तानको जिम्मेवारी दिइएको टोलीमा वैभव सूर्यवंशीले पहिलो पटक स्थान बनाएका छन्। 15 वर्षीय सूर्यवंशी भारतीय क्रिकेट टोलीमा छनौट हुने सबैभन्दा कान्छा खेलाडी बनेका छन्। भारतीय टोलीमा भर्खरै आइपिएल च्याम्पियन टोली बेङ्गलुरुका भने कुनै खेलाडी समावेश छैनन्। आगामी सेप्टेम्बरमा जापानमा हुने संस्करणको एसियाली खेलकुदको पुरुष क्रिकेटमा नेपालले पनि सहभागिता जनाउनेछ।
0: इरानी राष्ट्रिय फुटबल टोलीले फिफा विश्वकप 2026का लागि संयुक्त राज्य अमेरिकाको भिसा प्राप्त गरेको छ। अमेरिकाको विदेश मन्त्रालयले टोलीका खेलाडी र सहयोगीहरूका लागि भिसा जारी गरिएको जनाएको बीबीसीले उल्लेख गरेको छ। साथै इरानले यो प्रणालीको दुरुपयोग गरी झुटा आवरणमा आतंककारीहरूलाई अमेरिकामा घुसपैठ गर्न नदिने अमेरिकाले भनेको छ। यसअघि इरानी समाचार एजेन्सी तस्मिनले इरानी राष्ट्रिय फुटबल टोलीका केही सदस्यहरूलाई उत्तर कोरियामा हुने विश्वकपका लागि संयुक्त राज्य अमेरिका यात्रा गर्न भिसा अस्वीकार गरिएको उल्लेख गरेको थियो।
1: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि पटक।
0: भारतीय विदेश मन्त्री जयशंकरसँग परराष्ट्र मन्त्री खनालको भेटवार्ता, खुला सीमा क्षेत्रको सुरक्षा कायम राख्न मिलेर काम गर्ने प्रतिक्रिया।
1: संविधान संशोधनका लागि विपक्षी दलहरू पनि आन्तरिक छलफलमा, एमाले सरकारी कार्यदललाई नमान्ने, बजेट बारे पूर्व अर्थमन्त्रीहरूको प्रतिक्रिया।
0: रासोपाको जिल्ला अधिवेशन शुरू, आज 38 जिल्लामा नेतृत्व चयन प्रक्रिया जारी, प्रदेश अधिवेशन जेठ 26 गतेदेखि शुरू हुने।
1: गाजामा इजरायली आक्रमणमा परि 5 जनाको मृत्यु, 49 जना घाइते, इरान हाल परमाणु हतियार विकास गर्ने अवस्थामा नरहेको ट्रम्पको दावी।
0: र एसएससी महिला प्रिमियर कपमा नेपालको लज्जास्पद हार, श्रेयस अय्यरको कप्तानीमा भारतीय टी ट्वेन्टी टोलीको घोषणा।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो, प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। अप्सरा र जगत बिदा हुन्छ, नमस्कार।

0: लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
1: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र?
1: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
5: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो, पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जङ्गल, नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याऊ र सुरक्षित व्यवस्थापन गरौ।
4: सार्वजनिक सरोकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका छस्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
6: माडीवासीहरूका लागि खुसीको खबर।
7: पानी पर्दा, हावाहुरी चल्दा, हुसो लाग्दा निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क ₹350 मात्र।
8: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
4: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी, माडी सेवा केन्द्र, बसन्तपुर बजार माडी। मोबाइल 98459064977 र 98020-35212। कक्षा 11 नयाँ भर्ना सम्बन्धी एपेक्स कलेज भरतपुरको जरुरी सूचना।
9: गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल करियरका लागि हजारौं छात्र छात्राहरूको रोजाइमा परेको यस कलेजमा विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत कक्षा 11 बायो साइन्स, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र प्योर म्यानेजमेन्टमा नयाँ भर्ना खुल्ला भएको छ।
4: अनुभवी शिक्षकद्वारा अध्यापन, आधुनिक प्रयोगशाला, रोबोटिक्स कक्षा तथा व्यवहारिक शिक्षामा विशेष जोड दिनुको साथै माडीका विद्यार्थीहरूका लागि घर परिवार सँगै माडीमै बसेर एपेक्स कलेज भरतपुरमा पढ्नका लागि दैनिक कलेज बस आउजाउको व्यवस्था समेत रहेको छ।
9: एपेक्स कलेज भरतपुर 2 क्षेत्रपुर चितवन। थप जानकारीका लागि साइन्स तर्फ 98453-30169, 98450-49899 र म्यानेजमेन्ट तर्फ 98550-12824 र 98550-32557।
10: हेलो
11: हेलो बुढी, के छ खबर?
10: ठिकै छ, चलेकै छ।
11: ल भिडियो अन गर् त, तलाई हेरम।
10: भिडियो अनै छ त, देख्नु भएन र?
11: खै देखिन त मैले त, नेट स्लो भयो क्या हो?
10: माडीको नेट यस्तै त हो नि।
11: के भन्छ यो माडीमा टेक माइनले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र? अरू भन्दा सस्तो छ, फाइबरबाट चल्छ, टिभी नि आउँछ, ल गएर टेक माइन जोडिहाल त।
4: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ।
8: सेवाका लागि माडी सम्पर्क 0556-1040 र 98452-0828-40, साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086।
12: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइनलाई।
3: स्वदेश FM 93.2 MHz।

0: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। सुरुमा प्रमुख समाचार। कानून निर्माणमा तीन तहका सरकार बीच समन्वय र सहकार्य जरुरी रहेको सभामुख टोल प्रसाद दरियालको भनाई। राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला अधिवेशन सुरु, युगले दिएको अभिभारा पूरा गर्न सबैलाई धैर्य र त्याग देखाउन सभापति रवि लामिछानेको आग्रह। शक्ति पहुँच वा प्रभावका आधारमा बजेट बाँडफाँड गर्ने विगतको गलत अभ्यास अन्त्य भएको सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाको दावी। र अमेरिकाले इरानी ड्रोनहरू निस्तेज पारेपछि इरानद्वारा कुवेत र बहराइनमा रहेका अमेरिकी अखाडाहरूमा आक्रमण। अब समाचार विस्तारमा। सभामुख टोल प्रसाद दरियालले कानून निर्माण गर्दा तीन तहका सरकार बीच समन्वय एवं सहकार्य हुनुपर्ने बताउनु भएको छ। अन्तर्व्यवस्थापिका मञ्चद्वारा आज टिकापुरमा आयोजित अन्तर्व्यवस्थापिका सम्मेलनमा सभामुख अरियालले संघीयता कार्यान्वयनमा तीन तहका सरकार बीचको समन्वय र सहकार्य नबाँझिने गरी कानून निर्माण हुनुपर्नेमा जोड़ दिनुभयो। कानूनको कार्यान्वयन गर्नुपर्ने वर्गले कानून निर्माण भएपछि मात्रै थाहा पाउँदा कार्यान्वयनमा चुनौती देखिँदै गएको भन्दै उहाँले लक्षित समूहसँग समन्वय र सहकार्य गरेर मात्र कानून निर्माण गरिनुपर्ने बताउनुभयो। सभामुख अरियालले संघीयताले सिंहदरबारको अधिकार गाउँ गाउँमा पुर्याउने भनिए भए पनि त्यो अधिकार अझै सिंहदरबार बाहिर जान नसकेको बताउनुभयो। यसै गरी सम्मेलनमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले संघले आवश्यक कानून नबनाउँदा प्रदेश र स्थानीय तहलाई समस्या भएको स्वीकार गर्दै संवैधानिक अधिकार सहित प्रदेश र स्थानीय तहलाई काम गर्ने वातावरण बनाउनु पर्ने बताउनुभयो। अध्यक्ष दाहालले जनताका भावनालाई आत्मसात गर्दै लोकतन्त्रलाई मजबुत बनाउने तर्फ तीनवटै तहको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। भोलि सम्पन्न हुने सम्मेलनमा संघीय संसदका दुवै सदन र सातवटै प्रदेश सभाका सभामुख सहभागी हुनुहुन्छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले योगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य त्याग र समर्पण देखाउनु पर्ने बताउनु भएको छ। आजदेखि शुरू भएको पार्टीको जिल्ला अधिवेशनका सन्दर्भमा उहाँले सामाजिक सञ्जालमा रासोपाको लक्ष्य वैकल्पिक शक्ति मात्र नभई मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने भएकाले पार्टीलाई अझ फराकिलो, समावेशी र सुदृढ बनाउनु पर्ने उल्लेख गर्नुभएको छ। सभापति लामिछानेले मबाट हामीमा रूपान्तरण हुने बेला आएको उल्लेख गर्नुहुँदै संगठन विस्तार हुँदा म रहन्न कि भन्ने संकीर्ण चिन्तालाई त्याग्नु पर्ने बताउनुभयो। मतदाताको विवेक र पार्टीका सम्पूर्ण सदस्यको समर्पणले आजको सफलता सम्भव भएको उल्लेख गर्दै सभापति लामिछानेले पुरानाले बनाएको जगमा नयाँ पुस्ताको ऊर्जा र सक्रियताले पार्टीको यात्रालाई यहाँसम्म ल्याएको बताउनुभयो। सभापति लामिछाने अधिवेशन लामिछानेले अधिवेशन र महाधिवेशन केवल नेतृत्व चयनको प्रक्रिया मात्र नभएको जनाउँदै उहाँले महाधिवेशन प्रक्रिया पार्टी जीवन विधि अभ्यास र स्वस्थ परम्परा निर्माण गर्ने अवसर भएको बताउनुभयो। रासोपाको आज 37 र भोलि 29 जिल्लामा अधिवेशन हुँदैछन् भने ओडा र पालिका तहमा अधिवेशन सम्पन्न भइसकेका छन्। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले देश नयाँ राजनीतिक संस्कारतर्फ अघि बढिरहेकोले पुराना गलत राजनीतिक शैली दोहोर्याउने छुट सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपालाई नरहेको बताउनु भएको छ। रासोपा धादिङको प्रथम जिल्ला अधिवेशन उद्घाटन समारोहमा उहाँले पार्टी कुनै व्यक्ति वा समूहको स्वार्थ पूरा गर्ने, बिचौलिया तन्त्रलाई संरक्षण गर्ने वा सीमित व्यक्तिको हितका लागि सञ्चालन हुने संस्था बन्न नहुने बताउनुभयो। उहाँले नागरिक सेवा प्रवाहलाई भ्रष्टाचार मुक्त, पारदर्शी र उत्तरदायी बनाउने दिशामा सरकार केन्द्रित रहेको उल्लेख गर्नुभयो। फरक प्रसंगमा संचार मन्त्री तिमिल सिन्हाले दूरसञ्चार सेवाको पहुँच र गुणस्तर सुधार सरकारको प्राथमिकतामा रहेको र आगामी एक वर्षभित्र नेटवर्क सेवामा उल्लेखनीय सुधार गर्ने लक्ष्यका साथ काम भइरहेको जानकारी दिनुभयो। आज राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा नुवाकोटको प्रथम जिल्ला अधिवेशन उद्घाटन समारोहमा संचार मन्त्री डाक्टर तिमिल सिन्हाले मन्त्रालय तथा सरकारी निकायमा हुने सेटिङ विकृति र बिचौलिया तन्त्रको प्रभाव अन्त्य हुँदै गएको बताउनुभयो। शक्ति पहुँच वा प्रभावको आधारमा बजेट बाँडफाँड गर्ने विगतको गलत अभ्यास अन्त्य भएको बताउँदै संचार मन्त्री तिमिल सिन्हाले आम निर्वाचनका क्रममा मतदातासँग गरिएका प्रतिबद्धता पूरा गर्ने उद्देश्यका साथ सरकार अघि बढिरहेको बताउनुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले नेपाल भारत बीचको सम्बन्धलाई नयाँ सिराबाट थप विस्तार र सुदृढ गर्न सरकार तत्पर रहेको बताउनु भएको छ। भारतीय च्यानल एनडीटीभीसँग आज विशेष संवाद गर्दै नेपाल र भारत बीच खुल्ला सिमाना भए पनि एकले अर्को देशको सुरक्षा सरोकारलाई आत्मसात गरेको उल्लेख गर्दै मन्त्री खनालले दुई देशको बहुआयामिक र हार्दिक सम्बन्धलाई अझै विस्तार गर्नुपर्नेमा जोड दिनुभयो। यसैबीच भारतको औपचारिक भ्रमणमा रहनुभएका परराष्ट्र मन्त्री शिशिर खनाल र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डाक्टर बीजे चौथाईवाले बीच आज नयाँ दिल्लीमा भेटवार्ता भएको छ। भेटमा उहाँहरू बीच द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ पार्ने, पार्टी पार्टी तथा जनता जनता बीचको सम्बन्धलाई गाढा बनाउने विषयमा छलफल भएको नयाँ दिल्ली स्थित नेपालको दूतावासले जनाएको छ। काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 र 12 छात्रवृत्तिका लागि पहिलो मनोनयन सूची म्याचिङ लिस्टबाट 3735 जना विद्यार्थीको नाम भर्नका लागि सिफारिस गरेको छ। कक्षा 11 र 12 अध्ययन गर्न चाहने छात्रवृत्ति छनौट परीक्षाबाट योग्यताक्रमको अन्तिम सूचीमा प्रकाशित नामबाट भर्नका लागि सिफारिस गरिएको परीक्षा समिति संयोजक नमराज ढकालले जानकारी दिनुभयो। यसअघि प्रकाशित अन्तिम योग्यताक्रम विद्यार्थीले आवेदन दिँदा रोजेको विषय र शिक्षण संस्थाको प्राथमिकता क्रमका आधारमा साधारण एवं आरक्षण र समूहगत रूपमा तोकिएको संख्याका आधारमा नाम सिफारिस गरिएको उहाँले बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन।
1: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
2: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
1: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गते सम्म।
2: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापनपछि अब बाँकी समाचार। अछामको साफे बगर नगरपालिकाले नदीजन्य पदार्थको उत्खनन तथा संकलन कार्य अस्थायी रूपमा बन्द गर्न सूचना जारी गरेको छ। नगरपालिकाले जारी गरेको सूचना अनुसार ढुङ्गा गिटी बालुवा उत्खनन बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड बमोजिम प्रत्येक वर्ष असार 1 गतेदेखि भदौ मसान्तसम्म नदीजन्य पदार्थ उत्खनन गर्न नपाइने व्यवस्था रहेको छ। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ठगे गरेको अभियोगमा प्रहरीले दुईजनालाई काठमाडौँबाट पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका 3 बस्ने लक्ष्मी थापा कार्की र बुढा नीलकण्ठ 8 बस्ने प्रिया बानिया रहेका छन्। पक्राउ परेका मध्ये लक्ष्मीले ग्रीस पठाइदिन्छु भन्दै एकजनासँग 11,50,000 र प्रियाले जापान पठाइदिन्छु भन्दै एकजनाबाट 2,00,000 सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो। अब अन्तर्राष्ट्रिय समाचार। इरानले कुवेत र बहराइनमा रहेका अमेरिकी अखाडाहरूमा क्षेप्यास्त्र प्रहार गरेको छ। अमेरिकाले इरानको हर्मुज जल क्षेत्रमा आक्रमण गरेपछि अरब राष्ट्रमा रहेका अमेरिकी अखाडाहरूमा इरानले आक्रमण गरेको इरानको इस्लामिक रेभोल्युसनरी गार्डले दावी गरेको हो। इरानका विदेश मन्त्री अब्बास अराघाँसीले अमेरिकाले लेबनानलाई अघि सारेर मोलमोलाई गर्न खोजेपछि निकै अघि हुने सम्झौता तोडिएको आरोप लगाउनुभयो। लेबनानमा अमेरिका र इजरायलले आक्रमण जारी नै राखेका छन् भने हर्मुज जल क्षेत्र खुल्ने सम्झौता छिर्न बन्दै गएको छ। अब आर्थिक समाचार।
4: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: खेतीपातीको समय आइसक्दा पनि रासायनिक मल प्राप्त गर्न कठिनाई भइरहेको गुनासो देशैभरबाट आइरहेका बेला वितरण कार्यलाई व्यवस्थित बनाउन सरकारले सातै प्रदेशका सम्बन्धित मन्त्रालयमा सम्पर्क व्यक्ति फोकल पर्सन तोक्ने गरी काम अगाडि बढाएको छ। कृषि वन तथा वातावरण मन्त्रालयले सातै प्रदेशका कृषि तथा सहकारी क्षेत्र हेर्ने मन्त्रालयहरूलाई यस्तो व्यवस्था गर्न आग्रह गरेको छ। यो व्यवस्थाले किसानहरूले मल प्राप्तिमा भोग्नु परेका समस्याहरू सिधै सरकारी निकायसम्म पुर्याउन र तिनको समयमै समाधान खोज्न सहज हुने मन्त्रालयले विश्वास लिएको छ। हाल देशभरि मल वितरक कम्पनी मार्फत स्रोत उपलब्धताका आधारमा मल आपूर्ति र बिक्री वितरण हुँदै आएको छ। मध्य प्रदेश सरकारले चालू आर्थिक वर्षको जेठ 21 गतेसम्म कुल विनियोजित बजेटको 19.4% मात्र खर्च गरेको छ। प्रदेश सरकारको वित्तीय विवरण अनुसार 46.98 अर्ब बजेट मध्ये जेठ 21 गतेसम्म 9.12 अर्ब मात्र खर्च भएको हो। यसमा चालू तर्फ 5.32 अर्ब तथा पुँजीगत तर्फ 3.79 अर्ब खर्च भएको देखिएको छ। विगत देखिको आर्थिक वर्षको अन्तमा आएर काम गर्ने परिपाटी तथा बीचमा हुने गरेको माल वस्तुको हुने मूल्य वृद्धिका कारण पनि बजेट खर्च तीनै तहको सरकारमा प्रभावित भइरहेको सरकारवालाहरूले बताएका छन्। नेपाल यस कुखुरा पालक संघले अण्डाको फार्म समर्थन मूल्य फेरि बढाएको छ। चितवनलाई आधार मानेर तय गरेको नयाँ मूल्य सूची अनुसार प्रमुख साइजका अण्डाहरूमा प्रति क्रेट 15 रुपियाँले वृद्धि भएको छ। यसै गरी सानो अण्डाको मूल्य प्रति क्रेट नभई प्रति पेटी 3,000 रुपियाँ तोकिएको नेपाल लेयर्स कुखुरा पालक संघले जनाएको छ। साताको शेयर बजार मापक नेप्से परिसूचक 26.69 अङ्क घटेर 2755.41 बिन्दुमा बन्द भएको छ। साताभरिको कारोबारमा नेप्से परिसूचक 2782.10 बिन्दुबाट झरेर 2755.41 बिन्दुमा पुगेको हो। आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि शेयर बजार बढ्ने लगानीकर्ताको अपेक्षा रहेको थियो। साताभरिमा शेयर बजार मापक नेप्से परिसूचक घटे पनि कालिन्चोक हाइड्रो पावरको शेयर मूल्य सर्वाधिक 101.06% बढेको छ। यस्तै सेन्ट्रल फाइनेन्सको शेयर मूल्य करिब 25% बढेको छ भने नेपाल पुनर्बीमा कम्पनीको शेयर मूल्य करिब 17.5% बढेको छ।
0: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो सुरेन्द्र मणि त्रिपाठी। अब खेल समाचार।
6: साबिक विजेता बागमती प्रदेशले 16 केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि जितेको छ। विभिन्न 6 खेल समावेश प्रतियोगितामा 22 स्वर्ण 21 रजत र 13 काँस्य जित्दै बागमती उपाधि रक्षा गर्न सफल भएको हो। राष्ट्रिय खेलकुद परिषद राखेपको आयोजना तथा प्रदेश खेलकुद विकास परिषदको सह आयोजनामा भएको प्रतियोगितामा सुदूरपश्चिम प्रदेश दोस्रो भयो। सुदूरपश्चिमले 19 स्वर्ण 9 रजत र 14 काँस्य हात पारेको छ। 12 स्वर्ण 15 रजत र 18 काँस्य जितेको लुम्बिनी तेस्रो स्थानमा छ। 3 दिने प्रतियोगितामा 7 प्रदेशबाट 686 खेलाडीले एथलेटिक्स, भलिबल, कबड्डी, तेक्वान्दो, कराते र उसुमा प्रतिस्पर्धा गरेका थिए। पदक विजेतालाई करिब 12 लाख नगद पुरस्कार वितरण गरिएको राखेपले जनाएको छ। प्रतियोगिताको 17 संस्करण कोशी प्रदेशमा फागुन 19 देखि 22 गतेसम्म सञ्चालन हुनेछ। हिमाली क्षेत्रको पर्यटन प्रवर्धन तथा लाङटाङ क्षेत्रको अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्ने उद्देश्यले रसुवामा लाङटाङ ट्रेल रन प्रतियोगिता सुरु गरिएको छ। रसुवा नुवाकोट पर्यटन समाजको आयोजनामा भएको प्रतियोगिताको शनिबार लाङटाङको क्याङजेनमा उद्घाटन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले लाङटाङ क्षेत्रको पर्यटन विकासका लागि मार्ग तथा पूर्वाधार सुधार आवश्यक रहेको बताउनुभयो। उहाँले हिमाल र हिमाली वातावरण संरक्षण, जलवायु परिवर्तनका चुनौती बीच हिउँ र हिमाली सम्पदाको संरक्षणमा सबै पक्ष जिम्मेवार बन्नुपर्ने धारणा राख्नुभयो। समुद्र सतहबाट करिब 3,870 मिटर उचाइमा रहेको क्याङजेनमा आयोजित प्रतियोगितामा सहभागी खेलाडीले क्याङजेनदेखि स्याफ्रुबेसीसम्मको 32 किलोमिटर दूरी पार गर्नुपर्नेछ। प्रतियोगितामा 2 विदेशी महिला सहित 103 खेलाडी सहभागी भएको आयोजकले जनाएको छ। नेपालले मलेसियामा जारी एसिसी महिला प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा हङकङसँग फराकिलो हार बेहोरेको छ। कोलेज टुङ्कु जाफर क्रिकेट ओभल मैदानमा शनिबार भएको खेलमा नेपाल हङकङसँग 69 रनले पराजित भएको हो। जितका लागि 110 रनको लक्ष्य पछ्याएको नेपाल 13.3 ओभरमा सबै विकेट गुमाउँदै 40 रनमा समेटिएको थियो। नेपालका लागि सोनी फाखरिनले सर्वाधिक 12 र रुबिना छेत्रीले 10 रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन्। टस हारेर पहिले ब्याटिङ गरेको हङकङले 20 ओभरमा 3 विकेटको क्षतिमा 109 रन बनाएको थियो। हङकङसँगको हारपछि पनि नेपाल यसअघि नै क्वार्टर फाइनलमा प्रवेश गरिसकेको छ। क्वार्टर फाइनल खेलको विजेता एसिसी एसिया कपमा छनौट हुनेछ।
0: खेल समाचारका साथमा हुनुहुन्थ्यो राजेन्द्र विक्रम शाही। अब मौसम। आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका पहाडी र हिमाली भूभागका 1-2 स्थानमा मेघ गर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। कानून निर्माणमा तीन तहका सरकार बीच समन्वय र सहकार्य जरूरी रहेको सभामुख टोल प्रसाद अरियालको भनाई। राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला अधिवेशन शुरू, युगले दिएको अभिभारा पूरा गर्न सबैलाई धैर्य र त्याग देखाउन सभापति रवि लामी छानेको आग्रह। शक्ति पहुँचुवा प्रभावका आधारमा बजेट बाँडफाँड गर्ने विगतको गलत अभ्यास अन्त्य भएको सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाको दावी र अमेरिकाले इरानी ड्रोनहरू निस्तेज पारेपछि इरानद्वारा कुवेत र बहराइनमा रहेका अमेरिकी अखाडाहरूमा आक्रमण। यसका साथै राति 9 बजेको समाचार सकियो। हवस् त, नमस्कार।

0: कन्याकुमारी ढकाल शीतलपुर माडी पहिला घुमा बाबु मलाई पहिलेदेखि न घुमा मा फाउँदेखि न घुमा क्या यदि दिदी कता गयौँ होइन घर वरिपरि हेर्छन् गोठा जाँदाखेरि गोठा छादेको पनि देखिन्छ के अरे लडेको पनि देखिन्छ त्यहाँबाट उठाएर खाता ल्याएर सुताइ अनि त्यहाँबाट फेरि त्यहीँ पनि छादेँ यसलाई अपरेसनै गर्नुपर्छ यसलाई नौपोका खुनै हाल्नुपर्छ भनेर भनेको अब भएन अब एकपल्टी आयुर्वेदिक दबाईमा लानु पर्यो भनेर समदिनले भन्नुभयो मलाई कपडा पनि पन्छाएको अनुभव कपडा अब आशा छैन भनेर ल चाँडै हेरेर खाऊँ भनेर अनि त्यहाँ जहीँ छोरीले लगाइजानु भनेर अनि त्यहाँबाट अनि जहीँ लिएर जानुभयो र आयुर्वेदिक दबाईले म भाँचे किम बाबु तर म त डाँडो काटेर आएँ तर आयुर्वेदिक दबाईले म बचेँ
1: दीर्घकालीन उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणाली
2: सम्पर्क लाइन्स चोक आनन्द मार्ग नयनगढ चितवन मोबाइल 98555590334
3: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर
3: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्ने सेवाको लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर
3: वेबसाइट डिजाइनिङ र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर
3: प्रमाण पत्र ब्याज आदि जस्ता डेस्कटप डिजाइनिङ टाइपिङ र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
5: माडी फ्लेक्स एन्ड कम्प्युटर बसन्तपुर बजार माडी फोन 056 50 10 60
6: यो रमाइलो माडी घुम्दा घुम्दै दुई पो बजन लागेछ यार होइन भोक लागेको छैन तिमीहरूलाई
7: भोक त लागेको छ नि तर के गर्नु खानाको अर्डर कहीँ गरिएन अब चाउमिनमै चित्त बुझाउनु त होला नि
8: के भनेको त्यस्तो अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ यसका साथै स्वादिष्ट रोटी मोमो चाउमिन खाजा सेट चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ ल हिँड जाऊ त्यतैतिर
9: नारायणी होटल एन्ड रेस्टुरेन्ट बसन्तपुर बजार माडी प्रोप्राइटर धनप्रसाद ढुङ्गाना सम्पर्क 97 45 23 91 63

0: स्वदेश एफएम 93.2 मेगाहर्ज
1: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
2: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
3: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

नमस्कार। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश post.com मार्फत जुनसुकै समयमा पढ्न र शेयर गर्न पनि सक्नुहुनेछ। तत्कालीन नेकपा माओवादीद्वारा सञ्चालित सशस्त्र जनयुद्धको समयमा माडीको बादरमुडे खोलामा यात्रुवाहक बसमा विस्फोटको घटना भएको 21 वर्ष पूरा भएको छ। विक्रम सम्बत 2062 साल जेठ 23 गते बगै बस पार्कबाट भरतपुरका लागि छुटेको बस बिहान करिब 8 बजेको समयमा खचाखच यात्रुसहित विस्फोटमा पर्दा तत्कालीन शाही नेपाली सेनाका 3 जवानहरूसहित घटनास्थलमै 38 जनाको ज्यान गएको थियो भने 75 जना घाइते भएका थिए। घटनामा घाइते भएका थप 4 जनाको समयक्रममा मृत्यु भइसकेको छ। घटना भएको 1 वर्षपछि मृतकका परिवार र घाइतेहरू बादरमुडे घटना पीडित समिति गठन गरी न्यायको खोजी गरी आएका छन्। पीडित परिवारको आक्रोश र पीडा अझै शान्त भएको छैन। घटनाको करिब 1 दशकपछि तत्कालीन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले 2074 मङ्सिर 17 गते पीडित पक्षसँग गर्नुभएको सहमति पूर्ण रूपमा लागू हुन सकेको छैन। दुवै पक्षबीच मृतकका आश्रित परिवारका काम गर्न सक्नेलाई रोजगार, काम गर्न नसक्नेलाई जीवनवृत्ति र बालबालिकालाई निशुल्क शिक्षा दिने लगायतका सहमति भएको थियो। यसैबीच बादरमुडे घटना पीडित समितिले शनिबार बिहान बादरमुडे स्मारकको सरसफाई गरी श्रद्धाञ्जली दिएका छन्। समितिले हरेक वर्ष ज्येष्ठ 23 गते बादरमुडे घटना स्मृति दिवस मनाउने गरेका छन्। पालिका 5 स्थित दिवाकर स्मृति माध्यमिक विद्यालयमा जयादेवी पौडेल लामिछानेको अध्यक्षतामा 7 सदस्यीय नयाँ विद्यालय व्यवस्थापन समिति गठन भएको छ। पूर्वगठित समितिको सदस्यमा मन्जु आचार्य, मुक्ति प्रसाद बस्याल र एकराज पगाई रहनु भएको छ। यस्तै पदेन सदस्यका रूपमा वडा नम्बर 5 का वडा अध्यक्ष गणेश प्रसाद खताने तथा शिक्षक प्रतिनिधिका रूपमा जनकराज भूषाल रहनु भएको छ। समितिको सदस्य सचिवको जिम्मेवारी विद्यालयका प्रधान अध्यापक बलबहादुर श्रेष्ठलाई दिएको छ। माडी नगरपालिकाको पत्र अनुसार केही नेपाल यिनलाई संशोधन गर्ने अध्यादेश 2083 बमोजिम विद्यालय व्यवस्थापन समिति पुनर्गठन गरिएको विद्यालयले जनाएको हो। नयाँ व्यवस्थापन समिति गठनसँगै विद्यालयको शैक्षिक, प्रशासनिक तथा व्यवस्थापकीय गुणस्तर सुधार हुने अपेक्षा गरिएको छ। नवनिर्वाचित अध्यक्ष तथा सदस्यहरूलाई विद्यालय परिवार, अभिभावक र स्थानीय समुदायले बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। तीन स्थिति नर्बुरा टोल विकास संस्थाको आयोजनामा शनिबार बिहान गाउँटोल क्षेत्रको सामूहिक सरसफाई गरिएको छ। 160 जना टोल परिवार रहेकोमा 158 परिवारको सहभागितामा सरसफाई कार्यक्रम गरिएको टोल विकास संस्थाका अध्यक्ष हरिकृष्ण चौधरीले बताउनुभयो। टोल विकास संस्थाका आह्वानमा आगामी साता मगुई कुलोको सरसफाई गर्न लागि उहाँले बताउनुभयो। पछिल्लो समय माडीमा व्यवस्थित र पुनर्गठित टोल विकास संस्थाहरू टोल क्षेत्रको विकास, निर्माण, सरसफाई, वातावरण संरक्षण र सामाजिक परिचालनमा प्रभावी देखिन थालेका छन्। टोलवासीहरूबीच आपसी मेलमिलाप, भाइचारा र सहयोगको भावना अभिवृद्धि गर्न पनि यस्ता संस्थाहरू सक्रिय हुन थालेको देखिएको हो। क्लब माडी छैनार बरुवाको आयोजनामा माडी नगर स्तरीय ब्याडमिन्टन प्रतियोगिता सञ्चालन शुरू भएको छ। अम्पायर निशान पङ्गेनीलाई सटल कक हस्तान्तरण गर्दै माडी नगर प्रमुख तारा कुमारी काजी महतोले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो। प्रतियोगितामा खेलाडीहरूलाई लेभल ए र लेभल बी गरी दुई समूहमा विभाजन गरेर प्रतिस्पर्धा गराइएको छ। लेभल एतर्फ किरण राई, योगेन्द्र बिक, इलाका प्रहरी कार्यालय तथा बिरु चौधरी, विवेक चौधरीको जोडी फाइनलमा प्रवेश गरेका छन्। यसै गरी लेभल बीतर्फ गौरव मुक्ता, निश्वर रिजालको जोडी फाइनलमा पुगिसकेको छ भने उक्त समूहको अर्को सेमी फाइनल खेल तथा फाइनल खेल शनिबार बिहान 36 बजेबाट सञ्चालन हुने कार्यक्रम रहेको छ। प्रतियोगितामा माडी नगरभित्रका विभिन्न क्षेत्रबाट 22 टोलीको सहभागिता रहेको आयोजकले जनाएको छ। विद्यालय स्तरीय फुटबल प्रतियोगिता 2083 छात्रातर्फ दिवाकर स्मृति माध्यमिक विद्यालय र जनजीवन माध्यमिक विद्यालय फाइनलमा प्रवेश गरेका छन्। शुक्रबार सम्पन्न पहिलो सेमी फाइनल खेलमा दिवाकर स्मृति माध्यमिक विद्यालयले बाल विकास इङ्ग्लिस स्कूललाई 8-0 गोलन्तरले पराजित गर्दै सहज रूपमा फाइनल यात्रा तय गरेको हो। दोस्रो सेमी फाइनलमा माडी माध्यमिक विद्यालय र जनजीवन माध्यमिक विद्यालय बीच निर्धारित समयसम्म 1-1 गोलको बराबरी भएसँगै खेल ट्राइब्रेकरमा पुगेको थियो। निकै प्रतिस्पर्धात्मक बनेको ट्राइब्रेकर अन्तर्गत सडन डेथमा जनजीवन माध्यमिक
माध्यमिक विद्यालयले 5-4 गोलन्तरले जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेको हो। पहिलो सेमी फाइनलमा दिवाकर स्मृति माध्यमिक विद्यालयकी सरिस्का चापागाई म्यान अफ द म्याच घोषित हुनुभएको थियो। यस्तै दोस्रो सेमी फाइनलमा जनजीवन माध्यमिक विद्यालयकी मनिष्का घरती म्यान अफ द म्याच चुनिनुभयो। अब छात्रातर्फको उपाधिका लागि दिवाकर स्मृति माध्यमिक विद्यालय र जनजीवन माध्यमिक विद्यालय बीच जेठ 24 गते आइतबार दिउँसो 4:30 बजे प्रतिस्पर्धा हुने प्रतियोगिताको आयोजक संस्था नगर खेलकुद विकास समितिका सदस्य नवीन बस्यालले जानकारी दिनुभयो। विद्यालय स्तरीय फुटबल प्रतियोगिताको छात्रतर्फ माडी माध्यमिक विद्यालय र जनकल्याण माध्यमिक विद्यालय फाइनलमा प्रवेश गरेका छन्। बुधबार सम्पन्न पहिलो सेमी फाइनल खेलमा जनकल्याण माध्यमिक विद्यालयले सोमेश्वर माध्यमिक विद्यालयलाई 3-0 गोलन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो। यस्तै शुक्रबार सम्पन्न दोस्रो सेमी फाइनलमा माडी माध्यमिक विद्यालयले विद्याज्योति इङ्ग्लिस स्कुलमाथि 7-1 गोलन्तरको जित निकाल्दै फाइनलको यात्रा तय गरेको हो। पहिलो सेमी फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका जनकल्याण माध्यमिक विद्यालयका रोहित गुरुङ म्यान अफ द म्याच घोषित हुनुभयो। यस्तै दोस्रो सेमी फाइनलमा माडी माध्यमिक विद्यालयका एबिन बस्याल म्यान अफ द म्याच चुनिनुभयो। अब उपाधिका लागि माडी माध्यमिक विद्यालय र जनकल्याण माध्यमिक विद्यालय बीच जेठ 24 गते आइतबार दिउँसो 3 बजे प्रतिस्पर्धा हुने प्रतियोगिताको आयोजक संस्था नगर खेलकुद विकास समितिका सदस्य नवीन बस्यालले जनाउनुभयो। चितवनको इसकामना गाउँपालिका साथ खगेडी खोला क्षेत्रमा मापदण्ड विपरीत नदीजन्य पदार्थ उत्खनन गरेको आरोपमा प्रहरीले 5 सवारी साधनलाई कारवाही गरेको छ। जिल्ला प्रहरीकाले चितवनले जारी गरेको प्रेस विज्ञप्ति अनुसार सो क्षेत्रमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन भइरहेको सूचनाका आधारमा नियन्त्रणमा लिएको हो। प्रहरी टोलीले 27 सवारी साधनलाई नियन्त्रणमा लिएर जाँच गरेकोमा 5 ट्राक्टरलाई आवश्यक कारवाहीका लागि इच्छाकामना गाउँपालिकामा पठाएको थियो। स्वदेश खबरमा अब केही राष्ट्रिय खबरहरू। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेले पार्टीभित्र योगदानको हिसाब किताब खोज्ने र पदोन्नतिको अपेक्षा राख्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकार नहुने बताउनु भएको छ। सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै सभापति लामिछानेले पार्टी स्थापनाको 4 वर्षमै यस्ता प्रवृत्तिले जरा गाड्न खोज्नु चिन्ताको विषय भएकाले समयमै सच्याउनु पर्ने बताउनु भएको छ। पार्टी केन्द्रीय महाधिवेशनको तयारीका क्रममा विशेष गरी मधेस लगायतका केही जिल्लामा देखिएको विवाद र नेतृत्वका लागि मरिहत्या गर्ने प्रवृत्तिलाई लोकतान्त्रिक प्रक्रियाबाट न्यूनीकरण गर्नुपर्ने उहाँको भनाइ छ। प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध श्रम संस्कृति पार्टीले शनिबार काठमाडौँमा प्रदर्शन गरेको छ। नेपालले भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रिय हित विपरीत रहेको भन्दै श्रम संस्कृति पार्टीले काठमाडौँको माइतीघरमा खबरदारी सभासहित विरोध प्रदर्शन गरेको हो। प्रदर्शनमा सहभागीहरूले संसदमा प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्ति तथ्यहीन रहेकाले फिर्ता गर्नुपर्ने माग गरेका छन्। अध्यक्ष रहेको जनमत पार्टीले बलगर संहिताको माग राख्दै भोलि आइतबार मण्डलामा माइतीघर मण्डलामा प्रदर्शन गर्ने भएको छ। संहितालाई बलियो बनाउनुपर्छ भन्दै यसअघि नौलो गणतन्त्रका लागि आन्दोलनको घोषणा गरेको जनमत पार्टीले घोषणा बाहेक अरू थप कार्यक्रम गर्न सकेको थिएन। 2081 जेठ 15 गते भिरकुटी मण्डबाट नौलो गणतन्त्रका लागि आन्दोलनको घोषणा गरेको थियो। स्वास्थ्य समस्याका रूपमा रहेको क्षयरोगका कारण प्रत्येक वर्ष कारण 1,00,000 जनामा 53 प्रत्येक वर्ष 1,00,000 जनामा 53 जनाको मृत्यु हुने गरेको पाइएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार सन् 2024 नेपालमा अनुमानित 67,000 नयाँ क्षयरोगका बिरामी रहेका थिए, जसको दर प्रति 1,00,000 जनसङ्ख्यामा 227 रहेको हो। साथै हरेक वर्ष करिब 16,000 जनाको क्षयरोगका कारण मृत्यु हुने अनुमान गरिएको छ, जसको मृत्यु दर प्रति 1,00,000मा 53 जना रहेको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले जनाएको छ। परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षाको पूरक परीक्षा सम्पन्न भएको 2 साताभित्र नतिजा प्रकाशन गर्ने गरी तयारी गरेको छ। आगामी असार 1-9 गतेसम्म पूरक परीक्षा हुँदैछ। यसअघि एसई 2082 परीक्षा फल 1 महिनामा प्रकाशन गरिएको थियो। परीक्षा नियन्त्रक टुक्राज अधिकारीले आगामी असार 25 गतेभित्र पूरक परीक्षाको परीक्षा फल प्रकाशन गरिने बताउनुभयो। 2,511 सवारी चालक सवारी नियम उल्लङ्घनको कार्यवाहीमा परेका छन्। यसबाट राज्य कोषमा ₹20,84,000 राजस्व दाखिला भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका 193, नियम विपरीत राइड सेयरिङ गरेका 166, संकेत बत्ती उल्लङ्घन गर्दा 129 र तीव्र गतिमा सवारी साधन हुइकाएका 167 जनालाई कार्यवाही गरिएको हो।
सामाजिक सञ्जालबाट उदाएको युवा अभियान कक्रो जनता पार्टीले भारतीय सहर नयाँ दिल्लीको जन्तर मन्तरमा विरोध प्रदर्शन गरेको छ। हजारौंको संख्यामा रहेका प्रदर्शनकारीहरूले केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै नाराबाजी गरेका हुन्। संस्थापक अभिजित दिप्केको नेतृत्वमा शुरू भएको प्रदर्शनमा विद्यार्थी तथा युवाहरूको उल्लेख्य सहभागिता रहेको भारतीय संचार माध्यमहरूले जनाएका छन्। कक्रोश जनता पार्टीले नीट 2026 प्रश्नपत्र चुहावट, सीबीएसई मूल्याङ्कन प्रणाली सम्बन्धी विवाद तथा अन्य शैक्षिक समस्याहरूको जिम्मेवारी लिँदै शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिनुपर्ने लगायतका माग गरेका छन्। सामाजिक सञ्जालमा तीव्र लोकप्रियता हासिल गरेको सीजेपीको यो पहिलो ठूलो सड़क प्रदर्शन हो। यसैबीच प्रदर्शनका क्रममा दुई समूह बीच हुन सक्ने सम्भावित झडपलाई रोक्न दिल्ली प्रहरीले 6 जनालाई नियन्त्रणमा लिएको छ। आन्दोलनका समर्थक र विरोधीहरूबीच तनाव उत्पन्न हुन सक्ने सूचना पाएपछि शान्ति सुरक्षा कायम राख्न प्रहरीले पूर्व सावधानी स्वरूप उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। अवस्थ सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउँ चुली पहाड पहरा, सुन भिर पागल एक बेसी सारा सुन।
0: स्वदेश FM 93.2 MHz।

0: Strādāja nispokšā.
1: Sodies FM, Tirana Bethoplo, 2 MHz.

0: Studis FM 19.2 MHz.
1: तिमी यसलाई आफ्नो सम्झेर मग्न भइरहेका छौ, यही खुशी नै तिम्रो दुःखको मूल कारण हो। परिवर्तन संसारको नियम हो, जसलाई तिमी मृत्यु सम्झन्छौ त्यही जीवन हो।
2: मोक्ष शास्त्र अर्थात् श्रीमद् भागवत गीता र यसै शास्त्रमा उल्लेखित जीवनका उद्देश्य अनि कर्तव्यहरू विषयको रेडियो कार्यक्रम गीतोपदेश,
1: प्रस्तुता पण्डित राम भक्त अधिकारी।
2: हरेक दिन बिहान 5:15 देखि 5:30 सम्म स्वदेश एफएम को प्रसारणमा।
3: गुरुर ब्रह्मा गुरुर विष्णु गुरुदेव महेश्वर गुरु साक्षात परब्रह्म तस्मै श्री गुरवे नमः। प्रातःकालमा गुरुचरणमा प्रातःकालमा गुरुचरणमा दण्डवत प्रणाम गर्दै आजको गीतोपदेश कार्यक्रम अगाडि बढाउँछु। सम्पूर्ण श्रुतिवृन्दहरू, हाम्रो स्वदेशी एफएमको प्रातःकालीन सभामा यो प्रवचन कार्यक्रम हजुरहरूले सुनिरहनु भएको छ। म अहिले गीता अध्याय 4 32 मन्त्रबाट यो कार्यक्रम शुभारम्भ गर्ने अनुमति माग्छु हजुरहरूसँग। परमात्मा भन्नुहुन्छ श्री कृष्ण अर्जुनलाई, दया परवश भएर दयालु भगवान् भक्तवत्सल भगवान् भन्नुहुन्छ, एवं बहुविधा यज्ञ विदता ब्राह्मणो मुखे कर्मजान विदितान सर्वान् नेवम ज्ञात्वा विमोक्षसे भन्नुहुन्छ परमात्मा। यस्तो गम्भीर वाणीमा अर्जुनप्रति दयावश भएर यी विभिन्न प्रकारका यज्ञहरू जो मैले बताएँ वेदमा सम्मत छन् र सबै यज्ञहरू नाना प्रकारका कर्मबाट उत्पन्न हुन्छन्। यस प्रसङ्गलाई यसरी बुझौँ भने तिमी मुक्त हुनेछौ भन्नुहुन्छ। हामी श्रवण गरेर सर्वप्रथम श्रवण परिचित महाराज श्रवण गरेर मुक्ति हुनुभयो। अब अहिले कुरुक्षेत्रमा अर्जुन भगवान् श्री कृष्णको मुखारविन्दबाट गीता सुनेर आफ्नो कर्म बोध गरिसकेपछि, क्षत्रिय कर्म के रहेछ भन्ने ज्ञान भइसकेपछि, अनि अर्जुनले पनि आफ्नो कर्म शुभारम्भ गर्नुहुन्छ। यी विभिन्न प्रकारका यज्ञहरू वेदमा सम्मत छन् र सबै यज्ञहरू नाना प्रकारका कर्मबाट उत्पन्न हुन्छन्। यस प्रसङ्गमा यसरी बुझ्यौ भने तिमी मुक्त हुन्छौ। विभिन्न प्रकारका कर्ताहरूलाई उपयुक्त हुने विभिन्न प्रकारका यज्ञहरूको उल्लेख वेदमा गरिएको पाइन्छ, जसको चर्चा माथि नै गरिसकिएको छ। मानिसहरू शरीरलाई नै आत्मा ठान्ने देहात्मा बुद्धिको धारणामा लिन छन्। यही नै दुःखको कुरा छ। यो शरीर म होइन मेरो मित्रहरू, यो शरीर त मेरो हो, मेरो वस्तु, मरेर जाँदा छोडेर जाने हो। जे जति मेरो छ मित्रहरू सुन्नु, मेरो वस्तु छोडेर जाने हो, म एक्लै जाने हो। मेरो साथमा जो आध्यात्मिक वस्तु कमाइ भएको छ भने उसले साथ दिन्छ, उसको साथ हामीलाई लाभदायक हुन्छ। यदि पाप कर्मको आधिक्य भएर पापको साथ लाएर जानु पर्यो भने परजुनी पनि सुख छैन। हे परमात्मा, कहाँ जानी होला, कसलाई बाबा भन्ने होला, कसलाई आमा भन्ने होला, कस्तो ठाउँमा घर बनाउने होला, कुन जुनी पाइने होला। हे भगवान्, यतातिर अन्तर्मुख भएर मेरा सम्पूर्ण श्रोतृवृन्दहरू विचार गर्नु पर्यो। अब मनुष्य चोला सिद्धिहाल्यो भने पछुताउ मात्र हुनेछ, तसर्थ यही बेलामा परमात्माको याद गर।

व्यवस्था यसरी गरिएको हो भन्नुहुन्छ। यी यज्ञहरूलाई मानिसहरूले आफ्नो शरीर मन तथा बुद्धि अनुसार सम्पन्न गर्छन्। वास्तवमा शरीरबाट मुक्त हुनका लागि नै यी सबै यज्ञ विधिको व्यवस्था गरिएको हो वेदमा। यस कुरालाई भगवानले आफ्नै श्री मुखारविन्दबाट यहाँ स्पष्ट पार्नु भएको छ। परमात्माले नै हामीलाई उपदेश दिएर बक्सेको छ। भन्नुहुन्छ परमात्मा, श्रेयान् स्वधर्मो विगुण परधर्मात् सनुष्ठिता, श्रेयान् स्व द्रव्यमया यज्ञात् ज्ञान यज्ञ परन्तप सर्वकर्माखिलं पार्थ ज्ञाने परिसमाप्यते। सम्पूर्ण कर्म ज्ञानमा गएर समापन हुन्छन्। सारा नदी नालाहरू सागरमा गएपछि एकसाथ मिल्छन्। त्यहाँ पृथक नाम हुँदैन, रहँदैन, महासागर भइहाल्छ। त्यसरी हे परन्तप ज्ञानी ज्ञानमय यज्ञ द्रव्य यज्ञ यज्ञ भन्दा श्रेष्ठ हो। हे पार्थ, अन्तमा सम्पूर्ण कर्ममय यज्ञको समाप्ति दिव्य ज्ञानमा गएर हुन पुग्छ, समाप्ति भयो। साराको नाम सागरमा गएर मिसिएपछि नाम टुट्छ, रूप पनि टुट्छ। नाम रूप दुइटै महासागरमा गएर मिलेपछि ती सारा नदी नालाहरूको टुटेर जान्छ। जीवनलाई पूर्ण ज्ञानी बनाउनु नै सम्पूर्ण यज्ञहरूको एक मात्र उद्देश्य हो। ज्ञान पाएपछि जीव भौतिक क्लेशहरूबाट छुटकारा लिएर अन्त्यमा भगवानको दिव्य सेवामा संलग्न हुन सक्छ। यति हुँदा हुँदै पनि यज्ञका यी सम्पूर्ण क्रियाकलापहरूमा केही रहस्यमय कुराहरू छन्। रहस्यमय कुराहरूलाई मानिसले बुझ्नुपर्छ। यो संसार अनित्य हो बुझिसके यसरी बुझ्नु पर्यो। परमात्मा एउटा सत्य हो, अरू सब असत्य हो भनेर यसरी बुझ्नु। त्यो परमात्मा नै तपाईँको आफ्नो स्वरूप हो। यज्ञकर्ताको श्रद्धा अनुसार कहिले काहीँ यज्ञले विभिन्न रूप धारण गर्दछ। यदि यज्ञकर्ताको श्रद्धा वा विश्वास दिव्य ज्ञानको स्तरमा पुगेको छ भने त्यस्तो व्यक्तिलाई ज्ञान रहितको द्रव्य यज्ञ गर्ने कर्ताभन्दा श्रेष्ठ मानिन्छ। द्रव्य यज्ञ गर्नुभन्दा यो ज्ञान यज्ञ साह्रै महत्त्वपूर्ण यज्ञ यसरी बताउनुहुन्छ परमात्मा। त्यसबाट कुनै आध्यात्मिक लाभ हुँदैन संसारी ज्ञानबाट। परमात्मामा भावनामा पुगेर यथार्थ ज्ञानको अन्त्य हुन्छ, किनभने परमात्मालाई जान्नु नै चिन्नु नै सबभन्दा ठुलो कर्म हो, प्रक्रिया हो। यो जान्नु नै परमात्मालाई जान्नु ज्ञान यज्ञ हो। त्यो परमात्मालाई अन्त जानु पर्दैन। त्यो परमात्मा हजुरको स्वरूप भएर हजुर हाम्रो शरीरभित्र प्रविष्ट भएर परमात्मा रहनु भएको छ। प्रविष्टुम छ परन्तप, यसरी परमात्माको यो हामी प्रतिको दयालुता हो। यहाँसम्म प्रवचन गरेर आज म यहाँहरू सबैलाई धन्यवाद ज्ञापन गर्दै
विश्राम लिन्छु हरे नमः हरि ओम।

निष्पक्ष स्वदेश एफएम 93.2 मेगाहर्ट्ज।

0: आज विक्रम सम्बत 2083 साल ज्येष्ठ 24 गते आइतबार, ज्येष्ठ कृष्ण सप्तमी, 7 जुन सन् 2026। नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
2: पहिलो नेपाल भारत परराष्ट्र मन्त्री स्तरीय बैठकमा तीन सहमति। जोखिम मोलेर इटलीमा शरण खोज्दै नेपाली। भ्रष्टाचारमा दोषी पूर्व कर्मचारीलाई पेन्सन बहाल छँदा मुद्दा खेप्नेको रोक्का लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको बाँदर आतंकबाट जोगिन वैकल्पिक खेती शीर्षकको शुभ समाचार।
0: धनकुटा महालक्ष्मी नगरपालिका 5 मिलाङ चुङका चमक बहादुर कुँवरले अहिले करिब 10 रोपनी बारीमा बेसार खेती गर्नुभएको छ। 3 वर्ष अघिसम्म धान, मकै, टमाटर, प्याज तथा तरकारी खेती गर्दै आएका कुँवर यी बालीमा बाँदर सहित अन्य जंगली जनावरले दुःख दिएपछि बेसार खेतीतर्फ लाग्नु भएको हो। अहिले उहाँको घर परिवार घर वरिपरि आँप, लिची, सुपारी सहित बेसार देख्न पाइन्छ। आँप, लिची र सुपारीमा बाँदरले पटक पटक क्षति पुर्याउने गरेको भए पनि बेसारमा भने कुनै असर पुर्याउँदैन। कुमार भन्नुहुन्छ, पहिले पहिले बाँदरले टमाटर, प्याज लगायत फलफूल उत्पादन हुनै दिँदैनथ्यो, तर अहिले बेसार खेती गर्न थालेपछि कुनै समस्या छैन। मिलाङचुङ गाउँका करिब 20 परिवारले अहिले बेसार खेती गर्दै आएका छन्। सबैले बेसार खेती गर्नुको उद्देश्य बाँदरको आतंकबाट छुटकारा पाउनु नै हो। अदुवा, अकबरे, माछा पालनमा पनि बाँदर आतंक नहुने भए पनि यी बाली भन्दा बेसार खेती गर्न सहज हुने भएकाले यसतर्फ लागेको उनीहरूको भनाइ छ। बाँदरले दुःख नदिने, रोपेर पत्करले छोपिदिएपछि उत्पादन नहुन्जेल केही गर्न नपर्ने भएकाले यो खेती गर्न समेत निकै सहज भएको स्थानीय पुनम पौडेल बताउनुहुन्छ। यसमा अन्य बालीमा जस्तो दुःख समेत गर्नु पर्दैन, त्यसैले यो निकै सहज छ। अहिले यही गाउँबाट मात्र वार्षिक 800 क्विन्टल भन्दा बढी बेसार उत्पादन हुन थालेको छ।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। पहिलो महाधिवेशनमा होमियो रासपा शीर्षकमा हिमालय टाइम्समा खबर छ। सत्तासीन राष्ट्रिय स्वतन्त्र पार्टी रासपा पहिलो महाधिवेशनको तयारीमा जुटेको छ। आगामी असार 7-9 गतेसम्म चितवनमा हुने महाधिवेशनको पूर्व सन्ध्यामा पार्टीले शनिबार र आइतबार 2 दिने जिल्ला अधिवेशन शुरू गरेको हो। महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार शनिबार 36 जिल्ला र आइतबार 25 जिल्लामा अधिवेशन गर्न तल्लो समितिलाई स्वीकृति दिएको छ भने बाँकी 16 जिल्लामा दोस्रो चरणमा अधिवेशन गरिनेछ। गर्नुपर्ने बताउनु भएको छ। महाधिवेशनको संघारमा शनिबार दिउँसो सामाजिक सञ्जाल मार्फत लामो सन्देश जारी गर्दै उहाँले रासपाको लक्ष्य वैकल्पिक शक्ति बन्ने नभई मुलुकको नेतृत्व गर्ने रहेको बताउनु भएको हो। रासपाले अहिले जिल्ला अधिवेशन गरिरहेको छ। शनिबार 36 जिल्लामा अधिवेशन गरेको रासपाले आज 25 जिल्लामा अधिवेशन गर्न लागेको हो। रासपा महामन्त्री कविन्द बुर्लाकोटीका अनुसार 16 जिल्लामा अर्को चरणमा अधिवेशन गर्ने योजना छ। कतिपय जिल्लामा वडा र स्थानीय तहको अधिवेशन सम्पन्न नहुँदा निर्धारित समयमा हुन नसकेको रासपाले जनाएको छ। हिमाली लगायत जिल्लामा विधानले तोके बमोजिम जिल्ला अधिवेशनको मापदण्ड नपुगेकाले पछि गर्ने रासपाको योजना छ। आइतबारका लागि जिल्ला अधिवेशन गर्न 25 जिल्लालाई स्वीकृति प्रदान गरिएको छ। रासपाको पहिलो राष्ट्रिय महाधिवेशन असार 7-9 गतेसम्म चितवनमा हुँदैछ। रासपाले प्रथम महाधिवेशन तयारीका लागि 18 उपसमिति गठन गरेको छ। महाधिवेशन तयारीका लागि पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा महाधिवेशन मूल आयोजक समिति गठन गरेको रासुपाले जनाएको छ। राष्ट्रिय महाधिवेशनमा केन्द्रीय समिति सदस्यहरू स्वतः प्रतिनिधि हुनेछन्। केन्द्रीय सल्लाहकार परिषद, अनुशासन आयोग, लेखा आयोग, निर्वाचन आयोगका पदाधिकारी सदस्य सहभागी हुनेछन्। महाधिवेशनबाट केन्द्रीय, प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र, पालिका र वडा गरी 6 तहको निर्वाचन समिति बनाइने जनाइएको छ। हरेक तहमा सभापतिमा निर्वाचित हुने व्यक्तिले प्रतिनिधिबाट 50% मत कटाउनु पर्ने व्यवस्था छ। केन्द्रीय पदाधिकारीको आकार 13 सदस्य हुने व्यवस्था छ। सभापति, उपसभापति महिला सहित 3, महामन्त्री 1, सहमहामन्त्रीमा र 1 महिला सहित 3 कोषाध्यक्ष र सहकोषाध्यक्ष रहने राष्ट्रपतिले जनाएको छ।
0: सरकारको छायामा सभामुख शीर्षकमा मध्याह दैनिक खबर लेख्छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाकी सांसद आशिका तामाङले सामाजिक सञ्जाल मार्फत सभामुख डोलप्रसाद अर्यालको भूमिकाप्रति सहानुभूति देखाइन्। सभामुखले संसदलाई प्रभावकारी बनाउन चाहँदा पनि परिस्थितिका कारण नसकेको भन्दै उनले भनेकी छन्, हरेक दिन सभामुखको मुख सानो र निन्याउरो हुँदै गएको देख्छु। सत्तापक्षकै सांसद तामाङको यो अभिव्यक्तिले प्रतिनिधि सभामा भइरहेको कार्यशैलीलाई झल्काउँछ। करिब 2/3 बहुमत प्राप्त रासोपाको एकल सरकारको नेतृत्व वरिष्ठ नेता बालेन्द्र शाहले गरेका छन्। सभामुख अर्याल रासोपाकै निवर्तमान उपसभापति हुन्। सभामुखले सदन सञ्चालनमा प्रष्ट भूमिका देखाउन नसक्दा संसद सरकारको छायामा परेको आरोप लागेको छ। बजेट अधिवेशनको शुरूकै दिन राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गर्दा सदन छाडेर हिँडेपछि प्रधानमन्त्री शाह आलोचनामा परे। प्रधानमन्त्रीले सदन बंक गरेको विषयमा प्रतिपक्षी दलहरूले प्रश्न तेर्स्याए। नियमित प्रश्नोत्तरका लागि भन्दै प्रधानमन्त्रीलाई उपस्थित गराउन माग गरे। गृह मन्त्रालयको समेत जिम्मेवारी बोकेका प्रधानमन्त्री शाह अनुपस्थित हुँदा राज्य व्यवस्था समितिको बैठक पनि प्रभावित भयो। प्रधानमन्त्रीको खोजीमा निरन्तर संसद अवरोध भए पनि सभामुखले उनलाई उपस्थित गराउन सकेनन्। गत आइतबारको संसद बैठकमा भने सभामुखलाई समेत थाहै नदी प्रधानमन्त्री शाह नाटकीय रूपमा सांसदसँग प्रश्नोत्तरका लागि तयार भए। संसद नियमावलीले प्रश्नोत्तरको आफ्नै विधि बनाएको छ। 3 दिन अघि प्रश्न टिपाउनु पर्ने र प्रधानमन्त्रीले तयारी गरेर उत्तर दिने अभ्यास छ। तर आकस्मिक रूपमा सवाल जवाफ गर्ने क्रममा सीमा विवादका विषयमा बोल्दा प्रधानमन्त्री शाह नराम्ररी चिप्लिए। संसदमा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको छ भनेर दिएको अभिव्यक्ति अहिले पनि विवादमा छ। प्रधानमन्त्रीको भनाई सच्याउन परराष्ट्र मन्त्रालयले वक्तव्य नै जारी गर्नु पर्यो। सोही विवादास्पद टिप्पणीका कारण विपक्षी दलहरूले संसद अवरुद्ध गरिरहेका छन्। एकपछि अर्को विवाद थपिँदा सभामुख अर्यालले 25 जेठसम्मका लागि संसद बैठक स्थगन गरेका छन्।
2: नयाँ ढंगले आगामी साझेदारीको यात्रा शीर्षकमा गोरखापत्र दैनिकमा खबर छ। नेपाल भारत द्विपक्षीय सम्बन्धलाई थप सुमधुर र बलियो बनाउँदै नयाँ ढंगले आगामी साझेदारीको यात्रामा अघि बढ्ने समझदारी दुई छिमेकी मुलुक बीच भएको छ। परराष्ट्र मन्त्री शिशिर खनालको नेतृत्वमा नेपालको प्रतिनिधि मण्डल र भारतका विदेश मन्त्री सुब्रह्मण्यम जयशंकर बीच शनिबार भारतको नयाँ दिल्लीमा भएको द्विपक्षीय वार्तामा दुई देश बीचको लामो सम्बन्ध आपसी सहकार्यको अवसर पहिलाउँदै थप बलियो बनाउने समझदारी भएको हो। द्विपक्षीय सम्बन्ध थप प्रगाढ बढाउन नयाँ सम्भावनाका क्षेत्रमा सहकार्य गर्ने विषयमा पनि दुई देशका प्रतिनिधि मण्डल प्रकट गरेको परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालयले जनाएको छ। दुई देश बीचको लामो सम्बन्ध आपसी सहकार्यको अवसर पहिलाउँदै थप बलियो बनाउने समझदारी, भारतसँगको सम्बन्ध उद्देश्यपूर्ण र उच्च सम्मान साथ अघि बढाउन नेपाल तत्पर, भारत सरकार नेपाललाई बलियो र दृढ सहयोग गर्न सदैव तयार लगायतका बुदामा सहमति भएको छ। भेटवार्तामा परराष्ट्र मन्त्री खनालले प्रधानमन्त्री बालेन्द्र शाह र नेपाली जनताका तर्फबाट भारत सरकार र त्यहाँका जनताको सुख र समृद्धिको कामना गर्दै पठाउनु भएको शुभकामना सन्देश सुनाउनु भयो। गत महिना मोरिससमा नवौं हिन्द महासागर सम्मेलनको छेकमा भएको फलदायी भेटवार्ताको स्मरण गर्दै फेरि आफूहरू बीच ठोस र महत्वपूर्ण अवसर बीच भएको भेटले थप खुसी तुल्याएको उहाँले औल्याउनु भयो। उहाँले भन्नुभयो, नेपालको नयाँ सरकारले सुशासन, आर्थिक प्रवर्धन र परिणाममुखी कूटनीतिका लागि स्पष्ट र निर्णायक जनादेश बोकेको छ। हामी विगतका कुनै पनि झोला बोकेर हिँडेका छैनौ, केवल हाम्रा संरचना मार्फत छिमेकीका साथै महत्वपूर्ण साझेदारहरूसँग साँच्चै नतिजामुखी र रूपान्तरणकारी सम्बन्ध निर्माण गर्दै अघि बढ्न चाहन्छौ। सो क्रममा उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको भर्खरै सम्पन्न भारत भ्रमणको समेत स्मरण गर्नुभयो। नेपाल र भारत दुई देश मात्र नभएर प्राचीन सभ्यताको साझा हिस्सेदार रहेको कुरा दोहोर्याउँदै उहाँले भन्नुभयो, हामीले गर्वका साथ स्वीकार गरेका छौं, हामी एक गर्विलो प्राचीन सभ्यताका हिस्सेदार हौं, हामी सभ्यतावादीबाट रूपान्तरित हुँदै आधुनिक विकास उन्मुख साझेदारका रूपमा नयाँ जन्म लिएर अघि बढेका छौं। नयाँ सरकारको नेतृत्वमा नेपालले भारतसँगको सम्बन्धलाई उच्च प्राथमिकता दिएको मन्त्री खनालले प्रष्ट पार्नुभयो। त्यसैले पनि भारतसँगको सम्बन्धलाई उद्देश्यपूर्ण र उच्च सम्मान साथ अघि बढाउन तत्पर रहेको उहाँले धारणा राख्नुभयो। उहाँले थप्नुभयो, भारतसँगको हाम्रो सम्बन्ध ऐतिहासिक मात्र होइन, साझेदारीको समयमा पनि सबैभन्दा महत्वपूर्ण रहेको छ। चाहे त्यो विपत्तिको समयमा होस् या आज पश्चिम एसियाको संकटको समयमा पनि किन नहोस्, आवश्यक इन्धन मल आपूर्तिमा तपाईहरूले हामीलाई सहयोग गरिरहनु भएको छ। नयाँ ढंगले आगामी साझेदारीको यात्रा शीर्षकमा गोर्खापत्र दैनिकमा खबर छापिएको छ।
0: जोखिम मोलेर इटलीमा शरण खोज्दै नेपाली शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। इटलीको उत्तर पूर्वी शहर ट्रिएस्टेको सेन्ट्रल रेल स्टेशन छेउको पार्कमा हरेक साँझ कम्तीमा 10 नेपाली लिनिया दोम्ब्रा ओडिबी एसोसिएसनको मद्दत खोज्दै पुग्छन्। लिनिया स्थानीय गैर सरकारी संस्था हो जसले ट्रिएस्टे सेन्ट्रलको सड़कमा बास लिन पुगेका नेपाली सहित आप्रवासीलाई प्राथमिक स्वास्थ्य जाँच, खाना र लत्ता कपड़ा उपलब्ध गराउँदै आएको छ। हरेक साँझ कम्तीमा 10 नेपाली खाना र लत्ता कपड़ा खोज्दै आउँछन्। एसोसिएसनकी संस्थापक लोरेना फोर्नर्स फोन सरले भनिन्, यहाँको कमजोर प्रशासनका कारण आश्रय पाउनेहरू मध्ये नेपाली अन्तिममा पर्छन्। उनका अनुसार पछिल्लो वर्षमा टिएसटी स्टेशनको अगाडिको चोकमा नेपालीको दैनिकी उपस्थिति उल्लेखनीय रूपमा बढ़िरहेको छ। त्यसरी खाना खोज्दै आउने नेपालीले इटली प्रशासनबाट आश्रय नपाएसम्म सड़कमा नै बस्नुपर्छ। यो पार्कमा 100 बढी नेपाली अलपत्र छन्। यो संख्या नियमित जस्तै भइसकेको छ। यी नेपाली पश्चिम बाल्कन मार्ग हुँदै टिएसटी सेन्ट्रल स्टेशनमा पुगेका हुन्।
2: दस वर्षका लागि बन्न लागेको सनसेट लमा के छ शीर्षकमा आर्थिक अभियानमा खबर छ। सरकारले पूर्वाधार निर्माणका क्रममा देखिएका कानूनी तथा प्रक्रियागत जटिलता हटाउन 10 वर्षीय अवधिका लागि सनसेट लको मस्यौदा तयार पारेको छ। सड़क, रेल, सिंचाई, ऊर्जा, खानेपानी, ढल तथा अन्य राष्ट्रिय प्राथमिकताका आयोजनालाई छिटो र प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यसहित पूर्वाधार सहजीकरण ऐनको प्रारम्भिक मस्यौदा तयार गरेको हो। सनसेट कानूनको अर्थ निश्चित अवधिपछि कानून निष्प्रभावी हुन्छ। उदाहरणको लागि अमेरिकाले सन् 2015 77 नेपाली वस्तुमा शून्य भन्सार दर दिने भनेर 10 वर्षसम्म लागू हुने गरी कानून बनाएको थियो। सन् 2025 डिसेम्बरमा यो कानून निष्प्रभावी बन्यो र ती वस्तुको निर्यातमा नेपालले अब भन्सार तिर्नुपर्ने भएको छ। अर्थमन्त्री डाक्टर सोडिङ वाग्लेले आगामी आर्थिक वर्षको बजेट वक्तव्य मार्फत पूर्वाधार निर्माणलाई गति दिन सनसेट ल ल्याइने घोषणा गर्नुभएको थियो। सोही घोषणा अनुसार राष्ट्रिय योजना आयोगको नेतृत्वमा गठित सुझाव समितिले विभिन्न कानूनमा रहेका विकास निर्माणका अवरोधकारी प्रावधानहरूको अध्ययन गरी सुधारसहितको सनसेट लको मस्यौता बनाएर प्रक्रिया अघि बढाएको हो। वन ऐन, वातावरण संरक्षण ऐन, जग्गा प्राप्ति ऐन, गुठी ऐन, विद्युत ऐन र सार्वजनिक खरिद ऐन लगायत कानूनमा रहेका जटिल प्रक्रियाका कारण राष्ट्रिय महत्वका आयोजना वर्षौंसम्म अल्झिने अवस्था देखिएको छ। कतिपय अवस्थामा कानूनी दोहोरोपन र प्रक्रियागत संसदका कारण आयोजनाको काम अनावश्यक रूपमा ढिलो हुने गरेको छ। अमेरिका सहित विभिन्न पश्चिमी मुलुकमा महामारी, आर्थिक मन्दी वा विशेष परियोजनाका लागि अस्थायी कानूनी व्यवस्था लागू गर्न सनसेट ल अवधारणा प्रयोग हुँदै आएको छ। नेपालमा भने पूर्वाधार विकासलाई केन्द्रमा राखेर पहिलो पटक यस्तो व्यवस्था लागू गर्न लागि हो। विकास निर्माणमा ऐन कानून नै बाधक देखिएपछि विद्यमान कानूनहरू 10 वर्षसम्म आकर्षित नहुने गरी सनसेट ल बनाइएको जनाइएको छ।
0: भ्रष्टाचारमा दोषी पूर्व कर्मचारीलाई पेन्सन बहाल छँदै मुद्दा खेप्नेको रोकका शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। सुरक्षण मुद्रणका उपकरण खरिद सम्बन्धी भ्रष्टाचार मुद्दामा दोषी ठहरिएका वन तथा वातावरण मन्त्रालयका उपसचिव नवीन पोखरेल 11 जेठ 2081 लोकन्थली स्थित आफ्नै घरमा मृत फेला परे। पछि सुसाइड नोट पनि भेटियो। घटनाको 3 दिन अघि मात्रै पोखरेल विशेष अदालतबाट दोषी ठहर भएका थिए। यही मुद्दामा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल लगायतलाई पनि अदालतले दोषी ठहर गरेको थियो। पोखरेललाई 6 महिना कैद र करिब 5,85,00,000 जरिवाना तथा त्यति नै बिगो रकम भराउने फैसला भएको थियो। अदालतको फैसलापछि पोखरेल बर्खास्त भए, पेन्सन सुविधा पनि गुम्यो। यस घटनाले नेपालमा भ्रष्टाचार विरूद्धका कानूनी व्यवस्थाबारे हुने सार्वजनिक बहसहरूमा खासै चर्चा नभएको एउटा विषय उजागर गरेको छ। अहिलेको कानून अनुसार सेवामा बहाल रहँदै भ्रष्टाचारमा दोषी ठहरिए सरकारी कर्मचारीले पेन्सन गुमाउँछन्। अवकाशपछि दोषी ठहरिएका कर्मचारीको भने पेन्सन सुविधा रोक्का गर्ने स्पष्ट कानून छैन, त्यसैले उनीहरूले पेन्सन निरन्तर पाइरहेका छन्।
2: एसी पूरक परीक्षाको नतिजा 2 सातामै शीर्षकमा हिमालय टाइम्समा खबर छ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीले माध्यमिक शिक्षा परीक्षा एसीएको पूरक अर्थात् ग्रेड वृद्धि परीक्षाको नतिजा परीक्षा सम्पन्न भएको 2 साताभित्रै सार्वजनिक गर्ने तयारी गरेको छ। बोर्डले यस वर्ष नतिजा प्रकाशन प्रक्रियालाई थप छिटो र व्यवस्थित बनाउने लक्ष्य सहित आवश्यक तयारी अघि बढाएको जनाएको छ। परीक्षा नियन्त्रक टोकराज अधिकारीका अनुसार आगामी असार 1 गतेदेखि 9 गतेसम्म सञ्चालन हुने पूरक परीक्षाको नतिजा असार 25 गतेभित्र सार्वजनिक गर्ने योजना बनाइएको छ। उहाँले परीक्षाको उत्तर पुस्तिका परीक्षण अङ्क प्रविष्ट तथा नतिजा प्रशोधन कार्यलाई समयमै सम्पन्न गर्न विशेष व्यवस्था मिलाइएको जानकारी दिनुभयो। यसअघि प्रकाशित एसी 2082 नतिजा पनि परीक्षा सम्पन्न भएको करिब 1 महिनाभित्र सार्वजनिक गरिएको थियो। सोही अनुभवका आधारमा पूरक परीक्षाको नतिजा अझ छिटो सार्वजनिक गर्ने लक्ष्य राखिएको बोर्डको भनाइ छ। यस वर्षको एसी परीक्षामा 1,46,507 विद्यार्थी नन ग्रेडेड भएका थिए। ती मध्ये ग्रेड वृद्धिको अवसर पाउने विद्यार्थीहरूले पूरक परीक्षामा सहभागी हुन सक्नेछन्। यद्यपि पूरक परीक्षामा वास्तविक रूपमा कति विद्यार्थी सहभागी हुनेछन् भन्ने यकिन तथ्याङ्क अशेष संकलन भइ नसकेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।
0: विश्वकप फुटबलको मिति नजिकिएसँगै प्रतियोगिताका खेल निशुल्क हेर्न सकिने भन्दै सामाजिक सञ्जालमा भ्रमपूर्ण स्क्याम विज्ञापन फैलिरहेका छन्। आकर्षक अफर देखाएर प्रयोगकर्तालाई बहकाउने यस्ता विज्ञापनमा रहेका लिंक क्लिक गर्दा र अनधिकृत एप डाउनलोड गर्दा सर्वसाधारणको मोबाइल तथा कम्प्युटर ह्याक हुने र ब्याङ्क खाताबाट रकम चोरी हुने घटना बढेको छ। चाबहिलका अनिल डंगोल महर्जनले गत आइतबार साँझ फेसबुक चलाउँदै गर्दा एनबीटीभी मार्फत निशुल्क विश्वकप फुटबल हेर्न सकिने विज्ञापन देखे। विश्वकप प्रतिको रुचि र मोबाइलमा निशुल्क हेर्न पाउने सुविधाका कारण उनले तुरन्तै विज्ञापनमा रहेको लिंक थिचेर एप डाउनलोड गर्न खोजे। लिंक क्लिक गर्न साथ उनको मोबाइल ह्याङ भयो। धेरै बेर मोबाइल अड्किए जस्तो भएपछि उनले रिस्टार्ट गरी हेरे तर फोन स्लो नै भइरह्यो। एक क्लिक लाखौं रुपैयाँ गायब शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छापिएको हो।